0: यातायात व्यवसायी मजदूर संगठन ट्राफिक प्रहरी लगायत सरकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंको फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न रूट परमिट समेत खुल्ला गरिनेछ। दशैंका लागि 23 असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ने हिमालय टाइम्समा खबर छ।
1: अर्थ मन्त्रालय अन्तर्गत कार्यरत दुई सहसचिव राजेन्द्र देव पाण्डे र पदम श्रेष्ठले नियमित अवकाशको समय नपुग्दै राजीनामा बुझाए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठले अर्थ सचिव घनश्याम उपाध्याय समक्ष राजीनामा पेश गरे। पाण्डे आगामी फागुन 10 गते र श्रेष्ठ जेठ 14 गते 58 वर्ष पूरा गर्दै थिए। उनीहरूले त्यसअघि राजीनामा दिएका हुन्। त्यसो त दुवै सहसचिव चालू आर्थिक वर्षभित्रै उमेर हदका कारण अनिवार्य अवकाशमा जानैपर्ने थियो। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित अवकाश व्यवस्थाबारे कर्मचारी वृत्तमा बहस भइरहेका बेला उनीहरूको राजीनामा आएको हो। यस्तै सरकारका बहालवाला दुई सचिवहरूले राजीनामा दिए। सचिवहरू कमल प्रसाद पोखरेल र बाबुराम अधिकारीले साउन 20 गते राजीनामा दिएका थिए। कर्मचारी तन्त्रमा हलचल, राजीनामा दिनेको ओइरो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

दसैँ तिहारको खुसीमा एलजी ले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: 2,00,000 धरोटीमा रिहा गर्न मंगलबार आदेश दिएको छ।
1: बाढ़ी पहिरोले कालीगण्डकी करिडोर ठप्प छ। करिडोर खुलाउन अझ केही दिन लाग्ने सड़क विभागले बताइसकेको छ। यातायात अवरूद्ध हुँदा सवारी चल्न नपाए पनि मुस्ताङका व्यवसायीले दशैंका लागि भनेर हिँडाएरै च्याङ्रा पोखरा झार्न थालिसकेका छन्।
0: ग्लोबल आईएमई बैंकका उच्च कर्मचारीको पदोन्नति भएको छ। नायब प्रमुख कार्यकारी अधिकृत डीसीओ पदमा दीप चन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत ईसीओ पदमा बुद्धि अकेला बढ़ुवा भएका हुन्।
1: भटेकोशी त्रिशुली नदीमा गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीका कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर घट्ने अनुमान विश्व ब्यांकले गरेको छ। विश्व ब्यांकले सो बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि 3.7% झर्ने प्रक्षेपण गरेको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डेसो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेगौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। साउदी अरेबियामा सामाजिक सञ्जाल फेसबुकमा गरिएको धार्मिक रूपमा आपत्तिजनक ठहरिएको टिप्पणी सम्बन्धी मुद्दामा श्रीलंकाली आप्रवासी श्रमिक शिवराजा अग्नोजलाई पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
3: अब खेल र खेलाड़ीका प्रसंग। दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुशियाली मनाएकोमा माफी मागेका छन्। जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि दक्षिण कोरियाका कप्तान ली गीले सैन्य सेवाबाट उम्किएको प्रतिक्रिया दिँदै खुशी मनाएका थिए। त्यसपछि उनको भनाईप्रति व्यापक आलोचना भएको थियो।
2: अब विचार विश्लेषण। जवाफदेहीको कसीमा बालेन्द्र र राष्ट्रपा शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। संसदका विधि तथा प्रक्रियालाई प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गर्दै आएका छन्। हरेक महिना संसदमा प्रश्नोत्तरको सामना गर्नुपर्ने नियमलाई उनले तोडेका छन्। संसदीय मर्यादालाई ख्याल गर्दैनन्। यसका निर्देशन पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भए पनि त्यसप्रति उदासीन छन्।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भएको नेपाली खबर अहिलेलाई यति नै। त्यसपछि पत्रकार के बमका साथमा नेपाली बहस सुन्नु

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM अहिले बिहानको 6 बज्यो।

0: 1982 साल असोज 21 गते बुधबार सन् 2000
1: बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: भोटे कोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
1: कांग्रेस महाधिवेशनमा बन्द सत्र प्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार भोलि मतदान शर्मा र भूषाल निर्विरोध।
0: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई सर्नु अघि शरीरको तौल खानपान बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
2: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि बोसो लाग्ने खालको खानाहरू खाने मांसपेशीहरू बलियो बनाउँदै लान्छन्। बचेराहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ।
1: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6000 भन्दा धेरै पक्राउ। 715 जना सुरक्षा कर्मी पनि घाइते।
0: र एनपीएल को तयारी अन्तिम चरणमा। यसपटक दर्शक क्षमता बढ्ने क्यानको विश्वास।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया खैरनमा अब खबरको सिलसिला शुरूमा भोटेकोशी पीड़ितको अस्थायी आवास बारेको खबर। भोटेकोशी बाढ़ीमा घरबार गुमाएका पीड़ितका लागि अस्थायी आवास बनाउने जिम्मा सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजीओ आईएनजीओलाई दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ट्रान्जिशनल सेन्टर नाम दिएर बाढ़ी पीड़ितका अस्थायी आवास निर्माणका लागि एनजीओ आईएनजीओसँग प्रपोजल अर्थात प्रस्ताव माग गर्ने निर्णय गरेको हो। स्रोतका अनुसार सम्भवतः आज यस सम्बन्धी सार्वजनिक सूचना प्रकाशित हुनेछ। 7 दिनको समय दिएर प्रस्ताव माग गरिँदैछ। त्यस्ता संस्थाबाट प्राप्त प्रस्तावको मूल्यांकन गरेर इच्छुक संस्थालाई अस्थायी आवास निर्माणको क्षेत्र तोकिनेछ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतले ट्रान्जिशनल सेन्टर निर्माणका लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको जानकारी दिनुभयो। एनजीओहरूको सहयोगले नपुगेको ठाउँमा सरकारले नै अस्थायी आवास बनाइदिने भएको छ। विपद प्राधिकरणले पालिकासँग लाभग्राहीको विवरण पनि मागेको छ। एनजीओ मार्फत अस्थायी आवासको प्रस्ताव आउँदा र त्यसको मूल्यांकन गरेर निर्माणको काम सक्न कम्तीमा 6 महिना जति लाग्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी बताउँछन्। तर दशैं आउन 2 हप्ता पनि बाँकी नरहेको अवस्थामा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भने दशैं अघि नै बाढ़ी पीड़ितलाई पुनर्स्थापित गर्ने कोशिश भइरहेको दावी गर्दै आउनु भएको छ। भोटेकोशी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिइँदै शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: भोटेकोशी बाढ़ीपछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवर्ती सहयोग रकम जम्मा गरेका छन्। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग भने विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारसँग नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिका गुनासो छ। यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्यमीहरू बैंकको कर्जा, ब्याज, बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेको बताएका छन्। कुसुम कुमार कार्कीका अनुसार विपदका कारण उद्योगको भौतिक संरचना र उत्पादन सामग्रीमा ठूलो क्षति पुगेको अवस्थामा पनि बैंकको कर्जा र ब्याजको दायित्व भने निरन्तर रहेको छ। बीमा दावी प्रक्रिया लामो हुनु तथा आवश्यक कागजात समयमै बुझाउन नसक्दा उद्योगीहरू थप अप्ठ्यारोमा परेको उहाँको भनाइ छ। विपदका कारण तत्काल कागजात र सूचना पेश गर्न नसकेका उद्योगलाई राहत तथा सरकारी सुविधाबाट वञ्चित नगर्न पनि उद्योगीहरूले माग गरेका छन्। कार्यालयमा क्षतिको विवरण पेश गर्ने समय सीमा थप गर्न तथा विलम्ब क्षमादानको व्यवस्था गर्न उनीहरूको माग छ। यसै गरी पुराना कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण गरी कम्तीमा 5 वर्षका लागि सहुलियतपूर्ण पुनरुत्थान कर्जा उपलब्ध गराउन र भदौ 10 देखि उद्योग पुनः सञ्चालन नभएसम्म ब्याजमा सहुलियत वा छूट दिन माग गरिएको छ। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: भोटेकोशी बाढ़ीको प्रभावका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढ़ीका कारण पूर्वाधार लगायत उद्योग र सेवा क्षेत्रमा परेको प्रभाव कारण बैंकको यसअघिको 3.9% वृद्धि दरको प्रक्षेपणलाई बैंकले घटाएको हो। विश्व बैंकले हिजो सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माण अनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि शुरू भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुगेर आर्थिक वर्ष 84-85 आर्थिक वृद्धि दर 5.2% उक्लिने आकलन छ। बाढ़ीबाट भएको व्यापक क्षतिका कारण चालू आर्थिक वर्षमा भने नेपालको उद्योग क्षेत्रमा मुख्य असर पर्ने प्रतिवेदनमा भनिएको छ। जलविद्युत उत्पादन र यातायात अवरूद्ध हुँदा उद्योग क्षेत्रको विस्तार सुस्त हुने र पर्यटकीय सीजनको मुखमा यातायात र व्यापार प्रभावित हुँदा सेवा क्षेत्रमा समेत असर पर्नेछ। जलविद्युत विद्युत, सौर्य ऊर्जा र विद्युत प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पर्ने विश्व बैंकले जनाएको छ। व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधबाट सेवा क्षेत्र पनि प्रभावित हुने आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित मात्रामा रहने भए पनि प्रभावित क्षेत्रको जनजीविकीमा उल्लेखनीय असर पार्ने सम्भावना रहेको विश्व बैंकले जनाएको छ।
2: कांग्रेसको 15 महाधिवेशन विचार र नीति निर्माण भन्दा नेतृत्व चयनमा केन्द्रित भएको छ। प्रतिनिधिको ध्यान नेतृत्वको प्रतिस्पर्धा, समूहगत समीकरण र उम्मेद्वारी दर्तातर्फ बढ़ी देखिएको छ। तर उम्मेद्वारी दर्ता प्रक्रिया नै व्यवस्थित हुन नसक्दा गैराती अबेरसम्म पनि उम्मेद्वारको कुल संख्या टुंगिन सकेको थिएन। 20 पदाधिकारी र केन्द्रीय सदस्यका लागि 63 क्लस्टरमा निर्वाचन हुनुपर्ने भएकाले उम्मेद्वारी दर्ता प्रक्रिया जटिल बनेको थियो। त्यसमा पनि गोलमटोल तरिकाले फारम दर्ता गरिँदा उम्मेद्वारको अन्तिम सूची तयार पार्न थप समय लागेको निर्वाचन प्रक्रियामा खटिएका नेताहरूले बताएका छन्। कांग्रेस महाधिवेशनको बन्द सत्रमा व्यापक छलफल र बहसपछि पार्टीको आगामी कार्य दिशा तथा तय गर्ने तालिका थियो। व्यवस्थापकीय तयारी पनि त्यसै अनुसार थियो। तर बन्द सत्रको दोस्रो दिन हिजो हलहरू रित्ता दित्ता नै थिए। यसैबीच कांग्रेसले यसपालि सृजना गरेका वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा निर्विरोध हुनुभएको छ। केन्द्रीय कार्य समितिका विभिन्न पदका लागि हिजो भएको मनोनयनमा शर्माको मात्र उम्मेद्वारी परेको हो। महिलातर्फ उपसभापतिमा भने पुष्पा भूषाल निर्विरोध हुनुभएको छ। यो पदमा भूषालको मात्र उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ। 2078 चौथो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा गएको वर्ष पुष्प भएको विशेष महाधिवेशनबाट उपसभापति हुनुभएको थियो। 14 महाधिवेशनमा उहाँ नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार हुनुभएको थियो। त्यति बेला शेखर कोइरालाको प्यानलबाट गगन थापा महामन्त्री निर्वाचित हुनुभएको थियो। थापा र शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
1: इतिहासकै जम्बो केन्द्रीय कार्य समिति बनाएको कांग्रेसमा पदाधिकारीका आकांक्षीमा पुरानै अनुहारको बाहुल्य रहेको छ। कांग्रेस पदाधिकारीमा पुरानै अनुहार, केन्द्रीय सदस्यमा युवाको दबाव शीर्षकको खबर कान्तिपुर दैनिक छापेको छ। केन्द्रीय सदस्यमा युवाले उल्लेख्य संख्यामा उम्मेद्वारी दिएका छन्। 35 वर्ष मुनिका युवालाई केन्द्रीय कार्य समितिमा ल्याउन 21 सीट आरक्षण नै गरिएको छ। सभापतिका लागि गगन थापा, किशोर सिंह राठौर र श्याम कृष्ण खड्कीको उम्मेद्वारी परेको छ। थापा विशेष महाधिवेशनबाट निर्वाचित सभापति हुनुहुन्छ। 14 महाधिवेशनबाट थापा महामन्त्री बन्दा राठौर सहमहामन्त्री हुनुहुन्थ्यो। 2051 राठौर त्रिचन्द्र क्याम्पसको सोभियु सभापति हुँदा थापा सदस्य हुनुहुन्थ्यो। राठौर नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। पार्टी सभापति गगन थापा निर्विवाद जस्तै देखिरहेका बेला राठौरले एक हप्ता अघि सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको थियो। तर जिल्लामा आन्तरिक विवादले महाधिवेशन प्रतिनिधि बन्नेमै सुनिश्चित नभएपछि थापालाई निर्विरोध हुन नदिन काठमाण्डौका खड्गीले उम्मेद्वारी दिनुभएको थियो। खड्गी काठमाण्डौ 5 को क्षेत्रीय कार्य समितिका पूर्व सभापति हुनुहुन्छ। काया कैरनमा नेपालमा हिउँदे चराहरूको आगमन शुरू भएको र उनीहरूले गर्ने पूर्व तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी, प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण, विपदको बजेट जति संघमा बाढ़ीले क्षति गरे पनि किस्ता तिर्न उद्योगीलाई बैंकको ताकेता, नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण, कांग्रेस महाधिवेशनमा बन्द सत्रप्रति देखिएन प्रतिनिधिको आकर्षण, आज प्रचार भोलि मतदान, शर्मा र भूषाल निर्विरोध लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। शरद ऋतुको आगमन सँगै हिउँदे चराहरूको आगमन शुरू भएको छ। उत्तरतर्फका चिसो हिमाली क्षेत्रबाट हजारौं किलोमिटर टाढाको जोखिमपूर्ण यात्रा तय गर्दै पाहुना चराहरू नेपालका सिमसार क्षेत्र र तराईतिर आइपुग्छन्। यति लामो अनिश्चित र थकाई लाग्दो उडान उनीहरूले कसरी पूरा गर्छन् भन्ने सोच्नु भएको छ। यसको कारण हो उनीहरूको व्यवस्थित पूर्व तयारी। गन्तव्यमा उड्नु धेरै अघिदेखि नै यी चराहरूले आफ्नो शरीरको तौल, खानपान, बथानको एकतादेखि मौसमको अनुमानसम्मका कैयौं पूर्व तयारीहरू गरिरहेका हुन्छन्। थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: गर्मी छल्नका लागि दक्षिणबाट आएका चराहरू फर्कन थालेसँगै चिसो छल्न उत्तरतर्फबाट चराका बथानहरू आउन थालेका छन्। नेपालमा वर्षको दुई मौसममा हजारौं किलोमिटरको यात्रा तय गरेर यसै गरी चराहरू आउने जाने गरेका छन्। कठिन र लामो उडान गर्नु पूर्व उनीहरूले विशेष तयारी गरेका हुन्छन्। यसमा सबैभन्दा महत्वपूर्ण शरीरको तयारी रहेको नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई बताउनुहुन्छ।
9: बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि उनीहरूले खाना धेरै खान थाल्ने, धेरै चाहिँ यो बोसो लाग्ने खालको खानाहरू खाने। धेरै बोसो जम्मा किन गर्ने भन्दाखेरि यात्राको क्रममा चाहिँ धेरै खानाको लागि रोकिराख्नु नपरोस् भनेर बोसो जम्मा गर्ने र त्यो बोसो चाहिँ यात्राको क्रममा प्रयोग गर्ने गरेको देखिन्छ।
8: लामो यात्रामा निस्कनु अघि चराहरू आफ्नो शरीरलाई ऊर्जावान बनाउन क्यालोरीयुक्त र बोसो बढ़ाउने खानेकुराहरूमा ध्यान दिन्छन्। यस्तै बच्चा कोरल्ने बेला छरिएका चराहरू यात्रा शुरू गर्नु अघि एकीकृत हुन्छन्।
9: बच्चा कोरल्ने समयमा चाहिँ उनीहरू समूहबाट छुटेर आफ्नो आफ्नो क्षेत्रमा चाहिँ उनीहरूले बच्चा कोरलेको हुन्छ, बच्चा हुर्काएको हुन्छ। बसाई सराई गर्ने समय नजिकै जाँदाखेरि चाहिँ ती सबै फेरि आफ्नो झुण्ड झुण्डमा फर्किने त्यस्तो पनि गरेको देखिन्छ।
8: खानपान र बथानमा जम्मा हुनु मात्र होइन, उनीहरू आफ्नो शरीर र क्षमतालाई पनि उडानका लागि पूर्ण रूपमा तयार गर्छन्।
9: उड्नको लागि चाहिँ उनीहरूको फ्लाइट मसल भनेर भन्छौँ हामी, यो अब विशेष गरेर पखेटाका मांसपेशीहरू तिनीहरू चाहिँ बलियो बनाउँदै लान्छन् ताकि उड्ने बेलामा चाहिँ त्यो छिटो नथाकोस् भन्ने किसिमबाट शरीरको तयारी चाहिँ उनीहरूले त्यसरी गर्छन्।
8: शरीरको तौललाई सन्तुलनमा राख्न र उडानलाई सहज बनाउन उनीहरूले आफ्ना शारीरिक अंगहरूमा समेत परिवर्तन ल्याउने अध्ययनले देखाएका छन्। यात्राका दौरान नयाँ पुस्तालाई कसरी बाटो देखाउने र मौसमको प्रतिकूलताबाट कसरी जोगिने भन्ने विषयमा पनि उनीहरूको अचम्मको पूर्व तयारी छ।
9: केही चराहरूमा चाहिँ बचेराहरू छन् जो चाहिँ पहिलोचोटि बसाई सराईमा भाग लिँदै

छन् तिनीहरूलाई केही कुराहरू सिकाउने पनि गरिन्छ भन्ने पनि छ। फेरि सबै चराहरूमा चाहिँ होइन, तर केही केही चराहरूमा चाहिँ त्यस्तो पनि व्यवहारहरू देखिएको छ भन्ने छ, त्यो एक किसिमको व्यवहारिक तयारी भनौँ न त्यो गर्ने गरेको छ भन्ने

0: यसैले चराहरूबाट प्रेरणा लिएर हामी पनि सुरक्षित यात्राको योजना बनाऊ।
1: नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 र उत्तम रहेको नेपाल पंचाङ निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ। विजया दशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवी प्रसादको रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजया दशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:00 घटस्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्रि पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजय दशमी परेको छ।
2: दशैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले पर्सीदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। लामो तथा मध्यम दूरीका गाड़ीलाई यात्रुको चाप अनुसार रिजर्भमा संचालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुल्ला गरिएको छ। यातायात व्यवस्था विभागले हिजो राष्ट्रिय यातायात व्यवसाय महासंघ, ट्रक व्यवसाय महासंघ, ढुवानी व्यवसाय महासंघ, यातायात सम्बद्ध मजदूर संघ संगठन र ट्राफिक प्रहरी लगायत सरोकारवालासँग छलफल गरेर बुकिङ खुलाउने निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंमा छोटो अवधिमा ठूलो संख्यामा यात्रु आवत जावत गर्ने भएकाले नियमित रूटका गाड़ीसँगै रिजर्भ गाड़ी संचालनलाई समेत व्यवस्थित गर्न रूट पर्मिट खुल्ला गरिएको हो।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
4: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पछिल्लो समय वीर अस्पतालको टेलिमेडिसिन सेन्टरमा स्वास्थ्य सेवा तथा

0: वर्षका लागि विदेशबाट फोन तारन्तार आउने गरेको छ। कतिपयले गम्भीर समस्या लिएर फोन गर्छन् भने कतिपयले सामान्य। टेलिमेडिसिन सेन्टरका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार दूर दराजमा रहेका नेपाललाई सित्तैमा परामर्श दिने र स्वास्थ्य अवस्थाको जोखिम टार्ने काम टेलिमेडिसिन सेवा ले गरिरहेको बताउनु भएको छ। बुढाथोकीका अनुसार टेलिमेडिसिन सेन्टरमा 7 जनाको टोली छ, जहाँ मेडिकल अधिकृत मनोसामाजिक परामर्शदाता, विशेषज्ञ चिकित्सक र ल्याबका कर्मचारी छन्। साउन यता बिहान 9 देखि बेलुका 9 बजेसम्म टेलिमेडिसिन सेवा प्रदान गरिन्छ। यसका लागि अस्पतालले 2 मोबाइल नम्बर, वाट्सएप, भाइबर र इमो लगायतबाट सम्पर्क गरेर टेलिमेडिसिन सेवा लिन सकिन्छ। प्रभावकारी मानिएको टेलिमेडिसिन सेवाको नीतिगत पक्ष भने कमजोर छ। यो सेवालाई नीतिगत रूपमा सरकारले स्पष्ट पार्न सकेको छैन। विदेशमा रहेका श्रमिकका लागि प्रभावकारी बन्दै वीरको टेलिमेडिसिन सेवा, ग्रामीण टेलिमेडिसिनबाट शुरू भएको सेवा विस्तारमा सरकारको छैन चासो शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: अब विदेशको खबर। फ्रान्समा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको प्रदर्शन उनीहरूका अभिभावक र विद्यार्थी युनियनहरूमा फैलिएपछि फ्रान्सभर लाखौं मानिसहरू सड़कमा आएका छन्। विद्यालयका लागि थप स्रोत साधनको माग गर्दै किशोर किशोरीले थालेको हप्तौं लामो देशव्यापी आन्दोलनको समर्थनमा हिजो वयस्क प्रदर्शनकारीले र्याली निकाले भने विद्यार्थीले पुनः उच्च माध्यमिक विद्यालयमा अवरोध खड़ा गरेका बीबीसीको खबरमा उल्लेख छ। पेरिसको 20 जिल्लामा रहेको हेलेन बुचर उच्च माध्यमिक विद्यालयको प्रवेशद्वार प्रदर्शनकारीले फोहोरका भाँडाहरू र साइकल तेर्स्याएर अस्थायी अवरोध गरेका थिए। विद्यालयमा तोड़फोड़का घटना बढ़नुका साथै कर्मचारी, विद्यार्थी र प्रहरी घाइते हुन थालेपछि प्रदर्शनको तीव्रता कम गर्न अधिकारीहरूले गएको हप्तादेखि विद्यालय बन्द गर्न थालेका हुन्। प्रहरीको दंगा नियन्त्रण सम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते भएका घटना बढ़दै गए पनि गृहमन्त्री लरेन्ट नुनेजले सरकारको प्रतिक्रियाको बचाव गर्नुभएको छ। उहाँका अनुसार अहिलेसम्म प्रहरीले 6,000 भन्दा धेरैलाई पक्राउ गरेको छ भने 775 जना प्रहरी अधिकारी पनि घाइते भएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोनको सरकारलाई समेत दबावमा पारेको उच्च माध्यमिक विद्यालय सम्बन्धी आन्दोलनको समर्थनमा मजदूर युनियनको आह्वानमा झण्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारी र्यालीमा सहभागी भएका थिए।
0: अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि काठमाण्डौ किर्तिपुरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सर्वोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार प्रतियोगिता शुरू हुन झण्डै 3 हप्ता बाँकी रहँदा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको हो। दशैंसम्म सबै तयारी पूरा गर्ने क्यानले जनाएको छ। विगत संस्करणमा देखिएका व्यवस्थापन सम्बन्धी समस्या सुधार गर्दै यसपटक दर्शक क्षमता बढ़ाउने, प्रवेशद्वार तथा आवत जावत व्यवस्थित गर्ने र शौचालय तथा दुलोको समस्या समाधान गर्ने तयारी गरिएको क्यानले जनाएको छ। मुख्य पर्व दशैं तिहारका बीच प्रतियोगिता आयोजना भए पनि नेपाली क्रिकेटको बलियो फ्यान बेसका कारण दर्शक उत्साहमा कमी नआउने क्यानको विश्वास छ। विदेशी चर्चित खेलाड़ीको सहभागिताले एनपीएल प्रति आकर्षण थप बढ़ने अपेक्षा गरिएको क्यानका सचिव खड्काले बताउनुभयो। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 देखि मंगिर 5 गतेसम्म काठमाण्डुमा हुँदैछ।
1: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको मालेपाटनमा 34 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी काठमाण्डुको थानकोट र ताप्लेजुङको दोभानमा पनि मध्यम वर्षा भएको छ। हिजो दिउँसो पनि काठमाण्डुमा ठूलो पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती, गण्डकी र कर्णालीको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम घट्दै जाने मौसमविदको अनुमान छ।
0: भारतले निर्यात अनुमति सकिएका 4 जलविद्युत आयोजनाको नवीकरण गरिदिएको छ। नवीकरण गरिएका आयोजनामा माथिल्लो चमेलिया, सेती नदी, माथिल्लो तादी खोला र माथिल्लो दोर्दी ए जलविद्युत आयोजना छन्।
1: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि 4 उच्च अदालतका मुख्य न्यायाधीश सहित 4 न्यायाधीशहरूलाई सिफारिश गरेको छ। परिषदका अध्यक्ष एवं प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा हिजो बसेको बैठकले उच्च अदालतका मुख्य उच्च अदालतका मुख्य न्यायाधीश एवं न्यायाधीशहरूलाई सिफारिश गरेको हो। परिषदकी प्रवक्ता राम प्यारी सुनवारका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बाग्चन, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण दागीलाई सिफारिश गरिएको छ।
0: इजरायलको दीर्घकालीन हेरचाह सेवा क्षेत्रमा रोजगारीका लागि सन् 2024 आवेदन दिएर गोला प्रथाबाट छनौट हुन नसकेका 1153 नेपाली उम्मेद्वारले पुनः आवेदन दिन पाउने भएका छन्।
1: काया कैरनमा अब पालो उखानको।
0: हल्लिएको दाँत एक दिन फुस्कन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास निर्माणको जिम्मा एनजीओलाई दिने गरी तयारी। प्राधिकरणले पालिकासँग माग्यो लाभग्राहीको विवरण। नेपालको आर्थिक वृद्धि 3.7% झर्ने विश्व बैंकको प्रक्षेपण।
1: कांग्रेस महाधिवेशनमा बन्द सत्र प्रति देखिएन प्रतिनिधिको आकर्षण। आज प्रचार भोलि मतदान। शर्मा र भूषाल निर्विरोध।
0: नेपालमा हिउँदे चराहरूको आगमन शुरू। बसाई सर्नु अघि शरीरको तौल खानपान बथानको एकतादेखि मौसमको अनुमानसम्मका पूर्व तयारी गर्ने।
1: फ्रान्समा विद्यार्थी आन्दोलन थप चर्कियो। 100 उच्च माध्यमिक विद्यालय प्रभावित। 6000 भन्दा धेरै पक्राउ। 715 जना सुरक्षाकर्मी पनि घाइते।
0: र एनपीएलको तयारी अन्तिम चरणमा। यस पटक दर्शक क्षमता बढ्ने ज्ञानको विश्वास।
1: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको। उपभोक्तालाई खाना पकाउने ग्यासको शास्ति अझै पनि यथावत छ। उद्योग मन्त्रीले हालै ग्यास सरकारको नियन्त्रणमा नरहेको बताउनु भएको थियो। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एकजना पत्रकार ग्यासको अभाव र सहजताका लागि भइरहेका पहल बारे बुझ्न मन्त्रीको कार्यकक्षमा पुगेका छन् अनि उनले डुङ्ती गनाएको गन्धले नाक थुनेका छन्। नाककै थुनेको देखेर मन्त्री जस्ता देखिने व्यक्तिले भन्दैछन्, के नाक थुनेको नि, ग्यास सरकारको नियन्त्रणमा छैन भन्ने थाहा छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626 33 9 67। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: लाउरेहरू
3: हातमा के पो बोकेर लग्यो हो गुटुङ टुङ,
4: के गर्नु अब? पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह बेगर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520 51094, 98126742 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
7: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
8: टप टप त्यहीबाट हुन्छ त।
7: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98421-93181 र 98-69-70-68-33।
11: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो

ए देश नबने नेता मात्रै गलत भर होइन, जनताको नि सही र गलत जान्ने बुद्धि छैन। पैसा मासु भातमा बिकी नराम्रोलाई रोज्छौ, नराम्रोलाई रोज्छौ अनि राम्रो

न त भने सिङ्गापुर न तायो रेला भएको दोख बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान लुकाउन र सत्तामा रहिरहन न त पाती न त बादी छेपारो

महँगो प्रदेश धेरै सांसद पाल्दा बढ्यो ऋण, न विकास न आमदानी खर्च मात्रै किन, देशको पैसा लुट्छौ अनि विदेशी ऋण माग्छौ, जो सत्तामा पुगे पनि देश डुब्छ।

राणालाई नि गलत भन्यो भन्यो गलत राजा, जनताको नेतृत्व नि असफल छ राजा, तन्त्र भन्दा नेतृत्व नै नभएको हो हाम्रो, पृथ्वी मदन बिपी महेन्द्र।

दलित हुरु जति धनी सफल शिक्षित भनी ठुला जातको हेर्ने नजर उस्तै समान मानी संविधानको धारा होइन हेर गाउँको धारा मान्छेबाट मान्छेहरू

विश्व भन्न बिसौं वर्ष हामी पछि पर्यौं, केही कुराको निर्माण छैन प्रयोग मात्रै गर्यौं। चाहने भए हाम्रो देशमा के को कमी छ र पछि पर्यो भ्रष्ट नेता नेतृत्व।

ए विदेशीका दलाल भयो देश चलाउनेहरू, हाम्रो नेपाल रहला कि नरहला बरु, देश बेचेर लुटेर नि कहाँ होला र जानी, होइन होला पक्कै मर्दा सबै सँगै।

जनताको गुनासो र सल्लाह सुझाव मान्ने नबिकेर विदेश नीति बनाउन नि जान्ने योग्य सक्षम त्याग्न सक्ने नेतृत्व गर्ने पनि देश चलाउन हामी सक्छ।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ जुसेले
1: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह दिएको के प्वाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98 9852194 र व्हाट्सएप नम्बर 97054 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: रेडियो अरुण टाइम चेक 7 AM
3: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्पा श्रीफो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचखाप नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचखाप नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासङखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
3: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
4: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
4: सुरज राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
3: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौँडा हाल मलेसिया
4: गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर
3: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
4: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
3: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको वर्षमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारैभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले नेपाली पात्र हाम्रो पात्र मोबाइल एज र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँले हप्ताको सातै दिन साथीबाट नै कि बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले सुन्दै आउनुभएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई मीडिया प्रेमी मनहरूले पनि प्रायोजनमा जोडिएर साथ दिनुभएको छ। विशेष गरी म व्यवसायमा सम्झन चाहन्छु र विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु र मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला बिहानीको बसाइ कतिपय साथीहरू त ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि यति बेला बारीतिर अथवा जंगलतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू घरै सिकामा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू खाना पकाउँदै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ तपाईँहरूले फटाफट सहभागिता जनाउँदै गर्नुहोला। फोन लाइन खुल्ला छ 98 40 68 68 23 लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र आज पनि हामी बुधबारे व्यवसायमा छौँ, यो व्यवसायमा तपाईँसँग हामी आज तीनवटा माध्यमबाट जोडिन्छौँ, तीनवटा माध्यमबाट हामी तपाईँसँग जोडिनेछौँ। विदेशी साथीहरू जहाँ प्रवासमा हुनुहुन्छ उहाँहरूले कल गर्नुपर्ने हुन्छ, वाट्सएप नम्बर खुल्ला छ 98 40 68 68 23 लाइन। त्यसै गरी नेपालमा हुने साथीहरूको लागि पनि फोन लाइन खुल्ला छ 98 40 68 68 23 लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र यो बसै आज भने हामी बुधबारे बसाईमा छौँ, आज भने चाहिँ हामी नेपालमा रहनुहुने साथीहरूसँग पनि यो बिहानीको बसाईमा वाट्सएप कलतर्फ कुराकानी गर्नेछौँ। तर कसरी कुराकानी गर्नेछौ भने तपाईँ जहाँ फ्रिक्वेन्सी भन्दा धेरै टाढाको साथी हुनुहुन्छ, तपाईँले यति बेला अनलाइनको माध्यमबाट सुन्नुहुन्छ, जहाँ तपाईँकोमा रेडियो बस्दैन त्यहाँबाट चाहिँ तपाईँले हामीलाई वाट्सएप कल मार्फत यो व्यवसायमा सहभागिता जनाउन सक्नुहुनेछ भने जहाँ चाहिँ फ्रिक्वेन्सीबाट तपाईँ यति बेला कार्यक्रम शुभ सन्देशको व्यवसाय सुनिराख्नु भएको छ त्यो ठाउँबाट चाहिँ तपाईँले हामीलाई स्टुडियोको मोबाइल नम्बरमा कल गर्नुपर्ने हुन्छ। र यति भन्दै अब भने कार्यक्रम शुभ सन्देश मार्फत शुभकामना सन्देश साथीहरूले दिनुपर्दा पनि, र तपाईँ यदि फेसबुक अडियो लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने लाइभको कमेन्ट बक्स पनि खुल्ला छ है साथीहरू, त्यहाँबाट पनि आफ्ना विशेष शुभकामना सन्देशहरू तपाईँले लेखेर पठाउनुहोला। तपाईँको फोन लागेन भने तपाईँको कमेन्ट मार्फत पनि शुभकामना सन्देश पक्कै रिट आउट हुनेछ होइन। तपाईँको फोन लागेन भने यदि फोन नलागेको खण्डमा तपाईँले लेखेर पठाउनु भएको ती कमेन्ट पनि म व्यवसायमा रिट आउट गर्नेछु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 21 गते जति पनि साथीहरूको जन्मदिन परेका छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ भने तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको लागि पनि विशेष शुभकामना, त्यसै गरी तपाईँ वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ तपाईँलाई कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि शुभकामना, र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला बिहानीको बसाई। यति बेला चैनपुरतिर मौसम एकदमै चिसो छ, सिमसिम पानी पनि परिरहेको छ यो बसाईमा, तपाईँहरूकोतिर मौसम कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउँदै गर्नुहोला भन्न चाहन्छु। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला यो बसाईमा, म भने तपाईँहरू माझ एकदमै मिठो पहिलो सांकेतिक कोशी देशभक्ति गीत राख्नेछु, गीतपछि म आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रम शुभ सन्देश शुभ समयमा राखिएको यो पहिलो सांकेतिक कोसेली एकदमै मिठो थियो। हिमाल पहाड़ तराई एकदमै यो गीत पश्चात पुनः स्वागत छ। बिहानीको बसाई छ साथीहरू, कता कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आउँदै होला। फोन लाइन खुल्ला छ 9840 6868 23 को लाइन। यो बसाईमा तपाईँको आफ्ना विशेष शुभकामना सन्देश छ भने आउन सक्नुहुनेछ। फोन लाइन खुल्ला छ आजको लागि फर्स्ट टेन लकी कलर साथी व्हाट्सएप नम्बर भन्दा पनि फोन लाइनतर्फ लाग्छु। कहाँबाट को हुनुहुन्छ म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते।
1: हेलो, गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो?
1: धरानबाट तीर्थराई बोल्दैछु है त।
0: हजुर, धरानबाट तीर्थराई बोल्दै हुनुहुन्छ।
1: हजुर, पक्कै पनि भन्नुपर्छ।
0: हजुर, अनि के छ हाम्रो तीर्थजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: हजुर, म लगाएँ त धरानतिरको खबर एकदमै ठिकै छ। अहिलेको पछाडिमा चाहिँ म यसो ड्युटीमा छु भन्नुपर्छ, बाँदरको ड्युटीमा।
0: हजुर हजुर, एकदमै अब खबर खबर सबै ठिकै छ, राम्रै छ। ड्युटीतिर हुनुहुन्छ भनेपछि अब धरानको बसाइ कति हो तपाईँको?
1: हजुर, धरानको बसाइ अब लगभग 10-15 दिन जति हुन्छ होला है, दसैँतिर घरतिर निस्किनु पर्छ।
0: ए ल, एकदमै अब दसैँ पनि दिनदिनै नजिकिसक्यो, आज 21 गते गइसक्यो होइन, अब धेरै त छैन, एकदमै अब ड्युटीतिर हुनुहुँदो रहेछ, राम्रोसँगले तपाईँको ड्युटी पुरा गर्नु होला है त।
1: हजुर हुन्छ।
0: हजुर ल, हुन्छ भने आउनुभयो कार्यक्रम शुभ सन्देशको बसाईमा। तपाईँको शुभकामना सन्देशतर्फै लागौँ।
1: हस् हुन्छ, मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँलाई गात रेडियो अरुण हो, जुनका टिमलाई आजको दिन शुभ रहोस् र कार्यकाल सफलताको पनि शुभकामना भन्न चाहन्छु।
0: अनि
1: के साथीहरूलाई शुभ सन्देश राख्नु पर्दाखेरि सरसित सुरज राई हुन्छ, अनि अनु शेर्पा, मिडिया प्रेमी मिसेर्पा, सानुमाया शेर्पा, मिडिया प्रेमी राई अनि सुस्मिता नाथिरिङ, पुष्प अञ्जली राई हुनुहुन्छ, अनि राई सेनिम शेर्पा, भूमिका राई, रञ्जना बाइन राई लगायत साथी त धेरै हुनुहुन्छ, ज जसले तीर्थ भनेर चिन्नुहुन्छ र ज जसले जुन जुन माध्यमबाट कार्यक्रम शुभ सन्देश सुनेर बस्दै हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ होस् भन्दै म उज्जवल हुन चाहन्छु। हस्त, नमस्ते, बाई, टेक केयर।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई, खाँदबारी छ तल्लो बाङ्ठा गर्वै हल्का यति बेला भनौँ धरान भाटी हुनुहुन्थ्यो, उहाँसँग मैले कुराकानी गरिसकेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ व्हाट्सएप नम्बरमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर, पास्टरको रविबाट संगीता आठ परिया बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो संगीताको खबर खबर सुनाउनुहोस् न।
2: हजुर, मेरो खबर एकदम ठिक छ, राम्रो छ, पास्टरतिर मन्द घाम लागिरहेको छ, अनि त्यता कस्तो छ?
0: हजुर, भनेपछि पास्टरतिर मन्द घाम लागिरहेको छ भन्नुभयो, तर यता शङ्खुवासभातिर घाम लागेको छैन, पानी बाहिर अघिसम्म सिमसिम पर्दै थियो, घाम पनि लाग्ला जस्तो नै हुँदैछ, एकदमै यो मौसम चाहिँ लुकामारी गरिरहेको अवस्था छ है त। हजुर ल, तपाईँले पनि आफ्नो ख्याल गर्नुहोला। अनि यो व्यवसायमा के गर्दै हुनुहुन्छ सङ्गीताजी? हजुर, कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, ल एकदमै खुसी लाग्यो, अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। र अब पनि तपाईँको शुभकामना सन्देशतर्फ लागौ न त, कसको लागि राख्नुहुन्छ?
2: विशेष गरेर मेरो शुभकामना सन्देश राख्नुभन्दा अगाडि त यति मिठो आवाजमा कार्यक्रम चलाउनु हुने विशेष हजुरलाई शुभ दिनको कामना, रेडियो र अरुण अङ्का चुनलाई भन्न चाहे, अनि त्यसपछि गरेर प्रवी साथी हुनुहुन्छ निर्मला राई मोरङतिर, अनि प्रवी साथी दिल्सा राई ग्रेटसिटीलामतिर हुनुहुन्छ, त्यस्तै गरेर मिना चामलिङ खटाङबाट सुनिरहेकी छु, उनलाई पनि शुभ दिनको कामना, कृष्ण तामाङ हुनुहुन्छ साउदी तिर, उहाँलाई पनि विशेष शुभकामना, र सबै यति शुभ कार्यक्रम शुभ सन्देशलाई सुनेर बस्नुहुने सबैजनाका दिन शुभ रहोस् भन्दै
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पास्टर मिकाजोङ गाउँपालिका चारबाट हुनुहुन्थ्यो संगीता आठ परिया, उहाँसँग छुट्यो, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते।
3: गुड मर्निङ, नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर, खोटाङबाट बोल्दै हुनुहुन्छ नम्रता राई। हजुर, अनि के छ हाम्रो नम्रताजीको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर, मेरो पनि खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, भनेपछि तपाईँ प्रोग्रामकै साथमा हुनुहुन्छ है? हजुर ल, एकदमै खुसी लाग्यो, आउनुभयो कार्यक्रम सुनिराख्नु भएको रहेछ। अनि यो व्यवसायमा तपाईँका शुभकामना सन्देशतर्फ लागौँ, कसको लागि राख्नुहुन्छ?
3: हुन्छ, फर्स्ट अफ अल हजुरले कार्यक्रमलाई धेरै शुभकामना, तपाईँ शुभ दिन बिताओस् भन्न
0: चाहे।
3: आज त किटिनदेखि बिपुलसम्मको यात्रामा हुन्छ गाईलाई शुभयात्रा, पछि पनि राम्रोसँग उनीहरूलाई गाई भन्न चाहे। मेरो साथीहरू सानो साथीहरू दौडेरी आशिषलाई अनि राई टिकेला कार्यक्रमलाई शुभकामना, मनोरञ्जा मिल्दै टिभी क्यान्सल लगाएर सम्पूर्ण साथीले शुभ दिन बिताउँछ।
0: हजुर नमस्ते टेकियोर भाइ भाइ, साथी हुनुहुन्थ्यो यति बेला नम्रता राई खोटाङबाट, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइनमा हुनुहुन्छ कोही मित्र, वाट्सएप नम्बरमा आउनु भएको छैन। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर तामकोबाट मनकुमारी कान्छी गुलुङ भन्नुभयो। हजुर अनि के छ हाम्रो मनकुमारी कान्छी कुलुङको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, अनि अब समयमा बसिराख्नु भएको छ है? हजुर हजुर ल हुन्छ एकदमै। अनि सन्चै हुनुहुन्छ नि? हजुर ल हुन्छ, सधैँभरि यस्तै राम्रै रहनुहोला। अनि आइपुग्नु भएको

0: हजुर नमस्ते टेक्यूर भाई भाई साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी गुलुङ सङ्खुवा सबतामको बाट उहाँसँग पनि म छुटे उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ नमस्ते.
1: गुड मर्निङ नमस्ते. मिस आउँदै गरेको दसैँ तिहार छैटको मङ्गलमय शुभकामना व्यक्त गरे म इन्टरभ्यूबाट युवराज पोखरेल.
0: हजुर हजुर ल हुन्छ. तपाईँलाई पनि आउँदै गरेको दसैँ तिहार छठ अनि अरू सबै सबै पर्वको पनि धेरै धेरै शुभकामना छ. अनि इन्टरभ्यूबाट युवराज पोखरेल अनि के छ तपाईँको खबर खबर?
1: हजुर सबै राम्रै छ. मन्द मन्द शीतल शीतल छ. हजुर
0: हजुर भनेपछि खबर खबर राम्रै छ मन्द मन्द शीतल छ है? हजुर ल हुन्छ. अनि आइपुग्नु भयो सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला तपाईँ पनि होइन? हजुर ल एकदमै सधैँभरि यस्तै राम्रै रहनु होला. अनि आउनु भयो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त.
1: शुभकामना सन्देश गर्नुपर्दा सर्वप्रथम हजुर लगायत टेक्निसियन साथीलाई कोटि कोटि नमस्कार. यसरी भोजुरमा हुने मेरो राजु कटवाल जीवन्त शुभमय होस् भन्ने शुभकामना. अनि सीता भण्डारी यसै गरी मन कुमारी कान्छी पुलुङ अनि रोजिना अनि मेरो घर परिवार र श्रीमती धरवारी नातिहरू सबैलाई अनि शङ्कर ढकाल र तहाजुर थापा सिमी लिम्बू जति पनि मलाई युवराज हुनुहुन्छ उहाँलाई बडा दसैँको शुभकामना नमस्कार.
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला इटहरीबाट युवराज पोखरेल उहाँसँग म छुटे. उहाँले पनि व्यवसायमा आफ्ना शुभकामना सन्देश राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ. यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते. हेलो गुड मर्निङ नमस्ते. हजुर हजुर गुड मर्निङ नमस्ते. कहाँबाट को बोल्नुभयो? हजुर खोटाङ घर भइहाल युएबाट तपाईँको शुभ नाम? तिलक विष्ट भन्नुभयो. हजुर तिलक विष्ट. अनि के छ हाम्रो तिलकजीको खबर खबर यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि खबर सबै ठिकै छ राम्रै छ ड्युटी जानको लागि तयारी गर्दै हुनुहुन्छ है? हजुर हजुर ल एकदम. हजुर हाम्रो खबर खबर समग्रमा सबै ठिकै छ राम्रै छ भन्नुपर्छ. शङ्खुवा सभातिरको खबर पनि ठिकै छ राम्रै छ. मौसम हल्का बद्लिएको छ अरू त सबै ठिकै छ भनौँ न है. हजुर हजुर ल हुन्छ. अनि आउनुभयो तिलकजी कार्यक्रम शुभ सन्देशको व्यवसायमा. अब भने तपाईँको शुभकामना सन्देशतर्फै लागौ.
2: ढिलो सानो यात्रा लागि ढिलै भए पनि तर मेरो शुभकामना गर्न चाहन्छु. त्यस्तै गरी चेनिसा राणा रमिका नवाजी सागर कुमार राई देवेन्द्र दाहाल रियन रुबी दान्तवा सुमिता शेर्पा उत्तम एकान्त प्रेमी एक्सन विरत राई गगन टेक्ने सपोटर नकुमा श्रेष्ठ लगायत सम्पूर्ण चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई शुभ दिन आफ्नो कार्य सफलताको शुभकामना म दिन चाहन्छु.
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला तिलक विष्ट उहाँसँग म छुटे खोटाङ घर भइहाले तिम्रो प्रवासबाट हुनुहुन्थ्यो उहाँसँग छुटे. उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ. यति बेला वाट्सएप नम्बरतर्फ लाग्छु कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते. हजुर नमस्ते गुड मर्निङ. तपाईँको आवाजलाई मैले बढाउन सकिनँ के गर्ने कहाँबाट को बोल्नुभयो?
3: हजुर
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तेह्रथुमबाट जुनु तिगेला लिम्बू बोल्दै हुनुहुन्छ है? हजुर हजुर. अनि के छ हाम्रा जुनुको खबर खबर सुनाउनुहोस् न यो समयमा के गर्दै हुनुहुन्छ?
3: मेरो खबर एकदमै ठिकै छ राम्रै छ म सम्झिन्छु. अहिलेको समयमा भन्नुपर्दा म प्रोग्राम सुन्दै खाना सब्जी बनाउँदैछु भन्नुपर्छ है त. अनि हजुरको के छ सम्झि हुनुहुन्छ?
0: हजुर मेरो पनि खबर खबर समग्रमा एकदम ठिकठाक छ राम्रै छ भन्नुपर्छ म सन्चै छु आरामै छ भन्नुपर्छ है त जुनुजी.
3: ल ल सधैँभरि आराम कुशलै रहनु होला यस्तै यस्तै खबरहरू सुन्न पाउँ त.
0: हजुर हजुर हाँसो हुन्छ. तपाईँलाई पनि सोही कामना आउँदै गर्नु होला तपाईँको यस्तै अब खबरहरू कुनै पनि हालतमा चाहिँ

0: राम्रो सुन्न नपरोस्, राम्रै खबरहरू सुन्न परोस् है त जनजी। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ न त।
1: सुन्छ शुभकामना सन्देश राख्नु पर्दा फर्स्ट अफ द्याट पनि टु वाइस गर्दा अनि हजुर अनि अरू रेडियो इन्टरटिङले अब शुभ दिन भन्न चाहन्छु अनि साथीहरू शुभकामना राख्नु पर्दा एकदमै प्यारी साथी हुनुहुन्छ हाम्रो समीक्षा जोशी हुनुहुन्छ, निशान योङहाङ हुनुहुन्छ, लगायत कति धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै हजुरबाट छुट्टिन्छु ल। टेकेयर बाई।
0: हजुर नमस्ते, टेकेयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला जुनु दिवानी तिकेला तेह्रथुमबाट, उहाँसँग म छुटेल। यति बेला फोन लाइन तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते। हजुर दर्शन, दर्शन कहाँबाट को बोल्नुभयो? हजुर स्काई नवीन इलामबाट। अनि के छ हाम्रो स्काई नवीनको खबर खबर?
2: एकदम ठिक छ मेरो।
0: हजुर एकदम ठिक ठाक छ। इलाम कस्तो छ अहिले? हजुर घाम पनि लाग्दैछ, हल्का धुम्मेको पनि छ होइन। अनि सन्चै आरामै हुनुहुन्छ नि? ल हुन्छ आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
2: शुभकामना भन्दा नेपाल बाली एफएमको पुरानो सिक्स फ्रेन्डको बर्थडे छ, इलाम बर्थडे फेसको छ। राजु घिमिरे अहिले बाहिर देशमा छ अनि निर्मल राउत छ इलामको जोगीधारामा। दुवैजनालाई जन्माएको देशले शुभकामना दिन चाहन्छु। भोलि बर्थडे परेको हाम्रो पक्क हरिचञ्चल छ काठमाडौँमा है, विराटनगर साथी उहाँलाई एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु। त्यसपछि राजेश कटेल हुन्छ थापाली हिरो अहिले बेङ्गलोरमा, यमराज लावती महेन्द्र सिंह साथी र गोपी आचार्य छ यात्रको पाँचतिर एफएम विराट छ भोजपुरमा। अनि सिटरीतिर जाउँ एडमन्ड पराजी चम्बुर प्रमोद काँसे। अन्तिममा भन्नुपर्दाखेरि हाम्रो सन्जय नेपाल र डेभिड बस्ने चाहिँ परातिर सबैलाई शुभ दिन भन्दै भाइ भाइ।
0: हजुर नमस्ते, टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला स्काई नवीन इलामबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला वाट्सएप नम्बर तर्फ लाग्छ, कोही साथी लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो?
3: हजुर म मोरङबाट भावना चामलिङ।
0: हजुर मोरङबाट भावना चामलिङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो भावना चामलिङको खबर खबर सुनाइदिनुहोस् न।
3: हजुर एकदम ठिक छ, राम्रै छ। हजुरको के छ?
0: हजुर मेरो पनि तपाईँको जस्तै भन्नु पर्यो है, एकदमै ठिकै छ, राम्रै छ भन्नु पर्यो है त।
3: हजुर सधैँभरि ठिक रहनुहोस् है, मेरो कामना छ हजुरलाई।
0: हजुर ल हुन्छ, तपाईँले पनि मेरो कामना छ, सधैँभरि ठिक रहनु होला, सन्चै रहनु होला, यस्तै राम्रोहरू खबरहरू सुनिराख्नु पाऊ होला है त।
3: हजुर
0: हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ।
3: हस् हुन्छ, फर्स्ट तपाईँले यति मिठो बोल्ने दिई हजुरलाई शुभ दिन भन्न चाहन्छु। हिजो मात्रै जन्मदिन मनाउनु भयो प्यारी साथी दिलुसानी याम्पो, उहाँलाई बिलिटेड ह्याप्पी बर्थडे टु भन्न चाहन्छु। तर सफलताको शुभकामना राख्नु पर्दा सिम्पल सरिना गुरुङ, व्याकुली गीता, कमला मुखिया, हरपल रोस्नी, कुमारी योङहाङ, निशान योङहाङ, राज कले मगर, राज कालीकोटे, राई पिकी राई, लक्ष्मण मगर, शमशेर लिम्बू,
0: हजुर लगायत
3: माधव ढुङ्गेल दादै हुनुहुन्छ, रत्न बार थापा लगायत लगायत धेरै साथीहरू, सम्पूर्ण साथीहरूलाई शुभ दिन
0: हजुर नमस्ते, टेकियर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भावना चामलिङ हुनुहुन्थ्यो, म उहाँसँग छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। यति बेला म कललाई एकछिन थाती राख्दै राख्दै म कमेन्टतर्फ लाग्छु। यति बेला अश्ली सोताङले मिस यु अल भन्नुभएको छ, कमला मुखिया हुनुहुन्छ गुड मर्निङ नमस्ते, शुभ दिन अल भन्नुभएको छ, तीर्थ राई हुनुहुन्छ उहाँले गुड मर्निङ, सुमिता खाँदबारी छ तल्लु पाङ्ठा घर बैहाल धरानबाट, सहना मिडिया ग्रुपको सहना मिडिया ग्रुपमा आबद्ध म तीर्थ राई हो, कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा जो जति साथीहरूले मलाई तीर्थ भनेर चिन्नुहुन्छ सबै सबैमा शुभ दिन है भन्नुभएको छ। मनको साथी जीवन कार्की हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, नमस्कार आरामै हुनुहुन्छ बहिनी भन्नुभएको छ, म एकदम ठिक छु, तपाईँले कस्तो छ? म पनि कार्यक्रम सुन्दैछु पोखराबाट, मनको साथी जीवन कार्की सबैमा शुभ दिन भन्नुभएको छ। लिम्बू विजय हुनुहुन्छ, सबैको आजको दिन शुभ रहोस् भन्नुभएको छ। सूर्य तामाङ हुनुहुन्छ, हजुर नमस्ते गुड मर्निङ, म सूर्य तामाङ है भोजपुर किमालुङदेखि, मेरो शुभकामना सन्देश राख्नुपर्दा आउँदै गरेको महान चाड विजय दशमी तथा छठ पर्वको तिहार तथा छठ पर्वको सबै सबैमा शुभकामना भन्नुभएको छ। निर्मला राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते सेवा राम्री रमादेवज्यू भन्नुभएको छ, रमादेवज्यू त आज हुनुहुन्न होला जस्तो लाग्छ मलाई चाहिँ। निर्मलाजी सुन्दैछु है यता मोरङबाट, हेभ अ ग्रेट डे प्यारी मान्छे सङ्गीता आठफरिया लगायत सबै सबैमा भन्नुभएको छ। त्यसै गरी सरू छेत्री हुनुहुन्छ, हेलो नमस्ते शुभ बिहानी सुमिताजी, सुन्दैछु है विस्ताराबाट बुटवालबाट सरस्वता पोखरेल शुभ दिन हल भन्नुभएको छ। सरस्वताजी तपाईँको उठ्ने बेला भएको छैन है अझै। त्यसै गरी लिम्बू विजयले फेसबुक पेजलाई फलो सेयर पनि गरेर साथ दिनुहोला रेडियो अरूणको भन्नुभएको छ, एकदमै सबैले गर्नुहोला। त्यसै गरी राजन राईले शुभ दिन अल भन्नुभएको छ, सूची केटी हाङमा हुनुहुन्छ, हाम्रो ग्रेट अल माई फ्रेन्ड्स भन्नुभएको छ। सुनिता कुलुङले पनि यति बेला गुड मर्निङ नमस्ते, म सुनिता कुलुङ हो यता भालाबाट गेट वेलसन कल्पना तामाङ एन्ड शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी यति बेला सुरेन लिम्बू हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ सेवाहरू, म पाँच थर मिक्लाजुङ पाँच थरबाट है भन्नुभएको छ उहाँले। सोमिला शेर्पा हुनुहुन्छ, गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। भावना चामलिङ हुनुहुन्छ, हेलो गुड मर्निङ दिदी, उहाँले लेख्नु भएको छ हाई गुड मर्निङ सिम्पल सरिना, सिम्पल सरिना राई, पीके राई लगायत सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी स्वर्णिम राईले गुड मर्निङ सिस्टर, शुभ दिनको कामना अल साथीहरूलाई भन्नुभएको छ। तिलक विष्ट हुनुहुन्छ, हेलो नमस्ते हजुर, म खोटाङ घर बैहाल बिरानो मुलुकबाट आज यस कार्यक्रम मार्फत शुभ दिन भन्न चाहन्छु सबै सबै साथीहरूमा भन्नुभएको छ। त्यसै गरी यति बेला कमला लिम्बू हुनुहुन्छ, हेलो गुड मर्निङ सिस्टर फ्रम ताप्लेजुङबाट, मिस यू अल, बाई बाई भन्नुभएको छ। यति बेला म वाट्सएप नम्बरतर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, वाट्सएप नम्बरमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते सेवारो, कहाँबाट को बोल्नु भयो? हजुर ताप्लेजुङ घर भइहालको बेतबाट काली कमला वान एम लिम्बू बोल्दै हुनुहुन्छ। तपाईँको कमेन्ट मैले भर्खरै रिड आउट गरे जस्तो लाग्यो। एकदमै अब कमेन्ट गरिसक्नुभयो होइन, कल गर्नुभयो होइन, सुन्न चाहिँ पाउनु भएको छैन, एउटै फोनबाट अलिकति गाह्रो हुन्छ नि त कल गर्न सुन्न होइन। हजुर हजुरलाई एकदमै हजुर होस्, कहिले काहीँ आउनुहुन्छ ए खुसी लाग्छ। अनि के छ तपाईँको खबर खबर, सन्चै आरामै हुनुहुन्छ नि? हजुर म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ है त। हजुर हजुर हुन्छ कमलाजी, तपाईँको पनि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ आउँदो दिनहरूमा। र आजको विषयमा भने तपाईँको शुभकामना सन्देश तर्फै लागौ है।
1: तपाईँको लागि रेडियो अरू इन्टरटेनमेन्टलाई मिठो सम्झना बाँकी पर्छ होस् अब ग्रेट डे भन्न चाहन्छु। त्यसपछि हिजो मात्रै बर्थडे सेलिब्रेसन गर्नुहुने मोरङ याङ्सिलाकी साथी डेलो सानो यामफुलाई बेलेटेड ह्याप्पी बर्थडे, ढिलाइबे पनि जन्मदिनको धेरै धेरै शुभकामना दिनु भन्न चाहन्छु। अनि कमेन्टीमा बर्थडे आउँदै छ हजुरले सुति लिम्बूको, उसलाई एडभान्स म ह्याप्पी बर्थडे भन्न चाहन्छु। र हाम्रो पास खपन गर्दै हाल्छु के स्थितिर हुनुहुन्छ, सचिन निवाङ राईको पनि कमेन्टीमा बर्थडे आउँदैछ, सो सचिनलाई पनि एडभान्समा ह्याप्पी बर्थडे एन्ड ग्रेट प्लेस सचिन भन्न चाहन्छु। अनि निकै साथीहरूलाई सम्झनु पर्दा निश्चल निर्मला वाने, सन्देश गुरुङ, खुसी अमुरा विष्ट, अभित अञ्जन राई हुनुहुन्छ, अनि हाम्रो लक्ष्मी राई, कुमार बजा, निशा युङहाङ, अमित सम्पाङ, विजय सुरज राई तुम्सा, पूर्वी आकाश राई, अरुण भण्डारी, वरुण चञ्चले राई, कृष्ण तामाङ, एबिसिता छोरिया, डाक्टर धर्मराज, नम्रता शेर्पा,
0: हजुर लगायत
1: बाँकी एउटा जसले प्रोग्राम सुनेर बस्नु भएको छ, मेरो नाम राम्रोसँग परिचित नाम छिर्नुहुने सबैमा मिठो सम्झना चाहि, शुभ दिन सबैको दिन शुभ रहोस्, हेभ अ नाइस डे भन्दै छुट्टे, गुड डे, बाइ बाइ।
0: हजुर नमस्ते, टेक केयर, बाइ बाइ। साथी हुनुहुन्थ्यो यति बेला कमला वाने लिम्बू ताप्लेजुङ घर भइहालको बेतबाट, उहाँसँग छुट्टै उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र म पनि एकजना साथीसँग कल लिन्छ, एकजना साथीको कल लिन्छु, त्यसपछि म ब्रेकतिर लाग्नेछु। कोही मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते, गुड मर्निङ सेवा सेवारो, कहाँबाट को बोल्नु भयो? ए ल ल, प्रोग्रामै छैन भनेको प्रोग्राम त रहेछ भनेपछि आज कतातिर होटेनतिरै हुनुहुन्छ अहिलेसम्म उठ्नु भएको छैन?
4: अनि एकैचोटिमा ट्राई गरेको मैले एकैचोटिमा फेरि फुटुइयो फोन लाग्छ फेरि अलिकति रिसिभ पनि अलिक हुन टाइम पनि लाग्यो कि अनि एप्पलमा छैन कि क्या हो भने रहेछ हेरेको साथी चाहिँ छोक रहेछ अनि त्यही भएर के
0: हजुर हजुर
4: छैन त्यही भएर
0: हजुर ल प्रोग्राम सुन्नु पाउनु भएको छैन जे होस् मलाई खुसी लाग्यो भोलिदेखि सुन्नु होला अनि के छ इलामतिरको खबर भन्दा नि मैले अघि नै इलामतिरको खबर सोधिसके अनि संसारमै हुनुहुन्छ तपाईँ मलाई पनि ठिकै छ म पनि सन्चै छु आरामै छु भन्नुपर्छ है त हजुर हजुर हस् हुन्छ तपाईँलाई पनि मैले यस्तै कामना गरे अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा अब भने तपाईँको शुभकामना सन्देशतर्फ लागौ न त
4: अनि मलाई केटी र पार्टी मित्रलाई विशेष शुभ दिन कार्य सफलताको धेरै धेरै शुभकामना अनि प्यारी नाना जुन चाहिँ शुक्र सत्यको कामना आफ्नो राम्रो सेयर गर्ने नाना भन्न चाहन्छु अनि हिजोको दिनमा जन्मदिन मनाउने दिल्ली सानी गाउँकोलाई जन्मदिनको ढिलो भए पनि धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु अनि आदरणीय दाजु आशिष बस्नेत अनि हाम्रो के अरे प्यारी साथी हुनुहुन्छ अलिनिका तामाङ अनि प्यारी साथी सङ्गीता राई काष्ठतिर अनि समीक्षा जोशी अनि मिना चाम्बिङ हुन्छ खोटाङतिर अनि हाम्रो नाना भावना र नाना कल्पना राख्छु बहिनी भन्दैछु नमस्ते भयो भाइ
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट उहाँसँग म छुटेँ उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म फेरि पनि गीततर्फ लाग्छु दोस्रो साङ्गीतिक कोशीले एकदम मिठो छ देश बचाउने हामी हो शिशिर योगीको आवाज रहेको गीतलाई सुन्नुहोला गीतपछि सर्ट क्रमसर ब्रेक रहनेछ ब्रेकपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै रहनुहोला

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826233964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: अन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600,
1: खरङ सम्पर्क सञ्जीव कटवाल 9916348440,
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
3: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
4: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
3: ल, त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
4: टप टप त्यहीबाट हुन्छ त।
3: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
5: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 9821993181 र 9869768333।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
7: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
7: औ लु, समस्याको समाधान भनेकै म हो,
9: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: दुखोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीबाट जाने,
7: लाखे सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
10: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रम शुभ सन्देश शुभ समयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको रुन्दी रेडियो अरुण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँ हप्ताको सातै दिन साथीभरि यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र अब पनि म ढिला गर्दिनँ, व्यवसायमा फोन कलतर्फै लाग्छु। मैले धेरैजना साथीहरूलाई चाहिँ समेट्नुपर्ने हुन्छ व्यवसायमा। यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, रिमा थामी भोजपुर याम्पाङबाट बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो रिमाको खबर खबर?
1: मेरो खबर एकदम ठिक छ, म सन्चै
0: छु। अनि हजुर कस्तो छ? हजुर मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। म पनि सन्चै छु, आरामै छु भन्नुपर्छ है त। हजुर ल हुन्छ, यो समयमा के गर्दै हुनुहुन्छ? हजुर कार्यक्रमकै साथमा हुनुहुन्छ। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, खुसी लाग्यो कुराकानी भयो। व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौ न त।
1: हुन्छ, अनि इन्डियातिर हुनुहुन्छ प्यारी दिदीहरू भयो भने मगर उहाँको लागि विशेष सम्झना सहित कार्य सफलताको शुभकामना। अनि दिदी बिरामी हुनुहुन्छ जुनिता तम्बुलाई, उहाँको लागि एकदम गेट अफ चाहिँ आफ्नो साथीको धेरै केयर गर्नुहोला भन्न चाहे। अनि दिदी अस्मिको चाहिँ रेनिता राई, अनि रेसा राई हुनुहुन्छ, दादा शरणाली मगर लगायत, अनि हाम्रो लिम्बू विजय केवल भाजेन, अनि निकै पनि न्यु शेर्पा लगायत सबै सबैको लागि केवल हुनुहुन्छ सबैलाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रिमा थामी भोजपुरबाट, उहाँसँग म छुटेँ। यति बेला वाट्सएप नम्बर तर्फ लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते।
2: हेलो गुड मर्निङ, नमस्ते सुमिता सिस्टर। हजुर
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर मेरो खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। राई पिके राईजी तपाईँको के छ सुनाउनुहोस् न। हजुर हामी सन्चै छौँ, आरामै छौँ, खबर पनि सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ हाम्रो। अनि जो हामीलाई ड्युटीको समयमा भए पनि हामीले सुनेर साथ दिँदै हुनुहुँदो रहेछ होइन? हजुर ल एकदम सधैँभरि यस्तै राम्रै रहनुहोला, सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ राई पिके राईजी। र अब पनि कार्यक्रम शुभ सन्देश व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौँ है।
2: हुन्छ, शुभकामना सन्देश राख्नुपर्दा आजको दिनको शुभकामना सन्देश राख्नुपर्दा फर्स्ट अफ अल त हजुरलाई मिठो शुभकामना सन्देश प्रोग्राम चलाउनुहुन्छ हजुरलाई, मात्र नपराउने चाहन्छु र हाम्रो अरूले पनि शुभकामना साथीहरूको नाम लिनु पर्दाखेरि हुनुहुन्छ तपाईँ दुर्गा गर्दन, अनि कामले सत्या शेर्पा, अनि राजाले मगर सुपना गुरुङ, अनि
0: हजुर
2: अनि आजसम्मको यात्रामा हुनुहुन्छ सुरेन भाइलाई पनि शुभयात्रा राम्रोसँग भन्न भन्न चाहन्छु। र अहिले समयमा जसले फेसबुक अनलाइन मार्फत शुभकामना सन्देश प्रोग्राम सुनेर बस्नु सम्पूर्ण मेरो नामसँग पर्छ साथीहरूलाई शुभ दिन कामना चाहन्छु। अस्ट भाइ
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो राई पिके राई, मोरङ केराबारी गर्वै हाल मलेसियाबाट, उहाँसँग म छुटेँ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु, सुनु सुनिता राई बेतिनीबाट। अनि के छ हाम्रो सुनिताजीको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर ठिकै छ भन्नुभयो. मौसम एकदम बिहानीको मौसम चिसो चिसो हल्का अनि होइन बन्द बन्द घाम राम्रो छ. अनि म जतिरै घरेटी काम फेरि दिन्छु. प्रोग्राम चाहिँ अलिक भर भरिबाट सुन्दैछु मजाले नै. तपाईँको खबर के छ?
0: हजुर, मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ. भनेपछि हामीलाई भर्खर भर्खरै बाटो सुन्नुभयो. जे होस् घर यसै कामतिर व्यस्त हुनुहुन्थ्यो है? हजुर, ल एकदमै दसैँ लाग्दैछ, दसैँ बोलाउँदै गर्नु होला. सरसफाइतिरै व्यस्त हुनुहुन्छ. जे होस् होइन, अब जे पनि भए पनि हामीलाई सुनेर पनि साथ दिनुहुन्छ, समय मिलाउनुसार कल पनि गर्नुहुन्छ, यही खुसी लाग्छ नि त.
1: हजुर,
0: हजुर, एकदम एकदम मलाई पनि मजै आउँछ. घरतिर जाँदाखेरि यसो रेडियो खोल्दाखेरि मलाई पनि एक मनले मजै आउँछ होइन. यसो काम गर्नु, रेडियो खोलेर काम गर्दाखेरि छिट्टै आनन्द आउँछ नि त.
1: हजुर,
0: ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाईमा. तपाईँको शुभकामना सन्देश तर्फै लागौँ. हजुर, नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला सुनु सुनिता राई खाँदबारी बेटिनीबाट. उहाँसँग म छुट्टै, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर यो विषयबाट छुटिसक्नुभयो. यति बेला कोही मित्र हुनुहुन्छ वाट्सएप नम्बरमा. हेलो, गुड मर्निङ, नमस्ते. हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार. कहाँबाट को बोल्नुभयो? हजुर, इन्डियाबाट भावनामगर बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ भावनाजी, तपाईँको खबर खबर, अनि यति बेला के गर्दै हुनुहुन्छ?
3: मेरो खबर खबर ठिकै छ भनौँ न. चिसो चिसो मौसम छ, पानी सिमसिम सिमसिम पर्दैछ भनौँ न. अनि फेरि अहिलेको समयमा नास्ता खाएर हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भनौँ न.
0: हजुर, भनेपछि एकदमै सिमसिम पानी पर्दैछ, मौसम चिसो चिसो छ है. अब दिनदिनै चिसो बढ्ने टाइम पनि भयो होइन? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो बसाइमा. तपाईँको शुभकामना सन्देश तर्फै लागौँ.
3: हुन्छ, विशेष गरी हजुरलाई हजुरको कार्य सफलताको सफलताको शुभकामना दिन चाहे, अनि हजुरको दिन शुभ रहोस् पनि भन्न चाहे. अनि नेपालतिर हुनुहुन्छ मेरो मम्मी बाबा, उहाँलाई विशेष सम्झन चाहे. अनि मलेसियातिर हुनुहुन्छ दाई, उहाँलाई पनि विशेष सम्झन चाहे. अनि बुनु रिमा थामी, दिल्सा राई, चन्द्रमाया तामाङ, मनिषा राई, केटी निर्ता, चामलिङ राई, मिडिया पिल्ली, मिनिमु शेर्पा, अर्पल रोशनी, मगर्नी चामलिङ निर्मला राई, सत्तामाङ लगायत मलाई भावना मगर भनेर जतिले पनि चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई भन्दै छुट्टी. नमस्ते, बुबाई टुक्या.
0: हजुर, नमस्ते, टेक्योर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला भावना मगर इन्डियाबाट, उहाँसँग म छुटेँ. र अब भने चाहिँ म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ, एकदमै कमेन्टहरू धेरै छ. यो विषयमा कमेन्ट पढ्दा पढ्दै अब मेरो धेरै टाइम लाग्छ, के गर्ने साथीहरू होइन. मैले सुरुमा कमेन्ट त्यति लिएको थिइनँ, अब लगभग 7:53 गइसक्यो स्टुडियोको घडीमा. म थप साथीहरूसँग चाहिँ कुरा गर्न सक्दिनँ, यति बेला कमेन्टतर्फ लाग्छ म. माधव ढुङ्गेल हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु मेरी प्यारी मामु हेमन्ता ढुङ्गेललाई भन्नुभएको छ. त्यसै गरी दुखी कल्पनाले शुभ यात्रा, अमृता भाइ सरी शुभ यात्रा दिदी अमृता लेख्नुभएको छ, भाभी शशिका, त्यसै गरी चौकी डाँडा टु शिशुवासम्मको शिशुवासम्म भन्नुभएको छ उहाँले. त्यसै गरी ढकाल धर्मराज हुनुहुन्छ, नमस्ते, म ढकाल धर्मराज वीरतामोड झापा गर्वैहाल दुवैबाट कार्यक्रम सुन्दैछु. लेख्नुभएको छ, आज जन्मदिन मनाउनु हुने धरानकी दिदी दीक्षा दाल र दीक्षा दाहाललाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ. एल्सना कुलुङ हुनुहुन्छ, उहाँले गुड मर्निङ, हेभ अ नाइस डे अल भन्नुभएको छ. राई पिके राई हुनुहुन्छ, उहाँले गुड मर्निङ सुमिता सी, शुभ दिन अल साथीहरूमा भन्नुभएको छ. रिमा थामी हुनुहुन्छ, सेवा सुमिता सोल्टिने ज्यू, अनि के छ खबर भन्नुभएको छ, मेरो खबर ठिकै छ. म पनि खाना पकाउँदै सुन्दैछु प्रोग्राम एकदमै मजाले। अनि त्यता मौसम कस्तो छ भन्नुभएको छ, मैले तपाईँसँग कुराकानी गरेँ, मौसम त मैले अघि नै भने। रिमाजी सबै सबैमा शुभ दिन भन्नुभएको छ। सम्झना रुङबाङ छ हुनुहुन्छ, शुभ दिन प्यारी दिलो रुङबाङ छ। अनि भाइ हिमालयाम्फू लगायत सबैमा शुभ दिन भन्नुभएको छ। भावना मगरले मिस यु ओल भन्नुभएको छ। मनकुमारी कान्छी गुलुङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते सङ्खुवा सभा तामकुबाट सुन्दैछु, शुभ दिन अल भन्नुभएको छ। विपिन रुमताली राई हुनुहुन्छ, उहाँले ह्याप्पी बर्थडे टु यु एडभान्समै धनशेर चामलिङलाई, अनि ह्याभ अ गुड डे रिता राई राई सँगसँगै लगायत सबै सबैमा भन्नुभएको छ। पुष्पा राई हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते ह्याभ अ वन्डरफुल डे अल दिपसन खम्बु, त्यसै गरी सिद्धार्थ गौतम लगायत सबैमा भन्नुभएको छ। त्यसै गरी राजकालीकोटी हुनुहुन्छ, हेलो हाई गुड मर्निङ नमस्ते झापाले हिरो राजकालीकोटे वीर तामर झापा जस्ट नौ युएबाट है भन्नुभएको छ। त्यसै गरी छिरिङ शेर्पा हुनुहुन्छ, गुड मर्निङ नमस्ते म भोजपुरबाट हो छिरिङ शेर्पा भन्नुभएको छ, भोजपुर घर भइहाल युएबाट छिरिङ शेर्पा। शुभकामना राख्नुपर्दा आजको दिन तपाईँलाई शुभ होस् र रेडियो अरुण एन्ड होल इन्टरटेनिङलाई शुभ दिन भन्न चाहन्छु भन्नुभएको छ उहाँले। त्यसै गरी मिना चामलिङ हुनुहुन्छ, हेलो गुड मर्निङ सिस सेवा म खोट्याङबाट मिना चामलिङ लेख्नुभएको छ, ह्याप्पी बर्थडे टु यो लजालु कान्छाको भाउजूलाई अनि मिस यु एन्ड अल साथीहरूलाई शुभ दिन भन्नुभएको छ। उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, अनि त्यहाँ सबै सबैमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच मिनाजी तपाईँलाई कमेन्टको लागि। यति बेला सुनिम शेर्पाले हेलो गुड मर्निङ नमस्ते शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी कृष्ण तामाङ हुनुहुन्छ, उहाँले एकैचोटि जुनिता चामलिङ जीवन फाबिन सुनिम शेर्पा लगायत सबैमा शुभ दिन अनि सङ्गीता आठ फरियालाई पनि भन्नुभएको छ। त्यसै गरी जेनी लिम्बूले ह्याभ अ वन्डरफुल डे अल भन्नुभएको छ। त्यसै गरी हर्पलको साथी समीक्षा हुनुहुन्छ, हेलो हाई नमस्ते के छ सन्चय हुनुहुन्छ भन्नुभएको छ, म सन्चय छु तपाईँले कस्तो छ। मिस समीक्षा शेर्पा यता झापा घर भइहाल मलेसियाबाट ह्याभ अ गुड डे अल सबै सबैमा भन्नुभएको छ। त्यसै गरी यति बेला सङ्गीता गुम्बा तामाङ हुनुहुन्छ, उहाँले गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी मगर कोसिस हुनुहुन्छ, उहाँले पनि हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु पास्टर फालेलुङबाट शुभ दिन अल भन्नुभएको छ। कालीकमला वनएम लिम्बू हुनुहुन्छ, हेलो नमस्ते सेवा र म सयपत्री मिडिया ग्रुपको मेम्बर कालीकमला वनएम लिम्बू ताप्लेजुङ गर्वै हाल यति बेला युएबाट सरी कुवेतबाट कार्यक्रम सुन्दैछु सबै।

0: यति बेला जीवन त नभनौँ, यति बेला म कमेन्ट हेर्दैछु, एकदमै कमेन्ट भागिरहेको अवस्था छ। नवीन निश्चल राईले गुड मर्निङ नमस्ते, म नवीन हो, सबै सबैमा शुभदिन है भन्नुभएको छ। अनि त नाखोकले हाव नाइस टु अल लेख्नुभएको छ। त्यसै गरी वरुणा गुरुङ हुनुहुन्छ, उहाँले नमस्ते गुड मर्निङ अल भन्नुभएको छ। योगी निमिहाङले मोले शुभदिन सबैमा भन्नुभएको छ। रमिला राई हुनुहुन्छ, हाव नाइस टु अल लेख्नुभएको छ। रामकुमार लिम्बुले हेलो गुड मर्निङ नमस्ते, म तेरुथमबाट सुन्दैछु है, सबै सबैमा शुभदिन भन्नुभएको छ। मिडिया प्रेमी राई अनिसा भोजपुरबाट सुन्दैछु भन्नुभएको छ उहाँले पनि। त्यसै गरी आवाज शेर्पा हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभदिन अल भन्नुभएको छ। त्यसै गरी विनिता ताहाल सुबेडीले हेलो गुड मर्निङ नमस्ते, सबैमा शुभदिन धनकुटाबाट भन्नुभएको छ। रामजी घिमिरे हुनुहुन्छ, उहाँले पनि सबै सबै साथीहरूमा शुभदिन भन्नुभएको छ। प्रतिमा राणा मगरले हेलो गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु है, यता कताबाट लेख्नु भएको छ उहाँले, धुपुबाट हो, सबैमा शुभदिन भन्नुभएको छ। तुम्छा तारा हुनुहुन्छ, उहाँले शुभ प्रभात सबै सबै साथीहरूमा भन्नुभएको छ। बिहानी अनुष्काले सबैमा शुभदिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण साथीलाई कमेन्टको लागि। र अब पनि लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। यति जेलसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति जेलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अनियर्थ नगर्नु होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 जना मीडिया प्रेमी मनहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशको बसाईबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँको साथी कार्यक्रम प्रस्तोता सुमिता याखा बिदा हुन्छु। हवस् त नमस्ते, बाँकी पल तपाईँको शुभ रहोस्।
1: रेडियो अरु टाइम चेक, इट्स 8 AM, अहिले बिहानको 8 बज्यो।

0: अरू 97.6 MHz
1: हरेल श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी त्यहाँबाट पनि प्रत्यक्ष रूपमा जोड़िएका छौं आएका छौं. आदरणीय श्रोता, नेपाली बहसलाई युट्यूब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि सर्च गरेर हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ र केही हाम्रा पछि गरिएका अंशहरू र अन्तर्वार्ताहरू नेपाली नेटवर्कको टीभी र पेजमा पनि आउँछन्. त्यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. आदरणीय श्रोता, नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि एकैसाथ प्रसारण भइरहेको छ. आजका पत्र पत्रिकाहरूमा हेर्दै गर्दाखेरि नेपाली कंग्रेसको 15 महाधिवेशन तातेको छ. सभापतिमा गगन कुमार थापा सहित 3 जनाको उम्मेद्वारी र शर्मा र भूषाल निर्विरोध भएका छन्. आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशनमा सभापति पदमा 3 जना सहित विभिन्न पदाधिकारी उम्मेद्वारी दर्ता भएको छ. सभापति पदमा गगन कुमार थापा, श्यामकृष्ण खड्का र किशोर सिंह राठौरले उम्मेद्वारी दर्ता गराएका छन्. अर्कोतर्फ नवनिर्मित वरिष्ठ उपसभापति पदमा नेता विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा नेत्री पुष्पा भूषाल निर्विरोध निर्वाचित भएका छन्. यी दुई पदमा एकल उम्मेद्वारी परेकाले उनीहरूको निर्वाचन सुनिश्चित भएको केन्द्रीय निर्वाचन समितिले निर्विरोध सुरक्षित भएको बताइएको छ. आदरणीय श्रोता, आज नेपाली कंग्रेसकै कुरा गर्दै गर्दाखेरि कंग्रेस महाधिवेशन पदाधिकारी जात्रीको लड्को छ. यतिखेर सभापतिमा गगन कुमार थापादेखि किशोर सिंह लगायतहरूको उम्मेद्वारी पर्दै गर्दाखेरि केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइएको छ. पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइएको छ. वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध निर्वाचित भएका विषय पनि आजका महत्वपूर्ण समाचारहरू बनेका छन्. नेपाली कंग्रेसको 15 महाधिवेशन फेरिमा आज पनि हामी चर्चा अहिलेको अवस्थामा पछिल्लो समय नेपाली कंग्रेसलाई एक दिक्का बनाएर नेपाली कंग्रेसलाई ठाउँमा उभ्याएर जुन तरिकाले कंग्रेस जाने भन्ने गगन थापाको संकल्प छ, त्यो संकल्पमा सबै नेता कार्यकर्ताहरू एकजुट भएर अगाडि बढ़ेका छन्. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्छौं. देशको अवस्था यतिखेर मन्त्रीहरू देश दौड़ा मात्र होइन विदेशतिर दौड़िरहेका छन्। यतिखेर सभामुख डोल प्रसाद अरियालदेखि लिएर परराष्ट्र मन्त्री शिशिर खनाल हुँदै अर्थमन्त्री डाक्टर सुलिङ वाग्ले यतिखेर विदेशमा छन् भने सुदन गुरूङ पनि भारत जाँदैछन् बिम्स्टेकमा सहभागी हुन. त्यसैले करिब 1 वर्षसम्म विदेशमा धेरै न दौड़धूप नगर्ने, देशकै लागि काम गर्ने बताएका मन्त्री र प्रधानमन्त्रीहरूको विदेश दौड़ा यतिखेर शुरू भइसकेको छ. आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ. वरिष्ठता मिचेर सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश भएका छन्. 2 सदस्यको नोट अफ डिसेन्ट समेत रहेको छ. यतिखेरको अवस्थालाई न्याय परिषदले सर्वोच्च अदालतका रिक्त न्यायाधीशको पदपूर्तिका लागि 4 जनाको नाम सिफारिश गरेको छ. प्रधान न्यायाधीश मनोज शर्माको अध्यक्षतामा मंगलबार दिउँसो बसेको बैठकले डाक्टर रत्नबहादुर बाक्सन, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डागीलाई नियुक्तिका लागि सिफारिश गरेको छ. आदरणीय श्रोता, वरिष्ठता मिचेर सिफारिश गरिएको भन्ने विषयले पनि यतिखेर चर्चा पाएको छ. आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
3: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको. फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ. फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार.
2: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त.
3: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
2: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू. त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ. त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि.
3: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ.
2: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि.
4: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साक्य.
2: टेलिफोन नम्बर 029570123,
3: मोबाइल नम्बर 98421066022.
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार खेलराज पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, गुड मर्निङ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको निकै ठूलो सरगमी छ यतिखेर। विभिन्न पदमा उम्मेद्वारी दावेदारी व्यापक रूपमा परेको छ। दुईवटा पदमा त सर्वसम्मति भएको खबर पनि आएको छ, वरिष्ठ उपसभापति र उपसभापतिमा। होइन, तपाईँको पनि खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी छ। खेलराज पाण्डेलाई महाधिवेशन प्रतिनिधिले कसरी चिन्ने? तपाईँको उम्मेद्वारी किन बलियो?
5: नेपाली कांग्रेसको 15 महाधिवेशनमा खुल्ला तर्फ मेरो उम्मेदवारी रहेको छ। हामीले स्थानीय सरकार चलाउँदा हामीले बटुलेका अनुभवहरू, व्यावहारिक ज्ञानहरूबाट नेपाली कांग्रेस केन्द्रीय समितिमा रहेर जनताका घर दैलोमा रहेका कुराहरूलाई समेटेर केन्द्रीय समितिमा राख्न सक्यौं भने, व्यावहारिक कुरालाई बढ़ी ध्यान दिन सक्यौं भने, अहिले नेपाली कांग्रेसको जुन साख कम भएको छ यसलाई अगाडि बढ़ाउनका लागि, नेपाली कांग्रेसको उचाइ चाहिँ माथि बढ़ाउनका लागि मेरो उम्मेद्वारी हो। त्यस कारणले हामीले जीवनभर जुन नेपाली कांग्रेसका लागि एउटा निरन्तर कार्यक्रमहरू गरिराख्यौं, आफूलाई समर्पित गर्यौं र जनताका बीचमा पुगेर जनप्रतिनिधि हुने पनि अवसर हामीले पायौं। बुटलुक महानगरपालिकाको नगर प्रमुख हुने अवसर पाए र त्यहाँबाट जुन हामीले अनुभवहरू प्राप्त गर्यौं, ती अनुभवहरू मार्फत जनताका बीचमा नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनका लागि हाम्रो प्रयत्न रहनेछ। यसैका लागि मेरो उम्मेदवारी रहेको छ।
1: अब नेपाली कंग्रेसको यो 15 महाधिवेशनमा जुन किसिमको उत्साह छ, धेरैले दावेदारी पनि गरिरहेका छन्, अब यसलाई चाहिँ एकजुटका बनाएर कंग्रेसलाई अगाडि बढ़ाउनुपर्छ भन्ने खालका विषयहरू पनि जोड़िएर आएका छन्। अब तपाईँका प्रतिबद्धताहरू के छन् केन्द्रीय सदस्यमा? यदि विजयी भइरहँदाखेरि वा चाहिँ विजयी हुने सम्भावना रहँदै गर्दाखेरि वा चाहिँ नेपाली कंग्रेसलाई म कस्तो कंग्रेस हेर्न चाहन्छु वा कस्तो बनाउन चाहन्छु भन्ने के छ यहाँको विजन?
5: नेपाली कंग्रेस सबै नेपालीहरूको विश्वासिलो, भरपर्दो र आशा लाग्दो पार्टी बनाउन चाहन्छौ हामी। जबसम्म पार्टीमा सबैको विश्वास र भरोसा रहँदैन, अभिभावकीय जुन विश्वास हुनुपर्ने हो पार्टीभित्र त्यो रहँदैन, तबसम्म यो खालको समस्या आउँछ। युवाहरूका लागि, महिलाहरूका लागि, सबै जात जातिका लागि, सबै धर्मावलम्बीहरूका लागि, सबैको विश्वासको पार्टी, भरोसाको पार्टी र आशाको पार्टी नेपाली कांग्रेस बनाउन जरूरी छ। यसका लागि 15 महाधिवेशनबाट अझ बढी हामी यो कुरामा स्पष्ट भएर, खारिएर र जनताका कुरालाई केन्द्रसम्म ल्याउने र केन्द्रका कुरा जनताका घरसम्म लाने गरी अब यो 15 महाधिवेशनबाट हामी अझ स्पष्ट भएर जान सक्नेछौ भन्ने विश्वास हामीले लागेको छ।
1: अब नेपाली कंग्रेस पुरानो राजनैतिक दल, एउटा लोकतान्त्रिक पार्टी, बीपीका कतिपय मार्ग र सिद्धान्तमा अडिग पार्टी, आज गगन थापाको नेतृत्वमा यहाँलाई राम्रोसँग थाहा छ, न बीपीको विरासत त्यहाँ अटाएको छ, न गणेशमानको विरासत अटाएको छ, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा समेत नअटाएको कंग्रेसलाई चाहिँ यो केलाई, यो विरासतको क्रमभंगता वा सग्लो कंग्रेस, युवाहरूको हातमा गएको कंग्रेस मान्न मिल्छ? आज कसरी परिवर्तन भयो?
5: समय सन्दर्भले केही समस्याहरू, चुनौतीहरू बेला बेलामा विगतमा पनि आएका थिए र अहिले पनि छन्। तर यो महाधिवेशनपछि बिस्तारै फेरि एउटा सबैलाई समेटिने वातावरण बिस्तारै आउनेछ। कहिलेकाहीँ परेका अप्ठ्यारा र चुनौतीहरूलाई हामीले अलिक गम्भीर भएर हामी जानुपर्छ, यी कुराहरू पछि समेटिनेछन् भन्ने विश्वासमा छु। यो यो यो यो एक किसिमले भन्नुपर्दा एउटा यो पुस्ताको प्रतिनिधिका रूपमा पनि म यो सहमहामन्त्रीको उम्मेद्वारका रूपमा छु। मेरो संगठन, नीति र नेतृत्व तीनटै आयाममा यो निरन्तरतामा नवीनताहरू थप्ने कुरा र यसलाई सृजनात्मक बनाउने कुरा, वैचारिक बनाउने कुरा र यो अघिल्लो अनुभवी पुस्ता र नयाँ पुस्ताका बीचमा पुल बन्ने, सेतु बन्ने कुराका निमित्त पनि मेरो उम्मेद्वारीको सार्थक अर्थ रहेको छ।
1: खुलामा दुईजना चाहिन्छन् होइन, दिलराम सोलंकी र त्यहाँ चाहिँ म हेर्दैछु लिस्ट, 10 जनाको दावेदारी छ, उम्मेद्वारी छ, 10 जना मध्येबाट 9 जना भन्दा फरक चाहिँ दिलराम सुवेदी, कसरी एकजना?
5: सबैजना कहाँ आफ्ना विशेषताहरू हुन्छन्। मैले अघि तपाईँले भनिसके जस्तो म नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष रहेर क्याम्पसहरूमा काठमाडौँ शिक्षा क्याम्पसमा सुविश्वादी भएर लोकतान्त्रिक गणतन्त्रको बसबाट हामीले विद्यार्थी आन्दोलनमा सार्थक योगदान दिँदै बीचमा प्रदीप गिरी नरहरी आचार्य जस्तो नेताहरूसँग सरदेगन थापा विश्वप्रकाश शर्मासँग संगत गर्दै उहाँहरूसँग जोडिएर विचार विशेष नामक हामीले जर्नल निकाल्थ्यौं, वैचारिक छलफलहरू गर्थ्यौं, बहस विमर्शहरू गर्थ्यौं। भनेको कुनै पनि नीतिगत कुराहरूमा पनि हामीले योगदान गरेका छौं, आन्दोलन र अभियानहरूमा पनि योगदान गरेका छौं। र आजको राजनीतिको चुनौतीहरू यो त गएको कुरा हो, इतिहासको भारले मात्र वर्तमान ठेक्न सक्दैन। म राम्रो गरी बुझ्दछु, राम्रो गरी जान्दछु, तर आजका चुनौतीहरू लोकतन्त्रमाथि जुन एकदमै यो हाम्रो सभापतिज्यूले भन्नुभएको हाइपर पोलिटिक्स एकदम चर्को उचर्को कुराहरू गर्ने तर त्यसको गहिराईमा नपुग्ने खालको राजनीति नेपाली राजनीतिमा प्रवेश गरेको हो कि भन्ने जुन गहिरो शंका आएको छ। आजको यो नयाँ पुस्ता जोडिएको सूचना प्रवृत्तिको यत्रो ठूलो उभार आएको एआईको यत्रो धेरै विकास क्रमहरू हुँदै गर्दा यसले पार्ने सकारात्मक नकारात्मक असरहरूसँग जोडिएको कुरो त लोकतन्त्रलाई संस्थागत गराउने, लोकतन्त्रलाई अझ बढी लोकतान्त्रिकरण कसरी गर्ने, लोकतन्त्रलाई कसरी जोगाउने र सुदृढ गर्ने, यो लोकप्रियतावाद अथवा पपुलिजमको प्रहारबाट लोकतन्त्रलाई कसरी सुरक्षित राखेर तर्क बहस र तथ्यमा आधारित उत्तेजनामा होइन कि चेतनामा आधारित राजनीतिलाई कसरी स्थापित गर्ने र चेतनामा आधारित राजनीतिलाई स्थापित गर्न सक्ने र आजको समयका समस्याहरूलाई बुझ्ने र त्यसलाई समाधान दिन आवाज मुखरित गर्न सक्ने काङ्ग्रेस कसरी बनाउने, किनभने यति ठूलो ऐतिहासिक संस्था छ, यति ठूलो गौरव भएको संस्था छ, तर यो संस्थाले आजका समस्याहरूलाई ठिक ढंगले बुझ्न र पर्गल्न र अगाडि लैजान सकेन भने नेपालमा लोकतन्त्र, नेपालको राष्ट्रियता र नेपालको समुन्नति समृद्धिको सपनामा धेरै पछाडि धकेलिन्छ। यसै पनि हामी धेरै ट्र्याक आउट भएका छौँ, धेरै पुराना पार्टीहरू सब एकदमै धेरै के भन्छ खराब हुन् भन्ने जबरजस्त भाष्य स्थापित गर्न खोजिएको छ। यो बेलामा एउटा नयाँ पुस्ताको प्रतिनिधि रूपमा तपाईँले हेर्नुभयो भने त्यो दसजनाको कुरा मेरो सबै नेताहरूका प्रति सम्मान छ, दसजनाका प्रति हेर्नुभयो भने त्यस मध्ये सबैभन्दा नयाँ पुस्ताको र नयाँ युवाहरूसँग जोडिन सके उम्मेद्वार केवल म मात्र छु।
1: अब नेपाली कंग्रेस कसरी नयाँ भयो? नेपाली कंग्रेस आज चाहिँ हिजोको विरासतको क्रमभंगता सँगसँगै गगन थापाको उदय र गगन थापाको नेतृत्वले चाहिँ कंग्रेसलाई कसरी एउटा लोकतान्त्रिक पार्टी र अझ बलियो र संस्थागत पार्टी बनाउनका निम्ति मद्दत पुग्यो आज?
5: विशेष महाधिवेशन नेपाली कांग्रेसको विधानभित्र रहेको वैधानिक व्यवस्थालाई चेकेर गरिएको एउटा ठूलो रूपान्तरणकारी ऐतिहासिक कदम थियो। प्रजातन्त्रले मानिसहरूले त्यसलाई कसैले विद्रोह कसैले यसले अठारो अवस्था बनाएरबाट खोजे पनि त्यो विधानभित्र गरिएको एउटा जिउँदो पार्टीभित्र गरिएको एउटा उच्चतम लोकतान्त्रिक अभ्यास थियो। त्यसले तपाईँले भन्नुभएको जस्तो नेपाली कांग्रेसमा पुस्तान्तरणको कुरा, रूपान्तरणको कुरा, नीतिगत रूपमा तपाईँले केही कुराहरू भन्छु जस्तो नेपाली पछिल्लो समय राजनीति कसरी सत्ता प्राप्त गर्ने, कारोबारी राजनीति जस्तो तपाईँले दुई पद मैले चार पद यस्तो यस्तो ढंगले मन्त्री यो बन्ने सरकार चलाउने यस्तो यस्तो सत्तावाला राजनीति मात्र थियो। त्यहाँबाट अहिले गगन थापाको नेतृत्वमा उहाँहरूले यसलाई सिद्धान्त मूल्यको राजनीतितर्फ बीपीकालीन बाटोको सिद्धान्तको राजनीति जस्तो बीपी कोइरालाले एउटा हस्ताक्षर गरेर राजा महेन्द्रसित सम्झौता गर्नुभएको भए त उहाँ दशौं वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो नि, र दुई तिहाई जनमतले अभिमत लिएर आएको प्रधानमन्त्री प्रजातन्त्रको मूल्यमा सम्झौता गर्न तयार हुनु भएन तर आठ वर्ष कारावास बस्नु। हेर्नुहोस् कति ठूलो ऐतिहासिक प्रतिबद्धता र कमिटमेन्टबाट हुर्केको पार्टी हो। वर्षमान सिंह जसले आफ्नो हातमा किस्तीमा आएको प्रधानमन्त्री छोडेर मेरो साथी किसिनजीलाई बनाउनुहोस् भनेर भन्नुभन्दा यस्तो मूल्यहरू, यस्तो मान्यताहरू, यस्तो आदर्शबाट हुर्केको पार्टीलाई हामीले पछिल्लो समय केवल मन्त्री सत्ता दुई चारजना यसो कुरामा आफ्नो मूल्य नमिल्ने ठाउँमा हामीले सम्झौता गर्यौं। फरक आदर्श फरक सिद्धान्त भएको न्यूनतम आधारै नमिल्ने पार्टीहरूसँग अर्काको चुनाव चिन्हमा हामीले मत हाल्न लगायौं। यस्तो

0: प्रतिपक्षी बनाए, हाम्रो मत कमजोर आयो, तर पनि गएको फागुन 21 के निर्वाचनमा हामीले 109 ठाउँमा नयाँ साथीहरूलाई दियौँ टिकट वितरणमा हेर्दै गर्दा छोटो समयमा पनि कसरी यो सब तपाईँले त्यति बेला चर्चा परियोजना सुन्यो त्यसमा गरिएको निष्पक्षता अथवा स्वच्छता अथवा एक किसिमको परिवर्तनको आभास जो थियो त्यो चिजलाई अब अगाडि जे जे ती केही घटना र नीतिहरू लिएका त्यसलाई स्वस्थागत गर्ने गरी जस्तो अब तपाईँले अब स्थानीय निर्वाचन आउँदैछ, स्थानीय निर्वाचनमा उम्मेद्वार बन्न चाहने प्रत्येक साथीले यो हाम्रो पार्टीको सिलेबस अथवा स्थानीय तह कसरी सञ्चालन गर्ने प्रभावकारी ढंगले भन्ने पार्टीको कोर्स गर्नुपर्नेछ। त्यहाँ इलेक्सन गभर्नरले काम गर्नेवाला छ, त्यहाँ हामी इलेक्सन ब्युरो बनाएर को कोही कस्तो भनेर काम गर्न सक्ने यो नयाँ नयाँ नीतिहरू निर्देशक कार्यक्रममा जसरी सभापतिले लिएर आउनु भएको छ, संगठनमा पनि चुस्तता, संगठनको प्रत्येक साथीलाई जिम्मेवारी, कस्तो जिम्मेवारी के हो भन्ने यो भद्रगोल तरिकाले होइन। जस्तो केन्द्रीय कार्य समिति आयो भने उहाँले प्रत्येक केन्द्रीय सदस्यको जिम्मेवारी, पदाधिकारीको जिम्मेवारी होइन, कसको कहाँ के हो जिम्मेवारी र पर्फर्मेन्सका आधारमा जिम्मेवारी कसले कति राम्रोसँग वहन गर्न सक्यो वा सकेन भन्ने आधारमा ठिक ढंगको मूल्याङ्कन त्यो तलदेखि माथिसम्म त्यसरी मूल्याङ्कन गर्ने र मूल्याङ्कनमा नेताको नजिक आसेपासे अथवा नातागोता भन्दा बढी तलको जनमतले के भन्छ भन्ने कुरालाई बढी ध्यानमा राखेर पार्टीभित्रको आन्तरिक कुराहरूमा गर्ने र अहिले चाहिँ सरकारले राम्रो काम गरेको ठाउँमा समर्थन गर्ने र सरकारले गलत काम गरिरहँदा लोकतन्त्रमाथि प्रहार गर्दै गर्दा एकदम धारिलो ढंगले प्रष्ट ढंगले सरकारमाथि प्रश्न उठाउने, जनमत निर्माण गर्ने र यो सत्ताको निरङ्कुशता, सत्ताको अहिले भनिन्छ नि बचकनापनको भन्ने तर्क शब्दले धेरै चलिरहेको छ राष्ट्रपतिको
1: साथीहरूलाई।
0: सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरू, नेताहरू, सबै आदरणीय नेताहरूलाई विनित भएर अनुरोध गर्न चाहन्छु कि यो महाधिवेशन नेपाली कांग्रेसलाई सबै नेपाली कांग्रेसको निर्णय गर्ने तहमा सबै पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुने गरिकन यहाँहरूले नेतृत्व चयन गर्नुहुनेछ र त्यसका निमित्त मैले मेरो पुस्ताको तर्फबाट पनि यो पदाधिकारीको तहमा जस्तो हामी 21 जना पदाधिकारीको जो प्रबन्ध गरेका छौँ यो विधानमा त्योभित्र तपाईँले भेट्ने पदाधिकारी तपाईँको भावना र आवाज बुझ्ने तपाईँको पछिल्लो पुस्ताको साथीलाई पनि, भाइलाई पनि, छोरालाई पनि, दाईलाई पनि अथवा साथीलाई पनि त्यहाँनिर पठाइदिनुहुनेछ भन्ने अनुरोध
1: गर्छु। दिलीराम सुवेदीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद, शुभकामना।
0: यो मौकाका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसको सहमहामन्त्रीका उम्मेद्वार दिलीराम सुवेदी, आदरणीय श्रोता। यतिखेर हामी जोड्न चाहन्छौ नेपाली कंग्रेसको केन्द्रीय सदस्यका उम्मेद्वार श्री बाबु महर्जन। महर्जनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, नमस्कार जय नेपाल।
1: अब श्री बाबु महर्जन भनिसकेपछि नामै काफी छ, खुला केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन र केका लागि?
2: अब यो चाहिँ एउटा मेरो लागि यो एउटा ठुलो महत्वको कुरा छ, किनभने म योभन्दा अगाडि नेपाली कंग्रेसको कुनै पनि यस्तो किसिमको केन्द्रमा बसेर काम गर्ने मौका पाएको थिएन र अहिलेको परिप्रेक्ष्यमा कुरा गर्दाखेरि मेरो दुईटा कार्यकाल, त्यो भनेको ललितपुर महानगरपालिकाको मेयरमा मैले कार्य गरिसकेको अवस्था रह्यो र यो अवस्थामा चाहिँ अब तपाईँहरू जस्तो मिडिया कर्मी साथीहरूले पनि अति राम्रो काम गरेको सफल मेयर भनेर जुन किसिमको ब्रान्डेड गर्नुभयो त्यो सन्दर्भमा चाहिँ अब मैले जे जति अनुभव हासिल गरे र नेपाली कंग्रेसको जति पनि स्थानीय पदमा रहनुहुने रहनुभएकाहरूलाई चाहिँ मैले केही हदसम्म मार्गनिर्देश गर्न सक्ने र नयाँ पिँढीलाई पनि मतलब यो जनस्तरको कामहरूमा चाहिँ डेलिभरी दिन सकिन्छ, सक्नुपर्छ र यसरी गर्नुपर्छ भनेर सिकाउने अथवा केही हैसियतमा चाहिँ मैले चाहिँ मेरो अनुभवलाई चाहिँ साथासाथ गर्न सक्ने हैसियत मेरोमा छ भन्ने कुरा रहेको हुनाले मैले चाहिँ यो पटक केन्द्रीय कार्य समितिको खुल्ला 45 सदस्यभित्रमा चाहिँ पढ्ने गरिकन मैले चाहिँ निवेदन दिएको छु।
1: अनि श्री बाबु महर्जनजी पहिलो पटक केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै हुनुहुन्छ होइन? अहिले सबै स्थानीय तहमा काम गर्नुभयो होइन, अन्य कमिटीहरूमा?
2: हजुर हजुर, हो हो हो।
1: अब आज नेपाली कंग्रेसको अहिलेको जुन पछिल्लो परिस्थिति छ, नेपाली कंग्रेस गगन थापाको नेतृत्वमा जुन ढंगले अगाडि लग्न खोजिएको छ, यसको परिवर्तित कंग्रेस भनिएको छ, अहिलेको यो कंग्रेस विशेष महाधिवेशन पछि चाहिँ कसरी परिवर्तन

0: कंग्रेस त्यसो भए
1: यो चाहिँ अहिलेको सन्दर्भमा यो निकै नै परिवर्तित कंग्रेस हुन गइरहेको छ. अब यसमा चाहिँ यसको यो जुन विभिन्न यो समूहहरू विभिन्न यो महाधिवेशन अन्तर्गत यो चाहिँ अति समावेशी भएको र यसले चाहिँ कुनै पनि तह र तब्कालाई पनि नछुट्याएको अब यहाँसम्म कि अब 35 वर्ष मुनिको अब त्यसलाई हामी जयन्ती समूह भन्छौ त्यसले उहाँहरूलाई पनि यसले चाहिँ क्रसर बढाएर सँगै लिएर जाने ताकि यो मतलब यङ जेनेरेसनले चाहिँ मतलब यङहरूको राम्रोसँग रिप्रेजेन्टेसन गरेर समाहित रूपमा चाहिँ यसको चाहिँ मतलब डेलिभरीहरू गर्न सकुन् भन्ने उद्देश्य राखेर यो अगाडि बढेको छ. यति मात्र पनि होइन अब यसमा चाहिँ यो पटक एउटा राम्रो परिप्रेक्ष्य के छ भन्दाखेरि केन्द्रीय सदस्य अथवा केन्द्रीय पदाधिकारीमा पराजित हुनेले यो चाहिँ प्रदेश र जिल्लामा पुनः प्रतिस्पर्धा गर्न नपाउने भन्ने अति महत्वपूर्ण कुराहरू पनि यसमा समावेश गरिएको हुनाले यो 15औं महाधिवेशन अति महत्वपूर्ण छ भन्ने मेरो भनाइ छ.
0: अब नेपाली कंग्रेसमा अहिले जुन किसिमको उत्साह छ, जुन किसिमको पछिल्लो समय चाहिँ देशभरिबाट चाहिँ इतिहासकै धेरै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ केन्द्रित भएका छन्, अब आज त्यहाँ हेर्दा न बीपी पुत्र छन् न त्यहाँ गणेशमान पुत्र छन्, हुँदाहुँदा निवर्तमान सभापति शेरबहादुर देउवा पनि छैनन्, विरासतको क्रमभंगता सग्लो नेपाली कंग्रेस आजको नारा बनाउन मिल्छ त्यसो भए?
1: अब यो क्रमभङ्गताको नारा भनेको चाहिँ यता कता अहिले रहन्छ तर अहिलेको सन्दर्भमा यहाँले नाउँ लिनुभएको सबै नेताहरूका पुत्रहरू र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू उहाँहरूको अनुपस्थिति हुनु चाहिँ सबै नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई खट्किएकै छ. तरै पनि अब यतातिर सम्भावित मतलब यतातिर चाहिँ गगन थापा लगायत व्यक्तित्वहरूले उतातिरको जुन कुरा मिलाएर कंग्रेस एक भएर अगाडि बढ्नुपर्छ, 15औं महाधिवेशनबाट चाहिँ एउटा राम्रो सन्देश दिनुपर्छ, हामी लागौं जुटौं भन्ने किसिमको जुन प्रस्तावनाहरू थिए ती प्रस्तावनाहरू चाहिँ श्रद्धेय नेता शेरबहादुर देउवा पछिको बाट चाहिँ यसलाई चाहिँ स्वीकार नगरे गर्दाखेरिको अवस्थामा हामी महाधिवेशन प्रतिनिधिहरू ज्यादै मर्माहित भइरहेका छौँ. अब हामीले अहिले चाहिँ मात्र आशा गर्न सक्छौँ किन भन्दाखेरि धेरै नै प्रयास गरिसकेको अवस्था हो तर त्यो अवस्था हुँदा हुँदै पनि अहिले नमिलिरहेको सन्दर्भमा चाहिँ अब हामी आशा गरौँ कि यो 15औं महाधिवेशनको लगत्तै पछि स्थानीय चुनाव आउनुभन्दा अगाडि श्रद्धेय शेरबहादुर देउवा पक्षसँग चाहिँ मिलापत्र हुन्छ मिल्छ र हामी मिलेर चाहिँ स्थानीय चुनावमा समावेश हुन्छौँ र पहिलाको भन्दा चाहिँ राम्रो बेटर रिजल्ट निकाल्न चाहिँ हामी सक्षम हुनेछौँ भन्ने चाहिँ हाम्रो धारणा रह्यो.
0: श्री बाबु महर्जनजी, जाँदा जाँदै देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको अनुरोध आग्रह के छ?
1: अहिले महाधिवेशन प्रतिनिधिहरू चाहिँ अब 77 जिल्लाबाट एकदमै अपार रूपमा चाहिँ जुन सहभागी हुन आउनुभयो उहाँहरूलाई चाहिँ म काठमाडौँ उपत्यकाभित्र त्यसमाथि पनि म ललितपुर महानगरपालिकाको मेयरको हैसियतले मैले उहाँहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु. उहाँहरूको जुन अहिलेको यो 15औं महाधिवेशनमा उहाँहरूको तर्फबाट जुन हुन गइरहेको सहयोग छ त्यसको लागि म चाहिँ मेरो अन्तस्करणदेखि नै हार्दिक साधुवाद व्यक्त गर्दछु र म चाहिँ अहिले केन्द्रीय समितिको खुला 45 चाहिँ म चाहिँ सदस्य हुन गइरहेको सन्दर्भमा ललितपुर महानगरपालिकामा मैले मेरो नेतृत्वमा दुईटा कार्यकाल भए गरेको काम कुराहरू जति छन् ती काम कुराहरू घाम जत्तिकै एकदमै स्पष्ट छ खुल्ला छ. तसर्थ मैले उहाँहरूलाई चाहिँ यस्तो मौका मिलाएर यसरी ललितपुर महानगरपालिकाको विविध निर्माण कार्यहरू विविध हाम्रो सेवा प्रवाह गरिरहेका कुराहरू यसरी समयले मिल्छ भने र मिलाएर एकचोटि अवलोकन भ्रमण गरिदिनको निमित्त म विनम्र आग्रह गर्दछु.
0: हस्, यहाँको महत्वपूर्ण समय र आगामी दिनको शुभकामना पनि. श्री बाबु महर्जनजी नमस्कार.
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका खुला केन्द्रीय सदस्यका उम्मेद्वार श्रीबाबु महर्जन र ललितपुर महानगरपालिकाका मेयर पनि हुनुहुन्थ्यो आदरणीय श्रोता। यतिखेर हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसका महामन्त्री पदका उम्मेद्वार अमर सिंह पोन। अमरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार, धन्यवाद छ।
0: अमर सिंह पुन, नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार दावेदार, नेपाली कंग्रेसको महामन्त्रीको उम्मेद्वार बन्दै गर्दाखेरि तपाईँको भिजन के छन्? तपाईँको बलियो दावेदारी कसरी महामन्त्रीमा बताउनुहोस्।
1: पहिलो कुरा त यो तपाईँको लोकप्रिय रेडियोबाट जो नेपाल नेटवर्कबाट सुन्ने श्रोता र सबै नेपाली विश्व जगतमा रहनुहुने जुन श्रोता हुनुहुन्छ उहाँहरूलाई म हार्दिक जय नेपाल गर्न चाहन्छु। र यो यसपालिको महाधिवेशन विशेष परिस्थितिबाट सृजित विश्व राजनीति अथवा नेपालको राजनीति पश्चात कांग्रेसको परिवर्तन, कांग्रेसले गर्नुपर्ने भूमिका फरक ढंगले अगाडि बढ्नलाई यो महाधिवेशन शुरूआत भएको छ। र यो महाधिवेशनबाट पक्कै पनि नीति र नेतृत्व त्यो खालको सोचका साथ अगाडि बढ्नेछौ। त्यो त्यो नीति र नेतृत्वको चाहिँलाई पूर्ण रूपमा कार्यान्वयन गर्नलाई, संस्थागत तरिकाले कार्यान्वयन गर्नलाई, हिजोको इतिहास र अहिलेको वर्तमानलाई जोडेर अथवा हिजोको नेताहरूलाई हाम्रा अभिभावकहरूलाई पनि सम्मान गर्दै त्यो रूपमा जुन खालको अहिले पार्टीभित्र जे खालको समस्या छन् त्यो समस्याको समाधान भनेको एक आपसमा संवाद र कसैले सम्मान कसैको व्यवस्थापन गर्दै अगाडि बढ्ने हो। त्यस कारण त्यो व्यवस्थापन गर्दै अगाडि जान सक्ने नेता आदरणीय सभापति गगन कुमार थापाको नेतृत्वलाई सबल बनाउनलाई मेरो उम्मेदवारी हो। अर्को कुरा, बीपी कोइरालाले जुन परिकल्पना समावेशी त्यतिखेरको बीपी कोइराला पाला जुन समावेशी त कल्पना गरेर त्यतिखेरको चाहिँ सबै जातीय सन्तुलन त्यसपछि भेगको सन्तुलन मिलाएर नेतृत्वमा पार्टीको सबै ठाउँमा त्यो खालको व्यवस्थापन गर्नुभएको थियो। त्यस कारण मेरो उम्मेदवारी एउटा द्वन्द्व प्रभावित जिल्ला रोल्पा जस्तो ठाउँ जसले 122 जना काँग्रेसका हुनहार सिपाही गुमायो, नेता गुमायो, त्यो ठाउँमा द्वन्द्वले गर्दा त्यतिका चाहिँ साथीहरूले हाम्रा नेताहरूलाई गुमायौं, उहाँहरूप्रति श्रद्धा सुमन व्यक्त गर्दै त्यो ठाउँबाट म राजनीति गर्दै विभिन्न तहमा चाहिँ बसेर मैले आफूले काम गरेको छु। विभिन्न तहमा जुन तहमा बसे जहाँ बसे मैले पार्टीका साथीहरू अरू समाजलाई पनि फरक ढंगले काम गर्छु भनेर त्यो मूल्य मान्यता साथ आएको मान्छे हो। त्यस कारण मेरो काम मेरो कार्यक्षमता प्रति सबै देशभरिबाट आउने महाधिवेशन प्रतिनिधि र विश्वबाट आउने जनसभा समितिबाट आउने साथीहरू र जुन महाधिवेशन साथीहरूले सबैले धेरै नेताहरूले मेरो कार्यशैली मेरो क्षमतालाई बुझ्नुभएको छ र चाहिँ हिमाल पहाड तराई लाई जोड्नु र जाति सन्तुलन मिलाउने एउटा पछाडि अहिलेसम्म नेपाली काँग्रेसभित्र मगर जाति म जातीय धेरै जातीय कुरा त मलाई हामी पहिलो कुरा मानव जात हौ मानिस हौ त्यसपछि नेपाली हौ त्यसपछि नेपाली काँग्रेस हौ त्यसपछि मेरो म कहाँ जन्मे कुन जातमा जन्मे फरक कुरा हो तर पनि यसो हेर्दाखेरि मगर जातको नेतृत्व अहिलेसम्म कार्यकारी भूमिका माथिल्लो तहमा कोही गएको थिएन। अहिले स्वाभाविक रूपमा मैले जुन रूपमा अगाडि बढ्दै जाँदा मेरो आदरणीय नेता आज सम्झिन चाहन्छु आदरणीय नेता संविधान पिता सुशील कोइरालाले मलाई चाहिँ यहाँसम्म लिँदै मलाई चाहिँ धेरै खालको प्रमोट गर्नुभयो। उहाँसम्म मैले धेरै लामो काम गरे र त्यस कारण अब आजको नेताहरूसँग सबैसँग म त्यो नजिकसँग काम गरेको छु। आदरणीय सभापति सरदेव गगन थापासँग पनि म त्यत्तिकै नजिक भएर काम गरेको छु। त्यस कारण यो परिवर्तन जुन परिवर्तनको यो समय आउँदै गर्दा मेरो पनि आफ्नो योगदान छ। म पार्टीको विभिन्न खालको म पार्टीको प्रदेश सभापति हुँदै गर्दा पनि मैले विशेष महाधिवेशनमा देखि लिएर सबै कुरामा आदरणीय सभापतिजीलाई हर ठाउँमा सहयोग गर्दै यहाँसम्म आएको हुँ।
0: अमर सिंहजी, अब एउटा कुरा के छ भने महामन्त्रीको दावेदारहरू धेरै छन्, आठजना छन् होइन, खुलामा दुईजना मात्र चाहिने हो। तर अमर सिंह पुनजीले जुन किसिमले आफ्ना कुराहरू राख्दै हुनुहुन्छ, आज नेपाली कंग्रेसको महाधिवेशनको उल्लास उत्सव एकातिर छ र तपाईँ अब नेपाली कंग्रेसको महामन्त्रीमा यदि निर्वाचित भइसके पछाडि कंग्रेसलाई कस्तो देख्न चाहनुहुन्छ, कस्तो बनाउन सक्नुहुन्छ?
2: पहिलो कुरा चाहिँ काङ्ग्रेसलाई के देख्न चाहन्छु भने नेपाली नागरिकको भरोसा केन्द्र बनाउन चाहन्छु मैले. समग्र नेपाली नागरिकै केन्द्र भरोसा केन्द्रबिन्दु नेपाली काङ्ग्रेस हो भन्न देखाउने गरी काम गर्न चाहन्छु. नेपाली काङ्ग्रेसले त्यस्तो खालको नीति, त्यस्तो खालको नेतृत्व, त्यस्तो खालको सोचका साथ, सकारात्मक सोचका साथ आम नेपाली नागरिकका हकहितका विषयमा जुन रूपमा जति पनि परिवर्तन भयो नेपालका परिवर्तनको नेतृत्व काङ्ग्रेसले गर्यो, त्यो काङ्ग्रेसको नेतृत्वको जुन खालको इतिहास छ र वर्तमानलाई पनि जोडेर आजको इतिहासलाई नै फरक ढंगले देख्ने खालको नेता समग्र नेपाली नागरिकको केन्द्रबिन्दु हुन सक्ने नेता चाहिँ गगन कुमार थापालाई अझ बलियो बनाएर नेपाली काङ्ग्रेसलाई सशक्त बनाएर संस्थागत बनाएर जुन नेपाली काङ्ग्रेसभित्र विधान विधि होइन सदस्यता जुन खालको नेतृत्व तल्लो तललाई जुन खालको अधिकार त्यो अधिकारका सम्बन्ध बनाएर यो नेपाली काङ्ग्रेसलाई चाहिँ मजबुत बनाउन चाहन्छु. नेपाली काङ्ग्रेसलाई यो चाहिँ जुन रूपमा हामी चलेका छौँ त्योभन्दा फरक हिजोको इतिहास र वर्तमान हाम्रो हिजोको अनुभवले आज के देखेको छ त्यस कारण तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सबैलाई जिम्मेवारी पूर्ण रूपमा काम गरेर यो पार्टी साँच्चै ऐतिहासिक पार्टी बनाउने खालको लाइनमा म उभिनेछु र मेरो सभापति आदरणीय सभापति गगन कुमार थापालाई अझ मजबुत अझ चाहिँ जुन खालको नेपालको राजनीतिमा जुन खालको उहाँको उचाइ छ त्योभन्दा माथि उचाइ विश्व जगतमै उचाइ हुने गरी यहाँ नेपालको राजनीतिलाई फरक ढङ्गले लाने गरी त्यो उहाँलाई सफल बनाउन चाहन्छु र समग्र नेपाली काङ्ग्रेसका आम पार्टीका साथीहरूलाई पनि हामी सबै कुरा चाहिँ यो पार्टीमा न्यायचित हुन्छ, यो पार्टीमा समावेशिता हुन्छ, यो पार्टीमा सही निर्णय हुन्छन् र निर्णय भएका कुरा कार्यान्वयन हुन्छन् भन्ने खालको चाहिँ अनुभूति
0: र जाँदा जाँदै छोटोमा देशभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अमर सिंह पुनको महामन्त्रीको उम्मेद्वारको तर्फबाट के छ सन्देश आग्रह अनुरोध?
2: मेरो सन्देश यो आग्रह छ कसैका दबावमा नपरेर यो पार्टी बनाउनु छ. सबै आज आउने महाधिवेशन प्रतिनिधि साथी नेता साथीहरूले अब कसैका यो र त्यो नभनेर अहिले वास्तवमा हामी 12 र 13 14 महाधिवेशन जुन रूपमा गुटगत रूपमा हामी उभिएर दुई च्यानलमा एकदम प्रतिस्पर्धा गर्ने एकले अर्कालाई हराउने हाम्रो 7 तहको निर्वाचन 7 तह ओडा तहदेखि माथिसम्म हामी एकले अर्कालाई हराउँदै आएका छौँ. जुन रूपमा चाहिँ पार्टीमा द्वन्द्व छ, जुन खालको व्यवस्थापन समस्या भयो त्यो कुरालाई बुझेर यसपालिको महाधिवेशन यो र त्यो नभनेर उपयुक्त पात्र छान्न, उपयुक्त पात्रलाई मत दिन र सबै कुरा चाहिँ गगन कुमार थापालाई बलियो बनाउने गरी उम्मेद्वारलाई मत दिन र तपाईँहरू सबैलाई यो चाहिँ वर्षात अथवा मौसम पनि खराब छ सबै कुरा लाई मध्यनजर गरेर आफ्नो स्वास्थ्य पनि ख्याल गरेर सबै कुरा मध्यनजर गरेर पार्टीलाई एक ढङ्गले यो नेपालको राजनीतिबाट माथि उठाएर र पार्टीलाई सशक्त बनाउनलाई सशक्त उम्मेद्वारहरू गगन कुमार थापालाई कुन उम्मेद्वार कुन पदका उम्मेद्वारलाई वा गगन कुमार थापाका नजिक अथवा चाहिँ यो जिताएपछि उहाँलाई सफल बनाउन सकिन्छ भने एकदम सोचका साथ सकारात्मक सोचका साथ मतदान गर्न र आफूले पनि जहाँ जहाँ जो जो उम्मेद्वार हुनुहुन्छ त्यही रूपमा लाग्न अनुरोध गर्दै यसपालिको चाहिँ महाधिवेशन अहिले विशेष परिस्थितिमा निर्माण भएको यो महाधिवेशनलाई सफल बनाउनलाई सबैलाई अनुरोध गर्दै
0: बिदा हुन्छु. आगामी दिनको शुभकामना नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका महामन्त्रीको उम्मेद्वार अमर सिंह पुन. आधारित सूचना नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्राम पछि पुनः उपस्थित हुनेछौ.
3: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा. ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
4: ल ल आमा, म तु गए तु आए.
3: होइन आजै आइपुग्छस् र.
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि. हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ. वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6 शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295701128, मोबाइल नम्बर 9852045741.
0: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका खुल्ला केन्द्रीय सदस्यका उम्मेद्वार अनिल रोगता, केन्द्रीय सदस्यका उम्मेद्वार अनिल रोगता हुनुहुन्छ। रोगताजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद
0: अनिलजी। तपाईँले केन्द्रीय सदस्यमा दावी गर्दै हुनुहुन्छ, होइन, गरिसक्नु भएको छ, केन्द्रीय सदस्यको उम्मेद्वारी किन नेपाली कंग्रेसको 15 महाधिवेशनले अर्थात महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन विजय गराउने?
5: म नेपाली काङ्ग्रेस नेपालमा 30 वर्षदेखि गरी खाने पनि र राजनीति पनि गर्दै आएको व्यक्ति हो। त्यस कारणले गर्दा राजनीतिलाई अब राजनीति अहिलेको समयमा जुन किसिमको समृद्धि राष्ट्रमा आवश्यक छ, जुन अहिलेको समय भनेको आर्थिक रूपान्तरको समय हो, र त्यसमा हामीहरू काम गरिसकेका छौँ पार्टीभित्र पनि र पार्टी बाहिर पनि। त्यस कारणले गर्दा हामी मधेसी खुल्लामा केन्द्र सदस्यको रूपमा म आफ्नो उम्मेदवारी दिएको छु, र त्यस कारणले पार्टीका साथीहरूको साथ सहयोग र उनीहरूको सुझावको अनुसार नै मैले आफ्नो उम्मेदवारी दिएको हो। त्यो र मलाई आज नीति बनाउनको लागि, आर्थिक नीति बनाउनको लागि, भोलिका दिनमा देशलाई नेपाली काङ्ग्रेसले आर्थिक रूपान्तर गर्छ भन्ने कुराको त्यसमा कहीँ न कहीँ म योगदान दिन सक्छु भन्ने कुराको लागि निर्धारित हो। त्यस कारणले मलाई भोट दिन्छ भन्ने मलाई विश्वास छ।
0: देशभरिका महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ, मधेसी केन्द्रीय सदस्य खुल्लातर्फ यहाँको उम्मेद्वारी पनि छ, होइन, कंग्रेस कस्तो भएको देख्न चाहनुहुन्छ? गगन थापाको नेतृत्वमा सफल कंग्रेस बन्छ आज?
5: एउटा कुरो सत्य छ कि गगन थापाको नेतृत्वमा एउटा नयाँ ऊर्जा थपेको छ पार्टीमा, र पार्टीले संसारभरि नै र देशभरि नै नेपाली जनताले एउटा युवा नेतृत्व भएको कारणले गर्दा, एउटा ऊर्जाशील नेतृत्व भएको कारणले गर्दा एउटा नयाँ जोस, नयाँ एउटा ऊर्जा चाहिँ पार्टीमा आएको छ, र जनताले पनि त्यसलाई एउटा सकारात्मक दृष्टिकोणमा देखिरहेका छन्, र आउने दिनमा नेपाली काङ्ग्रेस पार्टी अझ लोकप्रिय हुनेछ भन्ने कुरामा सबैको अनुमान छ।
0: अब नेपाली कंग्रेसको अब निकै ठूलो संकटबाट, संक्रमणकालीन अवस्थाबाट चाहिँ आज यो अवस्थामा आइपुग्दाखेरि चाहिँ कंग्रेसमा हिजोका कतिपय विरासतहरू छुटेका छन्, होइन, नयाँ ढंगको कंग्रेस चाहिँ अगाडि बढ़न खोजिरहेको एउटा परिस्थिति छ। देशव्यापी रूपमा चाहिँ अहिले भनौँ न महाधिवेशन प्रतिनिधि, इतिहासकै धेरै महाधिवेशन प्रतिनिधि चाहिँ काठमाडौँमा केन्द्रित छन्। उनीहरू के चाहन्छन्? तपाईँहरू के चाहनुहुन्छ? कंग्रेस कस्तो बनोस्? लोकतान्त्रिक पार्टी, पुरानो पार्टी, आज कंग्रेसको अभिगत र अब बन्ने कंग्रेस कस्तो बनोस्?
5: एकदम ठिक हो। अब हाम्रो परम्परा पनि, हामी परम्परावादी पार्टी पनि हौ, हाम्रो परम्परा पनि विशाल छ, र अर्को हामीहरू नयाँ युगमा पनि हामीहरू गएका हुनाले नयाँ चिजलाई पनि हामीले संकल्पको साथ अगाडि बढ्नुपर्ने आवश्यक देखिन्छ। त्यस कारणले पछाडि छुटेका साथीहरूको पनि कुनै न कुनै किसिमले सम्बोधन हुनुपर्छ भन्ने विचार पनि पार्टीका साथीहरूको छ। महाधिवेशन पछि ती छुटेका नेताहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने कुरामा कसैको पनि दिमत छैन, र त्यो गर्नुपर्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौ।
0: तर अब देशभरि आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह चाहिँ के छ?
5: आग्रह यो छ कि उहाँ योपालि नेपाली काङ्ग्रेस यता अहिलेको समयमा सरकारमा नभए पनि, अहिले नेपाली काङ्ग्रेस सरकारमा नभए पनि नेपाली काङ्ग्रेसमा जुन ऊर्जा देखिएको छ, एउटा नयाँ आशा चाहिँ जागेको छ। आगामी दिनमा नेपाली काङ्ग्रेसले नै नेतृत्व गर्छ भन्ने कुरा चाहिँ विश्वास दिलाएको छ, र सबै महाधिवेशन प्रतिनिधिहरूलाई म आग्रह गर्दछु कि म अनिल कुमार रुङ्टा खुल्लामा, मधेसी खुल्लामा आफ्नो अमूल्य मत दिएर विजय बनाउनुहोस्, म तपाईँहरूको साथ निर्देशनमा म काम गर्नेछु भन्ने कुराको म प्रतिबद्ध गर्न चाहन्छु, र राम्रो पार्टी बनाउनमा हामीहरू अगाडि बढौं। धन्यवाद।
0: हस् अनिलजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अनिल रोगटा, मधेसी तर्फबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार। आदरणीय श्रोता, यतिखेर हामी फेरि जान चाहन्छौ बाला अधिकारी तर्फ। बालाजी, नेपालीहरूले धेरै सुनेका कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, धन्यवाद।
0: बालाजी, केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएछ, बाला अधिकारीजीलाई महाधिवेशन प्रतिनिधिहरूले कसरी चिन्नुहुन्छ, कसरी चिन्छन्?
6: खासमा मलाई चाहिँ महाधिवेशन प्रतिनिधिहरूले चाहिँ अहिले नेता भन्दा पनि एउटा पत्रकारको रूपमा, पत्रकारको संगठनबाट आएको भएर अहिलेसम्म त उहाँहरूले नेता भन्दा बढी पत्रकारकै रूपमा चिनिराख्नु भएको छ मलाई।
0: अब पत्रकारबाट सिधै नेता भन्न चाहनुभयो, होइन?
6: हजुर होइन सिधा होइन, म त पत्रकारिता सँगसँगै मेरो राजनीति जीवनलाई पनि बिस्तारो बिस्तारो डोर्याउँदै थिएँ। सिधै आएको डाइरेक्ट त्यो पत्रकारिता छोडेर आएको थियो होइन म होइन, तर के भने यता पार्टीगत राजनीति चाहिँ मेरो सेकेन्डरी पार्ट थियो, पहिलो चाहिँ म पत्रकारिताको पनि राजनीतिमै थिएँ नि।
0: भनेपछि अब केन्द्रीय सदस्यमा बाल अधिकारीलाई किन विजय गराउने बताउनुहोस् त।
6: अब मेरो चाहिँ धेरै ठुला धेरै आकाश काया पलटै गर्छु भन्ने चाहिँ मेरो एजेन्डा छैन होइन, मलाई विजय गराउनुको चाहिँ मलाई चाहिँ सबैभन्दा पहिले के हो भने म चाहिँ नीति र विधिलाई संस्थागत रूपमा बलियो बनाउनु पर्छ भन्ने एउटा मान्यता राख्छु होइन। अनि त्यसपछि अर्को काङ्ग्रेसको त्यो ऐतिहासिक जुन विरासत छ त्यसलाई चाहिँ वर्तमान पुस्ताहरू जुन छन् त्यसको लागिको आवश्यकता र भविष्यको राजनीतिसँग पनि म उहाँहरूलाई जोड्न चाहन्छु। एउटा भाष्य के निर्माण भएको छ भने यो पुरानो पार्टी हो नेपाली काङ्ग्रेस र अन्य नेपाली काङ्ग्रेस लगायतका यी पुराना पार्टीहरू हुन्, यहाँ चाहिँ नयाँ मान्छे छैनन्, युवाहरू आउन सक्दैनन्, युवाहरूलाई आकर्षित गर्न सकेन भन्ने जुन एउटा बाहिर भाष्य छ बिल्कुलै त्यस्तो होइन। अहिले चाहिँ नेपाली काङ्ग्रेसमा अधिकांश चाहिँ युवाहरू महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको छ र उहाँहरूलाई हाम्रो त्यो गर्विलो इतिहास अब चाहिँ त्यो इतिहासको विषयमा इतिहाससँग पनि उहाँहरूलाई जोड्न आवश्यकता छ, त्यसैले पनि मेरो उम्मेदवारी हो यो।
0: भनेपछि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई तपाईँको आग्रह अनुरोध के छ बालाजी?
6: म देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिज्यूहरूलाई के भन्न चाहन्छु भने अब यो हाम्रो नेपाली काङ्ग्रेसको आन्तरिक प्रतिस्पर्धा हो, यहाँ तपाईँहरूले क्षमता योग्यता लगानी होइन हरेक चिज हेरेर चाहिँ मतदान गर्नुहोला। यहाँहरूले कसैको दबावमा कसैको प्रभावमा परेर भन्दा पनि स्वतन्त्र भएर यहाँहरूले चाहिँ स्वविवेक प्रयोग गरेर विवेकशील भएर चाहिँ मतदान गरिदिन हुन पनि अनुरोध गर्दछु।
0: भनेपछि अब देशभरका प्रतिनिधिहरूले अर्थात् अबको कंग्रेस गगन थापाको नेतृत्वको कंग्रेस चाहिँ परिवर्तित कंग्रेस चाहिँ कसरी भयो आज?
6: यो त जगजाहेरै छ, अहिले जुन विधान हेर्नुहोस् होइन नेपालको इतिहासमै नेपाली काङ्ग्रेसको इतिहासमै अहिलेको कार्य समितिमा सबैभन्दा यो विशेष महाधिवेशन पछि सबभन्दा बढी महिला समेटिएको पदाधिकारीदेखि लिएर होइन महिला समेटिएको पनि पहिलो पटक हो र अहिले विधानलाई यति फ्लेक्सिबल बनाइएको छ कि उपसभापति महामन्त्री सहमहामन्त्री लगायतका धेरै कोटाहरू चाहिँ महिलाहरूका लागि आरक्षित गरिएका छन् यहाँ, त्यसले पनि हामी महिलाहरूको लागि त एकदम स्वर्णिम चाहिँ भनौँ न यो स्वर्णिम युगै सुरु भयो नेपाली काङ्ग्रेसको गगन थापाको यो जुन परिवर्तन यो एउटा त्यो हो, त्यसमा समावेशी बनाइयो, युवाहरूको चाहिँ म्याक्सिमम प्रतिनिधित्व छ यहाँ, 35 वर्ष मुनिका युवाहरूको छुट्टै क्लस्टर व्यवस्था गरेर ती युवाहरूलाई पनि ल्याइयो अनि अधिकांश भनौँ न वडाबाट जिल्लाबाट एकदम आउनेहरू एकदम उत्साही भएर यो अधिवेशनमा अनि हिजो 80 वर्षको सभापति भन्दा अहिले 50 वर्षको सभापति हुनुभएको छ, त्यसै पनि परिवर्तन त भएकै छ, यसलाई चाहिँ यसरी बुझौँ। अब नेपाली काङ्ग्रेसको यो परिवर्तन भइसकेको छ र अझै परिवर्तन गर्न धेरै चिज बाँकी छ र यो अहिलेको चाहिँ परिवर्तित काङ्ग्रेस हो।
0: हस् बाला अधिकारीजी, तपाईँलाई समयका लागि धन्यवाद, आगामी दिनको शुभकामना पनि नमस्कार। हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्यकी उम्मेद्वार बाला अधिकारी। आदरणीय श्रोता, नेपाली बसमा हामी फेरि जान चाहन्छौ नेपाली कंग्रेसकै केन्द्रीय सदस्यका उम्मेद्वार नवराज शिवाकोटी। नवराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर नमस्कार, गुड मर्निङ।
0: नवराजी, जनसम्पर्क समिति कोरियाबाट केन्द्रीय सदस्यको उम्मेद्वार बन्दै गर्दाखेरि आज तपाईँलाई किन मतदान गर्ने प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस्।
7: हजुर, यस्तो छ, अब यो मलाई किन मतदान गर्ने भन्ने कुरामा चाहिँ हिजोसम्म हामीले विदेशबाट आएर हामीले केन्द्रीय नेताहरूलाई यहाँनेरि केन्द्रीय कमिटिमा भोट हाल्ने हामीलाई अधिकार दिएको थियो भने योचोटि अलिकति बदलिएको काङ्ग्रेस भनेर हामीले जुन विशेष महाधिवेशनबाट विदेशमा बस्ने नेपाली जस्तो जनसम्पर्क समितिसँग आबद्ध साथीहरूलाई पनि नेपालमा आएर उम्मेद्वार बन्ने जुन अधिकार प्राप्त भएको छ त्यसले गर्दा हामीले त्यसको सदुपयोग गर्दै प्रवासमा भएका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै नेपाली काङ्ग्रेस चाहिँ प्रवासमा जोडिएको थियो तर नेपाल चाहिँ प्रवाससँग अलिकति जोडिएको थिएन, त्यसले गर्दा हामीले नेपालसँग चाहिँ प्रवास जोड्न चाहन्छौ र श्रमिकका समस्याहरू चाहिँ नेपाल सरकारसम्म पार्टी मार्फतबाट सरकारसम्म पुर्याउन चाहन्छौ, त्यसैको लागि नै मेरो उम्मेदवारी हो हजुर।
0: अब कंग्रेस बदलिएको कंग्रेस भनिएको छ, गगन थापाको नेतृत्वलाई अलिकति सफल सबल बनाउने कंग्रेस भनिएको छ, आज विरासतको क्रमभङ्गता देखिएको छ, साँच्चै यो कंग्रेस बदलिएको कंग्रेस र बलियो कंग्रेस बन्न सक्छ नवराजी?
7: अवश्य पनि बन्छ, हामीलाई विश्वास छ, किनभने हिजो जुन किसिमले पार्टीमा एक किसिमको धेरै अग्रज दुःख गरेका नेताहरूको हालिमुहाली थियो भने जो युवा पुस्ताबाट जुन संघर्ष गरेर लडेर हिजो 62-63 आन्दोलन 46 आन्दोलन खेपेर आउनुभएको युवाहरू अहिले नेतृत्वमा आइसके पछाडि पक्कै पनि छोटो समयमा तपाईँले हेर्नुभयो भने विशेष महाधिवेशन पश्चात छोटो समयमा धेरै कांग्रेसले गर्ने जस्तो बौद्धिक सर्कलका साथीहरूलाई जोड्ने होइन पेसागत भएका आबद्ध भएका साथीहरूलाई जोड्ने जेएनजीलाई जोड्ने महिलाहरूलाई अझै जोड्ने विदेशमा भएका जुन प्रतिनिधिहरूलाई जोड्ने जुन काम गरेको छ त्यही अनुसारै बदलिँदै जाने हो र यसलाई अझै पनि अब बदल्नलाई धेरै बाँकी छ, अब युवा नेतृत्वले बदल्छ भन्ने एउटा विश्वास पनि छ हामीलाई।
0: सबै तह तबका र वर्गलाई जोड्ने कंग्रेस बताउँदै गर्दाखेरि आज क्रमभङ्गता भयो नि त विरासतको, होइन नयाँ ढाँचाले कंग्रेस अगाडि बढ्यो होइन?
7: हजुर हजुर अवश्य, यस्तो छ, अब यो नयाँ ढंगले अगाडि बढ्नुपर्ने बाध्यता पनि थियो, क्रमभङ्गता भन्ने कुरा चाहिँ यो एउटा प्राकृतिक नियम पनि हो, यो अब जस्तो यो संरचना बदलिँदै जान्छ त्यसलाई हामीले स्वीकार्दै जानुपर्छ, त्यही अनुसारै अगाडि बढ़ौं भने मात्रै यो हामीले बदलिएको कांग्रेस भनेर हामीले बुझ्नुपर्छ।
0: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ नवराजी?
7: मेरो आग्रह विशेष गरेर त मैले अघि पनि भने अब यो कांग्रेस चाहिँ प्रवाससँग जोडियो तर प्रवास चाहिँ प्रवासमा भएका श्रमिकहरू नेपालसँग जोड्न अलिकति कठिनै थियो, त्यसले गर्दा अहिले उहाँहरूको आवाज हामीले कसरी प्राय प्राय सबै घरको एउटा सदस्य अहिलेको कन्डिसनमा नेपालभन्दा बाहिर हुनुहुन्छ विदेशमा हुनुहुन्छ, चाहे त्यो श्रमिक हिसाबले होस् अथवा विद्यार्थीको हिसाबले होस् उहाँहरूको समस्या भनेको एकदमै डरलाग्दो छ क्या प्रवासमा, त्यसले गर्दाखेरि उहाँहरूका समस्याहरूलाई चाहिँ नेपालसँग जोड्ने हाम्रो प्रमुख उद्देश्य हो, त्यसले गर्दा विद्यार्थी श्रमिक व्यावसायिक तथा अथवा एनआरएनका कुराहरू हुन्, एकपटकको नेपाली सधैँको नेपाली भनिया छ तर उहाँहरूका धेरै कुराहरू अधिकारहरू चाहिँ यहाँ हामीले नेपाल सरकारसँग पुर्याउन सकेका छैनौ होइन, तिनीहरूलाई कसरी सहजीकरण सरकारसँग प्रभावकारी र समन्वय र सहजीकरण गर्नको लागि हामीले कुन कुन भूमिका खेल्न सक्छौ भन्ने तरिकाले अलिकति त्यसकै लागि नै हामी पहल गर्छौ भन्ने कुरा हो, अब त्यसैको लागि नै महाधिवेशन प्रतिनिधिहरूले पक्कै पनि बुझ्नुहुन्छ र त्यही अनुसारै हामीलाई उहाँहरूले छनौट गर्नुहुन्छ भन्ने हाम्रो विश्वास हो र उहाँहरूलाई आग्रह पनि हो मेरो।
0: हस् नवराज शिवाकोटीजी, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार।
7: हस् धन्यवाद
0: हजुर। जनसम्पर्क समिति कोरियाबाट खुला केन्द्रीय सदस्यका उम्मेद्वार नवराज शिवाकोटी आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा महिलाबाट खुला महिलाबाट सम्झना खत्री यतिखेर हामीसँग प्रत्यक्ष रूपमा हुनुहुन्छ। सम्झनाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ सर।
0: सम्झनाजी, नेपाली कंग्रेसको महिला तर्फको खुला केन्द्रीय सदस्यको दावेदारी उम्मेद्वारी दिनुभएछ, तपाईँलाई कसरी चिन्ने सम्झना खत्रीलाई महाधिवेशन प्रतिनिधिहरूले किन विजय गराउने बताउनुहोस्।
8: सम्झना खत्री एकजना युवा महिला हो र सुदूरपश्चिमको माटोबाट उदाएको एउटा विद्यार्थी आन्दोलनदेखि नै राजनीतिक चेतना भएदेखि नै जसरी चाहिँ एउटा पूर्णकालीन कार्यकर्ताको रूपमा जसरी विभिन्न तह र तबकामा बसेर आजसम्म नेपाली कंग्रेसमा एउटा मैले योगदान दिइरहेको छु र त्यो योगदानको कदर चाहिँ यसपालिको केन्द्रीय समितिमा विशेष गरी जसरी चाहिँ युवाहरूको इन्ट्री अहिले नेपाली कंग्रेसमा हुँदैछ त्यस अन्तर्गत हिजोका दिनमा विशेष महाधिवेशनमा पनि हामी चाहिँ एउटा विशेष महाधिवेशनको खास हामी चाहिँ एउटा नेतृत्व ए गगन थापा ज्यूको जुन परिवर्तनकारी सोचलाई साथ दिएर कार्यकर्ताको हैसियतले पनि अहिले चाहिँ म नेपाली कंग्रेसको खुला महिलाबाट केन्द्रीय सदस्यमा चाहिँ होमिएको छु र योभन्दा अगाडि पनि विशेषबाट म केन्द्रीय सदस्य नै छु र म चाहिँ एउटा पढे
0: लेखेको राम्रैसँग होइन
8: हजुर
0: तपाईँले राम्रोसँग चिन्छन् होइन केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै गर्दाखेरि महाधिवेशन प्रतिनिधिहरूले सम्झनाजी
8: मलाई
0: तपाईँको आवाजमा अलिकति उहाँहरूले
8: मेरा विगतका कतिपय प्रस्तुतिहरू मैले गरेका भूमिकाहरू र मैले पार्टीभित्र आफूले यसले मूल्याङ्कन गरेर आम चाहिँ हाम्रा आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूले चाहिँ पक्कै पनि मलाई चिन्नुहुनेछ, बुझ्नुहुनेछ भन्ने मलाई विश्वास छ।
0: अबको कंग्रेस कस्तो कंग्रेस हेर्न चाहन्छन् कंग्रेसका कार्यकर्ताहरू नेताहरू?
8: अगाडि बढ्नुपर्छ, परम्परागत शैलीले नेपाली कंग्रेस अगाडि बढ्न सक्दैन। परिवर्तित सन्दर्भमा हामीले एउटा रूपान्तरित र पुस्ता
0: बलियो
8: बनाएर अगाडि बढाउनु पर्ने जरुरी छ। त्यसकारण प्रजातान्त्रिक हाम्रो जुन आधारशिला हो त्यसलाई अझ बढी बलियो बनाएर हामीले चाहिँ अब एउटा मुलुकलाई कुन डिरेक्सनमा लैजाने भन्ने तरिकाले कंग्रेसको काममाथि ठूलो जिम्मेवारी भएको कारणले गर्दाखेरि त्यो जिम्मेवारी एउटा बलियो र समृद्ध कंग्रेसका लागि हामी अगाडि बढ्नुपर्छ।
0: अब केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै गर्दाखेरि विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो, अहिले चाहिँ खुला मैलाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ, देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई तपाईँको आग्रह के छ? आदरणीय श्रोता, यतिखेर हामी सम्झना खत्रीसँग कुराकानी गर्दै थियौं, उहाँको सँग सम्पर्क विच्छेद भएको छ र उहाँले पनि अब नेपाली कंग्रेसको महिलातर्फको खुला केन्द्रीय सदस्यमा आफ्नो दावी प्रस्तुत गर्नुभएको छ सम्झना खत्रीजीले। र आदरणीय श्रोता, हामी नेपाली बहसमा नेपाली कंग्रेसको 15 महाधिवेशनको सरगमी र 15 महाधिवेशनको यो तात्तातो माहौलमा नेपाली कंग्रेसका नेता कार्यकर्ताहरूसँग हामी कुराकानी गरिरहेका छौं, उम्मेद्वारहरूसँग पनि कुराकानी गरिरहेका छौं। अब यो कंग्रेस कसरी बलियो कंग्रेस बन्दैछ, कंग्रेसको महाधिवेशन सफलताका साथ सम्पन्न गर्नका निम्ति कसरी कामहरू भइरहेका छन्, गगन थापाको नेतृत्वमा कसरी बदलिएको कंग्रेस बलियो कंग्रेस बन्न सक्छ त, आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गरिरहेका छौं। आदरणीय श्रोता, अब कंग्रेसको यो महाधिवेशनमा निकै धेरै नेताहरूले चाहिँ आफ्ना दावी प्रस्तुत गरिसकेका छन्। यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा शिवशंकर रिजाल हुनुहुन्छ, कलाकार केन्द्रीय सदस्यका उम्मेद्वार। शिवशंकरजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: हजुर हजुर, नमस्कार, गुड मर्निङ। हजुर
0: शिवशंकरजी, तपाईँको बलियो दावेदारी कसरी नेपाली कंग्रेसको कलाकार तर्फको केन्द्रीय सदस्यमा कसरी चिन्छन् महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस्।
9: अब म एउटा कलाकार मान्छे, अब मैले विशुद्ध कलालाई कंग्रेससँग जोड्नको निम्ति भनेर मैले उम्मेदवारी दिएको छु। मलाई विश्वास छ तमाम आदरणीय महाधिवेशन साथीहरूले निर्वाचन निर्वाचित गराउनुहुनेछ भनेर
10: पाँचवटा निवेदन गर्छु। हजुर हजुरहरूले सयौं भोट नेतालाई एउटा भोट चाहिँ हजुर पेसागतमा गएर जोगिन्दर पाण्डाला अभिनेतालाई हालिदिएर निर्वाचन गराइदिनु हुनेछ भने ठूलो आशा बोकेको छु। हजुर हामी जोगिन्दर पाण्डाला शिवशंकर रिजालको हजुरहरूलाई यही निवेदन छ। हजुर
0: हस् जोगिन्दरजी, शिवशंकर रिजालजी, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद र आगामी दिनको शुभकामना पनि। नमस्कार,
9: थ्याङ्क यू।
0: शिवशंकर रिजाल, जोगिन्दर पान पसलवाला, उहाँको पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी छ। आदरणीय श्रोता, यतिखेर हामी तपाईँलाई फेरि जोड्न चाहन्छौ नेपाली कंग्रेसका 35 वर्ष मुनिका केन्द्रीय सदस्यका खुला उम्मेद्वार सुशील भट्टजी। नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ हजुर, नमस्ते।
0: सुशीलजी, नेपाली कंग्रेस, अब युवा नेतृत्वको नेपाली कंग्रेस अर्थात युवाहरूको ढुकढुकी नेपाली कंग्रेस कसरी बन्न सक्छ आजको दिनमा, तपाईँको केन्द्रीय सदस्यमा उम्मेद्वारी किन र के का लागि?
11: पछिल्लो समय नेपाली कंग्रेसको विधान्त नै धेरै युवा साथीहरू स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्मको लागि स्पेस क्रिएट गरेर अगाडि बढिराखेको छ र त्यसै अन्तर्गत खुल्ला 35 भित्रको उम्मेद्वारीमा मैले उम्मेद्वारी नोमिनेसन गरेको छु र नेपाली काँग्रेसभित्र युवालाई आकर्षण बढाउन पनि निमित्त 15 महाधिवेशनमा हस्तक्षेपकारी निर्णय गर्न सक्ने गरेर त्यो संख्या प्रदान गरेर विधानमै व्यवस्था गरेर अगाडि बढाइएको छ भने अर्कोतर्फ नेपाली काँग्रेसलाई काँग्रेस राजनीतिक बहस गर्ने मात्र छलो होइन, नेपाली काँग्रेस चाहिँ सामाजिक छलफल सामाजिक मुद्दाको एजेन्डा

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो।
4: जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी र फुटबलमा मेसी युगको अन्त्य। आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी। नेपाल खबरमा अब पूरा खबर। काठमाण्डुमा चलिरहेको नेपाली कांग्रेसको 15 राष्ट्रिय महाधिवेशनमा पदाधिकारी लगायत विभिन्न पदमा उम्मेद्वारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूको प्रथम नामावली सार्वजनिक गरेको हो। एकजना सभापति, वरिष्ठ उपसभापति सहित 4 उपसभापति, 3 महामन्त्री, 15 सहमहामन्त्री, 1 कोषाध्यक्ष गरी 24 पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा 4 र कोषाध्यक्ष 1 सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 हुनेछ। निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार 19 पदाधिकारीका लागि 32 उम्मेद्वारी परेको हो। सभापतिमा गगन कुमार थापा, पूर्व सहमहामन्त्री किशोर सिंह राठौर र श्यामकृष्ण खड्गी गरी 3 उम्मेद्वारी परेको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति पद महिला क्लस्टरमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उहाँहरू निर्विरोध हुनुभएको छ। प्रथम नामावलीमा प्रक्रिया अनुसार कुनै दावी विरोध रहे अहिले बिहान 10 बजेदेखि 12 बजेसम्मका लागि समय तोकिएको छ। दावी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। सरकारले गएको भदौ 10 आएको रसुवा भोटेकोशी बाढ़ीबाट पीड़ित परिवारलाई गैर सरकारी संघ संस्था तथा पालिकासँग मिलेर अस्थायी आवास अर्थात ट्रान्जिशनल सेन्टर निर्माण गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न चाहने विकास साझेदार संघ संस्थालाई आफूले कुन पालिकामा कति संख्यामा घर बनाइदिने हो त्यसको जानकारी प्राधिकरणलाई गराउन आह्वान गरेको छ। साथै प्राधिकरणले सम्बन्धित पालिकासँग लाभग्राहीको विवरण पनि माग गरे बैठकको निर्णय अनुसार सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डमा रही त्यस्ता आवास निर्माण गर्नुपर्नेछ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ट्रान्जिशनल सेन्टर निर्माणको लागि गैर सरकारी संस्थाहरूसँग प्रस्ताव माग्ने निर्णय भएको छ। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण 7,570 भन्दा धेरै घर क्षतिग्रस्त भएका प्रारम्भिक विवरण छ। घरबारविहीन कतिपय अहिले होल्डिङ सेन्टरमा बस्दै आएका छन्। अब पालिकाले लाभ गराएको तथ्याङ्क दिएपछि आवश्यक अस्थायी र स्थायी घर पुनर्निर्माण कार्य अघि बढ्ने प्रवक्ता महतले बताउनु भएको छ। गएको असोज 11 कालीगण्डकी नदीमा आएको बाढ़ीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैं अगाडि नै संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल दशैं अघि नै संचालनमा ल्याउने तयारीका साथ मरमतको काम गरिरहेको जनाएको छ। अहिलेलाई बागलुङ बजार पुग्न वैकल्पिक मार्गको प्रयोग गरिएको छ। मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा बेनी हुँदै बागलुङ र पर्वतको फलेवास जैमिनी घाट हुँदै बागलुङ मार्ग प्रयोग भइरहेको छ। 114 मिटर लामो पुलको पहुँच मार्गको झण्डै 30 मिटर सड़कमा क्षति पुगेपछि 10 दिनदेखि 2 जिल्ला बीचको सम्पर्क सहज बन्न सकिरहेको छैन। शुरूमा सम्पर्क विच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवत जावत भइरहेको छ। अहिले मध्य पहाड़ी लोकमार्ग हुँदै बागलुङ रूकुम रोल्पाको सम्पर्क टुटेको छ। सड़क डिभिजन कार्यालय पोखराले पुल मरमत कार्य 24 घण्टा भइरहेको हुँदा अबका केही दिनमै संचालनमा आउने जनाएको छ। यो एउटा पुल मात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाड़लाई छिचोलेको मध्य पहाड़ी लोकमार्गकै संगम स्थल रहेको छ। सड़क डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चाँडपर्व नजिकै गएको तथा बागलुङमा खाद्यान्न ग्यास लगायत उपभोग्य सामानको अभाव समेत देखिन थालेकोले 24 घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो। आज पनि 1-2 ठाउँमा

एक गर्जन चट्याङ हावाहुरी र असिना सहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। हिमाली थोरै ठाउँ र पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ। आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरी सहितको असिना पानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सहप्राध्यापक विनोद पोखरेल सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाको रहन उहाँको आग्रह छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती बागमती गण्डकी र कोशी प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। यस वर्ष दशैंको टीकाका लागि उत्तम साइत आउँदो कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। टीकाको दिन बिहान 8:09 देवी विसर्जन गरी साइत खोज्नेहरूले 10:26 मान्यजनबाट टीका लगाउन सक्ने समितिले जनाएको हो। पश्चिम मोहडा गरेर टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नु पर्नेछ। विजयादशमीको दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत तय भएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। देवीको प्रसादका रूपमा देशका धेरै ठाउँमा कोजागरत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। कतै विजयादशमीको मुख्य दिन मात्र टीका लगाउने चलन छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। यही असोज 25 गते आइतबार बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको छ। त्यसै दिनदेखि नवरात्र शुरू हुन्छ। असोज 26 गते झण्डा फेर्ने साइत 10:07 उत्तम रहेको समितिले जनाएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। त्यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शिखर सम्मेलनको मन्त्री स्तरीय बैठकले चरम मौसमको प्रभाव घटाउन तापक्रम वृद्धिलाई 1.5 डिग्री सेल्सियस भित्रै राख्न तत्काल प्रतिबद्धता बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। जलवायु परिवर्तनका कारण बढ़दो समुद्री तहले फिजी र तुभालु जस्ता प्रशान्त महासागरीय राष्ट्रहरूमा खतरा निम्ताइरहेको रोइटर्सको खबरमा उल्लेख छ। अध्ययन अनुसार तुभालुको समुद्री सतह विश्वव्यापी औषधभन्दा दोब्बर गतिले बढ़ेको छ। सन् 2015 पेरिस सम्झौता अनुसार विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा बढ़न नदिने सहमति भए पनि संयुक्त राष्ट्रसंघले आउँदो केही वर्षभित्रै यो सीमा नाग्न सक्ने चेतावनी दिएको छ। मन्त्री स्तरीय बैठकमा विश्वव्यापी तापक्रम 1.5 डिग्री सेल्सियस नजिक पुग्दा र एलनिनोको सामना गर्दा तापक्रमको प्रत्येक अंशले जलवायु परिवर्तनको प्रभावलाई तीव्र बनाउने र जलवायु जोखिममा रहेका समुदायको लागि अपरिवर्तनीय क्षतिको जोखिम बढ़ाउने उल्लेख छ। जलवायु परिवर्तनको कारण बढ़दो समुद्री सतहबाट केही प्रशान्त राष्ट्रहरूले अस्तित्वगत खतराको सामना गरिरहेका छन्। नासाका अनुसन्धानकर्ताका अनुसार सन् 2023 तीन दशकमा टुभालुको समुद्री सतह लगभग 15 सेन्टिमिटरले बढ़ेको छ, जुन विश्वव्यापी औषधभन्दा दोब्बर छिटो हो। जलवायु शिखर सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। अब केही खेल खबर। विश्व फुटबलमा लियोनल मेस्सी युगको अन्त्य भएको छ। आज राष्ट्रिय टोलीबाट ब्यूनर्स आयर्समा मेस्सीले अन्तिम खेल खेले। उनले 21 वर्षको राष्ट्रिय टोलीको यात्रा बेनिनसँगको मैत्रीपूर्ण खेलबाट अन्त्य गरेका हुन्। मेस्सीको विदायी खेलमा अर्जेन्टिनाले बेनिनलाई 3-0 पराजित गरेको छ। आज बिहान भएको खेलमा उनले गोल गरे। मेस्सीले पेनाल्टी मार्फत 71 मिनटमा गोल गरेका हुन्। अर्जेन्टिनाका लागि यो उनको 126 गोल रह्यो। आजका थप 2 गोलमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो। लस ओटमेन्टीले 48 मिनटमा र निजो पाजले 61 मिनटमा गोल गरेका थिए। मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। विश्वकप फुटबल सन् 2026 फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो। फाइनलमा अर्जेन्टिना स्पेनसँग 1 गोलले पराजित भएको थियो। सन् 2022 कतारमा भएको विश्वकप फुटबलमा उनकै कप्तानीमा अर्जेन्टिनाले सन् 1986 उपाधि जितेको थियो। अर्जेन्टिनाको जर्सी लगाएर सबैभन्दा धेरै पटक मैदानमा उत्रने र सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए मेस्सीलाई आफ्नो 208 खेल खेल्ने क्रममा उनका समर्थकहरूले भावुक विदाई गरेका छन्। पाँच खेलको टी20 श्रृंखला अन्तर्गत गैराती भएको पहिलो खेलमा भारतले वेस्ट इण्डिजलाई 8 विकेटले हराएको छ। भारतले श्रृंखलामा 1-0 अग्रता बनाएको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले 19 ओभर 1 बलमा अल आउट हुँदै 171 रन बनाएको थियो। जितका लागि 172 रनको लक्ष्य पछ्याएको भारतले 14 ओभर 4 बलमा 2 विकेट गुमाएर भेटायो। भारतका लागि श्रेयस अय्यरले अभिजित 102 रन बनाए। उनले 43 बलमा शतक पूरा गरेका थिए। ईशान किशनले अभिजित 37 रन जोड़े। पाँच खेलको श्रृंखला अन्तर्गत दोस्रो खेल शुक्रबार हुनेछ। समाचार भन्छन् भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक, सभापतिमा थापा सहित तीनजनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। गैर सरकारी संस्था र पालिकासँग मिलेर भोटेकोशी बाढ़ी पीड़ितको अस्थायी आवास बनाउने निर्णय, विपद प्राधिकरणद्वारा पालिकासँग लाभ गराएको विवरण माग। बागलुङ र पर्वत जोड्ने मालडुंगा पुल दशैं अघि नै सञ्चालनमा ल्याइने, आज पनि एक दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने। विश्वव्यापी तापक्रम वृद्धि रोक्न बलियो कदम चाल्न विज्ञहरूको सुझाव, जलवायु जोखिममा रहेका समुदायले थप क्षति भोग्नुपर्ने चेतावनी। र फुटबलमा मेसी युगको अन्त्य, आज बिहान भएको विदाई खेलमा अर्जेन्टिना विजयी।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन। साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिंगेपिन निर्माण तथा संचालन गर्ने भएको छ। बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा पालिका र पर्यटन सम्बन्ध संघ संस्थाको सहकार्यमा लिंगेपिन निर्माण तथा संचालन गर्न लागेको हो। दशैंको अवसरमा मौलिक संस्कृति परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै बोर्डले ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान, होटल संघ नेपाल, होटल व्यवसाय महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसाय संघ संस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिने बोर्डले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापना सहयोगार्थ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा मानवताका लागि कला प्रदर्शनी शुरू भएको छ। भोटेकोशी बाढ़ी प्रभावित परिवार तथा समुदायलाई आवश्यक राहत सहयोग र दीर्घकालीन पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग संकलन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले मानवीय दायित्व र सामूहिक ऐक्यबद्धताको भावनाको सम्मान गर्दै यो प्रदर्शनी राखिएको जानकारी दिनुभयो। कलाकृति बिक्रीबाट उठेको रकम मध्ये 70% रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र 10% रकम कलाकार राहत कोषमा र 20% रकम कलाकारलाई प्रदान गरिने भएको छ। प्रदर्शनीमा 160 भन्दा बढ़ी कलाकारका विविध विधाका 200 भन्दा बढ़ी कलाकृतिहरू रहेका छन्। असोज 28 गतेसम्म प्रदर्शनी चल्नेछ। काठमाडौँको फर्पिङमा हरिशंकरको जात्रा मनाइँदैछ। हरिशंकरको जात्रा फर्पिङको प्राचीन दरबार परिसरमा रहेको झम्केश्वरी गुह्यदेवीको पीठबाट शुरू भएको हो। जात्राको मुख्य दिन आज गोपालेश्वर कुमारी महालक्ष्मी र शेषनारायणको खट नगर क्षेत्रमा घुमाइन्छ। माथि महादेव र तल शेषनारायण मूर्ति राख्ने परम्परा रहेको फम्पी जात्रा पर्व संचालन समितिले जनाएको छ। फर्पिङको हरिशंकर यात्रा बाणासुरका पालादेखि शुरू भएको विश्वास गरिन्छ। र काठमाडौँको बुढा नीलकण्ठ नगरपालिकाको श्री बीआईईटी उद्योगद्वारा संचालित तीखालाल ब्राण्डको धूलो खुर्सानीमा अत्यधिक मात्रामा हानिकारक विषाक्त तत्व एल्फाटोनिक्स भेटिएपछि 20 किलो खुर्सानी नष्ट गरिएको छ। विदेश निर्यातको प्रक्रियामा रहेको धूलो खुर्सानीमा एफ्लाटोनिक्सको मात्रा मापदण्ड भन्दा उच्च देखिएको भन्दै युरोपियन युनियनको ऱ्यापिड अलर्ट सिस्टम मार्फत सूचना प्राप्त भएको थियो। सूचना पाए लगत्तै विभागको टोलीले गएको साउन 28 गते उद्योगको अनुगमन गरी शंकास्पद स्टक रोगका राखी नमूना संकलन गरेको थियो। प्रयोगशाला परीक्षण प्रतिवेदनमा समेत एफ्लाटोनिक्सको मात्रा उच्च पुष्टि भएपछि उद्योगी स्वयंको संलग्नतामा 20 किलो तीखालाल ब्राण्डको धूलो खुर्सानी नष्ट गरिएको विभागले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस महाधिवेशन अन्तर्गत उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक। सभापतिमा थापा सहित 3 जनाको उम्मेद्वारी, शर्मा र भूषाल निर्विरोध। दशैंको अवसरमा पर्यटन बोर्डले पर्यटकीय गन्तव्यमा लिंगेपिङ निर्माण गर्ने, पालिका र पर्यटनसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने तयारी, र बाढ़ी प्रभावितको सहयोगार्थ मानवताका लागि कला प्रदर्शनी शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: के तपाईलाई आकाशसम्म

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बास

0: जति पकाए नि मान्दिन हौ कानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: हेलो
2: हेलो दिदी, म भाइ बोलेको।
1: अभन
2: दिदी, तपाईँ यसपालि तिहारमा पनि आउनुहुन्न?
1: आउँदिन म।
2: किन दिदी?
1: जबसम्म तैँले ड्रग्स खान छोड्दैनस् तबसम्म तेरो घरमा पाइला पनि टेक्दिन म।
2: तपाईँलाई थाहा छ त मैले किन ड्रग्स सुरु गरेँ भनेर? जन्मदिने बाबा आमाले छोडेर जानुभयो तपाईँको जिम्मा लगाएर। तपाईँले पनि मलाई एक्लै घरमा छोडेर बिहे गरेर जानुभयो। बिहे गरेर लिएको श्रीमतीले पनि मलाई धोका दिए, अनि म के को सहारा भयो बाँच्ने? दिदी प्लिज, यसपालि तिहारमा आउनु न, एकदमै एक्लो महसुस भएको छ।

धर्म टिका न कलम फुको माला नि धर्म टिका यसपालि भर्यो

0: जान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 029570128। मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा। प्रोपराइटर मेघराज साख्य।
4: टेलिफोन नम्बर 029570123।
5: मोबाइल नम्बर 9841106622।

र तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ। नामखा, सिमकोट लगायतका उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताजाकोट लगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ। वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कस्ती सड़क तथा गुरेटो बाटोमा हिलो र पानी जम्दा आवजावतमा समस्या भएको हो। हिमाली जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका चार दर्जन भन्दा बढ़ी बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन्। भिरालो जमीनमा वर्षा हुँदा पहिरो जाने भएकाले ती बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका हुन्। जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार योजनाले जिल्लाका सातवटै गाउँपालिकाका चार दर्जन भन्दा बढ़ी गाउँ बस्तीलाई बाढ़ी पहिरोको उच्च जोखिममा औलाएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो। स्थलगत रूपमा पुगेको टोली र गाउँपालिकाको सिफारिशलाई आधार मानेर उक्त प्रतिकारी योजना तयार पारिएको हो। बाढ़ी पहिरोको उच्च जोखिम रहेका यी बस्तीमा भिरालो जमीनमा घर निर्माण गरी स्थानीय बासी बसोबास गर्दै आएकाले वर्षातमा पानी परेपछि जोखिम अझ बढ़ने गरेको उहाँले बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र स्विङ टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। ग्रामीण क्षेत्रमा भान्सालाई धुवा मुक्त बनाउँदै स्वच्छ ऊर्जाको पहुँच पुर्याउने उद्देश्यले हरित जलवायु कोषको सहकार्यमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले तराईका 22 जिल्लाका 150 स्थानीय तहमा स्वच्छ चुलो कार्यक्रमलाई तीव्रता दिएको छ। वातावरण संरक्षण तथा महिला एवं बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि केन्द्रले विभिन्न अन्तर्राष्ट्रिय दायित्व निकाय र स्थानीय तहसंघको सहकार्यमा यो अभियान सञ्चालन गरिरहेको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सामाजिक परिचालक विकल्प केसीका अनुसार तराईका 22 जिल्लाका 150 स्थानीय तहमा संचालित यस कार्यक्रम मार्फत लक्षित वर्गका प्रत्येक घर परिवारलाई एक एक थान सुधारिएको चूलो वितरण भइरहेको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका 2 दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर 14 वर्षीय बालिकाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका 2 दहगाउँ निवासी जीवराज ओलीकी छोरी प्रमिला ओली हिजो बिहान करिब 8 बजे विद्यालय जाने क्रममा बाटोबाट करिब 250 मिटर तल खसेकी थिइन्। जनता माध्यमिक विद्यालय गुरासेमा कक्षा 10 अध्ययनरत ओलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए। अचेत अवस्थामा फेला परेकी ओलीलाई उपचारका लागि मेडिकल तर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। र शिक्षा सुधारको माग गर्दै फ्रान्सभर प्रदर्शन चर्किएपछि प्रधानमन्त्री सेबिस्टियन लेक्रोनोले यो हप्ताको बाँकी अवधिका लागि देशभरका माध्यमिक तहका कक्षा स्थगित गरेका छन्। कक्षा स्थगित गर्ने निर्णयबारे लेकुनोले विद्यालयमा आगजानी गर्नु शिक्षा सुधारको समाधान नभएको बताएका हुन्। उनले कक्षा स्थगनको प्राध्यापक शिक्षक र विद्यार्थीलाई विद्यालयको अवस्थाबारे आफ्ना चिन्ता राख्दै समाधान खोज्न लोकतान्त्रिक प्रक्रिया अघि बढ़ाउने अवसर दिने बताएका छनृ।

काठमाडौँ उपत्यकामा रेडियो एनआर 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै
1: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: लु बोक्ने, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने।
2: लाखै सल्लाह दिएर के पाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुन त,
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो काठमाडौँ 92.1 द्वारा उत्पादित लोकप्रिय कार्यक्रम इन्द्रेणी चन्द्रमणि गौतमको साथमा रेडियो काठमाडौँ नेटवर्कबाट देशैभरि
1: बर्दीवासमा यो पाली नवौं महाधिवेशन राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठा नेपालको हुँदैछ। केन्द्रीय अध्यक्ष रीता थापा मगरको सभापतित्वमा सो कार्यक्रम हुनेछ। देशैभरका विभिन्न तह तबकामा रहनुभएका

केन्द्रीय स्तरका पदाधिकारी सदस्य ज्यूहरूले सबैलाई स्वागत गरिरहनु भएको छ अनि सबैको लागि व्यवस्थापनका लागि विभिन्न समितिहरू बनाइएको छ र भव्य रूपले लुकडोरी गीत प्रतिष्ठान नेपालको महाधिवेशन सफल पार्नको लागि यो 22 गते 23 र 24 गते तीन दिन चाहिँ बर्दीवासमा व्यापक कलाकारहरूको जमघट हुनेवाला छ। त्यसैले सबै साथीहरूलाई सफलताको शुभकामना इन्द्रणी मार्फत पनि म दिन चाहन्छु। सँगसँगै नेपाली कंग्रेसको 15 महाधिवेशनको अब हिजो मनोनयन दर्तापछि आज भोट माग्ने अथवा मनोनयन फिर्ता गर्ने यी विविध पक्षहरू चलिरहनेछ र यही 22 गतेसम्म यो कांग्रेसको महाधिवेशन चलिरहेको अवस्था छ र तपाईँले पनि तपाईँका ठाउँहरूबाट पठाउनुभएका महाधिवेशन प्रतिनिधि सँगसँगै केन्द्रीय सदस्यका लागि होला अथवा पदाधिकारीको लागि होला अनि तपाईँले शुभेच्छा गरे अनुसारको यो पालि चाहिँ यी पदहरूमा यी आइडी हुन्थ्यो भन्ने पनि होला अनि अर्कोतर्फ अब यो नेपाली कांग्रेस सभापति गगन थापा पक्षको महाधिवेशन अहिले चलिरहेको छ भने नियमित महाधिवेशन अन्तर्गत भनेर संस्थापन इतरसम्म जो देउवा पक्षको रहनु भएको छ उहाँहरूको चाहिँ अहिले ओडाको क्षेत्रको अधिवेशनहरू चलिरहेको छ र मंगसिरमा उहाँहरूको चाहिँ अधिवेशन हुने तय भएको छ। खैर जे भए पनि नेपाली कांग्रेसमाथि आस्था विश्वास राख्नेहरूको लागि अब तपाईँलाई जहाँ सजिलो तपाईँलाई जहाँ आफूलाई अनुकूल हुन्छ ती ठाउँहरूमा सहभागिता जनाउँदै यो महाधिवेशनलाई भव्य रूपलाई सफल पार्नको लागि लागिरहनु भएको छ र कांग्रेसको अहिलेको महाधिवेशनमा कलाकारिता क्षेत्रबाट पनि धेरै कलाकार साथीहरूले भाइडर पोस्टदेखि लिएर केन्द्रीय सदस्यहरूको लागि मनोनयन दर्ता गरिसक्नु भएको छ। राष्ट्रिय लोकदोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रीता थापा मगर स्वयं केन्द्रीय सदस्यको लागि उहाँले उम्मेद्वारी दर्ता गराउनु भएको छ। लोकप्रिय कलाकार विमललाल छेत्री जो लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ उहाँ सहमहामन्त्री पदका लागि खुल्लाबाट उहाँले मनोनयन दर्ता गर्नुभएको छ। लोकप्रिय कलाकार प्रकाश कटुवालले यो पालि पैसागत तर्फबाट केन्द्रीय सदस्यको लागि मनोनयन दर्ता गराउनु भएको छ। अन्य धेरै सुभाष रेङ्गी जो संगीत व्यवसायी हुनुहुन्छ उहाँ श्रमिकबाट यो पालि केन्द्रीय महाधिवेशनको लागि अगाडि बढ़िरहनु भएको छ। यस्ता धेरै भन्दा धेरै कलाकार साथीहरू यो पालि केन्द्रमा नेपाली कंग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यको लागि अगाडि बढ़िरहनु भएको छ। सबै सबैलाई हाम्रो तर्फबाट शुभकामना पनि छ। अब यो पालि को को हुनुहुन्छ अन्य केन्द्रीय सदस्यको लागि त्यो पनि म जानकारी गराउँला तर कार्यक्रममा हामी शुरूआतमा राख्दैछौं। अब दशैं आउँदै गर्दा दशैंका भाकाहरू चन्द्रमणि धेरै बोल्यो भन्ने लागिसक्यो होला तपाईँलाई किनभने गीत सुन्नुपर्छ है दशैंका गीत सुन्दा छुट्टै मजा हुन्छ। अब केही दिनपछि त टक्क झोला अथवा आफ्नो सामग्रीहरू बोकेर गाउँमा दशैं मनाउनको लागि जानको लागि तानाबाना पनि रहनु भएको छ। त्यसका लागि अब अहिले त दशैंको बेला आइसक्यो अलिकति आर्थिक रूपमा पनि अलिकति मजबूत बनाऊ भन्न कति काम गरिरहनु भएको छ दिनरात नभनी खटिरहनु भएको छ है यसरी नै अगाडि बढ़िरहनु भएको होला जस्तो लाग्छ। यहाँहरू सबैलाई शुभकामना पनि छ। बडा दशैंको आउँदैछ अनि आजको यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले साथ दिएको जानकारी गराउँदै हामी कार्यक्रममा एउटा दशैंको गीत राख्छौं। यो गीत सुन्नुहोला त्यसपछि थप जानकारी सहित मिठा मिठा गीत सहित लिएर आउँछु। कार्यक्रम इन्द्रणी सुन्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। हामी रेडियो काठमाडौँ 92.1 यतिखेर बोलिरहेका छौ। काठमाडौँबाट बोलिरहँदा यो आवाजलाई दूरदराज कुना कन्दरा रस्सी बस्तीसम्म रहेका विभिन्न रेडियोबाट इन्द्रणीको व्यवसायलाई लाइभ तपाईँले सुनिरहनु भएको छ। अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौ, चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत लाइभ छौ, अनि नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न माध्यमबाट सँगै भइरहँदा पनि हामीलाई घर देश परदेश तपाईँ जहाँ हुनुहुन्छ इन्द्रणी सुनेर मजा लिइरहनु भएको छ भन्ने चाहिँ हामीलाई लागेको छ। कुशल बेलवासीको आवाजमा रहेको असाध्यै राम्रो गीत यहाँलाई सुनाइसकेपछि हामीसँग धेरै भन्दा धेरै गीतहरू रहेका छन् र सबै गीत संगीतहरू साँच्चीकै कर्णप्रिय बनेर आएका छन्। यसपछि म राजु परियार र अञ्जिता विश्वकर्माको आवाजमा रहेको ए परदेशी फर्क बोलको एउटा गीत अहिले पछिल्लो समय निकै चर्चामा छ, रक्षा म्युजिकबाट आएको गीत हो, म तपाईँलाई जानकारी गराउँछु र यस्तै यस्तै सुमधुर गीत संगीतहरू सुनाउँदै अगाडि बढ्छु। साथमा विभिन्न जानकारी त छन्, ती जानकारी मैले अब दोहोरी गीत प्रतिष्ठा नेपालको केन्द्रीय नवौं महाधिवेशनमा अध्यक्ष को होला भन्ने छ। अहिलेसम्मको लागि पशुपति शर्माको नाम चर्चामा छ, अब अन्य अब आउने के कस्तो भन्ने कुराहरू त सधैँ नै छ। अब तपाईँ दोहोरी गीत संगीतलाई माया गर्नेहरूको लागि चाहिँ अब को होला, के होला, कसो होला भन्ने खुल्दुल त रहन्छ। सँगै नेपाली काँग्रेसको महाधिवेशनको पनि निकै चर्चा परिचर्चा अहिले छ र अब देशैभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौँमा हुनुहुन्छ र विभिन्न ठाउँमा रहेर महाधिवेशन सफल पार्नको लागि लागिरहनु भएको छ। अनि दोहोरी गीत प्रतिष्ठान नेपालको लागि त केन्द्रीय कमिटिका सम्पूर्ण साथीहरू बर्दिवास पुगिसक्नु भएको छ। त्यहाँ चाहिँ अब गाँसवास कपास सबैको व्यवस्थापन गर्नको लागि स्टेजदेखि यी सबैको लागि चाहिँ मधेस प्रदेश समिति पनि लागेको छ। एकदम सबैलाई शुभकामना व्यक्त गर्दै हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा अब ढिला नगरिकन हामीले उद्घोष गरेको गीतलाई राख्दैछौ, सुन्नुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। असाध्यै मार्मिक अनि जति सुने पनि धित नमर्ने यो फर्कै परदेशी दशैं तिहार गीतलाई सुन्नुभयो। ए परदेशी नाम दिएको छ, अञ्जिता विश्वकर्मा र राजु परियारको आवाजमा छ। रक्षा म्युजिकबाट आएको दुई दिन भएको छ र छोटो समयमा 2,00,000 भन्दा बढी साथीहरूको नजर चाहिँ यो गीतमा परिसकेको छ। फर्किन नौरा आफ्नै गाउँ बेसी होइन, एक किसिमको कता कता तपाईँलाई पनि लाग्यो यति मिठो कोकिल कण्ठ आवाज भएकी अञ्जिता विश्वकर्माले अब भने कसै कसैलाई मात खुवाउने नै छिन् भन्ने चाहिँ तपाईँलाई लाग्यो। अब विकल्पको रूपमा पनि हामीले अञ्जिता विश्वकर्मालाई लिन सक्ने आधार देखियो हजुर। अब विष्णु माझीको विकल्प देखियो हजुर, नेपाली लोकदोहोरीमा अञ्जिता विश्वकर्मा यति मिठो आवाज छ, उहाँले गाउँदै गर्दा दोहोरी गीतमा चाहिने त्यो खेतका हुन्छ नि हो, त्योदेखि लिएर सबै कुराहरू चाहिँ मिलेको आभास चाहिँ हामीले पाएका छौं। खैरजे भए पनि रक्षा म्युजिक प्रणालीबाट यो गीत आएको छ। मित्र प्रेम सागर पौडेललाई हामी नमन व्यक्त गर्न चाहन्छौ, यति राम्रो गीतमा असाध्यै सुमधुर आवाज कि धनी अञ्जिता र लोकप्रिय गायक सदाबहार गायक सबैका प्रिय गायक राजु परियारलाई एउटा ऐतिहासिक दस्तावेजकै रूपमा यहाँले राख्नु भएको छ। सर्वत्र बजारमा छ, प्रेमसागर पौडेलको शब्द अनि संगीत रहेको छ। विनोद बाजुरालीको एरेन्जभित्र डम्बर विश्वकर्माले रेकर्ड गर्नुभएको गीतलाई खलक बाजुरालीले मिक्सिङ गर्नुभएको छ। अडियो र भिडियो रक्षा म्युजिकबाट छ। 98511 68477 तपाईँले टेलिफोन गरेर थप जानकारी लिन सक्नुहुन्छ। पुराना पाका निर्देशक कुमार केसीको निर्देशनमा यसमा मिस पवि र अभि सुनारलाई हामीले भिडियोमा देख्न सक्छौ, अनि हरिश महराले यसको कोरियोग्राफ गर्नुभएको छ, अनि जनता फिल्मसले पोस्ट प्रोडक्शन गरेको गीतमा धेरै कलाकार साथीहरूलाई देख्न सकिन्छ। हामी सबै सबैलाई नमन व्यक्त गर्न चाहन्छौ र अब ढिला नगरिकन इन्द्रणीको बसाईमा अर्को एउटा गीत सुनाऊ। प्रविधिमा ईसा हुनुहुन्छ, असाध्यै राम्रा राम्रा गीतहरू यो वर्ष आएका छन्, यही सिलसिलामा राख्दैछु यो गीतलाई।

त्यसै भर्खर रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई पनि कता कता एक किसिमको आनन्द आयो होला जस्तो लाग्छ. किन भन्दाखेरि जब दशैं तिहार आउँछ राम थापा शिशिरलाई तपाईँले सम्झनुहुन्छ अनि यो पालि राम थापा शिशिरको गीत कस्तो आयो होला भन्ने एउटा खुलदुलीमा तपाईँ बस्नुहुन्छ. अब खुलदुली मेटियो हजुर, राम थापा शिशिरले गाउनु भएको पासपोर्ट झोलामा बोलको यो गीत अहिले बजारमा आयो. पहिला पहिला जमरामा जाउँ छ होइन, अनि त्यसपछि अर्को तपाईँले चाहिँ पकाऊ है तिउन कराइम जस्ता, अब उहाँका यति धेरै गीतहरू छन् कि दशैं तिहारका असाध्यै मार्मिक र अहिले समय सापेक्षित हुँदै अगाडि बढ्दै गर्दा यो राम थापा शिशिर यो जुगल फिल्मसबाट नयाँ गीत आएको छ र पासपोर्ट झोलामा राम थापा शिशिर र विश्वेश्वरी देवीले यो गीतमा स्वरबद्ध गर्नुभएको छ. राम थापा शिशिरको यो वर्षको उत्कृष्ट कोशेली आइसकेको अवस्था छ. विनोद बाजुरालीले यसमा एरेन्ज गर्नुभएको छ, खड्ग बाजुरालीले मिक्सिङ स्टुडियो मालसीमा रेकर्ड भएको गीतमा, खमेश श्रेष्ठले निर्देशन गर्नुभएको छ अनि अमिषा कुवर, प्रेम भण्डारी लगायत कलाकार साथीको बेजोड अभिनय पनि यसमा छ. र अब भनिसके राम थापा शिशिरको 2083 सालको दशैं गीत पनि सांगीतिक बजारमा आइसकेको छ. तपाईँ हामीलाई सुन्दै गर्दा राम थापा शिशिरसँग कुराकानी हुन्छ भने रेडियो मार्फत गीत बज्यो जानकारी गराइदिनु होला र सफलताको शुभकामना पनि हामी यतिखेर व्यक्त गर्दछौ. हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा छौं र आज समुद्री गीत संगीतहरू सुनाउँदै नै अगाडि बढ़िरहेका छौं. अब ढिला नगरिकन अर्को एउटा असाध्यै राम्रो गीतलाई यतिखेर प्रस्तुत गर्दैछौ.

देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं र यो आवाजलाई सुन्दै गर्दा तपाईलाई पनि एक किसिमको आनन्द लागिरहेछ, जहाँ दोहोरी गीत र त्यहाँमाथि पनि नेपालीहरूको महान चाड बडा दशैं आउँदै गर्दा सांगीतिक बजारमा रहेका तिनै लोभलाग्दा गीत संगीतहरू इन्द्रणीमा सुन्दै सुन्दै बस्दा तपाईलाई पनि कहिले अब मेरो यो बस्ती जाने टिकट छ, घर जाने टिकट छ भन्दै अब त दिनगन्तीहरू पनि तपाईँका शुरू भयो होला जस्तो लाग्छ। परदेशमा हुने परदेशीहरूको, यहाँहरू सबै परदेशी अब अहिलेको दशैंमा आउनु होला है, सबै सँगै भएर दशैं मान्नुपर्छ, रमाइलो गर्नुपर्छ। हुन त नेपालीलाई कहाँ त्यो आनन्द छ र कहिले के दैवी प्रकोपले एक किसिमको छिया छिया परेको हाम्रो मन र मुटु छ। भाद्र दश गते गएको विनाशकारी भुडेकोसी रसुवाको बाढ़ीले एक किसिमको देश स्तब्ध, हामीले चाडपर्वलाई पनि धुमधामका साथमा मनाउन सक्ने अवस्था छैन, तर अब दैवको लीला होइन, अब नरोकेर रोकिन्छ न टारेर टर्छ, जे नहुनु भइसकेको छ। अब भइसकेका कुरालाई पुनर्जीवन दिन अथवा पुननिर्माणका लागि हामी जुट्नुपर्छ, तर हामीले हाम्रा संस्कृतिहरूलाई पनि विस्तारै जोगाउँदै जानुपर्छ। यही मान्यता अनुरूप पनि हामीले बडा दशैं मनाउनै पर्ने र मनाउनु पर्छ भन्ने चाहिँ हामीलाई छ। भर्खरै हामीले पुष्कल शर्माको दशैं गीत परदेशी सुनाइसकेका छौं। सर्वत्र बजारमा परदेशी रहेको छ। स्वरबद्ध गर्ने कलाकार पुष्कल शर्मा, सुनिता बुढा छेत्री, पुष्कल शर्माको शब्द र संगीतमा पूर्ण संयोगले अरेन्ज गर्नुभएको गीत स्टुडियो मालाश्रीमा रेकर्ड भएको हो, हामीले सुनाइसकेका छौं। पुष्कल शर्माका निर्देशन छ अनि सारिका केसे, प्रेस पराजुली, सन्तोष मिक, पुष्कल शर्मालाई हामीले अभिनयमा यो परदेशीमा देख्न सक्छौ। पुष्कललाई पनि यो गीतका लागि सफलताको शुभकामना छ। हामी तपाईसँग छौं टिकटकमा, हामीलाई धेरै साथीहरूले हेरिरहनु भएको छ। सबैलाई गुड मर्निङ, शोभाजी तपाईँलाई पनि धन्यवाद छ, कृष्ण तामाङजी, कमलाजी अनि हाम्रो सविता भट्टले पनि अति नै रमाइलो र खुशी लागेको छ, यसमा त कुनै दुई मतै छैन। एक नम्बरमा हजुरको सुमधुर आवाज, दुई नम्बरमा लोक दोहोरी भन्नुभएको छ। हाम्रो सविता धन्यवाद, पुरानो श्रोता बुलेट राजाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, मजाले धान खेतमा हुनुहुँदो रहेछ, खुशी लाग्यो। श्याम श्रेष्ठ, कृष्ण तामाङदेखि लिएर हाम्रो अविरल दीपले पनि सुन्दै हुनुहुन्छ, दुर्गा पराजुलीले सुन्दै हुनुहुन्छ, गोकुल तामाङ, विमला भुजेल अनि मिस्टर गुरूङ, त्यसपछि हाम्रो धेरै साथीहरू हुनुहुन्छ। यतिखेर चाहिँ हामीलाई झकेन्द्र मल्ल राजाले पनि हेर्दै हुनुहुँदो रहेछ। अर्जुनजी, हजुर मैले सुनिरहेको छु, राम थापा शिशिर दाईको गीत एकदम राम्रो छ, शुभकामना भन्नुभएको छ। कार्यक्रम सुन्दै किर्तिपुरबाट हस् थ्याङ्क यू, विमला जोशीलाई पनि नमन छ, यतिखेर सफलाले पनि हेर्दै हुनुहुन्छ होइन। अनि त्यसपछि अन्य धेरै साथीहरू हुनुहुन्छ, कलावती डाङ्गीले पनि सुन्दै र हेर्दै रहेको जानकारी भन्नुभएको छ, समिता गौतमले पनि, स्मिता गौतमले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अनि शारदा तिमल सिन्हा, अहिले महाधिवेशन चलिरहेको छु अनि छ, एकैछिन मैले साथ इन्द्रणीलाई दिए भन्नुभएको छ, दीपक घिमिरे, मनोज सुन्दासदेखि लिएर सबै सबैलाई नमन छ, प्रेमजी तपाईँलाई पनि धन्यवाद छ, ईशा टेक्निकल सपोर्टमा हुनुहुन्छ, रमाइलो भइरहेछ, मिठा गीतहरू बजाइरहनु भएको छ, यही बीचमा राखौं अर्को गीतलाई।

त्यस्तै भर्खर रेडियोबाट मजाले इन्द्रनी सुन्दै गर्दा यहाँले भर्खरै सुन्नुभयो, 13 दिन अगाडि सांगीतिक बजारमा आएको छ अनि यो गीत चाहिँ खेम सेन्चुरी ईश्वर बाबु झुना गुरुङ रहनु भएको पापी पेट हामीले सुनायौं ईश्वर बाबुको युट्युब च्यानल मार्फत सांगीतिक बजारमा छ। सर्वोद्ध गर्ने कलाकार खेम सेन्चुरी यहाँलाई जानकारी, ईश्वर बाबुको शब्द संगीतमा विनोद बाजुरालीकै यसमा अरेन्ज छ अनि यो गीतलाई जय नेपाल फिल्मले सांगीतिक बजारमा ल्याएको छ। ईश्वर बाबु र जुना गुरुङलाई हामीले भिडियोमा देख्न सक्छौं साथीहरू। यहाँलाई जानकारी गराउँदै हामी इन्द्रणीको बसाईमा छौं, त्यसै भर्खर रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ अनि हामीले भनिसकेका छौं अहिले काठमाडौँमा नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज 21 गते दिनमा प्रचार प्रसार मनोनयन अब जतिले दर्ता गराउनु भएको छ अब फिर्ता लिनेको लिने होला, भोलि नभए मतदान हुनेछ 22 गते, यो जानकारी गराउँछु। साथमा राष्ट्रिय लोकदोरीकृत प्रतिष्ठा नेपालको 9 केन्द्रीय महाधिवेशन महोत्तरी बर्दीवासमा भोलिबाट शुरू हुँदैछ, यो जानकारी यहाँलाई गराउँदै अब चाहिँ हामी एउटा गीत राख्ने हो। हामीले तयारी अवस्थामा राखेका छौं, नयाँ पुराना सबै खालका गीतहरू सुनाउने क्रममा जब जब यो गीत हामी सुनाउँछौ तब तब हामीलाई दशैं आयो कि क्या हो भन्ने जस्तो लाग्छ। प्रत्येक वर्ष दशैंमा यो गीत रेडियो टेलिभिजनहरूमा गुन्जिएका हुन्छन्। यतिखेर रामशरण र साइलीको राख्दैछु रातो टीका बत्ती पालैमा पुरानो गीत।

जब रातो टिका बत्ती पालैमा जस्ता गीतहरू बन्न थाल्छन् तब तब अब दशैं आयो है भन्ने चाहिँ मलाई लाग्छ। प्रत्येक वर्ष दशैंमा यो गीतमा गुन्जिएको कुनै रेडियो स्टेशन हुँदैन, टेलिभिजन हुँदैन, सबै ठाउँमा बज्छ। रामशरण रसाइली साथीहरूले ल्याउनु भएको गीत हो। त्यसपछि रामशरण रसाइली कता हराउनुभयो, भेट भएको पनि छैन, धेरै वर्ष भइसक्यो। जब दशैं आउँछ रामशरण तपाईँका गीतहरू बज्न थाल्छन् रेडियोमा, अनि ती बेला गरेको त्यो सपोर्टले पक्कै पनि खेर नगएको आभास चाहिँ मलाई हुन्छ। असाध्य राम्रो गीत सुनाइसकेपछि यहाँलाई स्वागत छ। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। ढिला नागरिक एउटा गीत राख्छु, त्यसपछि प्रस्तुतिको बीट मार्न म आउँछु किनभने समय अझ हामीसँग छ। हामीसँग धेरै सुमधुर भाकाहरू छन्, कति नयाँ गीतहरू छन्, कति पुराना गीतहरू छन्। नयाँ गीतलाई पनि सुनाइरहेका छौं, पुराना भाका पनि राखिरहेका छौं। यही बीचमा राख्दैछु अर्को गीतलाई।

विशेष बर्खा रेडीबाट इन्द्रणी सुन्दै गर्दा अब अहिलेको पाली चाहिँ दशैं तिहार गाउँमै मान्ने हो. समुद्र गीत यहाँलाई सुनाइसकेका छौं. देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको विषयलाई सुन्नु भएको छ. आज बुधबार बिहानीको समयमा तपाईँसँग रहेर समुद्र गीत संगीतहरू सुनाउँदै अगाडि बढे. पक्कै पनि आजको विषयलाई तपाईँले एउटा राम्रो विषयको रूपमा लिनुभयो भन्ने मैले बुझेको छु. धेरैले हेर्दै हुनुहुन्छ. चन्द्र कुमारीले पनि इन्द्रणी सुन्दै हुनुहुँदो रहेछ. तारा मगरले पनि सुन्दै र हेर्दै गर्दा धेरै साथीहरू. हाम्रो सुदनले पनि कार्यक्रमलाई हलहलो स्वर भन्नुभएको छ. लोकेश विष्ट पनि इन्द्रणीलाई माया गरिरहनु भएको छ. सन्तोषले पनि हेर्दै हुनुहुन्छ. चिन्ता नेउपानेले पनि अब बज्ने गीत सबैको लागि रेडियोमा साँच्चीकै कति रमाइलो, गाउँ बस्तीमा त अझ यादगार हुन्छ यो कार्यक्रम भन्नु लेख्नु भएको छ. विमला पोखरेलले दाङ्गोराईबाट कति मिठा गीतहरू बजाउनु भएको आज. आहा, कस्तो राम्रो, खुसी लाग्यो, तपाईँलाई धन्यवाद है भन्नुभएको छ दाङ्गोराईबाट. त्यसपछि हाम्रो बास्ता महराले पनि नमस्कार भन्नुभएको छ. सबैलाई सम्झना गर्न चाहनु भएको छ. नरेश धामी हुनुहुन्छ. अनि हाम्रो रामकुमार दाहालले पनि सुन्दै हुनुहुँदो रहेछ. सुदूरपश्चिमको केटोले पनि हेर्दै हुनुहुन्छ. दुर्गा पराजुलीले त्यति धेरै साथ सपोर्ट दिइरहनु भएको छ इन्द्रणीको बसाईलाई. म धन्यवाद दिन्छु. पवित्र मगरीदेखि लिएर हाम्रो धेरै धेरै सबै सबैलाई नमस्कार छ जसले जहाँबाट साथ दिनु भएको छ. अब चाहिँ छुट्टिनुपर्छ है. बाहिर हाम्रो टेक्निकल सपोर्टमा ईसा हुनुहुन्छ. ईसाले अब छुट्याउ नमस्कार भन्नुहोस् भन्नुभएको छ. हस्, अब तपाईँको आज्ञा पनि मान्नै पर्छ हजुर भन्दै इन्द्रणी सुनेर साथ दिने सबैलाई धन्यवाद छ. कार्यक्रमलाई प्रायोजन गर्ने सूर्य ज्योतिलाई आभार व्यक्त गर्दै एउटा सुमधुर गीत आजको लागि अन्तिम भाकाको रूपमा यहाँलाई छोड्दै म बिदा हुन्छु. परिवर्तन सम्भव छ. नमस्कार.

0: Radio Aro, time check.
1: It's 11 a.m.
2: अहिले बिहानको 11 बज्यो।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश छाउँछरीको टाइम अब म्यासेज तपाईकै रोजाई तपाईकै देश विदेशसम्म तपाईको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबरपछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
2: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना साशंकर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा कैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
2: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोही राई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजाता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई हातबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन मादी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारी भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र विशेष गरेर व्यवसायमा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई बोल्नेछु। तपाईँ जहाँ हुनुहुन्छ जसरी सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउन भनी नछुट्नुहोला भन्न चाहन्छु। मेसेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा हामीले एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। आफ्नो आफन्तजन इष्टमित्र साथीभाइहरूलाई सम्झना छोड्न सक्नुहुन्छ भने तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीतहरू छ त्यसलाई सुन्न चाहनुहुन्छ भने गीतको लिंक पठाउन सक्नुहुन्छ अथवा गीतको बोल र गायक र गायिकाको नाम लेखि पठाउनु भयो भने तपाईँको रोजाइको गीत संगीतहरू तपाईँकै लागि सुनाउनेछु। विशेष गरेर व्यवसायलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको छ र हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै अब भने म फेरि पनि नभनौ अब म कार्यक्रममा चाहिँ तपाईँले पठाउनुभएका तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, आजको लागि मेसेज पठाउनु हुने पहिलो साथी हुनुहुन्छ शिशिर चञ्चले। उहाँले लेख्नु भएको छ, नमस्ते सेवा रमा नाना, म शिशिर चञ्चले पारी पाँच खपनबाट कार्यक्रम मार्फत घर परिवारमा सम्झना माया अनि नातिनी दिल्सा राई, दिदी अस्मी सोताङ, अर्को दिदी रानी रासकला, बहिनी सुनिता कोलुङ लगायत कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई मिस यु, सी यु टुमरो एण्ड हेभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरेर अर्को साथी आचल योञ्जन हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते इट्स मी आचल योञ्जन फ्रम चैनपुर, यस प्रोग्राम मार्फत साथीहरू मिस गर्नुपर्दा लेख्नुहुन्छ, जस्ट फर यु एण्ड हस्बेन्ड प्रिन्स पाखरिन, प्यारी दिविसा मगर, त्यसै गरेर अस्मित सोताङ अनि अस्मिता लोहरुङ एआर, डियर सन्जिता लिम्बु, सम्झना रुम्बाङसा, रानी राजकला, दुर्गा राई, रञ्जना पाहिङ राई, रञ्जना मगर, त्यसै गरेर रञ्जना योञ्जन, अनि एउटा सङ रोजेको छु दिदी बजाइदिनु न ल भन्नुभएको रहेछ, प्यारी ओके परी फिमेल भर्जनको अञ्जु पन्तको आवाज रहेको सङ हो लगायत सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्दै गएर नमस्ते बाबाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद साँचलजी मेसेजको लागि। अर्को साथी हुनुहुन्छ सानो कमला, कमलाजीले हेलो क्युट सिस गुड मर्निङ है, म सानो कमला चैनपुरको भन्ज्याङबाट हो, सुन्दैछु प्रोग्राम भन्नुभएको छ। अनि मिस गर्नुपर्दा जस्ट फर यु एण्ड मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिस्मा, भाइ दीपक सन्चेउरी, भाइ निमा शेर्पा, बनु मनिषा पोया, प्रवीण मगर, नाना सुनसुनिता राई, जुना लिम्बु, रोमन मोक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरो छेत्री, त्यसै गरेर सुमिता याखा लिम्बुखिम, आशिष नयन बस्नेत, कृष्ण तामाङ, सुमिता याखा, त्यसै गरेर दाई पूर्वेल याका साई, दाई ढकाल धर्मराज, सचिन निमहाङ, वरूण चञ्चले, सामुङ निर्मला, सुशीला विश्वकर्मा, राज विराही काइला, भौजू प्रार्थना निरौला, भगवती निरौला, चन्द्रमाया तामाङ, रिमा थामी, सामुङ निर्मला, सुनिम शेर्पा, रञ्जना बाहिङ राई, नाना भूमिका राई लगायत सम्पूर्ण साथीहरूमा मिठो माया सम्झना है भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ धर्मराजजीले लेख्नुहुन्छ, नमस्ते रमाशिष, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई रेशम सापकोटा र विष्णु माझीको बाटो हेरे हुन्छ है घरमा भाग दुईको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। आज यस भागका मार्फत सम्झनु पर्दा मेरो सम्पूर्ण घर परिवार अनि आफन्तजन लगायत सम्पूर्ण मीडिया प्रेमी प्यारा प्यारा साथीहरूलाई मिठो माया सम्झना गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ धर्मराजजी मेसेजको लागि। अर्को मित्र कमल श्रेष्ठ हुनुहुन्छ, आज मलाई गणेश अधिकारी र अन्जिता विश्वकर्माको आवाज रहेको गीत
कहाँ सुख छ र परदेश भन्ने गीत मिल्छ भने प्लिज बजाइदिनुहोस् ल भन्नुभएको छ। हेलो सिस्टर हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको सदस्य थिरथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बु भुजेल, लोकेन थोक्लेन लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला वनिम, फूलमाया अङ्खेवा लिम्बु, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने विदा हुन्छु। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका गीत संगीतहरू मैले तपाईँकै लागि सुनाउने गर्छु। अहिले पनि कार्यक्रममा पहिलो सांगीतिक उजेलेश्वर साथीले रोजाईमा पार्नु भएको मिठो गीत रहेको छ। साथीको रोजाईमा परेको गीत तपाईँको निम्ति राख्न चाहन्छु। आफल योजनले रोजाईमा पार्नु भएको गीत हो परी भन्ने गीत रहेको छ। अन्त पन्तका आवाज भनेको यो गीत यति बेला म तपाईँको निम्ति राख्छु र यो गीत पश्चात म फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनेछु। तपाईँ जहाँ हुनुहुन्छ जसरी सुन्दै हुनुहुन्छ कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अहिले पनि यो गीत राख्न चाहन्छु कार्यक्रममा पहिलो सांगीतिक श्रीस्वरूप सुन्दै रहनु। Oh,

हजुर, यो निकै नै मिठो गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईँले आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ, जसको निम्ति रेडियोको अफिसियल फेसबुक पेजमा तपाईँ जोडिनुपर्छ। हाम्रो पेजलाई तपाईँले यदि लाइक गर्नु भएको छैन, फलो गर्नु भएको छैन भने तपाईँले आजै लाइक गर्नुहोस्, फलो गर्नुहोस्। जस्तोही पेजमा हामीले प्रोग्राम स्टार्ट हुँदै गर्दा सधैँ आज पनि एउटा स्टेटस पोस्ट गरेका छौं, सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट हामीलाई मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका ती मेसेजहरूलाई मैले वाचन गरिरहेकी छु अनि तपाईँका रोजाएका गीत संगीतहरू तपाईँकै निम्ति मैले प्रस्तुत गरिरहेकी छु। भन्दै अब म फेरि पनि ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनुहुने साथी हुनुहुन्छ विनिता दाहाल सुवेदी, उहाँले लेख्नु भएको छ, अलदी के छ खबर, विनिता दाहाल धनकुटाबाट हो। आज मलाई हजार जुनीसम्म खोजी बसे तिमीलाई भन्ने संग बजे दिनु नहाई भन्नुभएको छ। खुसबु सुवेदी, लोचना सुवेदी, सुषमा दाहाल अनि विमला दाहाल, त्यसै गरेर झुमा दाहाल, कुमार दाहाल, तुलसा खड्का, जानुका चापागाई, भूमिका भण्डारी, दुर्गा कटवाल, त्यसै गरेर डम्बरे ढुङ्गाना अनि विष्णु खनाल, शुक्रराज रसाली, निर्दोष हर्बल रोशनी लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। र विनिताजीले आज मेसेज पठाउँदाखेरि प्रष्ट रूपमा चाहिँ साथीहरूको नाम कमाले छुट्याइदिनु भएको रहेछ, खुसी लाग्यो। सधैँभरि कमाले छुट्याइदिनु भयो भने नाम वाचन गर्ने क्रममा पनि कतै मिस्टेक हुँदैन नि त, होइन? ओके, अर्को साथी हुनुहुन्छ चन्द्र डुमजन तामाङ, चन्द्रजीले मिस यु अल भन्दै सम्पूर्ण साथीहरूलाई सम्झना गर्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ रानी राजकला, राजकलाजीले पनि ह्याप्पी बर्थडे लुरे गौतम डीआरजीलाई भन्नुभएको छ। त्यसै गरेर रञ्जना बाहिङ राईले मिस यु अल फ्रेन्ड्स, इट्स मी रञ्जना बाहिङ राई फ्रम सङ्खुवा सब म कालो भन्नुहुन्छ। हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ भावना मगर, भावनाजीले मिस यु अल भन्ने सबैलाई सम्झिनु भयो। हर्बलको साथी समीक्षा हुनुहुन्छ, समीक्षाजीले नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभयो, एकदम सन्चै छौ। यसमै समीक्षा शेर्पा घर झापा हाल मलेसियाबाट हो, हेभ अ नाइस डे, लिम्बू विजय, राजवीर हिकाइला, कल्पना तामाङ, त्यसै गरेर अञ्जना शंकर कोइराला, सन्तोष काफ्रे, शिशिर चञ्चले, दिल्सा राई, सुरज राई तुम्सा, मिस कल्चे बलिकान्छा, कुमार पूर्वी लिखान्छा, मिसिङ रेवत अनि सानु माया शेर्पा, कृष्ण तामाङ एण्ड नेम छुटेको सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्नुभएको छ। सुनिता गुलुङ हुनुहुन्छ, सुनिताजीले मिस यु अल भन्दै सबैलाई सम्झिनु भयो। त्यसै गरेर मिलन घायलमुट हुनुहुन्छ, मिलन गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। अर्को साथी फुची यामकला कलम हुनुहुन्छ, यामकलाजीले हेलो क्युट सी सेवा के छ खबर, सन्चै हुनुहुन्छ होला नि, अनि माम खानु भयो कि नाइ भन्नुभएको छ, माम भइसक्यो, सुन्दैछु प्रोग्राम, सबै मस्तै माया सम्झना, इट्स मी फुची यामकला कुलुङ फ्रम बाला भन्नुहुन्छ। त्यसै गरेर फुङसा लिम्बू हुनुहुन्छ, फुङसाजीले हाई सेवा रो सभा पोखरीबाट हो क्या, श्रेया लिम्बू, म पनि प्रोग्राम सुन्दैछु, अल फ्रेन्ड्स आई मिस यु भन्दै के बाई भन्नुभएको छ। त्यसै गरेर स्वीकृति थोलुङ राईले मिस यु दादा, हिमाल चामलिङ राई, विमला आरुङ बाङसा, त्यसै गरेर सोनी सपना चामलिङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ, हुन्छ तपाईँलाई पनि धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ सुजन कार्की, सुजनजीले लेख्नु भएको छ, गुड मर्निङ, नमस्ते सिस्टर, म सुजन कार्की हो फ्रम द रान, अपकमिङ सङ डेडिकेट टु जस्ट रेडियो एण्ड फ्रेन्ड्स विमला, सरी सिमला चिम्ची राई, प्रतिमा स्वर्सी, हर्पल रोशनी, एक्सन विराज राई, बिहानी अनुस्कार, रीता राई रोदन एण्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ तीर्थ राई, तीर्थजीले लेख्नु भएको छ, नमस्ते रमा शेष, खानबारी सतल र पाङ्ठा गर्वई, हाल धरा

बाट चाहना मीडिया ग्रुपमा आबद्ध मती थराई कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई दुम्छा, पुष्पाञ्जली राई, सानुमाया शेर्पा, मीडिया प्रेमी निमो शेर्पा, रिमा थामी, सुस्मिता नाछिरिङ, दाई दिबुछा, सनिछा, त्यसै गरेर भूमिका राई, रन्जित राई, रञ्जना बाहिङ राई, कल्पना साम्पाङ, दिलदुखिरिया, गंगारिया छेत्री, सिम्पल सरिना, त्यसै गरेर सनिता गुरूङ अनि राई सफल आयोस, राज घले मगर लगायत नाम सुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु। तिम्रो साथी फेसबुक आइडी भएको मित्र हुनुहुन्छ, उहाँले पनि हेलो मिस यू अल भन्नुभएको छ। सृजना तामाङले हेलो हाई गुड मर्निङ सी सेवारो मिस सृजना तामाङ भोजपुरबाट हो, अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेन्ड्स लाई एन्ड जस्ट फर यू ओके बाय बाय भन्नुभएको छ। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सृजना तामाङजी मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँले पठाउनुभएका तपाईँका ती सम्झना सन्देशहरूलाई वाचन गर्छु मैले अनि तपाईँका रोजाएका गीत संगीतहरू तपाईँको निम्ति सुनाउँदै आइरहेकी छु। अब म फेरि पनि ढिला नगरिकन तपाईँको लागि साथीले रोजाईमा पार्नुभएको यो अर्को मिठो गीत राख्न चाहन्छु। कहाँ सुख छ र पर्दैछ भन्ने गीत रहेको छ, कमल श्रेष्ठले रोजाईमा पार्नु भएको गीत। यो बेला म तपाईँको निम्ति राख्छु, गीत पश्चात बाँकी सम्झना सन्देशहरूलाई पनि वाचन गर्नु छ। छोटो विश्राम लिन्छु, गीत पश्चात फेरि तपाईँसँग तपाईँका सम्झना सन्देशहरू वाचन गर्नको निम्ति फर्केर आउने नै छु। सुन्दै रहनुहोस्।

0: होइन, छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44-98-15-38-77-75।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो जुसेले।
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15औं एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15औं एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
9: 15औं एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
8: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
9: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
9: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
8: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
9: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा,
8: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
9: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
8: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
9: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
8: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
9: र विविध
8: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
9: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
8: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
9: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
8: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98420-92-388 र 98525-53-54 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
10: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
11: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
12: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
12: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
13: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
14: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
13: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाई सुनिरहनु भएको छ लिक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिल्म नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई नै मैले वाचन गरिरहेकी छु। अबको 12 बजेसम्म म तपाईँसँग नै हुनेछु। फेरि पनि म ढिला नगरिकन तपाईँकै सन्देशतर्फ लाग्न चाहन्छु। त्योभन्दा अगाडि कति नयाँ हुनुहुन्छ साथीहरू होइन, उहाँले चाहिँ कसरी सम्झना सन्देश पठाउने, कसरी कार्यक्रममा सहभागिता जनाउने भन्ने थाहा छैन भने तपाईँको लागि मैले एकपटक जानकारी गराउनै पर्छ। मेसेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ, नेपालीबाट तपाईँले सर्च गर्नुपर्छ रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नु भयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, लाइक र फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टेटस पोस्ट भएको छ, सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुनेछ। अब बाँकी साथीहरूको सन्देशतर्फ लाग्न चाहे यति बेला हामीलाई मेसेज पठाउनुहुने साथी हुनुहुन्छ शर्मिला तामाङ गुङबा, वहाँले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर छुच्चे केटी हाङमा हुनुहुन्छ, हाङमाजीले हेलो नाना सेवारो फ्रम बोसुर जस्ट फर यु एण्ड फ्रेन्ड्स मिस गर्नुपर्दा जस्ट फर यु एण्ड सत्यकला इसारा सोना साम्पाङ राई प्रमिसा पूर्ण अघि प्रमिसा पुमा लगायत सबैको लागि भन्दै छोडिनु भएको छ। धन्यवाद तपाईँलाई। अनिता भण्डारीले पनि सबैलाई सम्झना गर्नुभएको छ। बबिता केपसाखी मगर हुनुहुन्छ, बबिताजीले गुड मर्निङ मी मन कुमारी ओके बबिता केपसाखीले मिस यू अल भन्नुभएको छ। अर्को साथी मिडिया प्रेमी मन कुमारी कान्छी कोलुङ हुनुहुन्छ, गुड मर्निङ मी मन कुमारी कान्छी कोलुङ भन्नुभएको छ। सन्ध्या लिम्बुले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। सन्ध्याजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर सिमला चिम्सी राईले हेलो गुड मर्निङ मी सिमला राई फ्रम धरान अपकमिङ सङ जस्ट फर यू एण्ड सुजन कार्की सरला राई सुस्मिता राई मगर्नी क्वीन राई अरुण नदी खत्री अभिषेक गुरुङ एण्ड अल माइ फ्रेन्ड्स इन्द्रदी सङ थ्याङ्क यू भन्नुभएको छ। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ दिल्सा राई, दिल्साजीले हेलो सेवा म दिल्सा इलामबाट हो, अब बस्ने गीत मार्फत आत्मीय साथीहरू सम्झनु पर्दा डियर मित्रले। त्यसै गरेर मनकी कान्छी फुलमाया राई, प्यारी अलिसा लिम्बु, प्यारी नाना जनिता चामलिङ राई, आदरणीय दादा आशिष नयन बस्नेत, दादा जीवन फाबेन, दादा कृष्ण तामाङ, गोपा शिशिर सन्तले, प्यारी संगीता आठपरिया, प्यारी नाना मीना चामलिङ, युनिसा तामाङ, अस्मी सोताङ, सुमिता लिम्बु थिमियाखा, सुनिम शेर्पा, रेनी सान्सोन, नानो करूणा, निर्मला राई, अञ्जना राई, दुखी कल्पना राई, लिम्बु विजय, राजविदे कैला, हिमा राई, त्यसै गरेर किरात इयरफोन अनि डियर समीक्षा जोशी, हर्बलको साथी समीक्षा, सानो माया शेर्पा, जिना जनम राई, त्यसै गरेर विपिन रुमदाली राई, फुच्ची अङ्कला कुलुङ एण्ड अल फ्रेन्ड्सलाई मिस यू भन्नुभएको छ। ओके दिलसाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सुस्मिता राईले बस्ने सङ अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। हुन्छ सुस्मिताजीलाई पनि धेरै धेरै धन्यवाद भन्दै भन्दै अब भन्ने कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको यो मिठो गीत तपाईँको लागि राख्न चाहन्छु। साथीले रोजाइमा पार्नु भएको छ यो गीत, तपाईँको निम्ति यो गीत राख्छु। यो गीत पश्चात म बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनेछु। अहिले पनि यो सुमधुर गीत सुन्दै रहनुहोस्।

हजुर हजार जनीसम्म खोजी बसे तिमीलाई यो निकै नै मिठो गीत तपाईँको निम्ति प्रस्तुत गरी उदय सोताङको आवाज रहेको साँच्चीको समुदुर गीतलाई साथीले रुचाइमा पार्नुभयो। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तसर्थ फेरि पनि म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला किशोर कोइर राईले लेख्नु भएको छ, नमस्कार हजुर, म पनि आएँ काठमाडौँ हजुरहरूमा मिठो सम्झना छ, मिल्छ भने आज मलाई लोकेन्द्र दूतराजको तुमलिङटार बजार भन्ने सङ प्ले गरिदिनुहोस् न ल भन्नुभएको छ। अनि यो गीत मार्फत सबै साथीहरूलाई मिठो माया सम्झना है भन्नुहुन्छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ किशोरजी मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सोमिला शेर्पा, सोमिलाजीले पनि हामीलाई माया गर्नुभएको छ। अनि अर्को साथी विपना राई, उहाँले पनि मिस यू अल भन्नुहुन्छ। पासङ्की शेर्पाले सम्झना सबैमा उस्तै माया उसै सम्झना भन्दै सुन्दैछ प्रोग्राम किमालुङबाट, पासाङकी शेर्पा हो भन्नुहुन्छ। हुन्छ पासाङजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सरु छिलिङ, सरुजीले मिस यू अल भन्ने सबैलाई सम्झिनुभयो। बसन्त श्रेष्ठले मिस यू अलमा फ्रेन्ड्स भन्नुभएको छ। अनि ईश्वरी मेवाहाङ राईले पनि सबैलाई सम्झिनुभयो। कल्पना साम्पाङले गुड लेख्नुहुन्छ, भोजुरगढ हाल काठमाडौँबाट, गुड मर्निङ, नमस्ते नाना, अब बस्ने गीत मेरो प्यारो मान्छे दिलपाले शर्मिला राईलाई, गेट विल्सन एन्ड मिस यू एन्ड लभ यू, माम अन्जन यात्री प्यारी साम्पाङ, बाबा विनोद साम्पाङ, त्यसै गरेर मनिषा बान्धवा, त्यसै गरेर अरू मलाई चिन्ने नचिन्ने सम्झिने बिर्सिने माया गर्ने घृणा गर्ने सबैलाई सम्झना छ, माया छ, मिस यू अल माइ फ्रेन्ड्स, बाई बाई भन्नुभएको छ। हस् धन्यवाद छ। त्यसै गरेर कौशल लिम्बू हुनुहुन्छ, कौशलजीले मिस यू अल भन्नुभएको छ। सन्तोष काफ्रेले ह्याप्पी बर्थडे टु यू, कोपिला स्याङतान भन्नुहुन्छ, मेरो प्यारो मान्छे तिमी, फेसबुक आइडी भएको साथीले गुड मर्निङ अल माइ फ्रेन्ड्सलाई भन्नुभएको छ। सत्यकला इसारा हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनुभयो। सपना शङ्करले मिस यू अल भन्नुभएको छ। क्रेडिएबल करण कुलुङ हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्नुभयो। रूपेश रायमाझ छेत्रीले पनि मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ। अब पनि कार्यक्रमका लागि भनेर छुट्याएको निर्धारित समयले पनि तनेटो कार्नै लागिसक्यो। तसर्थ अब मैले कार्यक्रमबाट विदा माग्नुपर्छ। यति बेलसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै कार्यक्रमबाट छुटिएर जाँदै गर्दा अन्तिममा तपाईँको लागि निकै नै मिठो गीत रहेको छ। लोकेन्द्र दूतराजका आवाज भनेको गीत हो शङ्खुवा सभा तुमलिङटार बजार, बलको गीत तपाईँको लागि छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले मध्याह्नको 12 बज्यो।

0: बस्ने मध्य पहाड़ी लोकमार्गको कास्की खण्डमा तीनवटा मोटरेबल पुल निर्माण फराकिलो सड़क तर साँगुरो पुलका कारण हुँदै आएको समस्या हट्यो धानमा आत्मनिर्भर बनेपछि वन फडानी रोक्ने इण्डोनेसियाको निर्णय पाँच वर्षभित्र धान आयातमाथिको निर्भरता अन्त्य गर्ने कार्यक्रम शुरू र मेसीले राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेसँगै समर्थकबाट भावुक विदाई नेपाल खबरमा अब पूरा खबर अहिले काठमाडौँ उपत्यका सहित देशका पश्चिम क्षेत्रसम्म पानी परिरहेको छ चितवनदेखि पश्चिमका तराई र पहाड़ी धेरै जसो क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको छ चितवन नवलपुर तनहुँ गोर्खा बर्दिया सुर्खेत डोटी कैलाली कञ्चनपुर र डडेलधुरा आसपासका क्षेत्रमा मेघगर्जन चट्याङ हावाहुरी सहित पानी परिरहेको
1: हेलो नमस्ते

0: यसपालिको दशैंमा त म नि घर आउन पाए, यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रात टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रात टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रात टीका मैले पनि लाउन पाए। वर्षौं पछि प्रदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रात टीका मैले पनि लाउन पाए।
1: वर्षौंपछि प्रदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए।

0: छैन अहिले सकिसक्यो ए हजुर अस्मिताले के शुभकामना भन्दै हुनुहुन्थ्यो अरे नि मिनिमम चाहिँ 10 जना होइन कम्तीमा चाहिँ 10 जना त्यो भन्दा बढी चाहिँ जति भए पनि हुन्छ यस्तो हुन्छ हाम्रो चाहिँ होइन पर व्यक्ति चाहिँ 200 लिने गरेको छ हजुर त्यस्तो छ अब 10 जना कम्तीमा पनि 10 जनाको टिम हुँदा राम्रो होइन अनि त्योभन्दा बढी चाहिँ अब जति भए पनि हुन्छ के छ तपाईँहरू दिनुहुन्छ भने आज हामी बनाउँदैछौँ कि फेरि भोलिदेखि त म पनि हुन्न अनि उसले बनाउँदैन त्यही भएर छ यदि छ भने आजै पठाइदिनुहुन्थ्यो कि भनेर नि ए हजुर मजाले मिल्छ ए हस् हुन्छ अहिले फोनमै हो म टिप्छु नि त ल ल भन्नुहोस् त हजुर तपाईँ अञ्जना राई नि रामपुर भनेको उदयपुर रामपुर ए रामपुर उदयपुर हाल चाहिँ कहाँ भन्नुभयो ए हजुर हाल युके हजुर के राई भन्नुभयो पुनम राई ए पुनम राई धनकुटा हाल कोरिया ए हजुर हजुर अनि त्यस पछाडि सुमन राई भन्नुभयो भनेपछि पुनम राई चाहिँ अमेरिका सुमन राई चाहिँ हाल कोरिया ए हस् अनि त्यस पछाडि उहाँको घर एकैचोटि काठमाडौँ मात्रै भन्दा भयो ए हस् अनि त्यस पछाडि निआशा राई है हजुर उहाँको चाहिँ धनकुटा हजुर अनि त्यस पछाडि अहिलेसम्म 6 जना हुनुभयो हजुर नवीन राई कहाँ भन्नुभयो कोरिया नेपालको ठेगाना चाहिँ
1: नेपालको धनकुटा हाल कोरिया
0: ग्रुप त कोरियाको ग्रुप रहे त धेरै जस्तो त है हुन्छ अनि त्यस पछाडि अर्को 8 जना हुनुभयो सुभाष राईसँग हजुर के राई भन्नुभयो हेम राई मात्रै भन्नुहुने कि हेमराज नै हो ए हस् ल हेम राई कङ्कुटा ए हजुर हाल कोरिया हजुर
1: भन्नुहोस्
0: त सरस्वती सरस्वती राई धनकुटा ए हस् सरस्वती राईको त धनकुटामै हुनुहुन्छ नि होइन ए हस् हुन्छ 10 जनाको ग्रुप हुनु पनि यति नै हो नि कि अरू नै हुनुहुन्छ ए हस् ल हुन्छ हस् हुन्छ अब मिलाएर राख्छौँ नि त अब आज बनाउने कुरो छ कि दिउँसो यहाँहरूको पनि अब बनाउने कुरो हुँदैछ अनि त्यही भएर अझै सक्दिहाल्यौँ अनि अब भोलिदेखि मिलिहाल्यो भने भोलिदेखि बजाउँ न त भन्ने कुरो नि यो चाहिँ अब दसैँभरि अब भोलिदेखि नत्र भने पर्सिदेखि सुरु हुन्छ होला अब दसैँ सकिन्जेलसम्म हजुर त्यसको छुट्टै फाल्दै हुन्छ
1: ए हस् हस् हुन्छ अनि मैले चाहिँ यो

0: कति गते भन्नुभयो? 3 गते?
1: 2 गते?
0: ए 2 गते. 2 गते त हुन्छ, अब दसैँमा अलि परेन. दसैँमा चाहिँ म पनि हुन्न, अब सायद दसैँमा चाहिँ के हुन्छ. हामी
1: 12
0: चाहिँ के छ हो, हेर्नुपर्छ हौ. तर 2 गते त हुन्छ, म नै हुन्छ होला सायद. दुई गते सोमबार पर्ने रहेछ. ए धेरै फलाउनु भयो होला है. ए त्यही त, धनगढा दिनै हुनुहुन्छ नि है तपाईँ त. ए ए ल हुन्छ. मलाई फोन गर्नुहोस् न ल त्यति बेला. भोलिदेखि मिल्यो भने, न त पर्सिको दिनदेखि बज्छ. हजुर हजुर.
2: यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रात टिका मैले.
3: यसपालिको दसैँमा त यसपालिको दसैँमा त मनि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. वर्षौंपछि परदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी बनी यो दसैँमा छाउन पाए. यसपालिको दसैँमा त मनि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए.
2: परिवारको खुशी पनि यो दसैँमा छाउन पाए. यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. वर्षौंपछि परदेशबाट यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. वर्षौंपछि परदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी पनि यो दसैँमा छाउन पाए. यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए.
3: यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए. वर्षौंपछि परदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी बनी यो दसैँमा छाउन पाए. यसपालिको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए.

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै आदरणीय श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी बनी यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त म नि घर घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्व यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी बनी यो दशैंमा घर यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी बनी यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टीका।

0: लाउन पाए, जमरा र रातोटीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातोटीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका यसपालिको दशैंमा त मनी घर आउन पाए, यसपालिको दशैंमा त मनी घर आउन पाए, यसपालिको मैले पनि लाउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए, टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए।
1: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनी तथा मीडिया प्रेमी साथीहरूमा नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी तथा मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौंचा, भोजपुर। नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा
0: नेपालीहरूको महान पर्व बड़ा दशैंको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार।

0: भोजपुर नगरपालिका दुई हेलौंचा भोजपुर। नेपालीहरूको महान पर्व बड़ा दशैंको पावन अवसरमा देश विदेशमा नेपालीहरूको महान पर्व बड़ा दशैंको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा नेपालीहरूको महान पर्व बड़ा दशैंको पावन अवसरमा नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको नेपालीहरूको पावन अवसरमा नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार भोजपुर नगरपालिका दुई हेलौंचा भोजपुर। सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति नेपालीहरूको पावन अवसरमा नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार भोजपुर नगरपालिका दुई हेलौंचा। नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार भोजपुर नगरपालिका दुई हेलौंचा भोजपुर। नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एण्ड मोक्तान परिवार भोजपुर नगरपालिका दुई हेलौंचा भोजपुर। यसपालिको दशैंमा त मनि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनि घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बड़ा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा
1: तिमीले के पेमेन्ट गर्ने हो कि भेटेर दिने हो तिमीले? क्युआर गरिदिने हो? तिम्रो क्युआर भयो रजिना, अब तिमीलाई मलाई फोन गर ठ्याक्कै लाग्दैन, म बुझाउँछु अब। हेलो रजिना, तपाईँ बस्ने होइन? अब बस्छु भन्नु, तर मैले त्यो रेट पनि भनिसकेँ, 200 रुपियाँ दिनुपर्छ ल। अनि के पहिला सरेको थियो, अब यसपालि 200 रुपियाँ नै गर्ने अनि बाँद्रियो बजाउने भनेर गरेको हो। यहाँ सुन्नु न, अरू पनि बस्नुहुन्छ कि कोही तपाईँको? हजुर के भन्नुभयो? ल ल त्यसो भने ल ठिक छ, मैले तपाईँको नाम चढाएँ, तपाईँको त्यो सबै मलाई यो म्यासेन्जरमा पठाइदिनु ल लेखेर। के भन्नुहुन्छ रजिना? विषय गरेर भन्नु न अहिले नै। रजिना विश्वकर्मा 5 4 हो से? हुन्छ छ, यहाँ 6-7 भयो, हुन्छ हो। अब हाम्रो तत्कालै हुन्छ आज बनाएर। तपाईँको 4 हो नि? ए ल, ठिक छ ल।

0: सकिएन त्यसो भए सकिएन सकिएन जति भेटिन्छ त्यति राख्ने हो क्या भन न बस्ने हो कि नबस्ने हो यसको पेमेन्ट चाहिँ अब 200 रुपियाँ हो तपाईँको पिता को भाइ
1: 200 पनि कुन्ठलो कुरा होला हौ जबरजस्ती त नराख्ने 200 तिर्न सक्दिनँ भन्ने होला त फेरि छुक्रे भनेर बस्ने नत्र 200 तिर पो भनेर नराख्ने महँगो भयो भन्दै चाहिँ नबस्नु है मैले भन्दैछु
0: तिमी त्यहाँबाट कराउँछौ म यहाँ सुन्दैछु प्रत्यक्ष रूपमा सुन्दैछौ नि

शरीर

पिढीमा बसे आउला पिढीमा बसे पिढीमा बसे पिढीमा बसे।

यसपालिको दसैँमा त मनि घर आउन पाए। यसपालिको दसैँमा त मनि घर आउन

0: कालीको दशैंमा त मनि घर आउन पाए पालीको दशैंमा त मनि
1: पिँढीमा बसे औला बाजी छोराको आउने दिन
0: यसपालिको दशैंमा त मनि घर आउन पाए जमरा र रातो टिका मैले पनि लाउन पाए वर्षौं पछि परदेशबाट चाडपर्व
1: पिँढीमा बसे औला बाजी छोराको आउने दिन
0: यसपालिको दशैंमा त मनि घर आउन पाए जमरा

0: नेपालीको दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टीका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्व
1: सिडीमा बसे आउला बाजी छोराको आउने दिन गन्दै
0: यसपालिको दसैँमा त मनी घर
2: पठाएन त्यति मस्किन जल्दा अघि पठाइसक्छ त म।

पालीको दसैँमा त मनि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर यसपालिको दसैँमा त मन मजा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरू यसपालिको दसैँमा त मनि घर यसपालि यसपालिको दसैँमा त मनि घर आउन पाए, यसपालि यसपालिको दसैँमा त मनि घर आउन पाए, जमरा र रातो टिका यसपालिको यसपालि

0: हातको टीका मैले पनि लाउन पाएँ। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौसा, भोजपुर।
1: मिल्दै मेरो नै अगाडि राम्रै छु होइन।
0: यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार, भोजपुर नगरपालिका 2, हेलौसा, भोजपुर।
1: भनिहाल्छ बिहे वर्णसँग बिहे गर्ने केटी साह्रै भाग्य पनि हुन्छ नि भनिहाल्छ। ल है ल, बुढीलाई सुख दिने रहेछ हो त नि।
0: यसपालिको दसैँमा त यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका यसपालिको दसैँमा त म नि घर आउन पाए। यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। यसपालिको दसैँमा त यसपालिको दसैँमा त
1: हेलो हेलो के गर्नुहुन्छ? ए नबस्ने हो ल, नबस्ने होइन त
2: पर्दैन राख्नु, नबस्ने होला।
1: नबस्नेहरूलाई
2: चाहिँ कर नगर्ने है।

0: घर आउँदा परिवारको खुसी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त मनी घर आउन पाए। जमरा र रात टिका मैले पनि लाउन पाए। नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा देश विदेशमा छरिएर रहनुभएका नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनी तथा सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। रोमन मोक्तान तामाङ एन्ड मोक्तान परिवार भोजपुर नगरपालिका 2 हेलौछा भोजपुर।
1: तिम्रो टाउको तिम्रो नाउ है
2: विजय दशमी तथा शुभ
1: तिथि यो हल्लिन्छ त्यो उतारा निकाल्नु।

अथवा लिखो दसैँमा त मनी घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा

0: त तिम्रो त आएकै गर्छ हो होइन हो दुई दुई साडी अनि पारिहाल त अहिले नै
1: विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू तथा दिदीबहिनीहरू दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दिदीबहिनीहरूमा सुख शान्ति नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: यहाँ अफिसमा मान्छेले यस्तो राख्छ, यो चाहिँ किन भाँचेको त? यो चाहिँ अस्ति भर्खर देखेको मैले कि, अस्ति राम्रो थियो, भाँचेर चाहिँ लथालिङ्ग राख्छ हौ मान्छेले, आएर हेर्दा पनि बाँदर बस्ने ठाउँ जस्तो, मान्छेको ठाउँ त्यस्तो हुन्छ? जे कुरा पनि हो कडाक कुडुक पारेर हुन्छ, अलिकति हुँदैन हेर्दाखेरि अफिस जस्तो बनाउँछ।
1: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख
1: दिदी बहिनी यत्रो ठुलो छ निकाल अघि पनि अलि पनि त्यसो भयो त्यो बीचमा चाहिँ एकदमै आत्तिक आउँछ क्या त्यही यसैमा जाउँ न कहाँ एकचोटि यत्रो फेरि हाईमा गएको त नि
0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहन विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अनि अर्को बस्ने भनेको होइन तिमी पनि बस्ने भनेको होइन कि अब ठ्याक्कै 9 जना भयौँ हो तिम्रो नाम र अब एकजना भाइको नाम आयो भने 9 जना हुन्छ भाइ हो कि बहिनी हुनुहुन्छ हो त्यताको म पनि बसेकै छु उनीहरूको टिम अर्कै भइसकेछ अनि हाम्रो अर्कै बनाऊ न भनेर नि अब सपना यता 5 सपनको अनि धर्मदेवीको युनिसा अनि म रजिना सम्झना अनि हाम्रो शुक्रराज सन्तोष लु अहिले पनि दिइहाल त ल हुन्छ।
2: नेपालीहरूको महान चाड विजय दशमी 2082 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा नेपालीहरूको महान चाड विजय दशमी 2082 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपालीहरूको महान चाड विजय दशमी 2082 सालको पावन अवसरमा समस्त नेपाली
1: दसैँ नै एउटै हो त नि
0: जस्तै नि
1: दसैँ दुईटा हो त
0: हामी विजय दशमी र बडा दसैँ भन्छौ नि हो त्यसमा क्या उनीहरूले एउटैमा मात्रै बनाउँछ क्या जुनमा
2: भाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रेडियोमा बजाउने हो रेडियो प्रेमी भनिन्छ म त रेडियो प्रेमी
2: नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत साथीहरूमा हार्दिक मंगलमय साथीहरूमा लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा हार्दिक मंगलमय शुभकामना

0: अहिले सुख दिपावली नभनौ न.
1: हेलो पछि भन त. ज्ञान बहादुर उहाँको नाम भन त सबै. ज्ञान बहादुर खाती. ज्ञान बहादुर खाती अनि
0: ढुङ्गे भयो. अब त खुरकुले कट गर्ने हुने थियो फेरि नाम ल्याऊ न त. अहिलेको जम्मै भइसक्यो होइन. माग्यो होला न त भन्नै हालौँ.

0: संख्या सब हाल कत्ता रह्यो फेरि उसको चाहिँ
1: लिएको होला नि त नि
0: मैले थोरै यहाँ मिस्टेक गरेको छु सर लिएको छैन नि त
1: के गरेको त मिस्टेक बुझौँ
2: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेश
1: मेरो सन्तोष पर्छ त अनि मैले एकचोटि दुई नम्बर भन्नु कि सपनाको तिमीले भनिदिनु भनेको छ सपना शङ्कर मादीनगर बालिका चार देवढुङ्गा सङ्खुवा सभा सपना तामाङ सपना तामाङ एकछिन हौ यहाँ उयो के अरे यो कसले माथि साह्रो साह्रै गर्छ क्या म तलै राख्छु चर्चा आएर यति टुपुम्बुरै रहन्छ कार्यक्रम चलाउने बेला पुग्दैन साउन्डले तल चलाउँदाखेरि चाहिँ सक सक सक सबै जान्छ त माथि भयो भने सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा एकछिन म सुन्छु यहाँ सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा सपना शङ्कर
2: शुभकामना व्यक्त गर्दछौ
1: सपना शङ्कर शङ्कर हो कि सा शङ्कर हौ
0: सपना शङ्कर
1: नक्कलीहरू सपना शङ्कर सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
2: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा हाल कतार भयो
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा
0: सासङ गरेछ सपनाको यहाँले चाहिँ पठाइदियो
1: पागलहरू म त्यतिकै त भन्दिनँ नि सुरुदेखि भन्ने सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
2: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा हाल कतार
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा
0: म रजिनाको भन्छु ल
2: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से सङ्खुवा सभा
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दश खराङ सङ्खुवा सभा
2: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन सङ्खुवा सभा
1: अन्त चन्द्रकला चाहिँ बस्दैन सपना तामाङ भयो के हो त्यो
0: सम्झना रुम्बाङ छ सपा पोखरी गाउँपालिका
1: सम्झना रुम्बाङ अरे त्यो मात्रै लिएर त सपना सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा
2: शुक्रराज याखा चैनपुर नगरपालिका दश खराङ सङ्खुवा सभा
1: खोइ त ज्ञानबहादुर घाटीको चाहिँ ज्ञानबहादुर र यति हो नि त र ज्ञानबहादुर खाती धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
2: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
2: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सन्तोष तामाङ धर्मदेवी नगरपालिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: सपना शङ्कर मादी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा
2: सन्तोष तामाङ धर्मदेवी
1: ढुङ्गा सङ्खुवा सभा
2: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा

0: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार देवढुङ्गा सङ्खुवा सभा सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा हाल कतार
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा
0: रजिना विश्वकर्मा पाँच खपन नगरपालिका चार होक्से सङ्खुवा सभा
1: सुमिता लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
0: सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन सङ्खुवा सभा सपना तामाङ पाँच खपन नगरपालिका सात वाबुन सङ्खुवा सभा
1: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा
0: सभा
1: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा
0: शुक्रराज याखा चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
1: खोइ त ज्ञान बहादुर खातीको छ
0: र ज्ञान बहादुर खाती
1: धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा
0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा सम्पूर्ण मिडिया नेपाली आमा तथा दिदी बहिनी गायो एवं पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। विजय दशमी तथा शुभ दीपावली

0: हेलो हेलो हेलो नेपालीहरूको नेपालीहरूको हेलो हेलो हेलो नेपालीहरूको नेपालीहरू नेपालीहरूको नेपालीहरूको महान पर्व नेपालीहरूको महान पर्व नेपालीहरूको महान पर्व बडा दशैं नेपालीहरूको नेपाली नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा नेपालीहरूको नेपालीहरूको नेपालीहरूको महान चाड नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा सम्पूर्ण रेडियो नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: अञ्जना राई धनकुटा छोटो भदाले अञ्जना राई धनकुटा
0: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके
1: पुनम राई धनकोटा हाल कोरिया अमेरिका अमेरिका रहेछ नि त पुनम राई धनकोटा हाल कोरिया पुनम राई धनकोटा हाल अमेरिका
0: सुमन राई धनकुटा हाल कोरिया
1: निमा राई काठमाडौँ
0: नियासा राई धनकुटा
1: नवीन राई धनकुटा हाल कोरिया
0: सुभाष राई धनकुटा हाल कोरिया
1: हेम राई धनकुटा हाल कोरिया
0: र सरस्वती राई धनकुटा नेपालीहरूको महान चाड नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि नेपालीहरूको महान चाड बड़ा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रशान्त तामाङ,
1: अञ्जना राई धनकुटा,
0: अञ्जना राई धनकुटा,
1: अञ्जना राई धनकुटा, अञ्जना राई धनकुटा,
0: प्रशान्त तामाङ, प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: अञ्जना राई धनकुटा,
0: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पुनम राई धनकुटा हाल कोरिया अमेरिका अमेरिका रहेछ नि त,
0: हाल युके,
1: पुनम राई धनकुटा हाल कोरिया, पुनम राई धनकुटा हाल
0: युके,
1: पुनम राई धनकुटा हाल अमेरिका,
0: सुमन राई धनकुटा हाल कोरिया,
1: एका
0: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
0: नियासा राई धनकुटा,
1: नवीन राई निमा राई काठमाडौँ,
0: नियासा राई धनकुटा,
1: नवीन राई काठमाडौँ,
0: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
0: सुभाष राई धनकुटा हाल
1: कोरिया,
0: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया,
0: र सरस्वती राई, र सरस्वती राई धनकुटा
1: कोरिया,
0: र सरस्वती राई धनकुटा। नेपालीहरूको महान चाड बड़ा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
0: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके,
1: पुनम राई धनकुटा हाल अमेरिका,
0: सुमन राई धनकुटा हाल कोरिया,
1: निमा राई काठमाडौँ,
0: नियासा राई धनकुटा,
1: नवीन राई धनकुटा हाल कोरिया,
0: सुभाष राई धनकुटा हाल कोरिया,
1: हेम राई धनकुटा हाल कोरिया,
0: र सरस्वती राई धनकुटा। उत्तरोत्तर समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगति शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अञ्जना राई धनकुटा,
0: प्रशान्त तामाङ समृद्धि दीर्घायु एवं हार्दिक मंगलमय शुभ व्यक्त गर्दछौ।
1: अञ्जना राई मैले भन्नु पर्यो नाम त

0: नेपालीहरूको महान चाड़ बड़ा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति
1: अञ्जना राई धनकुटा
0: प्रशान्त तामाङ रामपुर उदयपुर हाल युके
1: पूनम राई धन
0: नेपालीहरूको महान चाड़ बड़ा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: विजयदशमी
0: नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा
1: विजयदशमी तथा
2: मेरो पो अन्त्यमा पार्नु पर्थ्यो नाम त
3: खै म भन्छु नि मलाई अब टोन मिल्दैन ल अब कहाँ सबै बनाउनु पर्छ फेरि अनि
2: त्यो बिचको नाम मेरो काट्नु ए है सास पनि
3: ज्ञान बहादुर खाती एक टक पो लेखिरहेको छ त्यहाँ त
2: त्यसको नामै मैले पुरा लेखेको थिएँ
3: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका फल्ना गाडेको ढुङ्गा सङ्घर्ष कति अरे भयो धर्मदेवी ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा
2: र चन्द्रमा तामाङ पाँच भवन नगरपालिका साथ वाबुन सङ्खुवा सभा
0: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा ज्ञान बहादुर खाती धर्मदेवी
2: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका
0: साथ गाडेको ढुङ्गा सङ्खुवा सभा
1: र चन्द्रमा तामाङ पाँच भवन नगर
0: ढुङ्गा सङ्खुवा सभा धर्मदेवी नगरपालिका ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका र ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ गाडेको
1: दस खराङ सङ्खुवा सभा
0: ज्ञान बहादुर खाती धर्मदेवी नगर ज्ञान बहादुर खाती
3: किन अनि एउटै घरको दिदी बहिनी नन्द भाउजू भर्खर यता नहुने थियो नि त नि
0: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ गाडेको ढुङ्गा सङ्खुवा सभा
1: र चन्द्रमा तामाङ पाँच भवन नगरपालिका साथ वाबुन सङ्खुवा सभा सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ सङ्खुवा सभा हाल कतार
0: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ
1: सङ्खुवा सभा

0: आफ्नो जीवनको भन
1: खोइ
0: खोइ अनि छ भने होइन
1: जीवन थापेनको त मैले नै गरिदिनु पर्ने मैले के गर्ने होला
0: टुङटुङमै छिटो
1: पक्नु यहाँ म निकाल्दैछु के भन्नुपर्ने जीवन थापेन सभा पोखरी गाउँपालिका चार संघ सभा हाल मलेसिया मात्र भन्नु ऊ त भइसक्यो नि सबै नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ दिदी बहिनी तथा मिडिया
0: आफन्तको न्यानो माया सम्झि आँखा सफना
1: सजाउँदै उन्नति प्रगति तथा सुस्वास्थ्य
0: दीर्घायु
1: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनी मिडियाप्रेमी मिडियाकर्मीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसर जीवन थावेन सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया जीवन थावेन सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनी नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसर नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनी मिडियाप्रेमी मिडियाकर्मीहरूमा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनी मिडियाकर्मीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। मिडियाकर्मीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय व्यक्त गर्दछौ। जीवन थावेन सभापोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया। जीवन सभापोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया व्यक्त गर्दछौ। जीवन थावेन सभापोखरी हार्दिक मंगलमय शुभकामना। जीवन थावेन सभापोखरी जीवन गर्दछु शुभकामना व्यक्त गर्दछु। जीवन थावेन सभापोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया। नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदीबहिनी मीडियाप्रेमी मीडियाकर्मीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा दिदीबहिनी मीडियाप्रेमी मीडियाकर्मीहरूमा
2: मिडिया प्रेमी तथा भन्नुपर्थ्यो कि तर अथवा के भन्नुपर्थ्यो क्या मिडिया प्रेमी अनि मिडिया क्रम त्यो झुकिएर दुईपल्ट भने जस्तो भयो क्या।
1: दिदीबहिनी मिडियाप्रेमी मिडियाकर्मीहरूमा सुख तथा दिदीबहिनी मिडियाप्रेमी मिडियाकर्मीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थावेन सभापोखरी गाउँपालिका चार सङ्खुवा सभा हाल मलेसिया।
3: फेरि भन्नु पर्यो कि क्या व्यक्त गर्दछु।

0: के गर्नु त, नेपालीहरूको महान चाड विजय दशमी, नेपालीहरूको महान चाड विजय दशमी तथा
1: लो फेरि भन भन
0: मलाई फेरि गाह्रो भयो यहाँनिर
1: गुटुटुटुटु पारेर
0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावली भन्न मिल्ने है,
1: दुई बजी नडिसक्यो मिसिङ त कहिले हो झन्
0: यसरी भन्नु त तपाईँले
1: त्यो मिडिया क्रमी भन्नै पर्दैन क्या, मैले अघि हेर्दै मिलेर देखिनँ। नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनु हुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनी दाजुभाइ तथा दिदी बहिनीहरू लगायत भन्नुपर्ने हो क्या त्यहाँ दिदी बहिनीहरू लगायत मिडिया प्रेमी मिडिया दिदी बहिनीहरू लगायत मिडिया प्रेमी मिडिया कर्मीहरूमा मिडिया प्रेमी भन्न नरगन हौ मिडियाकर्मीहरूमा
0: कसरी भन्नु
1: नेपालीहरूको
0: महान चाड विजय दशमी भनौँ त नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावली नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनी मिडिया प्रेमी मिडिया
1: दिदी बहिनीहरू चाहिँ खोइ दिदी बहिनीहरू लगायत भन्नुपर्ने नि
0: तथा दिदी बहिनी मिडिया प्रेमी मिडिया कर्मीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दिदी बहिनी मिडिया प्रेमी सुख शान्ति समृद्धि
1: दिदी बहिनीहरू लगायत मिडिया प्रेमी भन
0: क्या माथि नेपालीहरूको महान चाड
1: दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा भन्न त्यहाँ के खालको हो त्यो लेख्नुमा होइन मलाई त
0: सम मिडिया प्रेमी साथीहरू माथि शुभ दीपावलीको ठाउँमा चाहिँ के गर्नुभयो
1: त्यही छोडिदा पनि भयो उसको तिहारको प्रश्न तर तिहारको पनि छुट्टै बनाउनु पर्ने हुँदाखेरि अहिले नभन्दा पनि हुन्छ भन्नु खोजेको मेरो चाहिँ दसैँको मात्रै शुभकामना दिनेहरूको त अब यो दसैँमा बद्दै बद्दै तिहार बद्दै बद्दैन अनि त्यो शुभ दीपावली भनेर के काम अहिले
0: अनि
1: त्यति बेला धुनै अर्कै हुन्छ अर्कै भन्नुपर्छ
0: नेपालीहरूको महान चाड विजय दशमी के भन्नु अनि यसमा चाहिँ
1: त्यो भन न शुभ दीपावली नै भन केही भएन हुन त पछि अर्को भन त भइहाल्छ जे छ त्यही भन
0: ल नेपाली नेपाली नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने भएन भने म मिलाएर भन्छु बरु भन्दाखेरि
1: मिलिरह त नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा पावन अवसरमा सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूमा लेखेको साथीहरूमा सुख शान्ति भन्नुपऱ्यो नि त

0: नेपाली पावना अवसर अवसरमा सम्पूर्ण देश विदेशमै भन्नु मैले माई भन्दिनु ल नेपाली नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको तनाउनु यहाँ कति रोज कहाँ गए म नेपाली नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजु नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख साथीहरूमा
1: आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू तिमीले अलिक पढेको टाइप भएर
0: टोनमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ
1: मेरो जस्तै टोन बनाऊ न देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू सरर जाने हो क्या त्यहाँ आमा बुबा दाजुभाइ तथा
0: भइरहेमा देश विदेशमा रहनुहुने देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नतिमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा व्यक्त तथा सुस्वास्थ्य प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया नेपालीहरूको महान चाड विजय दशमी तथा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभापोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया।

0: Make money from the moon.
1: Oh, yeah. होइन दाजु, रजनाले जाने के गर्छ छैन, म नम्बरमा पैसा हालिदिन्छु भन्छ त हौ, के गर्नु यसको चाहिँ?
0: अनि उसको नभने गाउँघरमा अर्को भइहाल्छ नि त हौ, अनि कसरी मोबाइल ब्याङ्किङ चलाउनेहरूलाई त्यति पैसा दिएर त्यति हाल्नु लाग्यो भने भइहाल्छ त हामी रिचार्ज किनेर चाहिँ के गर्नु त रेडियोले? अब खानु पर्यो रहेछ हामीले पनि सल्लरी होइन, अनि रिचार्ज चलाएर बस्छौँ त हामी चाहिँ खै पैसा कुनै एउटा पसलमा गएर ठुलो भनेर यतिलाई देऊ त भनेर उसलाई दिँदा पनि भइहाल्छ, कुन ठुलो कुरा भएर आज भोलिको जमानामा खै त कपी झरेका होलान्।

0: आज फेरि चलाइनु पर्ने रह्यो नि है
1: के भयो छैन
0: अनि हिजो
1: त अस्ति नै भइरहेको रह कहाँ चलाउँछ आउँछ
0: नगर्ने अरे
1: छोडेर आयो बडा दसैँ मनमा खुसी छोडेर आयो बडा दसैँ नेपाली दिनको महान पर्व सबैले मनाऊ उमङ्ग फन भरेर आयो बडा दसैँ कि
0: एउटा
1: बडा दसैँ नयाँ नव वर्ष 2083 बडा दसैँ तिहार तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी तथा देश विदेशमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली
0: माथि हाम्रो ट्याङ्की भएर मुनिमा झरिरह
1: मुनिबाट पानी कति थियो
0: थिएन अब टुप्पर खेत बाँकी होला नि होइन अरूको आज म एक दिन जानु पाउँदैन नि
1: जाउँ न जान भइरहनु
0: पुग्नुमा हालिदिन्छु म तपाईँको अलिक जान्छु पापा गरेर के गर्नु भएको त्यो लेखेको कपी थियो क्या त्यो कपी नै छैन क्या पोरा हामीले बनाएको थियौँ दसैँको सबै
1: त्यो त्यस्तो नाम लेखेर भरेको यत्रो कपी चाहिँ
0: त्यो कपी नै छैन यहाँनिर
1: यहाँ ठाउँ पो थाहाउनुपर्छ त अरूलाई आफूलाई हुन्छ त अनि जम्मा गरेर राख्नु पऱ्यो नि त अनि हुन्छ त कहाँ राखेको छु भन्ने कुरा थाहा हुनु पऱ्यो क्या हरेक कुरा यहाँ छ है भन्ने कुरा चाहिँ कहाँ जब कहाँ त्यहाँ राख अनि खोज्ने बेलामा छैन छैन गर
0: चन्द्रमा र सपना पछि हात हाती आउने भयो पर्यो अब यसको दिएको खोइ
1: अन्त मलाई दिएको थियो र
0: वेटिङमा छ त हाम्रो आने पनि ए तपाईँले आमालाई बोलिरहेको होस् भन्दैन हौ

0: हेलो हेलो हेलो नेपालीहरूको नेपालीहरूको महान चाड नेपालीहरूको महान चाड नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: कति परबाट भन्नुभएको
0: नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी

0: नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा नेपालीहरूको महान चाड बडा नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेश
1: रिक्वेस्ट टाइमको अन्तिममा नाम कसको छ त यहाँले गरौँ त अन्तिममा को छ अन्तिममा मेरो छ होइन कसको आवाजमा छ भन्ने पो त
2: त्यही त अन्तिम रिक्वेस्ट टाइमको त मेरो छ नि त अनि बाघमा त्यो राइज भयो तपाईँको थियो लास्ट टाइम तपाईँको
1: पनि होला त एवं समस्त भनेर एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवार भन त
2: एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम के भन्नु तपाईँले
1: एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवार
2: एवं एवं एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम
1: एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवार
2: प्रायोजक म त बिर्सियो
1: लेखेर भन न यत्रै हल्लिन्जेलमा त लेखेर भनेको सकिन्छ त हौ
2: लेखेर त भन्नुपर्छ नि त हौ
1: अनि हल्लिरहनु पर्छ त हल्लिएर त लेखेर भन्छु भन्ने दिमागमा आउनु पर्यो नि त
2: एवं
1: मस्किरहन्छ भने
2: समस्त एवं समस्त रिक्वेस्ट टाइम परिवार होइन त के कसो हो एवं समस्त रिक्वेस्ट टाइम एवं एवं एवं एवं समस्त रिक्वेस्ट टाइम परिवार होइन त छोटो
1: त्यही लेख्ने हो क्या मिलाएर अनि त यसरी

0: इस टाइम प्रायोजक परिवार एवं एवं एवं एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवार
1: दीर्घायु एवं उत्तरोत्तर गर्दछौं
0: एवं परिवार सुबुदन स्किन टाउको मलाई हैन कि
2: अब गडा गर्नु थाल्यो टाउको न हुट्टा
0: एवं एवं
1: एकता गर्दछ
2: फेरि यता पनि हल्लाइदियो यस्तै घाममा तपाईँ राम्रो मिटर उता घोडाको त घाममा डेन्जर हुन्छ क्या बरु पानी पर्दा भन्दा

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो
6: बरु, कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छौ झुसेले।
5: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
0: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
0: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
0: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसरी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल, चैनपुर छ, त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862167744।
0: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है। त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
10: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
0: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862093725 र 9917647729।
3: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ, सङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
12: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
13: होइन के छ रौ, त चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछिस् त।
12: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
13: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
12: धन्यवाद दादा, म अहिले नै गइहाले।
13: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, किरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98415600।
12: खरङ सम्पर्क सञ्जीव कटवाल 98165448।
13: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400969।

0: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826233964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
1: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जचाउन जानुपर्छ काका।
1: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
3: ल, छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाघुपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
3: प्रवास मेडिकल हल, चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702992, फोन नम्बर 9843453019।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
7: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
8: समिन ट्रेडर्स, चैनपुर 6, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
6: टेलिफोन नम्बर 0295701123,
7: मोबाइल नम्बर 9841067722।
9: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
10: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
9: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
10: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
9: धन्यवाद दादा, म अहिले नै गइहाले।
10: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
9: खराङ सम्पर्क सञ्जीव कटवाल, 9916348440।
10: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9400069।

0: 5,000 भन्दा धेरै प्रहरी परिचालन, मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्ष्य सामानको अभाव हुने जोखिम,
1: मनसुन सकिनै लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ्दै, मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव,
2: मुसासँग कुनै न कुनै रूपमा रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ।
0: र साइन्स शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईले पाउने, जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई,
1: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाटेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4395555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँको खुल्ला मञ्चमा भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजको बन्द सत्रमा विभिन्न प्रतिवेदनहरू पारित गर्ने क्रम चलिरहेको छ। बन्द सत्रले उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षया र युगानुकूल रूपान्तरणको अभिभावना सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभापति गगन थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव पारित गर्ने क्रममा रहेको छ। बन्द सत्रमा बोल्दै कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भूमिमा बस्ने कार्यकर्ताको पनि हुने बताउनु भएको छ। पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्ने बारेमा मात्रै प्रतिस्पर्धा रहेको उहाँले जिकिर गर्नुभयो। आज बन्द सत्र सकेर भोलि बिहानदेखि नेतृत्व चयनमा केन्द्रित हुने कांग्रेसले जनाएको छ। नेतृत्व चयनका लागि भोलि बिहानदेखि मतदान गर्ने कार्यतालिका छ। नेतृत्व चयनका लागि 7 ठाउँमा मतदान हुने भएको छ। ब्रिकुटी मण्डल, सभागृह र खुल्ला मञ्च गरी 7 ठाउँमा मतदानको व्यवस्था गरिएको छ। 3 ठाउँमा 7 बुथमा मतदान गर्न लागेको कांग्रेसले जनाएको छ। 15 महाधिवेशनबाट 24 पदाधिकारी सहित नयाँ कार्य समिति चयन हुनेछ। 19 निर्वाचित पदाधिकारी पदका लागि 79 जनाको उम्मेद्वारी परेको छ। सभापति पदका लागि वर्तमान सभापति गगन कुमार थापा र श्याम कृष्ण खड्गी बीच प्रतिस्पर्धा हुने भएको छ। अर्का उम्मेद्वार किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै कांग्रेस प्रवक्ता समेत रहनुभएका देवराज चालिसेले उपसभापति पदमा दिएको उम्मेद्वारी फिर्ता लिनु भएको छ।
1: सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र वहाँ निकटका केही व्यक्तिहरूको घरमा छापा मारेको छ। विभागको टोलीले दिउँसो राणा सहित नवराज थपलिया, दीपक तिमिलसेना र नवीनराज बस्नेत लगायतका व्यक्तिहरूको निवासमा एकैसाथ छापा मारेको हो। उनीहरूको पूर्व प्रधान न्यायाधीश जबरासँग निकट सम्बन्ध रहेको र कतिपय मुद्दा मामिलामा मिलेमतो देखिएको विभागको दावी छ। प्रहरीले यही असोज 10 राति पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाटै पक्राउ गरेको थियो। सुरक्षा चुनौतीको कारण भनिए पनि यो घटनाले अनुसन्धानको दायरा फराकिलो बन्दै गएको देखाएको छ। यसअघि नै प्रहरीले जबराका निकट मानिने इनाम सातपोकटालाई पक्राउ गरी अनुसन्धान गर्दा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँगको सम्पर्क खुलेपछि दाहाल समेत निलम्बनमा पर्नु भएको छ।
0: सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय तथा काम कार्यवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लीलबहादुर थापाद्वारा दायर रिटमाथि सुनवाई गर्दै यस्तो आदेश दिएको हो। एमाले सरकारबाट बाहिरिएपछि संविधानको धारा 188 उपधारा 2 बमोजिम मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरिएको दावी रिट निवेदनमा गरेको छ। अदालतले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै रिटको अन्तिम टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्वका काम नगर्नु भनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका नाममा आदेश दिएको हो। साथै अदालतले विपक्षीहरूलाई कार्तिक 11 गतिभित्र लिखित जवाब पेश गर्न आदेश दिनुका साथै मुद्दालाई अग्राधिकार समेत दिएको छ।
1: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रस्तुत गर्न लागेको चालू आर्थिक वर्षको बजेट प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै अन्यलमा परेको छ। अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी गरेपछि आजै बजेट प्रस्तुत गर्ने तयारी प्रभावित भएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका विपक्षीका नाममा आदेश जारी गरेको हो। मुद्दाको अन्तिम टुंगो नलागेसम्म अघिल्लो सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढ़ाउन आदेशमा उल्लेख छ। यसअघि प्रदेश सरकारले आज बेलुका 5 बजे सभामा बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरेको थियो, तर मन्त्री परिषद बैठकबाट बजेट स्वीकृति गर्ने तयारी भइरहेका बेला सर्वोच्चको आदेश आएपछि सरकार अप्ठ्यारोमा परेको हो। बजेट शून्यताको अवस्था टार्न दबाव झेलिरहेको सरकारलाई यो आदेशले थप चुनौती थपिदिएको छ।
0: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि देशैभरि विशेष सुरक्षा योजना लागू भएको छ। प्रहरीका अनुसार सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान र सड़क सुरक्षालाई प्राथमिकतामा राखेर यो योजना शुरू गरिएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार यस पटक विगतभन्दा केही अघिदेखि नै सुरक्षा योजना लागू गरिएको छ। यस योजना अन्तर्गत देशभरि 50,000 भन्दा बढ़ी प्रहरीहरू खटाइएका छन्। मुख्य बजार, चोक तथा भीड़भाड़ हुने क्षेत्रमा सीसीटीभी र ड्रोन मार्फत निगरानी बढ़ाइएको छ। डिजिटल ठगी, एआईको दुरूपयोग र फेक अनलाइन शपिङ विरूद्ध विशेष सतर्कता अप्नाएको प्रवक्ता काफ्रेले बताउनुभयो। प्रहरीका अनुसार सड़क सुरक्षालाई प्रभावकारी बनाउन लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य गरिएको छ भने गाड़ीको अवस्था जाँच गर्न र क्षमताभन्दा बढ़ी यात्रु राख्न नदिन ठाउँ ठाउँमा हेल्प डेस्क राखिएका छन्। देशभर झण्डै 408 ठाउँमा सहायता कक्ष स्थापना गरी 1100 भन्दा बढ़ी प्रहरी परिचालन गरिएको छ। प्रहरीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै ढुक्क भएर चाडपर्व मनाउन आम नागरिकलाई आग्रह गरेको छ। यस वर्ष दशैंको टीका आउँदो कार्तिक 4 गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक 4 गते बिहान 10:26 उत्तम साइत रहेको जनाएको छ।
1: मुस्ताङको लेतेदेखि कोरोला नाकासम्म झण्डै 500 कन्टेनर सड़कमा रोकिएका छन्। यही असोज 8-11 गतेसम्मको वर्षापछिको बाढ़ी पहिरो र हिमपातले सड़क अवरूद्ध भएपछि 1 हप्तादेखि यति कन्टेनर रोकिएका हुन्। त्यस्तै 70 भन्दा बढ़ी कन्टेनर र 100 भन्दा बढ़ी विद्युतीय गाड़ी जोमसममा रहेको बस पार्कमा राखिएका छन्। कालीगण्डकी करिडोर सड़क आयोजनाले जोमसम कोरला खण्डमा अवरूद्ध सड़क मरमत गरेपछि मुस्ताङ भुन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तु वाहक कन्टेनर जोमसम ल्याएको हो। म्याग्दीको पोखरी बगर, कुनौटे र बैसेर लगायतका ठाउँमा अवरूद्ध सड़क मरमत भइरहेको छ। सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने सड़क आयोजनाका प्राविधिकहरूले बताएका छन्। चीनबाट कोरोला नाका हुँदै नेपाल भित्र आएको दशैं तिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता समेत समस्यामा परेका छन्। यसले मुख्य पर्व दशैंको अवसरमा पनि नेपाली बजार आर्थिक रूपमा चलायमान हुन सकेको छैन।
0: यसैबीच पहिरोले अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सड़क खोलेको छ। गगनी खोलामा पहिरो खस्दा बिहान 8 बजेदेखि अवरूद्ध सड़क हिलो पन्छाएपछि बेलुका 4:30 बजे सञ्चालनमा आएको हो। पानी रोकिएपछि बिहानैदेखि पहिरो हटाउने काम शुरू गरिए पनि लगातार वर्षा कारण लेदो झर्दा सड़क खुलाउन समस्या भएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। सड़क सञ्चालन भएपछि जुम्ला, मुगु र कालीकोट तथा कर्णाली करिडोर हुँदै हुम्ला, बाजुरा र कालीकोटको रासकोट क्षेत्रबाट आएका गाड़ी गन्तव्यतर्फ लागेका छन्।
1: आज पूर्वी मधेस र पश्चिमको पहाड़का केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। मनसून बाहिरिने शुरू भएर मौसम खुल्न थालेको बेला आज देशका धेरै ठाउँमा पानी पर्नका साथै केही ठाउँमा अत्यधिक वर्षा समेत भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका धेरै जसो ठाउँमा वर्षा हुने सम्भावना छ भने यो क्रम शुक्रबारसम्म चल्नेछ। महाशाखाका अनुसार शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने सम्भावना छ। मौसमविद रोजन लामिछानेका अनुसार अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव समेत छ। भोलि वर्षा केही कम हुने र पर्सि शुक्रबार वर्षा बढ़ने महाशाखाले अनुमान गरेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्कब टाइफस संक्रमण जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको जिम्मेवारी लिने बारे मात्र प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने पूर्व प्रधान न्यायाधीश चुलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू 50,000 भन्दा धेरै प्रहरी परिचालन मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिदा चाडपर्व लक्षित सामानको अभावको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग स्क्रब टाइफसको संक्रमण देशका 74 जिल्लामा फैलिएको छ। दोस्रो विश्वयुद्धता जापानबाट फैलिएको स्क्रब टाइफस नेपालमा भने विशेष गरी 2072 सालको भूकम्पपछि देखिन थालेको हो। शुरूआती वर्षमा यो रोग चितवन नवलपरासी लगायत तराईका जिल्लामा बढ़ी देखिएकामा पछिल्लो वर्षमा पहाड़ी र हिमाली जिल्लामा फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष 74 जिल्लाका झण्डै 10,000 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। पछिल्लो तथ्याङ्क अनुसार दाङमा स्क्रब टाइफस संक्रमितको संख्या सबैभन्दा धेरै छ। ईडीसीडीका अनुसार दाङमा 600 जनामा संक्रमण पुष्टि भएको छ भने स्याङ्जामा संक्रमितको संख्या 500 पुगेको छ। समयमै उपचार भए निको हुने यो स्क्रब टाइफसको समस्या किन बढ़दैछ भनेर साथी सम्झना महर्जनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
8: यो देखिनुको एउटा कारण के हो भने स्क्रब टाइफस आफैमा ब्याक्टेरियल जन्य रोग हो अथवा ब्याक्टेरियाको कारणले लाग्ने रोग हो। यो रोग मान्छेबाट मान्छेमा सर्दैन भन्ने पनि भयो, तर कुनै कारणले यो ब्याक्टेरिया बोकेको किरणा मान्छेसँग सम्पर्कमा आयो र मान्छेलाई टोक्यो भनेदेखि यसले यो रोग सार्ने गर्छ। र यो समय भनेको बर्खाको समय भनेको किरणा जसलाई हामी चिगर माइस भन्छौ त्यसको वृद्धि र विकास हुने त्यसको डेभलपमेन्टलाई उपयुक्त हुने ह्युमिडिटीहरू प्रशस्त मात्रामा बढ़ी हुने जमिनमा ओसिलो हुने घाँसपातहरू वरिपरि चारैतिर उम्रने यस्तो कारणले गर्दाखेरि यो सिजनमा अलिक बढ़ी नै हुने गर्छ।
9: कस्तो वातावरणमा चाहिँ यो किरणा धेरै देखिन्छ र यो चाहिँ मानिसमा छिटो फैलिएको चाहिँ पाइएको छ?
8: यो किरणा पनि आफैमा संक्रमित हुनु पर्यो। 3 वटा कुरामा यो रोग कति बढ़ी हुन्छ हुँदैन भन्ने कुराले प्रभाव पार्छ। एउटा हामीसँग घर वरिपरि ब्याक्टेरिया बोकेको मुसा लगायतका अन्य म्यामल्सहरू कति छन् त्यसमा भर पर्यो, अथवा किरणा आफैले चाहिँ कति इन्फेक्टेड हुन सक्यो सकेन र मान्छे चाहिँ आफू कति एक्सपोजर भयो किरणासँग, यो सबै कुराहरूले कति चाहिँ यसका प्रायपछि बढ्ने भन्ने अनुमान चाहिँ रहन्छ। तर अब हाम्रो नेपालीको घाँस दाउरा गर्नुपर्ने बाध्यता अथवा खेतीपाती अथवा वन जंगल जानुपर्ने बाध्यता अथवा शहरी बस्तीमा पनि कहिलेकाहीँ पार्कहरू जाँदा हामी हाम्रो शरीरको भागहरू एक्सपोजर हुने त्यो कारणले गर्दा चाहिँ हामी ग्रामीण ठाउँमा त हामी त्यसको रिस्कमा छँदैछौ र शहरी इलाकामा पनि त्यही लेभलको एउटा रिस्क छ।
9: स्क्रब टाइफसको समस्या देखियो भने चाहिँ के कस्ता लक्षणहरू चाहिँ देखिन सक्छ?
8: खास गरी स्क्रब टाइफस कसैलाई देखियो भने सबैभन्दा पहिला त असाध्य चाहिँ ठूलो ज्वरो आउँछ, कडा ज्वरो आउँछ, शरीर दुख्ने, मांसपेशीहरू दुख्ने, टाउको धेरै दुख्ने, अब अन्य प्रकृतिका ज्वरो आउने जति पनि रोगहरू छन् ठ्याक्कै छुट्टाउन चाहिँ यसलाई पनि गाह्रो हुन्छ। तर पनि किरणाले टोकेको ठाउँमा कालो कालो दाग जस्तो देखिने त्यो देखिने लक्षणहरू सँगसँगै समुदायमा स्क्रब टाइफस फैलिएको छ, छिमेकीमा छ, आफ्नो पेसा पनि आफू घाँस दाउरा अथवा वन जंगलसँग सम्बन्ध
2: सम्बन्धित जोडिएको छ, आफू स्क्रब टाइपस धेरै भएको ठाउँहरूमा आफूले ट्राभल गरेको हिस्ट्री छ, यी सबै कुराहरू भयो भनेदेखि चाहिँ मलाई स्क्रब टाइफस हुन सक्छ भन्ने अनुमान गर्ने हो। र कसै कसैलाई आँखामा कन्जक्टिभाइटिस भन्छौ, त्यस्तो पनि देखिन्छ भनेर
9: यो रोगबाट बस्ने कसरी त?
2: यदि आफू घाँस दाउरा गरेर आइन्छ अथवा वन जंगलमा गइन्छ, खेतीबारीमा गइन्छ भने हामी आउने बित्तिकै आफूले लगाएको कपडालाई छोडाएर राख्यौं, सबै शरीर ढाक्ने कपडा लगाएर त्यो ठाउँमा गयौं र आउने बित्तिकै हामीले नुहायौं साबुन पानीले, अझ सकिन्छ मन तातो पानीले नुहायौं भने त्यो टाँसेको किरणा त्यो पखालिन सक्छ। सँगसँगै हामीले आफ्नो घर वरिपरि घाँसपात छ अथवा बुट्यानहरू छ, फोहोर छ भने त्यसलाई व्यवस्थापन गर्ने दोस्रो काम गर्नु पर्यो। र यो मुसासँग कुनै न कुनै रूपमा जोडिएको भएको कारणले घर वरिपरि मुसाको वासस्थान धेरै दखो देखिन्छ भने त्यसलाई नियन्त्रण गर्न सक्यौं भनेदेखि र शरीर ढाक्न नसकिने ठाउँमा केही इन्सेक्ट रिपेलेन्टहरूको प्रयोग गर्न सक्यौं भने यसलाई त्यसरी नियन्त्रण गर्न सकिन्छ। तर अन्य जसरी हामी लामखुट्टेलाई नियन्त्रण गर्न अलिक सहज छ, त्यस्तो प्रकृतिको सहजता चाहिँ यसमा देखिँदैन। त्यो हिसाबले हामीले सावधानी अप्नाउने भनेकै ज्वरो आयो अप्ठ्यारो भयो भनेदेखि चाहिँ स्वास्थ्य संस्थामा गइहाल्ने, तत्काल त्यसको निदान भयो भनेदेखि त उपचार फेरि हामीसँग सहज नै हुन्छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना 2083/84 र 2087/88 स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 कुकुरको टोकाईबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष 2081/82 कुकुर तथा रेबिज गराउन सक्ने अन्य जनावर टोकाईबाट 223,510 घटना रिपोर्ट भएकामा 96% घटना कुकुरको टोकाईबाट हुने र रेबिजका 99% कारण रेबिज कुकुरको टोकाई रहेको उल्लेख छ। रणनीति अनुसार रेबिज नियन्त्रणका लागि निगरानी तथा प्रयोगशाला परीक्षण सुदृढीकरण, कुकुरमा सामूहिक खोप अभियान, कुकुरको संख्या व्यवस्थापन, कुकुरको टोकाई तथा चिथोराईको एकीकृत व्यवस्थापन, मानिसमा रेबिज विरूद्ध खोप तथा त्यसको पहुँच विस्तार लगायत कार्यक्रम सञ्चालन गरिनेछ। साथै क्षमता विकास, जोखिम संचार, सामुदायिक सहभागिता र अनुसन्धानलाई समेत प्राथमिकता दिएको छ। रणनीतिले कुकुरमा 70% खोप कवरेज पुर्याउने, मानिसमा सहज खोप पहुँच सुनिश्चित गर्ने तथा प्रयोगशाला र रोग निगरानी प्रणाली सुदृढ गर्ने लक्ष्य समेत अघि सारिएको छ।
1: विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनको नयाँ संस्करणमा नेपालको आर्थिक स्वतन्त्रताको स्थिति एक स्थानले खस्किएको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले कानूनको पालना, सम्पत्तिमाथिको अधिकार र कानूनी शासन सम्बन्धी सूचकहरूमा अपेक्षित सुधार गर्न नसक्दा स्थान खस्किएर 90 स्थानमा झरेको हो। प्रतिवेदनमा विश्वभरका 165 देशहरूलाई समेटिएको छ। विशेष गरी श्रम तथा बजार नियमन र अन्तर्राष्ट्रिय व्यापारका केही क्षेत्रमा देखिएका नीतिगत समस्याले नेपालको समग्र अंक र वरियतामा नकारात्मक असर पारेको प्रतिवेदनमा भनिएको छ। समृद्धि फाउण्डेशनले यस वर्ष सहित लगातार 1900 पटक नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार आर्थिक स्वतन्त्रताका दृष्टिबाट हङकङ, स्विजरल्याण्ड र सिंगापुर विश्वका उत्कृष्ट शीर्ष 3 देश बन्न सफल भएका छन्। नीतिगत अस्थिरता, द्वन्द र कमजोर शासन प्रणालीका कारण सुडान, जिम्बावे र भेनेजुएला विश्वकै सबैभन्दा कमजोर अर्थात पुछारका 3 स्थानमा रहेका छन्। नेपाल जस्ता उदयमान अर्थतन्त्र भएका देशहरूले बाह्य लगानी आकर्षित गर्न र आर्थिक सूचकहरू सुधार गर्न कानूनी र संरचनागत सुधारमा विशेष जोड़ दिनुपर्ने सुझाव विज्ञहरूको छ।
0: मलेसियाले आउँदो नोभेम्बर 5 नेपालका 275 म्यान पावर कम्पनी मार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अगाडि बढ़ाउने भएको छ। मलेसियाले प्रणाली FWCMS सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले एक नियम सार्वजनिक गर्दै यो नयाँ व्यवस्था लागू हुने जानकारी गराएको हो। नेपालसँग कुनै छलफल नै नगरी सीमित कम्पनी मार्फत मात्र श्रमिक लिने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ। यो कदमले मलेसिया रोजगारीमा सिन्डिकेट गर्न खोजेको भन्दै समस्या समाधानका लागि कूटनीति पहल हुनुपर्ने आवाज उठिरहेको छ। नयाँ व्यवस्था लागू हुनु अघि पुराना प्रक्रिया टुंग्याउन विभिन्न कट अफ मिति समेत तोकिएका छन्। जस अनुसार यही अक्टोबर 15 पछिको समय पुराना प्रणालीमा बायोमेडिकल दर्ताको अन्तिम मिति हुनेछ। यस्तै योग्य श्रमिकहरूले यही अक्टोबर 31 बीडीआर अर्थात भिसा विथ रेफरेन्स आवेदनको प्रक्रिया अघि बढ़ाउन सक्ने व्यवस्था गर्न लागि छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नार्कसँग पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 वटा निशुल्क

0: डाक्टर श्रेष्ठले बताउनुभयो। निजी एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो। जलविद्युत आयोजनामा नागरिकको समेत लगानी रहेकाले आयोजना समस्यामा पर्दा सर्वसाधारणको बचत समेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले अब राष्ट्रिय आवश्यकता र वैज्ञानिक प्रणालीका आधारमा मात्र पीपीए अगाडि बढ़ाउने बताउनुभयो। उहाँका अनुसार व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने मिति तय सम्बन्धी निर्णय आउँदो हप्ता हुने सम्भावना छ।
1: दुई कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से 6.38 अंकले घटेर 2572.34 बिन्दुमा झरेको छ। आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूह 1.38% ओह्रालो लागेको छ। आज 167 कम्पनीको शेयर घटेकामा 100 बढ़ेको छ। 12 कम्पनीको शेयर भने घटबड भएको छैन। नेप्से घटे पनि आज कारोबार रकम भने बढ़ेको छ। हिजो 3.13 अर्ब कारोबार भएकामा आज 359 कम्पनीको 1,03,00,000 शेयर 3.74 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: केही पालिकाहरूले कानूनी प्रावधान र बजेट प्रक्रिया विपरीत जथाभावी आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ। आयोगको 8 वार्षिक प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष 2082-83 17 पालिकाले अर्थ मन्त्रालयको सहमति र वार्षिक बजेटमा समेत समावेश नगरिकन नगर विकास कोषबाट 33 करोड़ भन्दा बढ़ी आन्तरिक ऋण परिचालन गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार पालिकाहरूले ऋण लिनु अघि नेपाल सरकारको सहमति अनिवार्य लिनुपर्ने भए पनि कुनै पनि पालिकाले त्यस्तो प्रक्रिया पूरा नगरेको पाइएको छ। यस्तै मोरङका 2 पालिकाले आयोगले तोकेको सीमाभन्दा बढ़ी ऋण लिएको तथा केही पालिकाले प्रचलित कानून विपरीत विभिन्न संस्थाको ऋणका लागि जमानत बसेको प्रतिवेदनमा उल्लेख छ। आयोगले सार्वजनिक ऋणको एकीकृत विद्युतीय प्रणाली विकास गर्न र उत्पादनशील क्षेत्रमा मात्र ऋण परिचालन गर्नमा जोड़ दिएको छ।
1: रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपालीहरू दशैं नजिकैसँगै स्वदेश फर्किने क्रम तीव्र भएको छ। नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश र सिमला लगायतका ठाउँबाट परिवारसहित नेपालीहरू फर्कन थालेपछि बाँकेको नेपालगंजमा रहेको जमुनाहा नाकामा यात्रुको अत्यधिक चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले त्यस नाकाबाट दैनिक 5,000 भन्दा बढ़ी नागरिकहरू नेपाल आइरहेका छन्।

0: कक्ष सञ्चालन गरिएको छ। साथै सीमा क्षेत्रमा हुने सम्भावित ठगी लुटपाट र अव्यवस्था रोक्न नेपाल र भारतीय प्रहरी बीच आवश्यक समन्वय सहित सुरक्षा निगरानी समेत कड़ा पारिएको छ।
1: भरतपुरबाट बिरामी बोकेर ठोडीतर्फ जाँदै गरेको एम्बुलेन्स आज पर्सा राष्ट्रिय निकुञ्जको बगही पोस्ट नजिकैको खोल्छ तने क्रममा खोलाले बगाएको छ। मध्य प्रदेश 03001-0147 नम्बरको एम्बुलेन्समा चालक दुर्गा श्रेष्ठ, ठोडी चारका बिरामी मोहन लामा र एक कुरुवा रहेका थिए। उनीहरू तीनैजना सकुशल रहेका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागन र जापानका केन्सो सोयले प्राप्त गर्नुहुने भएको छ। नोबेल समितिले जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वत उत्प्रेरणा सम्बन्धी खोजका लागि हेनरी र कन्सोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँहरूले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर अर्थात झण्डै 16,90,00,000 रूपियाँ नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। गएको वर्ष यो पुरस्कार नयाँ आणविक संरचनाको विकासका लागि तीनजना वैज्ञानिकहरूलाई प्रदान गरिएको थियो। त्यो संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरित गृह ग्यास शोषने तथा मरूभूमि जस्ता सुक्खा क्षेत्रबाट आर्द्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत अस्ति चिकित्सा शास्त्रतर्फ, हिजो भौतिक शास्त्रतर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि साहित्य, पर्सि शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फका विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
1: दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट नुरीले आज सफलतापूर्वक उडान भर्दै 15 उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्याएको छ। यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नुरीको विकास क्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी रकेटले स्थानीय समय अनुसार बुधबार दिउँसो 12:25 उडान भरेको थियो। रकेटलाई राजधानी सोयलबाट झण्डै 400 किलोमिटर दक्षिण पश्चिममा रहेको गोहुङ क्षेत्रमा रहेको नारो अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको। प्रक्षेपणपछि रकेटको उडान निर्धारित योजनाअनुसार अघि बढ़ेको छ। रकेटको पहिलो चरण सफलतापूर्वक अलग भएको थियो। त्यसपछि यसको बाहिरी आवरण र दोस्रो चरण पनि योजनाअनुसार छुटिएका छन्। प्रक्षेपणको झण्डै 12:30 रकेटको तेस्रो चरणको इन्जिन बन्द गरिएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। इंग्लिस क्लब आर्सेनलका प्रशिक्षक मिकेल आर्टेटाले 2030 सम्झौता लम्ब्याएका छन्। गएको सिजन क्लबलाई 22 वर्ष यताकै पहिलो प्रिमियर लीगको उपाधि दिलाएका आर्टेटाले 2030 जून महिनासम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका आर्सेनलले जानकारी दिएको छ। 2019 जिम्मेवारी सम्हालेका आर्टेटाले आर्सेनलको प्रशिक्षकका रूपमा आफ्नो पहिलो सिजनमै एफए कप पनि जितेका थिए। आर्सेनलसँग नयाँ सम्झौता गरेपछि आर्टेटाले यसलाई क्लबको सफलताको शुरूआत मात्र भएको बताएका छन्। स्पेनी प्रशिक्षक मिकेल आर्टेटाको सम्झौता यस सिजनको अत्यन्त अन्त्यमा सकिँदै थियो। अब भने उनको कार्यकाल एक दशकसम्म लम्बिने सम्भावना देखिएको बीबीसीले जनाएको छ।
1: नेपाल दर्पण सक्नुअघि मुख्य खबर फेरि एकपटक।
0: नेपाली कंग्रेसको बन्द सत्रमा प्रतिवेदनहरू पारित गर्ने क्रम चल्दै पार्टी एउटै परिवार रहेको र जिम्मेवारी लिने बारे मात्रै प्रतिस्पर्धा रहेको सभापति थापाको भनाई। नेतृत्व चयनका लागि भोलि बिहानदेखि 7 ठाउँमा मतदान शुरू हुने।
1: देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू। 50,000 भन्दा धेरै प्रहरी परिचालन। मुस्ताङमा 500 भन्दा बढ़ी कन्टेनर रोकिँदा चाडपर्व लक्षित सामानको अभावको जोखिम।
0: मनसून सकिने लाग्दा पनि स्क्रब टाइफसका बिरामी बढ़दै। मुसा नियन्त्रण गर्न र खेतबारीको काम गर्दा शरीर ढाक्ने कपड़ा लगाउन विज्ञको सुझाव।
1: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोयले पाउने। जीवहरूमा हुने विषमता सम्बन्धी रासायनिक रहस्य पत्ता लगाएको भनाई।
0: र आर्सेनलका प्रशिक्षक आर्टेटाले 2030 सम्झौता लम्ब्याए।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र पस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
0: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44 98 15 38 77 75।
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्थ्यो झुसेले।
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने,
6: लाखै सल्लाह दिएर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइ भएको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो चाहिँ मार्नु पर्दैन कि
1: म यहाँ भनेको हौ ल लु बोल छिटो
0: सबै मारो नेपालीहरूको महान चाड बडा दसैँ नेपालीहरूको महान चाड बडा दसैँ 2083 नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एउटा तलको छुट्यो समस्त एवं कार्यक्रम शुभ सन्देश अनि शुभ सन्देश बिजना नि त प्रब्लम तपाईँको पालो यसमा केही हाल्नु मन थियो मलाई केही एउटा बनाएर हाल्नु मन थियो शुभ सन्देशको टाउकोमा
1: परेन यहीँ छ त अनि ए रेकर्डै नगरेको भने जम्मै यहीँ थियो मैले पोरे अस्ति नै बनाएर राखेको त अनि
0: होइन ल नयाँ वर्षको भनेर राखेको हामीले त
1: दिएको भए नि मैले बनाएको छु त तर आफूमा पो भन्नुपर्छ तपाईँ
0: लिम्बू बिजाएको पनि बनाउँथ्यो हामी खोजिनु म पढाएर सुनाइदिन्छु सबै
1: मैले दिनुपर्छ
0: पर्दैन पर्दैन हजुर पर्दैन लिम्बू बिजाएको खोजिदिनु यता
1: होइन मोबाइल खोइ
0: उतापट्टि छ
1: जति बेला लाइभमा छोड्नेहरूलाई त म त कुटेर खेदाउँछु होला हौ
0: लाइभमा छैन
1: के हो यो जहिले जहिले रुइरहेको हुन्छ हाम्रो त्यहाँतिर हुन्छ त्यो नोटमा के गरेको हो
0: तपाईँले बनाउँदै खोइ के हुन्छ बिजाएको
1: छैन क्या त्यहाँ बिजाएको त्यो नाम मात्रै त नाम मात्रै पढ्ने हो त थोडी न टाउको भन्नु परेन त्यसको टप बनाउनु परेन यता ल्याउ
0: ए ल त्यसो भने कसले
1: आफै बनाएर भन
0: आफै बनाएर भन के को टाउको
1: छिरेन बिजाएको अनि अरू म जम्मै बनाइन्छु
0: टाउको चाहिँ के को
1: शुभकामना भन्नु परेन एकैचोटि नाम पढ्ने हो त बिजाएको नाम मात्रै पठाएको त
0: टाउको त्यही छ त अनि
1: यहाँ
0: मैले लेखेको छु त अनि यहाँ छ
1: कपी यहाँ छैन नि त बिजाएको यहाँ बिजाएले पठाए त टाउको के पढ्ने यहाँ दसैँ तिहार शुभकामना मात्रै भन्दिनँ
0: दसैँ तिहारको
1: उल्टै मलाई
0: सरी ल कुन तल कि माख्लो भनौँ
1: जुन भाइ भन न
0: ल विजयी दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भनेर भनिनु यो बिचको भनिन्छु ल विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय
1: शुभकामना
0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडिया प्रेमी मनहरू विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: मुलाङ खारे मलाई नै मुलाङ खारे त हो धन राम्रो नभनेछ के भन्नु त अनि

0: ल कहाँदेखि भन्नु पर्ने हो, व्यक्त गर्दछु
1: मेरो त जहाँ जोडे पनि मिल्छ होइन, तिम्रो त्यो एक ननिस्टर्ब भनेको हुन्छ नि त्यो सासले भ्याउँदैन त भाइ,
0: उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। उसको त धेरै जना छ नि त, फेरि अब अलिअलि भए त हुन्छ। भयो खोलेर नचलाउनु भएर तपाईँले अप्ठ्यारो पर्छ क्या, हेलो हेलो हेलो रमा चामलिङ, रमा चामलिङ यहाँनिर रहेछ नि त यही बडा दस 2081 सालको
1: त्यहीबाट भनेको त। हेलो हेलो हेलो हेलो हेलो हेलो लिम्बू विजय, हेलो हेलो विजय लिम्बू के हुन्छ त हौ, अनि त्यो पनि बोल्ने नि हो मारिदेऊ त्यो त्यसो दसैँ तिहारको शुभकामना रे क्या, यहाँ सबै भनेको त त्यो मात्रै छोरा भाउजू विजय लिम्बू, विजय लिम्बू श्रीमती, मैले कहाँसम्म भन्नुपर्ने अरे, श्रीमती श्रीमती श्रीमती भारती याखा लिम्बू रहेछ, श्रीमती श्रीमती श्रीमती श्रीमती भारती याखा लिम्बू छोरा छोरा मिङ्सो लिम्बू, दाई दाई दिनेश लिम्बू ए नरेश दाई नरेश लिम्बू, भाउजू रञ्जना राई लिम्बू, बुहारी बुहारी बुहारी अमृत लिम्बू, सञ्जिता गुरुङ लिम्बू को हो त्यो चाहिँ अब सञ्जिता गुरुङ चाहिँ को सदा सदा भाइ अमिर लिम्बू भनेपछि बुहारी हो त
0: तिम्रो माउस पनि चल्दैन घरिघरि, म त रिसै मात्रै उठ्छ।
1: दाई भाउजू,
0: दाई भाउजू,
1: अनि भाउजू पछाडि बुहारी छ, भाइ छैन फेरि। अनलाइन छ
2: श्रीमती भारती याखा लिम्बू,
3: दाई दिनेश लिम्बू, भाउजू रञ्जना
2: राई,
3: राई लिम्बू, बुहारी अमृता लिम्बू,
0: सन्जिता गुरुङ लिम्बू चाहिँ को हो त?
2: छोरा मिङ्सो लिम्बू,
3: जस्तो बुवा जस्तो लाग्छ मलाई, अमरको बुढी जस्तो
2: लाग्छ।
3: निशान लिम्बू,
0: एउटा
3: बहिनी अनिता लिम्बू, भत्ती सचिन लिम्बू,
0: लु ऊ भयो, उसको बुढी मिङ्सो भयो, छोरा चाहिँ छोरा मिङ्सो भयो, बुढी भारती भयो, दाई नरेश भयो, नरेशको बुढी भाउजू रञ्जना भयो, अनि बुहारी अमृता भयो,
3: दुईटा बुहारी हो त,
0: अनि भाइ छैन, अनि बुहारी लु त्यो त भयो, बुहारी छुट्याइदियो जे भन्नु, सञ्जिता के हो त्यो साइन छुट्याइदियो भयो त सजिलो हो नि त। अब अरू सबैको साइन भन्छ नि, त्यो मात्रै नाम चाहिँ कसरी भन्नु त, सुन्दा नि अनौठो लिम्बू, अनि बुहारी अमृता लिम्बू, सञ्जिता गुरुङ लिम्बू, भाइ अमेर लिम्बू, कि बुहारी हो कि सञ्जिता लिम्बू, भाइ अमर लिम्बू भने पछाडि, अनि उता लिम फेरि को हो त्यो लिम्बू एलन, भाइ बहिनी हो त,
3: बहिनी
0: बहिनी त गुरुङ त हुँदैन, भाइ अमर लिम्बू, भाइ अमर लिम्बू, मिलन लिम्बू, एलन लिम्बू, दिदी केशमा लिम्बू, शान्ति लिम्बू, अनि बहिनी अनिता लिम्बू, भतिज, अरू सबै ठिक छ। त्यो सन्जिता भन्ने चाहिँ को हो क्या?
2: छोरा मिङ्सो लिम्बू, दाई दाई दिनेश लिम्बू,
0: छोरा मिक्सिङ नगरी, एडिट नगरी कसरी मिक्सिङ गर्नु त,
2: छोरा मिङ्सो लिम्बू, दाई दिनेश लिम्बू, छोरा मिङ्सो लिम्बू, दाई दिनेश लिम्बू, छोरा मिङ्सो लिम्बू, दाई दिनेश लिम्बू,
0: अघि हेर्नुपर्छ नि त राम्रोसँग,
2: छोरा मिङ्सो लिम्बू, दाई दिनेश लिम्बू, दाई नरेश लिम्बू, दाई नरेश लिम्बू, भाउजू रञ्जना राई लिम्बू, लिम्बू भाउजू रञ्जना राई लिम्बू, बुहारी बुहारी अमृता लिम्बू, राई लिम्बू, बुहारी अमृता लिम्बू, अमृता लिम्बू,
0: कहाँ पखारीको भन, छोडेर भने त भाइ अमर लिम्बू भन,
4: भाइ अमर लिम्बू मात्रै, भाइ भाइ अमर, भाइ भाइ अमर लिम्बू,
1: भाइ अमर लिम्बू,
4: भाइ अमर लिम्बू,
1: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू भन,
4: भाइहरू
3: कमता गाह्रो छ सिटमलाई, नरेश भाउजूलाई, त्यसै गरी
4: भाइहरू, भाइहरू अमर लिम्बू, मिलन लिम्बू, एलन लिम्बू, एलन अनि एल अन्त हो त र भाइहरू भाइहरू अमर लिम्बू मिलन लिम्बू एलन लिम्बू ए हो र भाइहरू भाइहरू अमर लिम्बू मिलन लिम्बू र एलन लिम्बू एलन लिम्बू एलन लिम्बू भाइहरू अमर लिम्बू मिलन लिम्बू र एलन लिम्बू
5: दिदीहरू दिदीहरू दिदीहरू केशमाया लिम्बू केशमाया लिम्बू र शान्ति लिम्बू दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू
4: बहिनी एउटा मात्रै हो बहिनी अनिता लिम्बू
5: भतिजाहरू भतिजहरू भतिज भन्छ कि भतिजा भन्छ भतिजहरू भतिजहरू भतिजहरू सचिन लिम्बू सञ्जय लिम्बू र मिसेक लिम्बू भतिजनी भतिजहरू भतिजहरू भतिजहरू सचिन लिम्बू सञ्जय लिम्बू र भतिजहरू सचिन लिम्बू सञ्जय लिम्बू र मिसेक लिम्बू
4: भतिजिनी सुहाना लिम्बू अरे भतिजिनी सुहाना लिम्बू भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार संखुवा सभा पाँच खपने कुसुवा माध्यम परिवार माध्यम परिवार भतिजिनी भतिजिनी सुहाना लिम्बू लगायत सुहाना भतिजिनी भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार माध्यम परिवार भतिजिनी भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार संखुवा सभा पाँच खपन एक सुहाना भतिजिनी भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच खपन नगरपालिका एक कुसुवा संखुवा सभा
6: भाइहरू अमर लिम्बू मिलन लिम्बू एलन लिम्बू भाइहरू भाइहरू अमर भाइहरू भाइहरू अमर लिम्बू मिलन लिम्बू एलन भाइहरू अमर लिम्बू भाइहरू भाइहरू
7: सञ्जिता गुरुङ लिम्बू चाहिँ तपाईँको को
6: भाइहरू अमर लिम्बू भाइहरू अमर लिम्बू मिलन लिम्बू एलन लिम्बू
7: सञ्जिता
6: भाइहरू अमर लिम्बू मिलन लिम्बू एलन लिम्बू भाइहरू अमर लिम्बू मिलन लिम्बू र एलन लिम्बू अमर लिम्बू मिलन लिम्बू र एलन लिम्बू मिलन लिम्बू र एलन लिम्बू
7: के भनेको त्यो एलन एलन
6: एलन
7: लिम्बू
6: दिदीहरू केशमाया लिम्बू एसएम लिम्बू र शान्ति लिम्बू

0: नौ त्यो एउटा चाहिँ मार
1: कति काम गर्नै छ अनि मारे कुमारै गर्छ हौ त्यो क्याचक कुचक जो किन भार्नु टक टक चाहिँ हुने काम त गर्दैन त फेरि बुहारी बुहारी बुहारी सन्जिता गुरुङ बुहारी सन्जिता बुहारी सन्जिता गुरुङ लिम्बु कति सानो हो फेरि हेलो हेलो बुहारी बुहारी बुहारी सन्जिता गुरुङ लिम्बु
0: नेपालीहरूको महान चालक मैले यहाँनिर हो शुभ सन्देश के रह्यो त नि
1: अनि यो विधायक होइन के को शुभ सन्देश
0: ए विधायक विजय विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मीडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कसले कसम छैन बाँधेको थिएँ कसरी
1: अहिले
0: मलाई नभएको दोस् न मैले पार्टनर फेरि अब
1: सात
0: के मिलेको मिलेन अझै स्त्री तिमी नाच फिरिदी

0: スバさんですかね。
1: スバさんですか。
0: マジでバレた。
1: あげねえ、バネがま
0: れ。マジでバレないよ。
1: あ、ペリゲレた。あ、俺らやらなまった。このの。भन्नु तपाईँले सेभ गर्नु भएको थियो त्यो त नेपालीहरूको छ हो त्यस शुभ सन्देशको त हो त्यही हो लुगा त्यसको कस्तो सेट त लाइस नेपाली लाइहाल्छ सरी नेपाली नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पा नेपाली नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट विजय दशमी 2083 सालको पावन अवसरमा होइन मिल्यो र हो विजय दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत कस्तो बिग्रियो म त विजयी दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश कसले बोल्न सक्नु म के गर्नु त अनि होइन बोल्नै गाह्रो भएर विजय दशमी 2083 सालको पावन अवसरमा कार्यक्रम शुभ सन्देश प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत मिडियाप्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। भयो भयो भयो कस्तो गीत बजिरहेछ अब चिरिज पारेको कसको बाँकी अनि उता फेरि लोक चौतारीको शुभ सन्देश खाना पनि बनाएको छैन र यति बेलासम्म

0: 你有用。
1: हेलो हेलो हेलो हेलो हेलो नेपालीहरूको विजय दशमी तथा
2: तिमीले अघि विजय दशमी भन्यौ
1: हेलो हेलो हेलो नेपालीहरूको महान चाड नेपालीहरूको महान चाड महान पर्व चलिहाला तिमी फोन चाहिँ साइलेन्ट रह कि चलिहाला नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम नेपालीहरूको महान चाड बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक चौतारी कार्यक्रमलाई अवसरमा कार्यक्रम लोक चौतारी प्रायोजक परिवारको तर्फबाट
2: जो मुला तिम्रो ब्याटेरीमा नि उही पुर्छ जस्तो होला अनि ढोका चाहिँ नलाइदिने अनि

0: मेरो त खाना छैन नि बिरयानी
1: के
0: मेरो चाहिँ ब्याट्री
1: खाना खाने अहिले
0: कति बेला
1: भोलि
0: एक दिन त भन्दैन हौ हो न
1: अरे हो त अरे
0: मेरो पनि जाउने हो क्या लु अहिले म कति मेरो फेरि तपाईँले भनेपल्ट आउँदेखि फेर्छ मैले
1: म भन्दिनँ हो तिनीहरू भन न
0: त्यहाँ पनि म भन्दिनँ
1: आफै भन न सबै के अनि आफै फेर्छ राम्रो हुन्छ क्या
0: राम्रो भन्दा त पाउँदैन के गर्नु मुखको लागि बस्दैन त्यस्तै हो
2: नेपालीहरूको महान पर्व विजय दशमीको नेपालीहरूको महान पर्व विजय दशमीको हार्दिक मङ्गलदायक शुभकामना।

ठुलो कार्यक्रम आपको

0: रेडियो रेडियोहरूबाट देखेरौँ भने रेडियोहरूबाट देखेरौँ भने लोकप्रिय कार्यक्रम लोकप्रोकारी
1: हेलो नेपालीहरूको महान पर्व नेपालीहरूको महान पर्व लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्नुहुने लोक चौतारीको प्रायोजक परिवार नेपालीहरूको महान पर्व 2000 नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी साथीहरूको तर्फबाट नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्नुहुने कार्यक्रम नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक चौतारी प्रायोजक परिवारको तर्फबाट नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक चौतारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम लोक चौतारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण रेडियो प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नेपालीहरूको महान चाडबड़ा दशैं 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त। नेपालीहरूको महान चाडबड़ा दशैं 2000

समाचार। हेलो हेलो, नेपालीहरूको महान चाड, नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी

0: दसैँ आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै दसैँ आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झी आँखाभरि सपना सजाउँदै टिका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नो पनको दीप बलिरह दुःख कष्ट हरेर आयो बडा दसैँ मनमा खुसी छरेर आयो बडा दसैँ नेपाली जनको महान पर्व सबैले मनाउँ छैन किन चाहियो कवि एउटा भन
1: सबै परिवारको लागि के गरौँ मेरो
0: भन न भाइ
1: खोइ के भन
2: नव वर्ष
1: 2083
2: को नव वर्ष त कहाँ नव
1: 2083 सालको बडा दसैँ तिहार
2: छठ पनि परेन
1: पर्छ
2: तिहार
1: यसको चाहिँ अहिले भन्दै

0: empecé a tirar así por curar. Una ocasión que empecé a tirar. Yo sí, al ser de la familia, ¿cómo le va? Ana, mira. ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué?
1: आज मेरो बाँकी नै छ है, तपाईँले जे पठाइदियो सबै भन्नु यसरी नै. बडा दसैँ तिहार तथा छठ पर्व. बडा दसैँ तिहार तथा छठ पर्व. छठ मात्रै ए. बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा आमा बुबा दाजुभाइ दिदी बहिनी ए हो र. बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी तथा बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा आमा बुबा बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी देश तथा के हो यस्तो मलाई तथा नि थपिदिन्छु है त्यस्तै भन्ने बानी भइहाल्यो. बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा त्यही त भएन त. म भन्छु यसो ट्राई गर्छु. बडा दसैँ के गर्नु आँटो मान्छेले फेरि अब ध्यान यतै हो. बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनी देश विदेशमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं.

0: फेरि भनौँ। बडा दसैँ म त भनेन, म त त्यसमै लाग्यो भयो हुन्छ। बडा दसैँ थाहा छ, बडा दसैँ, बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी देश विदेशमा छरिएर रहनुहुने सम्पूर्ण नेपाली जनमनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एकजना मन भने जन जनहरूमा चाहिँ रहेछ त्यसका बाउको। तल पठाएको चाहिँ बडा दसैँ, बडा दसैँ तिहार तथा छठ पर्व, यो त सही भइहाल्छ हुन्छ। बडा दसैँ, बडा दसैँ तिहार तथा छठ पर्व 2083 साल पर्व पर्व भनिरहेको। बडा दसैँ, बडा दसैँ तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अझै एउटा बाँकी नै छ।
1: हेलो हेलो हेलो हेलो। ठुलदाई श्रीराम दाहाल, ठुलदाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा झपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा।
2: ठुलदाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, छोरी पुनम दाहाल, बुबा झपट बहादुर पुनम दाहाल, बुबा झपट बहादुर दाहाल, आमा गंगा दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, दाहाल बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल भतिजी सुशीला दाहाल, भतिजा प्रज्वल प्रज्वल भतिजा प्रज्वल र युकेशला दाहाल, भतिजा प्रज्वल भतिजा प्रज्वल भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका परिवार चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा।
3: अनि यहाँ मेरो लेख्दैछु
4: बाहिर लेखन प्लिज मेरो जमाना त मलाई छिटो हुन्छ।
2: झपट बहादुर दाहाल आमा
4: बाहिर गएर लेख तिमी प्लिज भनेको
2: छिटो
4: नै यहाँनिर सायरी भन्नुपर्ने कता भन्ने भन्दा छ अनि दुईजना भएपछि हुँदैन क्या हाँसिरहन्छ के हुन्छ ढिलो हुन्छ क्या मैले यसरी बाहिर जाउँ क्या तिम्रो काम छैन क्या यहाँ ढिलो 8 बज्न आँटिसक्यो अनि

0: हेलो हेलो, यसपालिको दशैंमा त म नि घर आउन पाए, यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, यसपालिको दशैंमा त म नि घर आउन पाए, जमर यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौंपछि प्रदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौंपछि प्रदेशबाट चाडपर्वमा घर आउँदा परिवारको खुशी पनि यो दशैंमा छाउन पाए। यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए।
1: यसपालिको दशैंमा त म नि घर आउन पाए, जमरा र रातो टिका

गर्नेमा छिटो

0: हुन्छ मलाई आफ्नो के लामो छ बाउ आमा दाजु हजुर भदा भरानी बहिनी भाइ लो बनाउन त अनि
1: नेपालीहरूको महत्व व्यक्त गर्दछौ अञ्जनालाई धनकुटा भन्न व्यक्त गर्दछौ।

0: भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने 3 मतदान केन्द्रको व्यवस्था।
1: बेपत्तालाई मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइयो। 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश।
0: सुदूरपश्चिम सरकार विरूद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफमा गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न रोक।
1: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स र जापानका वैज्ञानिकलाई दिँदै द्वन्दका कारण यमनमा मानवीय संकट चुलियो, आपतकालीन कोषको अपील।
0: र विश्वकप लिग टूमा अमेरिका र नामिबिया आमने सामने हुँदै इस्लामाबाद टेनिस प्रतियोगितामा अभिलाषा विष्टको विजय शुरूआत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो 20% समय मात्रै पार्टीको आन्तरिक शक्ति संघर्षमा मिलाउन खर्च गर्ने बताउनु भएको छ। 15 महाधिवेशन अन्तर्गत 4 दिनको बन्द सत्रमा आफ्नो प्रस्ताव पारित गर्नका लागि प्रस्तुत गर्दै उहाँले साथीभाई मिलाउनमै धेरै समय खर्च भए पार्टी बलियो बनाउन नसकिने धारणा राख्नुभयो।
3: मेरो 20% समय मात्रै पार्टीको आन्तरिक व्यवस्थापन जाने अवस्था हुनुपर्छ। 80% समय मैले पार्टी सभापतिको रूपमा नेपाली कंग्रेस पार्टीलाई कसरी अगाडि प्रस्तुत गर्ने होला, कांग्रेसको अगाडिका चुनौतीहरू के होलान्, कांग्रेसले प्रतिस्पर्धा गर्ने शक्तिहरूसँग कांग्रेसलाई अब्बल कसरी बनाउने होला, कांग्रेसको विचार नागरिकका बीचमा कसरी पुर्याउने होला, के गर्ने होला भन्ने बारेमा चिन्तन गर्न वा कर्म गर्न पाउनुपर्छ। सधैँभरि बिहानदेखि साँझसम्म पार्टीका साथीहरूको बीचमा तपाईँले मलाई भेटेको छ, मैले तपाईँलाई भेटेको छ, मैले बोलेको तपाईँले बेलुका फेसबुकमा लगेर पोस्ट गरेको छ, मैले लाइक गरेको छ, तपाईँले बोलेको मैले लाइक गरेको छ, तपाईँ र म मात्र बसेर कुराकानी गर्नु हुँदैन, यो कोठाभन्दा बाहिर जानुपर्ने छ।
1: कांग्रेस पार्टीको निर्माणमा पूर्व सभापति शेरबहादुर देउवा लगायतका नेताहरूको पनि ठूलो योगदान रहेको भए पनि यो महाधिवेशनमा सहभागी नहुँदा नमिठो लागेको थापाले सुनाउनुभयो। पार्टीको वैधानिकताको विषयमा परेको अर्को निवेदनमा हिजो सर्वोच्च अदालतले फेरि दरपेठ गरिदिएको उल्लेख गर्दै सभापति थापाले देउवा समूहलाई समय बर्बाद नगर्न सुझाउनु भएको छ।
3: एकपछि अर्को अदालत गएको छ, निर्णय गरेको छ, हिजो गयो, हिजो फेरि दरपिट गर्यो, पर्दैन। काँग्रेसको अधिवेशन रोक्नु पर्यो भनेर अस्ति गएको कुरा त पर्दैन भने, फेरि गयो फेरि पर्दैन भने, हिजो फेरि संवैधानिक इजलासमा जानुभयो, संवैधानिक इजलासमा हिजो फेरि दरपिट भयो। अब यो फेरि अदालत जाने अदालत धाउने अदालत जाने अदालत जाने, हेर्नुहोस् यो संसदको पुनर्स्थापनाको विषय हुन्छ नि कहिलेकाहीँ? सरकार नयाँ बनिसक्यो, कहाँ पुगिसक्यो, अनि संसदको पुनर्स्थापनाको कुरा अदालतमा गएर अड्केर बसेर अदालतले देला कि भनेर बस्ने कुराले यसले कहाँ लान्छ? समयको बर्बादी मात्रै गर्छ।
1: क्रियाशील सदस्यताको विवादले नियमित महाधिवेशन अहिले नै गर्नु परे पनि तल्लो कमिटिमा छुटेको अधिवेशनको विषय पनि नोटिसमा रहेको सभापति थापाले सुनाउनु भएको छ। केन्द्रीय नेता जिल्लामा जाँदा प्रमुख अतिथि मान्नुपर्ने पद्धति पनि अब भत्काउने उहाँको भनाइ छ। अहिलेको महाधिवेशनले विगत लामो समय देखिएको गुटको राजनीति बन्द भएको दावी गर्नु भएको छ।
3: नेपाली कंग्रेस पार्टीभित्र अब औपचारिक रूपमा लामो समयदेखि भएको 74-36 त्यसै गरिकन देउबा समूह, कोइराला समूह, कोइराला समूह, पौडेल समूह, विशेष नविशेष आजदेखि सबै सकियो, फिनिस। आजदेखि यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धि मध्ये उपलब्धि यो एन्ड सक्यो अब। त्यसैले भोलि अधिवेशनमा यहाँ कसैले पनि यसका नाममा चाहिँ यो त्यो भन्ने कुरा भोलि हुँदैन।
1: महाधिवेशनमा आएका प्रतिनिधिलाई जिम्मेवारी सहित पत्र काटिने भन्दै सभापति थापाले स्थानीय तहको निर्वाचनसम्म अहोरात खट्न निर्देशन समेत दिनुभएको छ। आफूले पेश गरेको प्रतिवेदनमाथि बन्द सत्रमा राम्रोसँग छलफल नभएको भन्दै सभापति थापाले फुर्सद निकालेर पढिदिन आग्रह समेत गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले कस्तो कांग्रेस बनाउन चाहेको हो भन्ने कुरा आफ्नो प्रतिवेदनमा समेटेको सुनाउनुभयो।
4: संस्कृतिको मेरो दस्तावेजको सारमा के भन्न हामीले प्रयास गरेका छौँ भने हामी यस्तो कांग्रेस बनाउँछौ जो सुन्न चाहन्छ बढी, सहन्छ बढी, संयमित बन्छ बढी समाजमा। एउटा दल काङ्ग्रेसको मान्छे हुँदै गर्दा ऊ काङ्ग्रेसको मात्र होइन अरूको पनि नायक बन्ने प्रयास गर्छ। जित्दै गर्दा पनि मुस्कुराउँछ, हार्दै गर्दा पनि आफ्नै हातले आफ्नो विपक्षीलाई पार्टीभित्रको प्रतिस्पर्धा होस् माला लगाइदिन्छ। वडाध्यक्षको चुनावमा होस् अर्को दलसँग हार्यो भने पनि धारे हात लगाएर हिँड्दैन, वडाध्यक्षलाई अङ्कमाल गर्छ काङ्ग्रेस, हारिसकेपछि पनि माला लगाइदिन्छ, गाउँको विकासमा सँगै जुटौँ भन्छ। हामी त्यो खालको काङ्ग्रेस बनाउन चाहन्छौँ, हामी उत्तर भएको काङ्ग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन, हामी संस्कार भएको काङ्ग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन, हामी विश्वास आफूभित्र भएको काङ्ग्रेस तपाईँ हामी बनाउन चाहन्छौँ, निराश काङ्ग्रेस होइन।
1: राम नारायण मिश्र र रत्नबहादुर थापाको काङ्ग्रेसप्रतिको आशा विश्वास र प्रतिज्ञाको उदाहरण प्रस्तुत गर्दै शर्माले आफूहरूको रगतमा पनि उस्तै भावना हुन जरूरी रहेको बताउनुभयो। काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज लाङ्लिम्बेले काङ्ग्रेसको ध्यान सरकारमा जाने मात्रै केन्द्रित हुँदा यो हालतमा पुगेको बताउनुभयो। पूर्व सभापति देउवालाई सात पटक प्रधानमन्त्री हुने ज्योतिषीको दावीतर्फ लक्षित गर्दै उहाँले बीपी कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईसम्मको बाटोमा अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो।
5: त्यही सरकार बनाउने मात्रै काँग्रेस हुँदाखेरि हामीले हाम्रो पहिचान बिर्स्यौं, न हाँसको चाल न काठको चाल भएर बेचालको पहिचान विहीन कंग्रेस भएर हामी बाँच्न बाध्य भयौं। सरकारमा पुग्नका निम्ति कहिले कम्युनिस्टको काखमा, कहिले पुरानो राज संस्थासँग साइनो गासिनेहरूको साथमा सत्ता प्राप्त गर्नका निम्ति हामीहरूले जसरी हाम्रो पहिचान गुमाउँदै गयौं, सत्तामा पुग्नेकै निम्ति हत्र नछत्र हेरेर ज्योतिषीले टुङ्ग्याएको चिना माथि विश्वास र भरोसा व्यक्त गर्नकै निम्ति जसरी हामीहरू स्खलित भयौं, त्यही स्खलनले नेपाली कंग्रेसलाई आजको स्थितिमा पुर्याइदियो। अब हामी त्यो स्खलनबाट बाहिर निस्किन चाहन्छौं, नेपाली कंग्रेसलाई आफ्नै पहिचानमा हिँडाउनु छ। हामीहरूले हाम्रो पहिचान हिजो बीपी गणेशमान र किशुनजीले देख्नुभएको, गिर्जाबाबु सुशील कोइराला हुँदै पछिल्लो समयमा श्रद्धेय शेरबहादुर दैले पनि काहीँ न काहीँ भेटाउन खोजेको कंग्रेस हामीहरूले फेरि प्राप्त गर्नु छ।
0: सभापति थापा, उपसभापति शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित गर्दै बन्द सत्र सकिएको छ। अर्का महामन्त्री प्रदीप पौडेलको विधान सम्बन्धी प्रतिवेदन भने अस्ति नै पारित भइसकेको थियो। नयाँ विधान अनुसार सभापति एक, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री तीन, सह महामन्त्री पन्ध्र, कोषाध्यक्ष एक गरी चौबिसजना पदाधिकारी चयन हुँदैछन्। यस्तै सह महामन्त्रीमा चारजना र कोषाध्यक्ष एकजना सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। त्यसअनुसार निर्वाचित हुने पदाधिकारी संख्या 19 जनाको हुनेछ। आज सभापति पदका लागि उम्मेद्वारी दिनुभएका किशोर सिंह राठौरले उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै पार्टी प्रवक्ता समेत रहनुभएका देवराज चारिसी र मिनेन्द्र रिजालले पनि उपसभापतिको उम्मेद्वारी फिर्ता लिनुभएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषालको एकल उम्मेद्वारी परेको छ। उपसभापतिमा अब धनराज गुरूङ, फर्मुल्लाह मनसुर, जीवन परियार, विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरूङ, रंजित कर्ण र डाक्टर चन्द्र मोहन यादव बीच प्रतिस्पर्धा हुने भएको छ। महामन्त्री र सह महामन्त्रीबाट भने कसैले पनि उम्मेद्वारी फिर्ता लिएका छैनन्। उनीहरूले अहिले मत माग्ने क्रम चलिरहेको छ।
1: अब नेतृत्व चयनका लागि भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने गरी समय निर्धारण गरिएको छ। यसअघि बिहान 7 बजेदेखि नै मतदानको कार्यक्रम तय गरिए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू हुन लागेको कांग्रेसले जनाएको छ। कांग्रेसको आगामी नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी देशभरका 7255 जना प्रतिनिधिहरूले मतदान गर्दैछन्। केन्द्रीय निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूको सहजताका लागि काठमाडौँका 3 फरक स्थानमा 7 वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ। यस्तै खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि व्यवस्था गरिएको छ। त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ। मतदान शुरू गर्नु अघि प्रतिनिधिको परिचय पत्र र मतदाता नामावली अनिवार्य रुजू गरिने व्यवस्था निर्वाचन समितिले गरेको छ।
0: सरकारले बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि छोट्याएको छ। यसअघि 12 वर्ष रहेकोमा आजको मन्त्री परिषद बैठकले उक्त अवधि छोट्याएर 45 दिन बनाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। त्यस्तै सरकारले राष्ट्रिय मानवाधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ। पोर्चुगल सरकारले काठमाण्डुमा कन्सुलेट जेनेरल स्थापना गर्न सहमति दिने निर्णय भएको पनि मन्त्री पोखरेलले बताउनु भएको छ। यस्तै सरकारले 3 अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।
6: भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भोटेको सिखको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छुटाइएको छ। लगायतका अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आर्थिक अनियमितताका आरोपहरूको निष्पक्ष छानबिन गर्न चुनौती दिनुभएको छ। आज सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिद सम्बन्धी अध्ययन उपसमितिको बैठकपछि संचारकर्मीसँग सुनारले प्रहरी हेडक्वार्टरबाट परिचालित समूहले नियोजित रूपमा बदनाम गरेको आरोप लगाउनु भएको छ। प्रहरी महानिरीक्षकमाथि आफूले प्रश्न उठाएकै कारण आफ्नो सम्पत्ति तथा आर्थिक स्रोतको कुराहरू ल्याएको भन्दै उच्च स्तरीय छानबिनका लागि तयार रहेको बताउनुभयो।
7: उहाँ त सीआईबीलाई पनि मेरो चुनौती छ, दम छ भने पुलिस त्यहाँ छ, म यहाँ छु, हात यहाँ छ, हथकडीमा लिएर जाने दम कहिले देखिन्छन्। होइन भने सीआईबीले अन्नाम नम्बरबाट प्राइभेट नम्बर लेखिएको नम्बरबाट फोन गर्ने, मान्छे बोलाउने, खगेन्द्र सुनारको फोटो छ कि, भिडियो छ कि, कहीँ ला छ कि, खाछ कि, यसका यो छन् कि त्यो छन् कि भनेर जसरी एकै गरेर एउटा सांसदलाई जसरी पुलिसले लखटिरहेको छ, मैले त्यो नबोलाउँ भन्ने लागेको थियो एउटा। तर हिजोबाट जसरी चाहिँ पत्रकार बोलाउने, रातभरि खुवाउने, पाकेटभरि हालेर खामभरि दिएर हेडक्वार्टरले, मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई, भाइ दम छ भने वर्दी खोल्ने, आउने बाहिर चुनाव लड्ने, होइन भने तत्काल यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने नैतिक अधिकार छैन।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार. संवैधानिक इजलास गठनमा प्रधान न्यायाधीशको स्वेच्छाचारिता भएको भन्दै न्यायाधीश हरि भुइँयाले बस्न अस्वीकार गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलास प्रभावित भएको छ. प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आज गठन गर्नुभएको संवैधानिक इजलासमा न्यायाधीश भुइँयाले बस्न अस्वीकार गर्नुभएको हो. यसअघिका इजलासमा आफूलाई नराखिएको तर आज एकासी राखिएको भन्दै भुइँयाले गठन प्रक्रियाको मापदण्डमाथि प्रश्न उठाउनु भयो. उहाँले इजलास गठनमा वरिष्ठता क्रम वा गोला प्रथाको वैज्ञानिक विधि हुनुपर्ने अडान राख्नु भएको छ. न्यायाधीश फोयालको असन्तुष्टिपछि अन्य न्यायाधीशहरू पनि बस्न तयार नभएपछि आजको संवैधानिक इजलास बस्न सकेन. यता नेपाल बार एसोसिएशनले विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास गठनलाई प्रधान न्यायाधीशको व्यक्तिगत तजबीजको विषय बनाइएको भन्दै आपत्ति जनाएको छ. बारले चोलेन्द्र शमशेर झबराको कार्यकालको स्वेच्छाचारिताले फेरि टाउको उठाउन थालेको टिप्पणी गरेको छ. बारले वरिष्ठता र गोला प्रथा प्रणाली तत्काल लागू गर्न पनि माग गरेको छ. संस्थागत सरकारलाई व्यवस्था गरिए कड़ा प्रतिरोधमा उत्रिने चेतावनी समेत बारले दिएको छ.
5: सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न आदेश दिएको छ. न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था कार्यान्वयन नगरिएको देखिएकाले अन्तिम टुङ्गो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय कार्यवाही नगर्न भनेको हो. नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले 30 दिनभित्र विश्वासको मत नलिएको भन्दै एमालेका लीलबहादुर थापाको तर्फबाट रिट परेको थियो. अदालतले विपक्षीहरूले आदेश जारी हुन नपर्ने भए त्यसका आधार कारण र प्रमाणसहित कार्तिक 11 गतेसम्म लिखित जवाब पेश गर्न आदेश दिएको छ.
4: यस्तै सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकार विरूद्ध दायर बजेट सम्बन्धी उत्प्रेषण रिट निवेदनमा लिखित जवाब पेश गर्न आदेश दिएको छ. सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मणिराम उपाध्यायले दायर गर्नुभएको उत्प्रेषण सम्बन्धी रिट निवेदनमा प्रारम्भिक सुनवाई गर्दै विपक्षी मुख्य न्यायाधिवक्ताको कार्यालय सुदूरपश्चिम प्रदेश मार्फत लिखित जवाब पेश गर्न आदेश दिएको हो. आदेश रिट निवेदनको माग बमोजिम आदेश जारी हुनुपर्ने वा नपर्ने सम्बन्धमा आधार र कारणसहित बाटोको म्याद बाहेक 15 दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ. निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा भने दुवै पक्ष राखी छलफल गर्न उपयुक्त देखिएको भन्दै यही असोज 23 गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ. अधिवक्ता उपाध्यायले तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेट सम्बन्धमा रिट दायर गर्नुभएको थियो.
5: सरकारले मासु पसल र पशु वधशाला संचालनका लागि नयाँ र कड़ा मापदण्ड प्रस्ताव गरेको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु जाँच नियमावलीको दोस्रो संशोधन मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण र सरकारवालासँग राय सुझाव मागेको छ. प्रस्तावित नयाँ नियम अनुसार अब मासु पसल र पशु वध गर्ने स्थान पूर्ण रूपमा छुट्टाछुट्टै हुनुपर्नेछ. वध गर्नु अघि पशुलाई कम्तीमा 12 घण्टासम्म विश्राम गराउन छाना सहितको टहरा अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ. यस्तै वध अघि पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र बिक्री कक्षमा मासु सुरक्षित राख्न फ्रिजर वा चिलर अनिवार्य हुनुपर्ने प्रस्ताव छ. नयाँ मापदण्डमा मासु निरीक्षकको अधिकार थप फराकिलो बनाइएको छ. अस्वस्थ मासु नष्ट गर्ने उपभोग योग्य मासुमा छाप लगाउने र रोगी पशुको मासुमा प्रयोग भएका औजार निर्मलीकरण गरी पुनः प्रयोगमा रोक लगाउने नियम ल्याइएको छ.
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकामा कार्यरत 2 कर्मचारीलाई 1,00,000 रूपियाँ घुस सहित नियन्त्रणमा लिएको छ. अख्तियारको बर्दीवास स्थित कार्यालयबाट खटिएको टोलीले नगरपालिकामा कार्यरत इन्जिनियर डीकेएस कुमार यादव र चौथो तहका सुपरभाइजर सहायक कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो. उनीहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने क्रममा सेवाग्राहीलाई घुस दुःख
5: हैरानी दिई घुस माग गरेको ओझोरी अख्तियारमा परेको थियो। सोही ओझोरीका आधारमा पुगेको अख्तियारको टोलीले उनीहरूलाई 1,00,000 रूपियाँ घुस रकम र स्रोत नखोलेको थप 33,700 रूपियाँ सहित मलङ्गवा नगरपालिका परिसरबाटै नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिएका दुवैजनामाथि विशेष अदालतबाट आज म्याद थप गरे भ्रष्टाचार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ।
0: नापी कार्यालय बर्दीवास महोत्तरीका सर्वेक्षक शिव कुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाह विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम दिइरहेको अवस्थामा अख्तियारको टोलीले शाहलाई 1,00,000 रूपियाँ सहित नियन्त्रणमा लिएको थियो। अख्तियारले शाह विरूद्ध 1,00,000 रूपियाँ बिगो कायम गरी सोही बराबरको जरिवाना तथा कानून बमोजिम सजायको माग दावी गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: सुधारको एकमात्र डिटिएल सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन।
0: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। कैलालीको घोडाघोडी नगरपालिकामा आज बिहान परेको असिना सहितको भारी वर्षा र हावाहुरीले धान बालीका साथै भौतिक संरचनामा क्षति पुर्याएको छ। धान काटेर फित्याउने अन्तिम तयारी गरिरहेका बेला आएको असिना पानी र हुरीले काटेर सुकाइएको धान भिजाउने र डुबाउनका साथै खेतमै रहेको पाकेको धानको बाला समेत झारी दिएको छ। हुरीले विद्युतका तार चुडाउनुका साथै पोलमा क्षति पुर्याएपछि पहलमानपुर सब स्टेशन क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ।
3: सरकार र सिर्सिया स्थित वीरगंज सुक्खा बन्दरगाह ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआवजाको माग गर्दै धरनामा रहेका पीड़ित बीच सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षीमा आज भएको मुआवजा संघर्ष समिति दुवै पक्षबीचको वार्तापछि चार बजे सहमति भएको हो। सहमति अनुसार 2082 मंगिर 28 गते निर्णय गरी लिखित पठाइएको र हालसम्म उक्त जग्गाहरूको दर्ता गरी लाल पूर्जा वितरण भएको नपाइएको भनी स्थानीयवासीले गुनासो गरेको र दर्ता बिनाको जग्गा र यसमा बनेका संरचनाको मुआवजा क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकाले भूमि प्रशासन कार्यालय पर्साले तालुका निकायमा यथाशीघ्र र पुनः ताकेता गर्ने निर्णय गरिएको छ।
4: सुदूरपश्चिम प्रदेशका 86% भन्दा बाल बालिका कम्तीमा एउटा आधारभूत सेवाको पहुँचबाट वञ्चित रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज धनगढ़ीमा सार्वजनिक गरेको नेपालमा बाल बालिकाको बहुआयामिक वञ्चितीकरण सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन 2026 प्रदेशका बाल बालिकाको ठूलो हिस्सा अर्थात 86.6% कुनै न कुनै एउटा क्षेत्रमा वञ्चित रहेको देखाएको हो। प्रतिवेदन अनुसार सुदूरपश्चिममा 56.4% बाल बालिका दुई वा दुई भन्दा बढ़ी आयाममा वञ्चित छन्। राष्ट्रिय स्तरमा यस्तो वञ्चितीकरणमा रहेका बाल बालिकाको अनुपात 51.6% छ। यस्तै तीन वा सो भन्दा बढ़ी आयाममा वञ्चित बाल बालिकाको 21.4% संख्या रहेको छ।
3: प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिले विपदबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको छ। समितिका सभापति गणेश पराजुलीको टोलीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रबाट विपदपछिको वस्तुगत अवस्थाको अध्ययन शुरू गरेको हो। विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद व्यवस्थापन तथा समन्वयमा खटिएका तीनै तहका सरकारका प्रतिनिधिसँग टोलीले विपद र विपदपछिको वास्तविक वस्तुस्थितिबारे जानकारी लिएको सभापति पराजुलीले बताउनु भएको छ।
4: चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध मुख्य सड़क मरमत गरी दशैं अघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अघि बढ़ाएको छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले प्राकृतिक विपदले क्षति पुर्याएका राजमार्ग तथा सड़क सुधारका काम तीव्र गतिमा भइरहेकाले दशैं अघि नै मुख्य राजमार्ग सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ।
3: नेपाल राष्ट्र बैंकले यसपालिको दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै 100 रूपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट 100 रूपियाँका नोट पनि वितरण गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले भोटेको सिबारीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार प्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
4: नेपालीहरूको महान चाड विजय दशमी नजिकैसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा तयारी तीव्र पारिएको छ। त्यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिर सहितका दर्शनौ स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजा अर्चना गर्ने तयारी भइरहेको छ। जनकपुरधाममा यस वर्षको दशैंलाई विशेष बनाउन स्थानीय युवा क्लबहरू सक्रिय रूपमा जुटेका छनृ
3: नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ, त्यससँगै नेप्से परिसूचक 6.38 अंकले घटेर 2572 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 3,74,80,00,000 रूपियाँमा खरिद बिक्री भएको छ। आज 100 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घटे भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। रसायन विज्ञानको करिब 1 शताब्दी पुरानो जटिल रहस्य सुल्झाउने दुई वैज्ञानिकलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले आज सन् 2026 रसायनतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी पी कागन र जापानका

0: यदि आज अमेरिकालाई हराएमा नामिबियाले नेपालसँगको अंक दूरी बढ़ाउनेछ। लीग टूको शीर्ष चार टोली विश्वकप छनौट खेल्ने अवसर पाउने भएकाले नेपालका लागि बाँकी चार खेल निकै महत्वपूर्ण छन्। नेपालले अब ओमान र क्यानेडासँग चार खेल खेल्दैछ। आईसीसी विश्वकप लीग टू क्रिकेटको तयारीमा रहेको नेपालले अहिले ओमानमा अभ्यास खेल गरिरहेको छ। आज भएको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमान एलाई 2 विकेटले पराजित गरेको छ।
1: टेनिस खेलाड़ी अभिलाष प्रविष्ट पाकिस्तानमा जारी W15 इस्लामाबाद अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। इस्लामाबादमा आयोजित सर्किट वन अन्तर्गत महिला सिंगल्सको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अभिलाषले विशेष शुरूआत गरेकी हुन्। उनले आयोजक पाकिस्तानकी रोमी शाह मलिकलाई 6-1 र 6-0 सोझो सेटमा सहजै पराजित गरिन्। जितसँगै अन्तिम 16 स्थान बनाएकी उनले भोलि हुने प्री क्वार्टर फाइनल खेलमा रूसी खेलाड़ीको सामना गर्नेछिन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कंग्रेस सभापतिबाट राठौर र उपसभापतिबाट दुईजनाको उम्मेद्वारी फिर्ता। भोलि बिहान 10 बजेदेखि मतदान शुरू हुने 3 मतदान केन्द्रको व्यवस्था।
1: बेपत्तालाई मृत घोषणा गर्ने अवधि 12 वर्षबाट 45 दिनमा छुट्याइयो। 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश।
0: सुदूरपश्चिम सरकार विरूद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग। गण्डकी सरकारलाई दीर्घकालीन महत्वका निर्णय गर्न रोक।
1: रसायन शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्स र जापानका वैज्ञानिकलाई दिँदै द्वन्दका कारण यमनमा मानवीय संकट थुलियो। आपतकालीन कोषको अपील।
0: र विश्वकप लीग टूमा अमेरिका र नामिबिया आमने सामने हुँदै इस्लामाबाद टेनिस प्रतियोगितामा अभिलाषा विष्टको विजय शुरूआत।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। समीक्षा र अप्सरा बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thaha

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखे सल्लाह बेगर के क्वाक बोलेको? मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपाल

0: एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष स्थिरता सम्बन्धमा,
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा,
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
0: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा,
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा,
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा, सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98520-35191, 99-570-191, 98-420-92-388 र 98-520-51-354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
2: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
3: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
2: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: हेलो
1: भाइ, छोकरी
0: किरण जी भाइ, सुनिदु भाइ
1: घरमा आउनु भयो?
0: म आइपुगे। अनि खै त सुन आऊ
1: भाइ, मलाई छुट्टी नै मिलेन। बाबा आमा बहिनी अनि सरलाई राम्रोसँग दसैँ मनाउन भन्छ, धेरै सम्झेको छु।
0: ए हस् हस्, आफ्नो राम्रो

0: अझै जारी राखेका छन्। किएवमा कम्तीमा दुईजनाको ज्यान गएको छ र युक्रेनका प्रहरीले विस्फोटन नभएको एउटा रूसी बलिस्टिक क्षेप्यास्त्र निष्क्रिय गराएका छन्। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त आक्रमण आज 74 वर्ष पुग्दै गरेका भ्लादिमिर पुतिनलाई रूसी सेनाले दिएको जन्मदिनको उपहार भएको टिप्पणी गरेका छन्। इजरायल र विश्वभरका मानिसहरूले हमास नेतृत्वका लडाकुहरूले 7 अक्टोबर गरेको हमलाको 3रो वर्षगाँठ पारेर विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्। सो हमलामा झण्डै 1200 मारिएका थिए भने 2500 भन्दा बढ़ीलाई बन्धक बनाइएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 75,000 प्यालेस्टिनीहरू मारिएका हमासका अधिकारीहरूले जनाएका छन्। इजरायलमा स्मृति सभाहरू मौन धारण गरेर शुरू भएका थिए। शोक सन्तप्त परिवार र साथीहरूले आफ्ना प्रियजनको सम्झना गरिरहँदा कतिपयले हमलाको स्वतन्त्र जाँचको माग गर्दै आएका छन्। शल्यक्रिया र औषधिको प्रयोग विरूद्ध चेतावनी दिँदै विश्व स्वास्थ्य संगठनले पहिलो पटक बालबालिकामा बढ़िरहेको मोटोपनको दरसँग जुझ्ने उपायबारे एउटा मापदण्ड सार्वजनिक गरेको छ। बीबीसीकी ओर्लान्डा टिल भन्छिन्, यो विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले हाल विश्वभर 11,70,00,000 बालबालिका र युवा युवतीमा मोटोपन रहेको र हालैका दशकमा यो संख्यामा भारी वृद्धि भएको उल्लेख गरेको छ। वयस्कहरूले मोटोपन घटाउने औषधिको प्रयोगलाई व्यापक बनाएका बेला डब्ल्यूएचओले युवा उमेरका व्यक्तिहरूलाई त्यसो नगर्न चेतावनी दिएको छ। उसले त्योसँग जुझ्ने रणनीति बनाउँदा स्वस्थ आहार, शारीरिक गतिविधि र व्यवहार परिवर्तनमा ध्यान दिनुपर्छ भनेको छ बीबीसी संवाददाताको भनाई। बीबीसीका स्वास्थ्य संवाददाता भन्छन्, अधिकांश औषधिहरू 10 वर्ष भन्दा बढ़ी उमेरका बालबालिकालाई मात्र दिन मिल्ने गरी लाइसेन्स दिइन्छ, तर चिकित्सकहरूले त्यस विपरीत पनि औषधि प्रयोगको सिफारिश गर्छन् र औषधि कम्पनीहरूले 6 वर्षका कलिला बालबालिकामा पनि त्यसको परीक्षण गरेको पाइएको छ। रसायन शास्त्र तर्फको यस वर्षको नोबेल पुरस्कार फ्रान्सका हेनरी कागान र जापानका कान्सु सुआईलाई संयुक्त रूपमा दिइएको छ। ती वैज्ञानिकहरूले कसरी रासायनिक प्रतिक्रियाले कुनै मोलिक्युलका दुईवटा उस्तै स्वरूप तयार गर्छन् भन्ने देखाएका छन्। नोबेल कमिटीले यो खोज औषधि उत्पादनका लागि महत्वपूर्ण रहेको भन्दै कुनै मोलिक्युलको एउटा स्वरूपले रोगको निदान गर्न सक्ने तर उस्तै अर्को स्वरूपले त्यसो गर्न नसक्ने उल्लेख गरेको छ। र इण्डोनेसियाको एउटा अदालतले दर्जनौ भारतीय नागरिकहरूलाई पर्यटकीय क्षेत्र बालीमा अनलाइन जुवामा संलग्न रहेको आरोपमा जेल सजाय सुनाएको छ। उक्त समूहका व्यक्ति अघिल्लो वर्षदेखि जुवा घरहरूमा काम गर्दै आएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। रसुवा बाढ़ीमा हराइरहेकाहरूलाई लक्षित गर्दै सरकारले 12 वर्षदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने प्रचलित कानूनी व्यवस्थालाई संशोधन गर्ने प्रक्रिया थालेको छ। सरकारले आज विपद सम्बन्धी केही ऐन संशोधन सहित 3 अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कानूनी जटिलताका कारण भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएकाका परिवारले समस्या भोग्दै आएका थिए। उक्त बाढ़ीमा परेका 1,455 जनाको शव फेला परे पनि 5,285 जना अझै बेपत्ता छन्। एक रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न सकिने कानूनी प्रावधान संशोधन गरी अवधि छोट्याउन खोजेको हो।
2: यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। लगायतका उल्लेखनीय रूपमा नै छोटाउने कुरा छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने।
1: कानूनी जटिलताका कारण राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्ता व्यक्तिका सम्बन्धमा आवश्यक निर्णय लिन सकिरहेको थिएन। नयाँ कानून बनेपछि बेपत्ता व्यक्ति सम्बन्धी प्रक्रिया सहज हुने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बीबीसीसँग बताए।
3: मृत्यु भइसकेका व्यक्तिको डेथ सर्टिफिकेट दिनको लागि र मृत्यु सरह घोषणा भएको व्यक्तिलाई पनि डेथ सर्टिफिकेट दिनको लागि उहाँले इन्सुरेन्सको क्लेम गर्नुपर्ने होला, विदेश नागरिक भएकोमा पनि उनीहरूको चाहिँ पाउने इन्सुरेन्स आदि इत्यादि कुरा होला। यी सबै कुरालाई चाहिँ यसले सजिलो बनाउँछ र नेपाल सरकारले तोकेको जुन मापदण्ड अनुसार पाउने थाहा छ त्यो पनि पाउँछ र त्यसको लागि पनि यसले बाटो खोल्छ भन्ने हो।
1: लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाएका कतिपय परिवारले प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिरहेका छन्। रसुवा र नुवाकोटका कतिपय बाढ़ी प्रभावित परिवारले आफ्नो परम्परा अनुसार बेपत्ता आफन्तजनको काजक्रिया गरिरहेका दृश्य हिजो आज पनि देखिराखिएको नुवाकोट स्थित बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन्। उनका अनुसार लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि आश मारेर अन्तिम संस्कार गर्नु परेको परिवारजनको भनाइ छ। एक रिपोर्ट।
4: उनीहरूले आफ्नो हराएका आफन्त अब फर्केर आउँदैन भनेर मृतकका नाममा गरिने संस्कार अनुसार घेवा गर्न थालेका छन् भने कतिपय भने गर्ने तयारीमा रहेको बताउँछन्। होल्डिङ सेन्टरमा बस्दै आएकी योगिता तामाङले बाढ़ीमा सासु आमा सहित परिवारको चारजना गुमाइन्। योगिताका अनुसार अब फर्किन्छ भन्ने आशा नहुँदा संस्कार अनुसार अन्तिम कार्य गर्न थालेको हो।
5: खोजिरहेछु, अब पाउँदैन, नपाएपछि त अब यत्रो दिन भइसक्यो, पाउँदैन होइन, घेवा नै गर्नु पर्यो।
4: रसुवाका नोरक्याल तामाङले श्रीमती आमा बुबा सहित परिवारको 11 जनाको घेवा आज सकाएको बताए।
6: माथितिर गाउँमा भएर 49 दिनमा गर्थ्यो, अब 3 दिन गर्ने थियो, जलन थियो, अहिले यस्तो भारीले घुमाउँदाखेरि गरौँ भने कता गरौँ, अब बसौँ कता बसौँ, खाउँ कहाँ खाउँ, उनीहरू मरेर गए भने केही होस् भन्ने चाहिँ मेरो मनमा सोचेर घेवा गर्नु भयो।
4: बाढ़ीमा हराएकाहरूलाई काठमाडौँका विभिन्न अस्पताल चितवन र पोखरासम्म गएर खोजे तापनि केही जानकारी नपाएपछि संस्कार अनुसार घेवा सकाएको लोसेन तामाङले बताए। उनको अनुसार बाढ़ीमा हराएका श्रीमती, तीन छोरी, बहिनी ज्वाई लगायत परिवारको घेवा सकाएको हो।
7: अस्पतालतिर कहीँ अब बिरामी छ होला, कहीँ उपचार होला भनेर मैले ठाउँ ठाउँमा डाक्टरहरूसँग कन्ट्याक्ट गरेर फोन गरेँ। फोनबाट मेरो कन्ट्याक्ट नम्बर दिएर, मेरो नाम दिएर अनि त्यो खोज्दाखेरि नभएर हामी क्लास नभेट्यो भने अब उनीहरूलाई अब केही खानेकुरा पठाउनु पर्ला भनेर लामाहरूसँग सल्लाह गरेर बम्बुमा गएर अनि छेमीहरू गयो, त्यसैले जस्तो गर्न सकेन, ऋण थापेर त्यति।
4: आफूहरूको संस्कार अनुसार मृत्यु भएको 49 दिनमा 3 दिन लगाएर घेवा गर्दै आएकोमा यस पटक भने विपत्तिको कारण तिथि हेर्दै एकै दिन धेरै जनाको संस्कार अनुसार घेवा गरेर विदाबारी गरेको परिवारले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाको।
1: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय। आसन्न ठूला चाड़पर्वलाई लक्षित गर्दै प्रहरीले आजदेखि देशभर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। योजनामा सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षा तथा सड़क सुरक्षा लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यसै सन्दर्भमा हामीले केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यस वर्षको विशेष सुरक्षा योजनामा विगतको तुलनामा के कस्ता नयाँ तथा फरक विषय समेटिएका छन् भनेर सोधेका छौं।
8: विगत भन्दा फरक भनेको हामीले विशेष त यो प्रविधिमा आधारित सुरक्षा निगरानी, खास गरी सीसीटीभीबाट प्रमुख बजार, चोक, नाका तथा भीड़भाड़ क्षेत्रको निगरानी बढ़ाएको अवस्थाहरू छ। ड्रोनको प्रयोग हामीले बढ़ाएको अवस्थाहरू छ र एरियल सर्भेलेन्स हामी गर्दैछौ। त्यसै गरी बडी वन क्यामेरा हामी मेक्सिमम प्रहरी कर्मचारीहरूमा हामी उपलब्ध गराउँछौ। आवश्यक स्थानमा तालिम प्राप्त कुकुरबाट पनि डग स्नाइपिङको सर्चको कामहरू गर्छौ। प्रहरी संचार प्रणाली मार्फत रियल टाइम सूचना आदान प्रदान हुन्छ। सूचनामा आधारित हामी चेकिङ प्रणाली शुरू गरेको अवस्थाहरू छ। जस्तै कुनै सवारी साधन ओभर स्पिडिङमा छ वा ट्राफिक नियम उल्लंघन गरेर अगाडि बढ्दैछ भने त्यहाँ दिएको सूचना अघिल्लो स्टेशनले बस चालकलाई नियन्त्रण लिएर त्यहाँ चेक जाँचको कार्य हुन्छ। त्यसमा अर्को हामीले गर्न खोजेको काम भनेको लाइसेन्स लापस्ते मापस्ते चेक हामीले बढ़ाएको अवस्थाहरू छ। त्यो पनि हामी सवारी साधन छुट्ने ठाउँमै गर्छौं। प्रविधिमा आधारित अर्को डिजिटल ठगीलाई विशेष निगरानी गरेका छौं। त्यसरी हामी अगाडि बढ्छौं।
9: विशेष सुरक्षा योजना अन्तर्गत देशभरि कति संख्यामा सुरक्षा कर्मी परिचालन गरिनेछ र ड्रोनको पनि उल्लेख गर्नुभयो, के कति त्यसको प्रयोग हुनेछ?
8: देशभरि गरेर हामीले करिब करिब 13,000+ ठाउँमा हामी ड्युटी राख्छौ। त्योमा चाहिँ हाम्रो 50,000+ प्रहरी कर्मचारीहरू खटिनुहुनेछ। त्यसमा ड्रोन पनि हामीले प्रत्येक जिल्ला हामीसँग उपलब्ध भए अनुसार प्रदेश, काठमाडौँ, विशेष शहरहरूमा प्रयोग गर्छौ। चोरी तथा लुटपाट हुन सक्ने सम्भावनालाई, युवाकाश तथा अवैध सट्टेबाजीका कुराहरू, लागू औषध नियन्त्रणका कुरा, अवैध मदिरा नियन्त्रण, कालो बजार तथा कृत्रिम अभावमा नि विशेष ध्यान केन्द्रित हुनेछ। बोर्डर एरियामा हुन सक्ने, सीमा नाकामा हुन सक्ने अपराधहरू, यसमा तस्करीका कुराहरूमा पनि हामी विशेष निगरानी गर्छौं, विशेष ध्यान दिन्छौं र विशेष प्रहरी परिचालन गरेर नियन्त्रण गर्छौं।
9: अब अन्त्यमा खास गरेर लामो यात्रा गर्ने बेला हो, मान्छेहरू घर छोडेर लामो यात्रामा पनि निस्केका हुन्छन्, आम मानिसहरूलाई के सुझाव छ यहाँहरूको?
8: यसपालिको सुरक्षा योजनाको विशेष ध्यान केन्द्रित भनेको अपराधको नियन्त्रण र घटित अपराधको सफल अनुसन्धान र दुर्घटनाको न्यूनीकरण र जनधनको क्षतिमा न्यूनीकरण ल्याउने एकदम कमी ल्याउने भनेर विशेष हाम्रो यसमा पहल छ र यस्तो खालको कुनै किसिमको कसैले ओभरी सुमा सवारी साधन चलाएको छ, मापसी गरी सवारी साधन चलाएको छ वा ट्राफिक नियम उल्लङ्घन गरेको छ भने आम नागरिकले नजिकको प्रहरी कार्यालयमा अर्थात् 100 फोन गर्न भने म सबैमा विशेष अनुरोध पनि गर्छु। सँगसँगै खाली रहेका घरहरू खाली राखेर जुन जानुहुन्छ कुनै शंकास्पद वा अपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्नु भनाइ छ क्या। इफ यु सी समथिङ से समथिङ केही देख्नुहुन्छ भने त्यसलाई आफूमा सीमित नराख्नुहोस्, नजिकको प्रहरी कार्यालयमाको फोन नम्बरमा त्यसमा फोन गरेर त्यो सानो सूचना समयमै दिनुभयो भने ठूलो घटनाबाट जोगाउन सकिने बुझेर सबैमा विशेष अनुरोध म त्यही गर्न चाहन्छु। नागरिक सहकार्यलाई मुख्य आधार बनाएर हामीले यसपालि सुरक्षा योजना बनाएर लागू गरेको अवस्था छ, ढुक्क भएर चाडपर्व मनाउनुहोस्।
1: उनी थिए केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफले, साथी गनी अन्सारीसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। सन् 2023 अक्टोबर 7 हमासको नेतृत्वमा भएको आक्रमणको तेस्रो वर्षगाँठ पारेर इजरायलीहरूले विभिन्न कार्यक्रमहरू गरिरहेका छन्। झण्डै 1200 जना मारिएको र 251 जनालाई बन्धक बनाइएको उक्त हमलापछि गाजामा इजरायलले गरेको आक्रमणमा झण्डै 75,000 जनाले ज्यान गुमाएका हमासका अधिकारीहरूले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
0: सन् 2023 स्थानीय समय अनुसार बिहान 6:29 आक्रमण शुरू भएको थियो र इजरायलीहरूले त्यही समयमा 1 मौन धारण गरेर स्मृति कार्यक्रमहरू आयोजना गरिरहेका छन्। तेल अभिभमा मानिसहरूले सड़कमा कार रोकेर मौन धारण गरेका थिए। उक्त दिन नोभा म्युजिक फेस्टिभलको आयोजना भएको स्थानमा 378 जनाको हत्या गरिएको थियो र 44 जनालाई बन्धक बनाइएको थियो। त्यहाँको स्मृति सभामा सहभागी एकजना पीड़ितकी आमाले सुहमला दुस्वप्न जस्तो र कल्पनै गर्न नसकिने प्रकृतिको भएको बताइन्। अक्टोबर 7 हमलाको जवाफमा इजरायलले गाजामा सैन्य कार्यवाही थालेको थियो र त्यसमा 74,200 मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मलाई विश्वास लागिरहेको छैन कि इजरायलले कुनै कारण बिना यो विनाश गर्यो। उनीहरूले गाजालाई बस्न सम्भव नभएको ठाउँ बनाइदिएका छन्, एकजना प्यालेस्टिनीले बीबीसीसँग भने। गाजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको 20 शान्ति योजना अन्तर्गत युद्ध विराम भएको 1 पुग्न लागेको छ तर त्यस यता पनि 1400 भन्दा बढी मानिसहरूले इजरायली आक्रमणका कारण ज्यान गुमाएको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: क्षतिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षतिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षतिज पारीबाट, यादहरू कति कति क्षतिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षतिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षतिज पारीको बसाइ मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ भेत मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षतिज पारी। रेडियो कार्यक्रम क्षतिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहौले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शंखुवा सभा,
1: सपना सासाङखर, मादी नगरपालिका चार, देवढुङ्गा शंखुवा सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका चार, शंखुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शंखुवा सभा,
0: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका तीन, इलाम
1: ठुलदाई, श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
0: राज बिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शंखुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारी शंखुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शंखुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक, बैसिन्दा शंखुवा सभा हाल कतार,
1: जनिता चामलिङ राई, फेदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँचथर हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुसुवा शंखुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शंखुवा सभा हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शंखुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरत राई तुम्सा, पौवादुम्मा गाउँपालिका पाँच, भोजपुर हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा।

मनमा बोकेर एउटा रहर बाँचिरहेको छु, मनमा बोकेर एउटा रहर बाँचिरहेको छु, पक्कै आउँछ भनेर अवसर बाँचिरहेको छु, मनमा बोकेर एउटा रहर बाँचिरहेको छु। खै के लेखिएको छ यो निधारमा, खै के हुने हो के लेखिएको छ यो निधारमा, राम्रै गर्छु सोचेर सकभर बाँचिरहेको छु, मनमा बोकेर एउटा रहर बाँचिरहेको छु, पक्कै आउँछ भनेर अवसर बाँचिरहेको छु, मनमा बोकेर एउटा रहर बाँचिरहेको छु। प्रिय मन, हार्दिक हार्दिक स्वागत अनि न्यानो रात्रिकालीन सांगीतिक अभिवादन कार्यक्रम क्षितिज पारीको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी मनहरूलाई आज पनि उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै म तपाईँकै रेडियो सारथी दुर्गा यति बेला तपाईँ समक्ष आवाजको माध्यमबाट यतिखेर प्रस्तुत भएको छु। तपाईँ सबै सबै मनमुटुहरूलाई उसरी नै आज पनि मैले हार्दिक हार्दिक स्वागत गर्दै अबको करिब करिब 10 बजेसम्म तपाईँसँगै सहयात्रा गर्दै मिठा गीत संगीतहरूको साथमा तपाईँसँगै रहन्छु। पक्कै पनि यो यात्राभरि तपाईँले पूर्ण रूपमा मलाई साथ दिनुहुनेछ। यति बेला कार्यक्रम क्षितिज पारीको यो व्यवसायलाई रेडियो अरूण मार्फत विशेष गरी कोशी प्रदेश अनि आसपासका भूभागहरूमा साथ दिँदै हुनुहुन्छ तपाईँले। 97.6 MHz को फ्रिक्वेन्सीमा चाहिँ रेडियो अरूण कोशी प्रदेश अनि आसपासका भूभागहरूमा यति बेला गुन्जिरहेको छ भने रेडियो अरूणका विभिन्न डिजिटल प्लेटफर्महरू पनि रहेका छन्। www.radioarun.com.np त्यसै गरी हाम्रो पात्रो मोबाइल एप्स नेपाली पात्रो त्यसै गरी अल नेपाली रेडियो एफएम लगायतका विभिन्न एप्लिकेशनहरूबाट चाहिँ तपाईँले यति बेला यो कार्यक्रमलाई संसारभरबाट सुनिरहनु भएको छ, साथ दिइरहनु भएको छ। सँगसँगै तपाईँले रेडियो अरूणको आधिकारिक फेसबुक पेज रहेको छ रेडियो अरूण 97.6 MHz यहाँबाट पनि यो कार्यक्रमलाई चाहिँ तपाईँले सहज रूपमा यति बेला संसारभरबाट चाहिँ हेर्न सुन्न सक्नुहुन्छ। तपाईँ सबैलाई म नमन गर्छु। सँगसँगै मेरो व्यक्तिगत टिकटक आइडीबाट पनि यति बेला तपाईँले यो यात्रालाई निहालिरहनु भएको छ, नजिकबाट हेरिरहनु भएको छ, सुनिरहनु भएको छ। तपाईँ सबै मनमुटुहरूलाई यति बेला न्यानो स्वागत गर्दै मिठा गीत संगीतको साथमा अब म तपाईँसँगै रहन्छु, तपाईँसँग कुराकानी गर्छु। घरदेशदेखि परदेशसम्मका मनमुटुहरू यो यात्रामा जोडिनुहुन्छ, विशेष गरी मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको, मिडिया प्रेमी मनहरूले चाहिँ प्रायोजन गर्नुभएको यो व्यवसाय हो कार्यक्रम क्षितिज पारीको व्यवसाय। र विगत लामो समयदेखि करिब करिब 12 वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम चाहिँ कन्टिन्यू आइरहेको छ, तपाईँको साथमा यो कार्यक्रम गुन्जिरहेको छ। र अब म ढिला नगरिकन तपाईँसँगै कुराकानी गर्छु, तपाईँलाई यो यात्रामा मैले जोड्नु छ, यो यात्रा मार्फत तपाईँको आवाजलाई तपाईँको आफन्तसम्म सम्प्रेषण गर्नु छ। अब 9840868623 यो नम्बर मैले खुल्ला गरिसकेको छु, तपाईँ स्वदेशभित्रै गर्नुहुने साथीहरूले सिधै सम्पर्क गर्नुहोला। अनि तपाईँ जो यति बेला सात समुद्र पारीबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ, नेपालभन्दा बाहिरबाट तपाईँले चाहिँ कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने चाहिँ वाट्सएपमा कल गर्नुहोला। 9840868623 नम्बर सही रहेको छ। तपाईँ प्रवासमा रहनुहुने साथीहरूले चाहिँ दुईवटै माध्यमबाट यो यात्रामा जोडिन सक्नुहुन्छ, तपाईँलाई जताबाट सहज हुन्छ त्यतैबाट आउनुहोला, कुराकानी गरौं। यति बेला कोही साथीको आगमन भएको छ सम्भवतः फोनलाइनमा, म हेर्छु कोही साथी हुनुहुन्छ पक्कै। विशेष गरी आइतबार बुधबार र शुक्रबार यही प्रहरमा कार्यक्रम क्षितिज पारी आउने गर्छ र मैले तपाईँसँग कुराकानी गर्दै तपाईँलाई तपाईँका आफन्तसम्म जोड्ने गर्छु। र अब चाहिँ तपाईँसँग कुराकानी गर्ने हो मैले, धेरैभन्दा धेरै मनमुटुहरू यो यात्रामा जोडिनुहुन्छ, मैले यति बेला मोबाइलको स्क्रिनमा देखिरहेको छु केही साथीहरूको आगमन भइरहेको छ, तर यहाँ केही टेक्निकल इरहरू भइरहेको छ, त्यो भएर पनि यति बेला मैले साथीलाई लिन सकेको छुइनँ। म यति बेला एउटा मिठो गीत राख्छु तपाईँको निम्ति, मिठो गीत छ, गीत पश्चात म तपाईँसँग जोडिन्छु, आउनुहोला। यति बेला भने यो गीत तपाईँको लागि राख्छु।

0: हजुर, यति बेला तपाईँले यो आवाज सुन्नुभयो, यो गीत सुन्दै गर्दा तपाईँ जो यति बेला आफ्ना आफन्तहरूबाट टाढा हुनुहुन्छ, आफ्ना आफन्तहरूबाट टाढा रहँदै गर्दाखेरि पक्कै पनि यो गीतले तपाईँको मन मस्तिष्कलाई झन्कृत बनायो, तपाईँको मन मस्तिष्कलाई छोयो। वास्तवमै प्रवासमा रहनुहुने मनमुटुहरू यति बेला यो यात्रामा जोडिँदै गर्दा अनि चाडपर्वहरू नजिकिँदै गर्दा पक्कै पनि तपाईँको मन यति बेला केही न केही कुण्ठित भएको छ, तपाईँको मन दुखेको छ, यो मैले महसुस गरिरहेको छु। कृष्ण भक्त राईको आवाजमा सजिएको नछरे आमा जमरा नराखे जमरा होइन टिका नमुछे, यो साल तिम्रो छोरो आउँदैन होइन, यही भाव समेटिएको एउटा धेरै पीडाहरूले भरिएको एउटा गीत तपाईँले सुनिसक्नु भएको छ। हामी क्षितिज पारीको बसाईमा छौँ, रेडियो अरुण यो पल तपाईँ सुन्दै हुनुहुन्छ, साथ दिइरहनु भएको छ। तपाईँ सबै सबैलाई म फेरि पनि हार्दिक नमन गर्दै अब भने म फोन लाइनतर्फ लाग्छु। कोही साथीको आगमन भएको छ, उहाँलाई स्वागत गर्छु। को आउनु भएको छ, कहाँबाट हुनुहुन्छ? हेलो हेलो, हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए करिना मगर आइपुग्नु भयो कुवेतबाट। करिनाजी मलाई देखेर तर्सिनु भयो आज? ए होइन, म तर्सेँ भन्नुभयो अनि म पनि यसो ऐना हेर्न गएँ कि, मैले होइन तर्सिने गरी पो आएँ कि के हो, आज अलिक भुतभुत जस्तो भएर पो आएँ कि जस्तो लाग्यो। अनि करिनाजी के छ खबर, खबर सुनाउनुहोस् न। एकदम हामी आरामको चल्छौँ, ठिकठाक छौँ। तपाईँ कुवेतबाट अहिले है? पक्कै पनि कुवेतबाट हाम्रो करिनाजी, घर तपाईँको भोजपुर होइन त? अनि खबर खबर ठिकठाक रहेछ। अब दसैँ नजिकिन लाग्यो, चाडपर्वहरू एकदम नजिकै आउँदैछन्, के छ यो साल घर आउनुहुन्छ या आउनुहुन्न? हुन्छ करिनाजी, राम्रोसँग गर्नु होला, यस्तै हो, आफ्ना बाध्यताहरू हुन्छन्, आफ्ना व्यवस्थाहरू हुन्छन् होइन, कर्मले जता जता डोर्याउँछ त्यतैतिर चाहिँ अब लम्किनु पर्छ, यो मान्छेको जिन्दगी हो, सङ्घर्ष गर्नै पर्छ होइन। हो, अनि अब यो यात्रा मार्फत तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ करिनाजी? नमस्कार, सुत्यौ करिनाजी, यो बसाईमा जोडिनु भयो कुवेतबाट, सबैलाई सम्झनु भयो र घर परिवार आफन्त साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै यो बसाईबाट छुटेर गइसक्नु भएको छ। हामी क्षितिज पारीको बसाईमा छौँ र यो बसाईमा चाहिँ तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नको निम्ति, आफ्ना आफन्तीहरूलाई सम्झनको निम्ति तपाईँ आउन सक्नुहुन्छ, आउनुहोला भन्दै यति बेला चाहिँ म फोन लाइनतर्फ लाग्छु। कोही साथीको आगमन भएको छ यो यात्रामा, आउनु भएको छ, म स्वागत गर्छु उहाँलाई। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? नुवाकोटबाट ठुल्दै बोल्दै हुनुहुन्छ है? हजुर, ठुल्दैजी कहाँबाट भन्नुभयो, कहाँबाट पो भन्नुभयो? ए ठुल्दै मात्रै भन्नुभयो, अनि म त नुवाकोट सुने फेरि है। हाम्रो ठुल्दै श्रीराम दाहाल आउनुभयो नुवाकोटबाट, पहिलो पटक यहाँसँग कुरा गर्दैछु मैले रेडियोमा अन इयरमा।
1: हजुर पक्कै पनि अब कल चाहिँ अब योभन्दा पहिला पनि लागेको हो र बोलेको थिएँ होइन हजुर कुनै कार्यक्रम चलाएकोमा चाहिँ आज पहिलो पटक सेक्टर लाग्नु सफल भएको छ भन्नुपर्दै
0: अनि के छ तपाईँको नयाँ नौलो सुनाउनुहोस्
1: सब ठिक ठाक छ अब कार्यक्रम सुन्दै बस्दैछु है अब लुवाकोटमा अहिले चिसो छ अब पानी हावाहुरी चल्यो होइन अब चिसो छ अहिले चाहिँ एकदम आकाश खुल्ला भएको अवस्था छ अब अहिलेसम्म चाहिँ अब एकदम ठिकै छ भन्नुपर्छ र आफ्नो व्यक्तिगत खबर पनि ठिकै छ भन्नुपर्छ अनि के छ चैनपुरतिरको खबर अनि रेडियो अरुणको खबर के छ
0: एकदमै ठिकठाक छ चैनपुरतिरको खबर खबर पनि ठिकठाक छ रेडियो अरुणको खबर खबर पनि ठिकठाक छ भर्खरै टिकटक लाइभमा थिएँ टिकटक लाइभबाट बाहिरिनु पर्यो फेरि जोडिएँ है यताबाट पनि साथ दिन सक्नुहुन्छ ठुल्लाई श्रीराम दाहालजी लगायत साथीहरूले है अनि अब चाडपर्वहरू पनि नजिकै छन् गाउँघरतिरको माहौल छुट्टै छ होइन अब खेतमा धान झुल्दैछ होइन श्रीरामजी
1: खेतमा अब धान पनि अब लगभग लगभग अब गोड्नु सकियो है अब अब त्यस्तै छ अब बारीतिर बाघमा पनि यस्तै छ राम्रै छ सबै ठिक छ अब दसैँले पनि एकदम एकदम बाटो बिसाएको अवस्था छ है अब मौसम पनि अहिले चाहिँ अब ठिकै छ भन्नुपर्छ हल्का पानी पर्छ कहिले काहीँ है त्यस्तै हो अब
0: ल ठिक छ खुसी लाग्यो कुराकानी गर्न पाइयो अब तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म
1: हजुर सबै पनि सम्झना यो रात्रिकालीन समयमा चाहिँ साथीहरू सम्झनु पर्दछ सबैभन्दा पहिला चाहिँ हजुरलाई नै एकदम गुड नाइट शुभकामना भन्न चाहन्छ त्यसै गरी यो समयमा कार्यक्रम सुन्दै हुनुहुन्छ हाम्रो मलेसियातिर हुनुहुन्छ हाम्रो बिन्दु विजय सर हुनुहुन्छ त्यसै गरी सुशील धनचरी सर हुनुहुन्छ हाम्रो त्यसै गरी हाम्रो सूरज राई सर हुनुहुन्छ त्यसै गरी यहाँ हाम्रो सन्तोष काफले सर हुनुहुन्छ त्यसै गरी हुनुहुन्छ धेरै साथीहरू हुनुहुन्छ राजगिर खेला सर हुनुहुन्छ भरण सिंह सर हुनुहुन्छ नेपालतिर पनि वरुण सिंह राई सर हुनुहुन्छ सुनिश्चितपाङ हुनुहुन्छ धेरै धेरै धेरै साथीहरू कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरू सबै सबैलाई एकमुष्ट रूपमा गुड नाइट सुनेछ पनि
0: नमस्कार छुट्यौं यति बेला ठुल्दाई श्रीराम दाहाल लुहाकोटबाट चैनपुर नगरपालिका एघार लुहाकोटबाट यो यात्रामा जोडिनुभयो सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ पालो तपाईँको हो आउनुहोला हामी यति बेला रेडियो अरुणको रात्रिकालीन प्रस्तुति कार्यक्रम क्षितिज पारीको साथमा छौं मीडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको मीडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको बसाई हो कार्यक्रम क्षितिज पारीको बसाई र यो बसाईमा चाहिँ म घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग कुराकानी गर्दै गर्दै यो यात्रालाई पूर्णता दिने गर्छु यही सिलसिलामा यति बेला एकजना साथीको आगमन भाषा म उहाँलाई स्वागत गर्छु को आउनुभयो कहाँबाट हुनुहुन्छ हेलो हजुर रात्रिकालीन नमस्ते हजुर को बोल्दै हुनुहुन्छ रुबेली अन्जानजी बोल्दै हुनुहुन्छ है कुवेतबाट दुबईबाट दुबईबाट के छ खबर खबर हाम्रो पूर्वेली अन्जानको
2: हजुर ठिकै छ दादा भर्खर भर्खरै ड्युटीबाट आएर त्यस आधी घन्टा जति भयो बसिरहेको छु सामान प्रोग्राम चाहिँ सुन्न पाएको छैन
0: भन्नुपर्छ कार्यक्रम चाहिँ किन सुन्न पाउनु भने त फोन गर्न भ्याउनु भयो कार्यक्रम सुन्न पनि यसो टाइम मिलाउनु पर्यो नि त अहिले तपाईँसँग कुरा गर्दै गर्दा चाहिँ तपाईँले सुन्न पाउनु भएको छैन यो समयमा त सुन्न पनि मिलेन नि त तपाईँ हामी त कुरा गर्दैछौँ होइन
2: उयो
0: चाहिँ चलाउनुहुन्न ल उयो पनि चलाउनु भयो भने चाहिँ हामीलाई त्यताबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ ल ठिकै छ सफलजी आउनुभयो खुसी लाग्यो म सन्चै छु तपाईँले सोध्दै हुनुहुन्थ्यो अघि मैले जवाब दिन पाएको थिइनँ हुन्छ तपाईँका सम्झना सन्देशतर्फ लगाउन अब ल
2: हुन्छ दादा, यसको जति सम्झना गुड नाइट विशेषका शब्दहरू राख्नु पर्दाखेरि विशेष नेपालतिर चाहिँतिर रहनुहुने मेरो घर परिवारलाई पनि मिठो माया प्लस सम्झना साथमा विजय दशमीको पनि धेरै धेरै शुभकामना नेपालतिर रहनुहुने सबैभन्दा पहिला तपाईँहरूलाई नै विजय दशमीको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु र त्यसै गरी आत्मीय साथीहरू भन्नुपर्दाखेरि मुटु प्रेम मुटु आशिष मुटु शान्ति सामेल धेरै सम्झना प्लस माया भन्न चाहन्छु र साथीहरू हुनुहुन्छ निरुता चामलिङ रै नला चाम्पाङ रै अनुमिता प्रेमीलाई अनिता बाङ्कावा सोफिया हाम्रो रमला चाम्पाङलाई पनि धेरै धेरै सम्झना प्लस माया हाम्रो सुस्मिता मार्जेलिङ सानुमाया शेर्पा पुष्पाञ्जलीलाई हाम्रो सिम्पल सरिना त्यसै गरी हाम्रो मिसन मापाङ तीर्थाराई हुनुहुन्छ सर हाम्रो रुपाली सक्षम हाम्रो अमित सिंह रेवात हुनुहुन्छ अनि त्यसै गरी दिदी भूमिका राई हाम्रो लवली किराज राईलाई पनि धेरै सम्झना तथा आशिष नारायण बस्ने सुदत राई तुम्सा राजु राई काला लिम्बू पिजालाई पनि धेरै सम्झना माया कृष्ण तामाङ उमेश तामी अब साथीहरू धेरै हुनुहुन्छ हाम्रो कुवेततिर हुनुहुन्छ दिदी निता राई हाम्रो सनीलाई अनितालाई पनि धेरै सम्झना प्लस माया हाम्रो कल्पना तामाङ लगायतमा लिएर पनि गाजाले पुल भएर त्यो साथीहरू पनि जान सफलाई है भनेर चिन्नुहुन्छ माया गर्नुहुन्छ त्यहाँदेखि सबै सबै लिएर नाम छुटेका सबै मेरा प्यारो साथीहरूलाई मिठो सम्झना
0: नमस्कार सुट्यौँ यति बेला प्रवेली असफल अन्जान दुबईबाट यो यात्रामा जोडिनु भयो घर उहाँको तीरथम सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ फोनलाइनबाट बाहिरिनु भएको छ पालो तपाईँको हो आउन सक्नुहुन्छ यो व्यवसायमा म अर्को एकजना साथी आउनु भएको छ उहाँलाई पनि जोडिहाल्छु को हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ सुस्मिता नासिरिङ बोल्दै हुनुहुन्छ कुवेतबाट है के छ सुस्मिता जी आराम हुनुहुन्छ हजुर आरामै हुनुहुन्छ अब यो साल घर आउने कुरा पनि रहेनछ तपाईँको पनि है ल ठिक छ अब तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् सुस्मिताजी
3: हुन्छ मैले आफ्नो कालिम्पोङ शुभकामना राख्नु पर्दाखेरि साथमा तपाईँले गुड नाइट सुस्क पनि भन्न चाहन्छु अनि जस्तो के हुनुहुन्छ भने आउँदा अब सायद सुन्दै हुनुहुन्छ होला मम्मी आफूलाई पनि गुड नाइट सुस्क पनि आफ्नो कार्य गर्नलाई र मम्मी भन्न चाहन्छु अनि मेरो भाइ गजेन्द्र भाइ मौसम भविन्द्रलाई पनि गुड नाइट सुस्क पनि भन्न चाहन्छु अनि मोरङतिर हुनुहुन्छ नाना दुर्गा अनि प्यार छोरा युगल नाचिरिङ छोरा युवा दुबैजनालाई गुड नाइट सुस्क पनि भन्न चाहन्छु अनि बहिनी सानो स्वर्गम अनि बहिनी जयवाला हालिङ माइकिसरी मेवाङ अनि केही साथी सम्झिनु पर्दाखेरि अश्विनी सुपाङ सन्दुमाया सुब्बा अनु शेर्पा अनि सुरज राई पनि छ अनि प्रदिन मेवाङलाई अनि तीर्थ राई अनि लिम्बू विजय कृषि तामाङ दाजुले अनि अनुभव भर्खरै फोन गर्नु थियो साथीलाई असफल आयो उहाँलाई पनि गुड नाइट सुस्क पनि भन्न चाहन्छु र जति पनि मलाई सुस्मिता नासिरिङ भनेर चिन्नुहुन्छ सम्पूर्णलाई गुड नाइट सुस्क पनि भन्दै चाहन्छु ल बाई
0: नमस्कार सुट्यो सुस्मिता नासिरिङसँग कुराकानी गरे कुवेतबाट जोडिनु भयो सबैलाई सम्झनु भयो घर चाहिँ उहाँको भोजपुर हो है आफ्ना आफन्त साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै व्यवसायबाट छुटेर गइसक्नु भएको छ र अर्को एकजना साथीको आगमन भइसक्यो फेरि पनि म ब्याक टु ब्याक उहाँसँग पनि जोडिहाल्छु को आउनु भएको छ स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ अमृता राई बोल्दै हुनुहुन्छ अमृता जी कुन ठाउँबाट हो भोजपुर घर चाहिँ भोजपुर हो अहिले साइप्रसबाट भन्नुभयो अमृताजी के छ नयाँ नौलो सुनाउनुहोस् एकदमै मेरो पनि ठिक ठाक छ आराम छु है अनि साइप्रसको बसाई कस्तो हुँदैछ हाम्रो अमृताजीको राम्रै छ सोचे जस्तै छ कमाइ धमाइ ठिकै छ
3: अब आइसकेपछि सोचे जस्तो नभए पनि चित्त बुझाउनु पर्छ नि
0: चित्त बुझाउनु पर्यो होइन अब आइसकेपछि कन्ट्याक्ट पुरा गर्नु पर्यो होइन बिस्तारै आफ्ना अब हाम्रो अमृताजीको राम्रो रहेछ अथवा राम्रो रहेनछ भन्ने कुरा चाहिँ अब यहाँले कन्ट्याक्ट थप्दै जानुभयो लामो समय बस्दै जानुभयो भने हामीले बुझ्ने रहेछ यताबाट होइन
3: एकदमै
0: ल ल ल ठिक छ, राम्रो होस् होइन, अझै तपाईँको चाहिँ त्यहाँ चाहिँ कुपसाई लम्बी होस्, कमाइ धमाई राम्रो होस्, हामीले यही त हो यताबाट कामना गर्ने भनेको होइन।
3: हजुर हजुर, सबैको कामना त्यही हुन्छ है, अब आफू पनि कामना त्यही गर्दै बसिराखेको छु होइन, आगामी दिनमा कस्तो हुन्छ अब त्यो त थाहा छैन होइन,
0: त्यो समयले बताउँछ। ल ठिक छ, ठिक ठाक रहनु होला, मैले यही कामना गरेँ र यहाँका सम्झना सन्देश तर्फ लाग्छु।
3: हुन्छ, सम्झना सन्देश राख्नुको लागि तपाईँलाई अनि अरू नै फ्यामिली होल युनिटलाई एकदम सँगै गरेको दसैँको धेरै धेरै शुभकामना अनि गुड नाइट भन्न चाहन्छु। अनि मेरो भोजमा रहने मम्मी पापा दादा भाइ बहिनी सबैजनालाई एकदम धेरै सम्झेको छु, गुड नाइट भन्न चाहन्छु। अनि मलाई जति पनि चिन्नुहुन्छ है, सबै सबैलाई राखिदिएरै काइला छ, अनि सुरज श्रेष्ठ, अनि हाम्रो बहिनी त कुवेततिर सुस्मिता नाछेरी उसलाई पनि सम्झेको छु भन्न चाहन्छु। अनि मलाई जति पनि चिन्नुहुन्छ है, अब सबैजनाले बिर्सिसक्नु भएको छ है, अब जति पनि मेरो नामसँग परिचित हुनुहुन्छ
0: नमस्ते बाबा छुट्यौ। यति बेला अमृताजीसँग कुराकानी गरे, साइप्रस उहाँको बसा यति बेला कर्मभूमि साइप्रसलाई बनाउँदै हुनुहुन्छ, जन्मभूमि भोजपुर
3: अनि हाम्रो बहिनी त कुवेततिर सुस्मिता नाछेरी उसलाई पनि सम्झेको छु भन्न चाहन्छु। अनि मलाई जति पनि चिन्नुहुन्छ है, अब सबैजनाले बिर्सिसक्नु भएको छ।

0: रातिरै काइला छ अनि सुरज श्रेष्ठ अनि हाम्रो बहिनी यता कुवेततिर सुस्मिता नाछेरी उसलाई पनि सम्झेको छु भन्न चाहन्छु। मलाई जति पनि चिन्नुहुन्छ है अब सबैजनाले बिर्सिसक्नु भएको छ है, अब जति पनि मेरो नामसँग परिचित हुनुहुन्छ
1: नमस्ते बाबा एकचोटि। यति बेला अमृताजीसँग कुराकानी गरे साइप्रस उहाँको बसाइ यति बेला कर्मभूमि साइप्रसलाई बनाउँदै हुनुहुन्छ, जन्मभूमि भोजपुर।

0: Kunung anu sabik sigai sanu maya serpa lakpa doma serpa kali kamala wonim limbu isuri meong anita na porti ma ispor si susmita na siring puspa anda lirai sunita kulung nana pemikara yunika pasnet sumitra pahin tamu rukmi tamling rai sapana tamang moktan bima thami suni bajal sande atama karina magar sunim serpa nimu serpa anuska serpa sainis konya kulung durga katwal anmol cetri dildu kiriya rai dibusa sani samis tamling nirmala sarpita pakhrel sanju serpa sanju मिडिया प्रेमी राई अनि सल्लाह मलाई सुरत राई तुम छ भनेर चिन्नु हुने सबै सबैलाई नमस्ते शुभरात्रि
1: नमस्कार शुभरात्रि छुट्यौ भोजपुरको तन्दरी सुरज राय तुम्सा यति बेला सात समुद्र पहाडी हुनुहुन्छ मलेसियामा हुनुहुन्छ सुटुक्क यो पल फोन गर्नुभयो सबैलाई सम्झनु भयो र यो यात्राबाट छुटेर गइसक्नु भएको छ हाम्रो विजयजीले लास्टमा मात्र गीत बजाउनुहोस् है भन्नुभएको छ मैले बुझिरहेको छु तपाईँको भावना तपाईँले फोन गर्नुहोस् यो यात्रामा जोडिनुहोस् कुराकानी गरौँ हुन्छ अब धेरै साथीहरूको फोनहरू आइरह्यो भने मैले फोन लाइनतर्फै बढी इङ्गेज हुन्छु ल तपाईँहरूसँगै कुरा गर्छु लास्टमा गीत बजाउँला केही छैन यति बेला एकजना साथीको आगमन भयो उहाँलाई स्वागत गर्छु ढिला नगरी आउनु भएको छ को हुनुहुन्छ हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कहाँबाट बालादेखि सुनिता कुलुङ भन्नुभयो नि अनि के छ सुनिताजी तपाईँको खबर सुनाउनुहोस् न एकदमै मेरो पनि राम्रै छ तपाईँ कार्यक्रम सुन्दै बसिरहनु भएको छ म कार्यक्रम चलाउँदै बसिरहेको छु यस्तै त हुने होइन अनि सुनिताजी अब व्यवसायमा जोडिसकेपछि पक्कै पनि अब तपाईँको आफन्त साथीभाइ इष्टमित्र टन्न हुनुहुन्छ उहाँहरूलाई सम्झने होला नि त होइन नमस्कार छुट्यौँ सुनिता कुलुङ सँग कुराकानी गरे सबैलाई सम्झनु भयो आफ्ना आफन्त साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्दै गर्दै व्यवसायबाट छुटेर गइसक्नु भएको छ यो क्षितिज पारीको व्यवसाय हो रेडियो अरूणको रात्रिकालीन प्रस्तुति कार्यक्रम क्षितिज पारी तपाईँको साथमा छ र यति बेला फोन लाइनमा अर्को एकजना साथीको आगमन भयो उहाँलाई पनि स्वागत गर्छु को आउनु भएको छ हेलो रात्रिकालीन दर्शन नमस्ते सेवारो सेवारो के छ साथी खबर तपाईँको
2: हजुर मेरो खबर एकदम ठिक छ म मलेसियाबाट लिम्बु विजय भन्ने मान्छे बोलिरहेको छु है
1: हो विजय लिम्बु बोल्नुभयो मलेसियाबाट है
2: हजुर पक्कै पनि सर अनि तपाईँको खबर खबर के छ नि
1: मेरो एकदमै झकास छ विजयजी एकदम झकास छ राम्रो छ है होइन टिकटक लाइभमा यसो रहर चाहिँ लागिरहेको छ होइन
2: यो टिकटक सुन्न एकदम सजिलो हुन्छ कि टिकटक लाइभ मार्फत चाहिँ एकदम छिटो अब आवाज पनि छिटो अब
1: पर्छ होइन
2: ज्ञाप रहेन
1: म टिकटकमा चाहिँ फेरि एकदम नयाँ नयाँ छु है विजयजी अब कसरी हुन्छ अब मलाई चाहिँ अब धेरै साथीहरूसम्म पुर्याउनको लागि तपाईँहरूको विशेष हात रहन्छ होइन भूमिका रहन्छ यो टिकटकमा चाहिँ म एकदम नयाँ नयाँ छु
2: अब नयाँ नयाँ हुनुहुन्छ अब बिस्तारै आफै सिक्दै सिक्दै गइन्छ सर अब हामीले सकेसम्म लाइभ गरेर सेयर गरेर दिएको छौँ साथीहरूसम्म है कतिपय साथीहरू
1: त जोइन
2: पनि हुनुभएको होला जस्तो लाग्छ
1: ल ठिक छ विजयजी आउनुभयो अब खबर खबर सबै ठिकठाकै होला होइन पोहोर सालको दसैँमा तपाईँ स्वदेशमै हुनुहुन्थ्यो होइन
2: पोहोरको दसैँमा म स्वदेशमै थिएँ सर स्वदेशमा हुँदा चाहिँ कल गर्नु अलिक भ्याइएन बिजी व्यस्त त भयो है आफन्तसँग अब बल्ल बल्ल
1: होइन अब आफन्तैसँग भएपछि आफ्ना साथीभाइहरूसँगै भएपछि कल गर्ने कुरा पनि भएन नि त खास यो कार्यक्रम मार्फत अब आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झनै हो होइन त्यो भएर पनि तपाईँले सम्पर्क गर्नु भएन। होइन ठिक छ, अब के गर्ने, यो हालत यस्तै छ।

0: अब हामी चाहिँ भनौँ न अब विदेशसँग आश्रित नभइकन रोजगारको लागि चाहिँ भनौँ न विदेशी मुलुकहरूसँग नजोडिकन अब रहन सक्ने स्थिति छैन यहाँ होइन ल ठिक छ खुसी लाग्यो यो यात्रामा जोडिनु भयो विजयजी मलेसियाबाट तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म अब
1: त्यसै गरी शङ्करसभा पाँच पकाउनु भन्नुहुने मेरो घर परिवारमा पनि मिठो माया सम्झना आउँदै गरेको विजय दशमीको शुभकामना पनि अग्रिम रूपमा भन्न चाहन्छु अनि केही साथीहरूको नाम लिनुपर्दा छोरा मिन्सो लिम्बू भारतीय लिम्बी राजदुर राई काइला पर्पलको साथी समीक्षा शेर्पा जुनिता चामलिङ राई कृष्ण तामाङ शर्मा शेर्पा जीवन थाबेन अस्मित सोताङ अस्मिता गुरुङ राई वरुण चञ्चले साइन्स सन्य गुरुङ सुस्मिता नासिरिङ सर छेत्री मिना चामलिङ पुङ्सा लिम्बू सन्जिता लिम्बू सन्तोष काप्ले सुजन थापा कमला वानी लिम्बू सुनिता कुलुङ सुनिम शेर्पा रिमा छाङ्गी सुन्दाखेरी रम्भाव सर हुनुहुन्छ अनि शिशिर चञ्चले जुना लिम्बू हिमा राई कल्पना तामाङ डेप्युटी लिम्बू शेर्पा रेखा राई दिशा राई राई निराज कला आकाश राई सुरज राई तुम्सा राई सफल आयुष रञ्जन बाइङ राई र जीवन फाबेन लगायत अब मेरो आवाज संरक्षित परिचय जति पनि हुनुहुन्छ अनि जति अब धेरैजना पनि छ तर सबैले सम्झिरहेको छु जसको नाम मैले होइन यहाँ वाचन गर्न सकिनँ उहाँहरूले झन् मुख्य फुट्ने गरे निकोमा सम्झना भन्दै म छुट्टिन चाहन्छु
0: नमस्ते सुट्यौ विजय लिम्बू हुनुहुन्थ्यो यति बेला मलेसियाबाट सबैजनालाई सम्झनुभयो आफ्ना आफन्त साथीभाइ इष्टमित्रहरूलाई मिठो सम्झना गर्दै गर्दै विजयजी फोन लाइनबाट बाहिरिसक्नु भएको छ हामी क्षितिज पारीको बसाईमा छौं र मैले चाहिँ क्षितिज पारीको बसाई मार्फत चाहिँ घरदेशदेखि परदेशसम्मका साथीभाइहरूलाई यो यात्रामा जोडिरहेको छु पक्कै पनि तपाईँ पनि आउन सक्नुहुन्छ यो बसाईमा चाहिँ 9840 68 63 नम्बर यो हो तपाईँ जो प्रवासमै हुनुहुन्छ प्रवासबाट कार्यक्रमलाई साथ दिइरहनु भएको छ दुईवटै लाइनबाट आउन सक्नुहुन्छ तपाईँहरू व्हाट्सएपमा सिधै कल गर्न पनि सक्नुहुन्छ सँगसँगै तपाईँले चाहिँ सिधै फोन गरेर पनि यो यात्रामा जोडिन सक्नुहुन्छ र तपाईँ जो स्वदेशभित्रै हुनुहुन्छ नेपालमै हुनुहुन्छ तपाईँहरू चाहिँ फोन गर्नुहोला 9840 68 63 यो नम्बर हो तपाईँको लागि र यति बेला चाहिँ म फोन लाइनतर्फ लाग्छु कोही साथीको आगमन भएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्ते को बोल्दै हुनुहुन्छ अस्मि सोताङ बोल्दै हुनुहुन्छ नि अस्मि सोताङ होइन अनि के छ अस्मितजी खबर खबर तपाईँको मेरो पनि एकदम ठिक ठाक छ अस्मितजी है पक्कै पनि अनि कहाँ हुनुहुन्छ यति बेला तपाईँ तपाईँको आवाज सँगसँगै अरू साथीहरूको आवाज पनि मिस्किरहेको छ यति बेला ए ल ठिक छ अलिकति थोरै सक्नुहुन्छ भने एकैछिन होइन त्यो हो हल्लालाई म्युट गर्नुभयो भने अझ गजब हुन्छ नि होइन ल अनि अस्मिजी ल ठिक छ अब तपाईँका सम्झना सन्देश तर्फ लाग्नुभन्दा अगाडि खबर सोधे खबर पनि ठिक छ भन्नुभयो अब त्यतै लाग्ने होला सायद होइन ल हुन्छ तपाईँका सम्झना सन्देश तर्फ लागौ
2: ए हजुर तपाईँ त्यति मिठो उसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ हजुर लगायत हाम्रो रेडियो तिनवटा टिमलाई गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु अनि यता पाउडीतिर हुनुहुन्छ मेरो हस्बेन्ड लिम्बू अनि है त्यसरी इच्छा लिम्बूलाई गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु अनि मुटु सानो सचिया किराती प्यारी सुनिम शेर्पा क्युटी मुना लेसिङ अनि क्युटी दिल्सा राई अनि सुनिता कुलुङ अनि सम्झिनी सरस्वती पोखरेल भुक्स्याम कला सुनिता एखा लिम्बुखिम अनि दादा हुनुहुन्छ माधव ढुङ्गेल भाइ शिशिर चन्चले राजवीर काला लिम्बू जिया आशिष नयन बस्ने वरुण चन्चले मित्र सुरज राई हुन्छ शरण आली मगर सन्तोष काफले सुस्मिता नासिरिङ कृष्ण तामाङ अनि नाना भूमिका राई बहिनी रिमा थामी पूर्वेली यता सुराई अनि ठुलाई श्रीराम दाहाल सानोमाया शेर्पा मिडिया केन्द्रमा शेर्पा ढकाल धर्मराज लगायत सबै छोरीलाई फिटिङ छ भएर है
0: नमस्कार छोटी यति बेला अस्मी सोताङसँग कुराकानी गरे खाँदबारीबाट यो यात्रामा जोडिनुभयो सबैलाई सम्झनुभयो साथीभाइ इष्टमित्रहरूलाई र छोटेर गइसक्नु भएको छ र यति बेला फेरि पनि म फोन लाइन तर्फ लाग्दैछु कोही साथीको आगमन भइसकेको छ हेरौँ को हुनुहुन्छ हेलो फोन डिस्कनेक्ट भयो केही छैन फेरि पनि ट्राई गर्नुहोला को हुनुहुन्थ्यो कहाँबाट पक्कै हामी क्षतिज पारीको पछाडिमा चाहिँ तपाईँ घरदेशदेखि प्रदेशसम्मका मनमुटुहरूलाई चाहिँ हामी जोड्ने गर्छौँ लिने गर्छौँ व्यवसायमा पक्कै पनि व्यवसायलाई चाहिँ तपाईँका आफन्तसम्म पुग्नको निम्ति तपाईँका आफन्तहरूलाई सम्झनको निम्ति तपाईँले माध्यम बनाउन सक्नुहुन्छ कार्यक्रम क्षतिजपारीको व्यवसायलाई र यति बेला कोही साथी आउनुभयो म उहाँलाई स्वागत गर्छु को हुनुहुन्छ कहाँबाट हेलो
3: हेलो हेलो
0: हजुर हेलो हेलो नमस्ते हजुर को बोल्नुभयो प्रदीप खालिङ बोल्दै हुनुहुन्छ दुबईबाट
3: हजुर
0: के छ तपाईँको खबर खबर दाई आराम हुनुहुन्छ एकदमै आराम हुनुहुन्छ एकदम हामी सबै आराम छौ कुशल छौ यति बेला अब यो भनौँ न विशेष गरी अब चाडपर्वहरू नजिकै छन् अलिकति भनौँ न वातावरणीय हिसाबले हेर्ने हो भने अलिकति राम्रो छ यति बेलाको समय यति बेलाको मौसम होइन हो अनि तपाईँको त प्रवासको पछाडि निकै लामो भइसक्यो लगभग कति वर्ष बिताइसक्नु भयो तपाईँले यो विदेशी भूमिमा आफ्नो बसाइलाई कति वर्ष चाहिँ व्यतीत गरिसक्नु भयो तपाईँले
3: म त धेरै नै भइसक्यो भाइ लगभग अब 10-12 वर्ष जस्तै भइसक्यो
0: 10-12 वर्ष भइसक्यो है
3: हजुर हजुर के गर्ने नेपालमा रोजगार छैन होइन समस्या छ
0: त्यस्तै हो ठिक छ अब जताबाट जसरी भए पनि जीवनयापन गर्नै पर्यो परिवार धान्नै पर्यो होइन पक्कै पनि तपाईँलाई तपाईँसँग अहिले म कुरा गर्दै गर्दा सम्भवतः तपाईँसँग अब चाहिँ मैले यो कार्यक्रममा पहिलोपटक कुरा गर्दैछु सम्भवतः रेडियोमा अन्यर भएर तपाईँसँग पहिलोपटकै कुरा हुँदैछ मैले चाहिँ के स्मरण गरेँ भने तपाईँले चाहिँ होइन विशेष गरी त्यो रेडियो नेपालमा फोन गर्नुहुन्थ्यो हामी रेडियो सुन्थ्यौँ त्यति बेला तपाईँले चाहिँ फोन गर्नुहुन्थ्यो अनि दाइले फोन लगाउनु भएछ भन्थ्यौँ एक खालको कसरी फोन लगाउने होला कसरी बोल्ने होला त्यो लाग्थ्यो क्या दाइ त्यति बेला मैले त्यो कुराहरू चाहिँ यति बेला सम्झिरहेको छु त्यो कुराहरूलाई कसरी सम्झिनुहुन्छ तपाईँले विशेष गरी तपाईँले राजधानीको सन्देश भन्ने एउटा कार्यक्रम आउँथ्यो नि सायद शनिबार 12 बजेदेखि 1 बजेसम्म होइन बबिता खनालको साथमा आउँथ्यो होला सायद त्यो कार्यक्रम होइन
3: अब त्यतिखेर अब धेरै नै अब पत्र लेखिन्थ्यो पत्र मित्रता धेरै नै गरियो साथीहरूसँग टाटा र साथीमा तिनजना भयो
0: होइन
3: र त्यो पहिलाको यादहरू अहिले एकदम एफएमहरू सुन्छु म अनि त्यही पहिलाको यादहरू आउँछ त्यो भएर बेला बेला यसो अलिकति ट्राई गरौँ होइन कल कहिले सम्पर्क हुन सक्दैन कन्ट्याक्ट हुन सक्दैन र पनि धेरै खुसी लागिरहेको छ अब अहिले पनि अब एफएमहरू म सुनिरहेको छु सुन्ने अवसरहरू मिलिरहेको छ टाइम टाइममा र अनि अब यसो साथै कल लगाएर मैले अघिदेखि ट्राई गरेको अनि त्यहाँ के अरे पर्सन बस्नेहरूलाई चाहिँ अब वाट्सएपमा भनेर वाट्सएप तपाईँले अलिक जानकारी गर्नु मात्रै वाट्सएपमा ट्राई गरेको लागेन
0: अनि हजुर ठिक छ तपाईँ एउटा पुरानो श्रोता विशेष गरी मिडियाहरू एफएम रेडियोलाई एकदमै माया गर्ने एउटा श्रोता मैले त्यसरी बुझ्छु किनकि मैले थाहा पाउँदा मैले चाहिँ रेडियो जति बेला सुन्न सुरु गर्थेँ त्यति बेला तपाईँलाई पनि सुनेको थिएँ मैले त्यो भएर पनि मैले तपाईँसँग अलिकति यो कुरालाई लम्ब्याउन चाहेँ ठिक छ दाई कुराकानी गर्दै गरौँला यसरी नै यात्राहरूमा जोडिँदै गर्नुहोला अब आजलाई मैले अब तपाईँको बसाइ कस्तो छ त्यो थोरै सोधेँ अनि तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म
3: हजुर मेरो बच एकदम ठिक छ है अब र सम्झना सन्देशमा भन्नुपर्दाखेरि अब मेरो टेनपुर नगरपालिका 10 खराङमा रहनु भने मेरो घर परिवारलाई सबैलाई मिठो सम्झना रात्रिकालीन मिठो सम्झना न्यानो माया भन्न चाहन्छु र तपाईँहरू अरू एफएम होल युनिटलाई पनि धेरै माया र धेरै मिस गरिरहेको छु भन्न चाहन्छु होइन र जति पनि मलाई प्रदीप खालिङ भनेर चिन्ने हुनुहुन्छ उहाँहरू सबैलाई र रात्रिकालीन अलि रेडियो सुनेर अरू नै पनि सुनेर बस्नुहुन्छ सबै सबैलाई पनि अब धेरै सम्झना भन्दै छु। थ्याङ्क यू भाइ।
0: हस् नमस्कार। छुट्यौँ दुबईबाट प्रदीप खालिङ राई यो बसाईमा जोडिनुभयो, सबैलाई सम्झनुभयो। घर उहाँको संखुवा सभा चैनपुर नगरपालिका 10 खराङ। यति बेला उहाँसँग कुरा गर्दै गर्दा मलाई एक खालको आनन्द, एक खालको त्यो हुन्छ नि, किनकि म उहाँलाई सुन्थेँ क्या। उहाँले रेडियो एफएमहरूमा फोन लगाउनुहुन्थ्यो अनि हामी अहिले सानो सानै थियौँ, भर्खरै मैले चाहिँ रेडियो सुन्न थालेँ भनौँ न। त्यति बेला चाहिँ उहाँहरूलाई, उहाँहरूको आवाजहरू चाहिँ गुन्जिँदा, उहाँहरूको आवाजहरू सुन्न पाउँदा खालको आनन्द आउँथ्यो। आज पनि एकजना दाईसँग कुराकानी हुन पायो, पुरानो श्रोता भन्छु म उहाँलाई, उमेरको हिसाबले पनि हामीभन्दा धेरै माथि हुनुहुन्छ, धेरै एजेड हुनुहुन्छ, र पनि अझै पनि यो मिडियाप्रतिको मोह, मिडियाप्रतिको माया मार्न सक्नु भएको छैन, मार्नु भएको छैन र न हामी जसो तसो टिक्दैछौँ, जसो तसो बामे सार्दै छर्दैछौँ होइन। यति बेला क्षितिज पारीको व्यवसायमा मैले अर्को एकजना साथीसँग पनि कुरा गर्न चाहेँ, जोडिनु भएको छ, को हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। हेलो,
4: नमस्ते।
0: हजुर नमस्ते। नमस्ते, को आउनुभयो कहाँबाट, मजाले हाँस्दै हुनुहुन्छ? सुजनजी पृष्ठभूमिमा मजाले हाँस्नुभयो, मलाई त्यही गजब लाग्यो। हजुर, अनि के छ, कस्तो छ तपाईँलाई सुजनजी?
4: मेरो खबर एकदम ठिकै छ, एकदम राम्रै छ
0: भन्नुपर्छ,
4: जनगरमा सबै ठिकै छ।
0: ल, राम्रोसँग रहनु होला, अब यसपालि सायद घर आउनु नहोला होइन, दसैँ प्रवासमै बित्ने भयो होइन।
4: हजुर हजुर, अब यो वर्षको दसैँ प्रवासतिरै हुन्छ होला जस्तो छ।
0: ल ठिकै छ, राम्रोसँग रहनुहोला, जहाँ रहे पनि, जस्तो अवस्थामा रहे पनि सन्तुष्ट रहनु पर्यो, खुसी रहनु पर्यो, परिवारसँग आखिरी भौतिक रूपमा टाढा भए पनि चाहेको बेला कुराकानी गर्न सकिन्छ, चाहेको बेला भनौँ न एकअर्का बीचमा गफगाफ हुन्छ, त्यसले पनि त्यत्रो धेरै खल्लो, धेरै निराश त बनाउँदैन होला सायदै होइन। होइन, याद त आउँछ नि, अब याद आउँछ, मन कता कता सङ्घासरी उड्छ होइन, घर पुग्न पाए हुन्थ्यो, गाउँ पुग्न पाए हुन्थ्यो, त्यो त लाग्छ नि। विशेष गरी जब त्यो दिन आउँछ, त्यो दसैँ, त्यति बेला त अब त्यो के भन्ने होइन, अब त्यो पक्कै पनि त्यो समस्या, त्यो पीडा होइन मनमा जति पनि हुन्छ नि। ल ठिक छ सुजनजी, आउनुभयो, खुसी लाग्यो, अब आराम कुशल हुनुहुन्छ, यो व्यवसाय मार्फत तपाईँले तपाईँका सम्झना सन्देशहरू राख्नुहोस्।
4: हुन्छ, सम्झना सन्देशहरूमा पर्दा फर्स्ट अफ अल त हजुर अनि हाम्रो रेडियोहरूमा एकदम चाहन्छु, विशेष गरी त घरतिर हुन्छ, बाबा मम्मी अनि भाइ चाहिँ आफ्नोतिर एकदम अभिनन्दन सबै भन्न चाहन्छु। अनि साथी तिमीले सबैलाई सुन्दै हुन्छ, हाम्रो सोचेन हाम्रो विजय सर अनि राजतिर क्यानास सिजी सरले सबै भन्न चाहन्छु, अनि कृष्ण तामाङ हुन्छ, त्यसै गरी हाम्रो भाइ निना शेर्पा, हाम्रो राजकला राईनी अश्ली सोताङ, हाम्रो पनि सुनिता गुरुङ चलेर आएलाई पनि सबै भन्न चाहन्छु, अनि हाम्रो पनि सबिना तामाङ, अनि राजीव श्रेष्ठ, पूर्वी लेखक राई, अनि हाम्रो अनुसा लिम्बू, माया शेर्पालाई पनि गुड नाइट शुभकामना पनि भन्न चाहन्छु, हाम्रो पुष्पाञ्जली राईलाई पनि गुड नाइट शुभकामना पनि भन्न चाहन्छु, अनि हाम्रो सानो माया शेर्पा, सुस्मिता नाथ छिरिङलाई पनि गुड नाइट शुभकामना पनि भन्न चाहन्छु। हजुर, विशेष अब धेरै धेरै साथीहरू हुन्छ, सबैलाई एक मिनटमा गुड नाइट भनेर छुट्टिन्छु र नमस्ते, बाई बाई।
0: हस् नमस्कार, छुट्यौँ म भाइ, छुट्यौँ। यति बेला साथी हुनुहुन्थ्यो मलेसियाबाट सुजन थापा, कुराकानी गरी सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। म यति बेला फेरि पनि फोन लाइन तर्फ लाग्छु, आउनु भएको छ एकजना साथी, स्वागत गरौ। हेलो हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? हेलो, मैले सुनेको छैन, को बोल्नु भयो? सिना गुरुङ बोल्दै हुनुहुन्छ? के छ सिनाजी, खबर खबर तपाईँको सुनाउनुहोस्। मेरो खबर खबर ठिकठाक छ। अनि सिनाजी अहिले कताबाट हो, कुन ठाउँबाट हो? ए मोबाइलबाट ओछ्यानमा है। ल बडाको जबको चाहिँ एन्सर दिनुभयो, सायद यति बेला तपाईँलाई सुन्ने साथीहरू पनि गजबले हाँस्दै हुनुहुन्छ होला है। त्यही त होइन, ठिक भन्नुभयो नि तपाईँले, कहाँबाट हो भन्दा मोबाइलबाट होइन। अनि कुन ठाउँबाट फोन गर्नुभयो भन्दा ओछ्यानबाट भन्नुभयो, अब गाह्रो भयो मलाई। ओछ्यान चाहिँ कुन ठाउँमा छ ल भन्नुहोस् त। दिङ्लाबाट है, अनि के छ दिङ्लातिरको हल्लीचल्ली हलचल के छ त्यतातिर, विशेष गरी अब यो समय त एकदमै धेरै चाहिँ भनौँ न अलि हल्लाखल्ला हुन्छ, अलि बढी नै त्यहाँ चाहिँ माहौल भनौँ न आउने जाने मान्छेहरूको होइन, त्यहाँनिर आर्थिक कारोबारहरू हरेक हिसाबले चाहिँ दिङ्ला त्यति बेला निकै सक्रिय रूपमा चाहिँ उभिएको छ नि त होइन। हो हो, तपाईँ ठ्याक्कै त्यहाँ प्रवेश गर्नुभयो, मैले यही कुरा भन्न खोजेँ अरे। अनि हाम्रो छिनाजीहरूकोमा चाहिँ रुद्राक्ष कतिको फल्यो यसपालि, मतलब कस्तो फल्यो, राम्रै पनि फल्यो कि कस्तो रह्यो? ल छिनाजीको आवाज त्यति क्लियर आइरहेको छैन, हजुर हुन्छ, तपाईँका सम्झना सन्देशतर्फ लागौँ सिन्हाजी। नमस्कार, छुट्यौँ। छेना गुरुङ भोजपुरबाट व्यवसायमा जोडिनु भयो, भोजपुरको दिङ्लाबाट कुराकानी गरे, उहाँको आवाज अलिक कट्दै कट्दै आयो, उहाँले राख्नुभएका सबै कुराहरू त सम्प्रेषण हुन सकेनन्, तैपनि उहाँका आफन्त साथीभाइ इष्टमित्रसम्म पुग्ने प्रयास गर्नुभयो। पक्कै पनि हामी यो क्षितिज पारीको व्यवसायमा छौँ, रेडियो अरूणको रात्रिकालीन प्रस्तुति कार्यक्रम क्षितिज पारी तपाईँको साथमा छ, मिडिया प्रेमी मनहरूले चाहिँ प्रायोजन गर्नुभएको व्यवसाय हो यो, उहाँहरूले संयोजन गर्नुभएको व्यवसाय हो, हरेक आइतबार बुधबार र शुक्रबार यही प्रहरमा तपाईँले कार्यक्रमलाई साथ दिन सक्नुहुन्छ। जो नयाँ हुनुहुन्छ, भर्खरै कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई कन्फ्युज हुन सक्छ, हरेक आइतबार शुक्रबार र हरेक बुधबार आइतबार बुधबार र शुक्रबार यही प्रहरमा चाहिँ तपाईँले कार्यक्रमलाई साथ दिन सक्नुहुन्छ। 9 बजेदेखि 10 बजेसम्म म तपाईँको साथमा रहन्छु र यति बेला चाहिँ फोनलाइनतर्फ नै लाग्छु, कोही साथीको आगमन भइसकेको छ। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? रियातमा किराती घर भोजपुर भइहाल्छ, कहाँबाट भन्नुभयो? के छ नि हाम्रो रियातमा जीको खबर खबर? हजुर हजुर भन्नुहोस् त, बल्ल तल्ल फोन लाग्यो है आखिरी आखिरीमा। ल ठिक छ, रियातमा चाहिँ आउनुभयो, तपाईँको फोन त लाग्यो तर आवाज त्यति क्लियर छैन है, म तपाईँका सम्झना सन्देशतर्फ लाग्छु। ल
5: हुन्छ, अब यति मिठो बोल्नु हजुरको लागि अनि हाम्रो अरू एफएमओर परिवारलाई अनि सम्पूर्ण टिमलाई चाहिँ गुड नाइट भन्न चाहन्छु। अनि भोजपुरमा रहनुहुने घर फ्यामिली बाबा मम्मी भाइ बहिनी भदैनीहरूलाई धेरै सम्झना भन्न चाहन्छु, अनि आउँदै गरेको पनि अब हजुर, अनि दाइहरू हुनुहुन्छ हाम्रो श्रेष्ठ सिरज दाई, शिशी चन्चले दाई, लिम्बु विजय हुनुहुन्छ, हाम्रो राजवीर काइला, हाम्रो बेटा जुष्ट कान छ, सुरज तुम छ, हाम्रो सुजन थापा हुनुहुन्छ, अनि सन्तोष काप्ले हुनुहुन्छ, अनि हाम्रो बहिनी हुने सुदीक्षा कुलुङ, भाइ किराती अर्पण हुनुहुन्छ, अनि अब विराज हुनुहुन्छ हाम्रो एस नाइन बस्नेत, अब धेरै साथी छ अनि त्यहाँनिर साथमा दिनुहुने हाम्रो रोशन थापा मगरलाई पनि धेरै सम्झना चाहन्छु। लगेटामा धेरै साथी छ जसले मलेरियामा किराटीको आवश्यक पछि सम्पूर्ण साथीलाई गुड नाइट भन्ने छुट्टिन्छु। नमस्ते, बु भाइ।
0: नमस्कार, छुट्यो रियातमा किराँतीजीसँग कुराकानी गरे, उहाँले प्रवासबाट फोन गर्नुभयो, सबैलाई सम्झनुभयो, आफ्ना आफन्त साथीभाइ इष्टमित्रहरूलाई मिठो सम्झना गर्दै गर्दै व्यवसायबाट छुटेर गइसक्नु भएको छ। अब म आखिरीतिर छु, एकजना साथीसँग कुराकानी गर्छु। घडीले 10 बजाउने लाग्यो, 9:53 गएको संकेत मैले प्राप्त गरे। म एकजना साथीसँग कुराकानी गर्छु र तपाईँसँग छुट्टिनुपर्छ त्यस पश्चात। हेरौँ को हुनुहुन्छ कहाँबाट। हेलो,
6: हेलो, नमस्ते।
0: हजुर नमस्ते, आशिष नयन काठमाडौँबाट। टोन ठ्याक्कै मिल्यो, सरी तपाईँसँग मैले क्षमा मागे।
6: हुन्छ, कि अब फरक पर्दैन, कहिलेकै अब त्यस्तै हो।
0: अनि के छ तपाईँको खबर खबर पूर्वेली आकाशजी, आराम हुनुहुन्छ?
6: खबर खबर एकदम ठिक ठाक छ सर, बसी बसै रातिको समय छ है, सुन्दै बसिरहेको भनौँ
0: है। ए, कार्यक्रम सुन्दै बसिरहनु भएको छ रातको समय। अनि मौसम कस्तो छ धरानतिर अहिले पूर्वेली आकाशजी?
6: मौसम आज भोलि 2-3 दिन भयो पानी परेको छैन, घाम लागिरहेछ, त्यही हो, रमाइलो छ, घमाइलो छ, एकदम ठिकै छ।
0: गर्मी गर्मी पनि छैन नि त्यतातिर, होइन?
6: हजुर छैन छैन, हजुर ठिकै छ अहिले, पहिलाको भन्दा अब गर्मी पनि बिस्तारै बिस्तारै हातिँदै आयो, ठिकै छ, राम्रै छ मौसम।
0: ए ल, यता पनि ठिकै छ, तपाईँले सोध्न खोज्नुभयो, यता पनि ठिकै छ। अब त लगभग त्यो थन्काएर राखेका ती बाक्लो ज्याकेटहरू पनि निकाल्ने बेला भइसकेको छ। आज त म बाक्लो ज्याकेटै लगाएर आएको थिएँ, भर्खर खोल्या होइन, यसको अर्थ अब बिस्तारै बिस्तारै अब जाडो सुरु हुन लाग्यो।
6: अब जाडोको मौसम आउँदैछ, अब त्यही नै हो है, गर्मीलाई बिस्तारै अब बाई बाई गर्ने अब टाइम अब हुँदैछ, त्यही हो।
0: हजुर ल, ठिक छ पूर्वेली आकाशजी, खुसी लाग्यो यो यात्रामा जोडिनु भयो, समय थोरै छ, तपाईँसँग अझै धेरै कुराकानी गर्ने मन थियो, अब म तपाईँका सम्झना सन्देशतर्फ लाग्छु।
6: ल हुन्छ, अकस्मत अब केही दिन पछाडि आज कुरा हुँदैछ, हजुरलाई नै धेरै सम्झना गरे, अरू नेसन गिन्दा टिमले विशेष सम्झना गुड नाइट शुभ सपनी भन्न चाहन्छु फर्स्टमा है, अनि अन्य मेरो साथीहरूलाई गुड नाइट सम्झना सन्देश राख्नु पर्छ, दिदी भूमिका राई, कमला मुखिया, आशिष नयन, हाम्रो बिहानी अनुष्का, ढकाल धर्मराज, सरस्वता पोखरेल, भाइ निमा शेर्पा, भगी सुनिता कुलुङ, वरुण चन्दले, हाम्रो भाइ प्रवीण मगर हुनुहुन्छ, उहाँ सँगसँगै जुना लिम्बू, अनि राई निराजकला, अनि सताङ सोनी शेर्पा, असल रोशन, सम्झना राई, अनि हाम्रो सानो कमला हुनुहुन्छ सङ्घर्षबाटै, विशेष उहाँलाई सम्झना गरे, हाम्रो हिमा राई, अनि उताबाट दाई रत्नलाल थापा हुन्छ गगन तिर थोमै, काली कमला वाने, निश्चल निर्मला वाने, हाम्रो मुना मुखिया, सिर्जना मुखिया, सरिना गुरुङ, गिरिसा निम्पु लगायत धेरै साथीहरू हुनुहुन्छ है, हाम्रो लिम्बू विजय, सुरज राई तुम्छा, हाम्रो राज काले मगर, अलक्षिगम थापा, हाम्रो छोरीलाई श्रीराम दाहारलाई पनि धेरै सम्झना गरे, बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्ने जति साथीहरू हुनुहुन्छ है, कृष्ण तामाङ, हाम्रो जीवन खाबेन,
0: नमस्कार। छुट्यो पूर्वेली आकाशसँग कुराकानी गरी धरानबाट, व्यवसायमा जोडिनुभयो, सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ, फोनलाइनबाट बाहिरिसक्नु भएको छ। अब मैले पनि तपाईँसँग बिदा माग्नुपर्छ, घडीले 10 बजाउनै लाग्यो होइन, भर्खरै मात्र तपाईँसँग चाहिँ यो स्टुडियोमा छिरेर चाहिँ कुराकानी गर्न थालेको जस्तो लाग्छ, तर यो 1 घण्टाको समय यति छिटो व्यतीत हुन्छ कि साथीहरूसँग अझै धेरै कुराकानी गर्ने रहर हुँदाहुँदै, त्यो मन हुँदाहुँदै पनि अब तपाईँसँग छुट्टिनुपर्ने मोडमा यो समयले उभ्याइसकेको छ। यो साथको निम्ति, यो समीप्यताको निम्ति तपाईँ सबै सबै साथीभाइ इष्टमित्र सबैलाई म विशेष गरी यो रेडियो सुनेर बस्नुहुने होइन, विभिन्न माध्यमबाट यो बसाइमा जोडिनुहुने साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। अनि यो कार्यक्रमलाई यहाँसम्म ल्यायो पुर्याउनको निम्ति, यहाँसम्म हामीलाई यो यात्रामा सहज बनाउनको निम्ति साथ दिनुहुने मिडिया प्रेमी साथीहरूलाई पनि म विशेष विशेष धन्यवाद भन्न चाहन्छु। अब बिस्तारै चाडपर्वहरू नजिकैदेखि तपाईँहरूलाई अब आउँदै गरेका हाम्रा चाहिँ चाडपर्वहरूको पनि विशेष विशेष शुभकामना व्यक्त गर्न चाहन्छु, र अर्को एपिसोडमा अर्को बसाईमा तपाईँसँग फेरि पनि भेट्न आउने बाचासहित आजलाई जाँदा जाँदै तपाईँको निम्ति शम्भु राईले गाउनुभएको एउटा मिठो गीत तपाईँको निम्ति छोड्दै छोड्दै कार्यक्रम क्षितिज पारीको आजको यो बसाईबाट म दुर्गा आज्ञा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्रि, शुभ

Hallo, test. Hallo. दशै आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशै आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै। ओके टेस्ट, हजुर हजुर। दशै आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै। दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियो। टीका जमरा हजुर, यो सबै यो हो पढ्नुपर्ने सर नि हो, यो पढ्नुपर्ने हो सर सबै। दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै। टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस्, टीका जमरा र आशीर्वादसँगै संस्कृतिको उमङ्ग फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली हजुर, मैले अब चाहिँ यसको फिल बुझेँ ल। दशैं आयो खुसी बोकी हजुर, रेडियो अरुणको रात्रिकालीन प्रस्तुति कार्यक्रम क्षितिज पारी। दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै। दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलोस्, टाढा भए पनि नेपाली मनमा आफन्तको दीप बलिरहोस्। आफ्नो फनको दीप बलिरहोस्। टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलिरहोस्, टाढा भए पनि नेपाली मनमा आफ्नो फनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा देश विदेशमा रहनुभएका हजुर शुभकामना, भ्रातृसहित शुभ दीपावली एवं छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया। टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलिरहोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप हजुर। दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै। टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजविरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया। दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै।
टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध पुन्तको न्यानो माया सम्झी आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियो साडा भए पनि टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरह्यो दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु राजबिरही काइला इटहरी सुनसरी हाल राजबिरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नो दशैं आयो खुशी बोकी मनमा उमङ्ग छाउँदै आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै टीका जमरा र आशीर्वादसँगै संस्कृतिको सुगन्ध फैलियोस् टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस् देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा विजयादशमी 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु राजबिरही काइला इटहरी सुनसरी हाल प्रवास मलेसिया दशैं आयो खुशी बोकी मन

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडिया प्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: विजय लिम्बू,
0: श्रीमती भारती याखा लिम्बू,
1: छोरा मिन्सो लिम्बू,
0: दाई नरेश लिम्बू,
1: भाउजू रञ्जना राई लिम्बू,
0: बुहारी अमृता लिम्बू,
1: बुहारी सन्दीता गुरुङ लिम्बू,
0: भाइहरू अमर लिम्बू, मिलन लिम्बू र एलन लिम्बू,
1: दिदीहरू केशमाया लिम्बू र शान्ति लिम्बू,
0: बहिनी अनिता लिम्बू,
1: भतिजहरू सचिन लिम्बू, सञ्जय लिम्बू र मिसेक लिम्बू,
0: भतिजिनी सुहाना लिम्बू लगायत सम्पूर्ण माध्यम परिवार पाँच सभा नगरपालिका एक कुसुवा सङ्खुवा सभा।

0: यसमा लिएको दसैँमा त मणि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउन पाए। वर्षौं पछि परदेशबाट चाड पर्वमा घर आउँदा परिवारको खुसी पनि यो दसैँमा छाउन पाए। यसपालिको दसैँमा त मणि घर आउन पाए, जमरा र रातो टिका मैले पनि लाउ। दुःख कष्ट हरेर दुःख कष्ट हरेर आयो बडा दशैं, मनमा खुसी छरेर आयो बडा दशैं। नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा दशैं। बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ठुङ्गाई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा झपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाइ राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा
1: छैन, यसमा कार्य क्षेत्रबारे रिजिस्टर गर्नुहोस् त्यसबारे राख्नु पर्ने ओके
2: भन्दैछ फोनमा हजुर। यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा दुर्गा कटुवालको स्वागत छ। संखुवा सभाको धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको सँगै एउटी आइमाईले मुख पुरै खुम्च्याएर बिगारेकी छ। हजुर, नेपालीहरूको महान पर्व बडा दशैं 2083 सालको पावन अवसरमा कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गरी नेपालीहरूको महान पर्व चाड बडा दशैं 2083 किन भन्नु होइन, नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने प्रायोजक परिवार शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम रिक्वेस्ट टाइम कार्यक्रम नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कार्यक्रम क्षितिज पारी प्रायोजक गर्ने साथीहरू कार्यक्रम क्षितिज
3: को बाटा गाडी पर्दैन आज खोला घाटाको गाडीको ठेला ठेला त्यहाँ बाटो बनाएको सुन्नुभएको छ आज भने पानी कत्रो पर्यो नि कहाँ पर्नु आज भने कत्रो पानी पर यो वर्षको सामानहरू लगेको जस्तो पानी पर्यो अहिले कत्रो पानी पर्यो त्यहाँ लगेरतिर उता तर एउटा आउँछ गाडी त्यही हो के
1: मलाई थाहा छ यहाँ पानी परेन नि त त्यस्तो ठुलो भन्नु सबैको
2: कार्यक्रम क्षितिज पहाडी प्रायोजक परिवारको तर्फबाट
3: सुनिन्छ त यहाँ ढोगाङ्ग्र भन
2: कार्यक्रम क्षितिज कार्यक्रम क्षितिज पहाडी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा कार्यक्रम क्षितिज पहाडी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनी लगायत सम्पूर्ण मीडिया दाजुभाइ तथा दिदीबहिनी लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर सुख शान्ति समृद्धि एवं उत्तरोत्तर सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ कार्यक्रम क्षितिज पहाडी प्रायोजक गर्ने साथीहरू शुभकामना कार्यक्रम क्षितिज पहाडी

0: म साह्रो खोज्छु नि त भोलिको दाम हटाइमै हामी हाल्नुपर्छ त
1: अनि ढिलो भइसक्यो अनि

0: छैन त भनेको क्या पुरा माग न अलिक हेर न त आँखा छैन दिदी भेन अर्जुन शर्मिला के भन्नु थियो तामाङ हो कि नराई हो कि बा छेत्री बाहुन के छ त नि बा के सबै गरेको छ पुरा नाम माग्नु पर्दैन
1: बाबा सिंह मान तामाङ आमा कालु मान तामाङ।

0: 그럼
1: 떠나요, 안 떠나요, 원래 떠나야 되잖아.

समस्त नेपाली आम नेपालीहरूको महान चाड नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसर नेपालीहरूको महान चाड विजय दशमी

नेपालीहरूको महान चाड विजय दशमी 2083 साल अञ्जना राई नेपालीहरूको महान चाड विजय दशमी 2083 नेपालीहरू सालको पावन अवसरमा समस्त नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण

छोराको पिँढीमा बसी आऊ, पिँढीमा बसी आउला भाइ।

नेपालीहरूको महान चाड विजय दशमी 2083 नेपालीहरूको महान चाड विजय

नेपालीहरूको महान चाड विजय दशमी 2083 सालको पावन अवसरमा समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु।

0: Deus, né?
1: नेपालीहरूको महान चाड विजय दशमी।

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका 4, सङ्खुवा सभा, हाल मले

मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका 4 संखुवा सभा, हाल मलेसिया। मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन।

वायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक महत्व शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया जीवन थाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया

जीवन थावे एक मंगलमय शुभकामना व्यक्त गर्दछु। एक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन समापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसी।

पार्टीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभापोखरी गाउँपालिका चार शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभापोखरी गाउँपालिका चार संखुवा सभा

नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि उन्नति प्रगति तथा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन सभापति।

कामना व्यक्त गर्दछु। जीवन थाबेन तपाईँको मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन तपाईँको मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन तपाईँको पोखरी गाउँपालिका चार संघ सभा हाल

नेपालीहरूको महान चाड विजय दशमी कामना व्यक्त गर्दछु। प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जीवन थाबेन, सभापोखरी गाउँपालिका चार, पंखुवा सभा, हाल

उमङ्गपन भरेर आयो बडा दशैं सबैले मनाऊ उमङ्गपन भरेर बडा दशैं तिहार तथा छठ पर्व 2000 ले मनाऊ उमङ्गपन भरेर आयो बडा दशैं बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण सबैले मनाऊ उमङ्गपन भरेर आयो बडा दशैं बडा दशैं तिहार तथा छठ पर्व बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ठुल्दाई श्रीराम दाहाल श्रीमती संगीता कार्की दाहाल छोरा हार्दिक मंगलमय शुभकामना पालिका 11 लोहाकोट संघवा सभा पालिका 11 लोहाकोट संघवा सभा शिला दाहाल भतिजा प्रज्वल र युकेश दाहाल उमङ्गपन भरेर आयो बडा दशैं बडा दशैं तिहार एवं उत्तर गर्दछौं ठुल्दाई श्रीराम दाहाल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट सभा सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट सभा सुशीला दाहाल भतिजा प्रयुकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट सभा

0: कष्ट हरेर आयो बडा दशैं, मनमा खुशी छरेर आयो बडा दशैं, नेपाली जनको महान पर्व सबैले मनाऊ, उमङ्गपन भरेर आयो बडा दशैं।
1: बडा दशैं तिहार तथा छठ पर्व 2083 सालको पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: छोराई श्रीराम दाहाल, श्रीमती संगीता कार्की दाहाल, छोरा रविन दाहाल, छोरी पुनम दाहाल, बुबा चपट बहादुर दाहाल, आमा गंगामाया दाहाल, भाई राजेन्द्र दाहाल, बुहारी सुशीला दाहाल, भतिजा प्रज्वल र युकेश दाहाल लगायत सम्पूर्ण दाहाल परिवार चैनपुर नगरपालिका 11 लोहाकोट सङ्घ।

दसैँ आयो खुसी बोकी दसैँ आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै दसैँ आयो खुसी बोकी मनमा

दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू लगायत दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, दशैं आयो खुसी बोकी मनमा उमङ्ग छाउँदै, आफन्तको न्यानो माया सम्झि आँखाभरि सपना सजाउँदै, टीका जमरा र आशीर्वाद सँगै संस्कृतिको सुगन्ध फैलियोस्, टाढा भए पनि नेपाली मनमा आफ्नोपनको दीप बलिरहोस्। देश विदेशमा रहनुभएका व्यक्त गर्दछ हाल प्रवास मलेसिया, हाल प्रवास मलेसिया, चली हाल प्रवास मलेसिया, मलेसिया प्रवास मलेसिया।

विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा

0: 요
1: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सपना छ शंकर मादी नगरपालिका चार देवडुङ्गा शंखुवा सभा
1: सन्तोष तामाङ धर्मदेवी नगरपालिका हार्दिक मंगलमय धर्मदेवी नगरपालिका चार मामलिङ शंखुवा सभा हाल कतार
2: युनिसा तामाङ धर्मदेवी नगरपालिका सपना शाशंकर
1: हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सपना शाशंकर
1: शुभकामना व्यक्त गर्दछौ। मंगलमय शुभकामना।

0: माधी नगरपालिका चार पे डुङ्गा सपना शासनघर माधी नगरपालिका चार पे डुङ्गा सपना शासनघर माधी नगरपालिका चार पे डुङ्गा शङ्खुवा सभा
1: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार
0: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सपना शासनघर माधी नगरपालिका चार पे डुङ्गा शङ्खुवा सभा
1: सन्तोष तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा हाल कतार
0: युनिसा माधी नगरपालिका चार पे डुङ्गा सपना शासनघर माधी नगरपालिका मधुबी नगरपालिका साथ गाडे
1: खुवा सभा शङ्खुवा सभा
0: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ
1: शुक्रराज याखा चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा
0: ज्ञान बहादुर खाती धर्मदेवी नगरपालिका साथ
1: चन्द्रमा तामाङ शुक्रराज याखा चैनपुर नगरपालिका दश खराङ शङ्खुवा सभा
0: ज्ञान बहादुर खाती धर्मदेवी नगर
1: साथ वाबुन शङ्खुवा सभा

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मिडियाप्रेमी मनहरू लगायत समस्त नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सपना सासंखर मादी नगरपालिका चार
0: पालिका साथ

0: रेडियो कार्यक्रम क्षितिज सुपारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, अहोले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्ख सभा रेडियो कार्यक्रम क्षितिज सुपारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, अहोले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्ख सभा
1: सपना साथ, मादी नगर
0: लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरू।

कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनी लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनी लगायत कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनी लगायत

हजुर हजुर, नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पहाड़ी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कार्यक्रम क्षितिज पहाड़ी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा नेपालीहरूको महान

कार्यक्रम क्षितिज पारी प्रायोजक कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण

कार्यक्रम क्षितिज पहाडी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा

मिसले गरेर उठाउँदा ढुक्कै चाबी लाउनु कुरा त हेलो टेस्ट हेलो नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नेपालीहरूको महान नेपालीहरूको नेपालीहरूको नेपाली नेपालीहरूको

नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम चितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम चितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथीहरूमा सुख शान्ति गर्दछौ। मंगलमय शुभकामना व्यक्त गर्दछौ। देश तथा विदेशमा नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसरमा कार्यक्रम क्षितिज पारी प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि

0: नेपालीहरूको महान पर्व बडा दशैंको पावन अवसर रेडियो कार्यक्रम क्षितिज
1: ठुल्दै श्रीराम
0: लुहाकोट शंखुवा सभा हाल मलेसिया
1: र सुमिता याखा लिम्बुखिम

0: 2083 सालको पावन अवसरमा कार्यक्रम रिकोस टाइम प्रायोजक परिवारको तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू लगायत सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
1: एवं समस्त कार्यक्रम रिक्वेस्ट टाइम प्रायोजक परिवार।

0: नेपालीहरूको महान पर्व बडा एवं समस्त कार्यक्रम लोक चौतारी प्राय व्यक्त गर्दछौ। लोकगीत लोकभाग र अधिक संस्कृतिको कार्यक्रम गर्ने साथीहरू मित्र आले मह व्यक्त गर्दछौ। मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू 5-1 कुशवा हाल मलेसिया,
0: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा मामलिङ संखुवा सभा,
1: सुजन कुलुङ राई श्रीचुङ्ग 1 बेसिन्दा संखुवा सभा हाल कतार,
0: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा,
1: दिलसराई देउमाई नगरपालिका 1 इलाम
0: र ठुलदाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट संखुवा सभा एवं समस्त कार्यक्रम लोक चौतारी प्रायोजक परिवार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाई सँगै
2: अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: विक्रम सम्बत 2083 साल असोज 22 गते बिहीबार आश्विन कृष्ण तृतीया 8 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit।
3: कांग्रेस महाधिवेशनमा आज मतदान, रोचक भिडन्त, गुट अन्त्य भएको घोषणा। संसद अधिवेशन रोकेर अध्यादेशको बाटोमा दुई तिहाईको सरकार। जबरा विरूद्ध मुद्दा चलाउने तयारी। उत्पादन र निर्यातका आधारमा उद्योगलाई अनुदान दिइने र आर्थिक स्वतन्त्रता सूचकमा नेपालको अवस्था झन खस्कियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको दशैं आगमनसँगै मादल बनाउन व्यस्त शीर्षकको शुभ
0: घुराही उपमहानगरपालिका 17 पर्सुकाका 71 वर्षीय मादल कारीगर चित्रबहादुर बादीलाई यति बेला मादल बनाउन भ्याई नभ्याई छ। दशैं नजिकिएसँगै थारू गाउँमा संख्या पैया नाच शुरू भएपछि उहाँलाई मादलको माग पूरा गर्न चटारो परेको हो। 12 वर्षको उमेरबाट मादल बनाउँदै आएका बादीले मादल बनाउने सिप बाजे र बुबाबाट सिक्नु भएको हो। उहाँले भन्नुभयो, पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुबाले पनि बनाउनुभयो, उहाँहरूबाट सिकेर मैले पनि बनाउन थाले। पहिले थारू समुदायमा दशैं माघी लगायतका चाडपर्वमा नाचगानका लागि मादलको माग धेरै हुने गरेको उहाँको अनुभव छ। गाउँमा हुने सांस्कृतिक नाचका लागि आवश्यक पर्ने मादल बनाउन वर्षभरि नै काम आउने भए पनि दशैंको समयमा भने माग धेरै बढ्ने उहाँले बताउनुभयो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो,

0: मसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
6: मनैदेखि वाउ, गोद्रेजको बाहार, चाड पर्वमा ल्याऊ खुसी नै खुसी अपार, गोद्रेज सँग चाड पर्व उपहारै उपहार।
7: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेजसँग भनेदेखि वाउ।

साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिजोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसको पन्ध्रौं महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मतदान, शक्तिशाली पदमा रोचक भिडन्त शीर्षकमा खबर छ। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि आज बिहान 10 बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्। कांग्रेस सभापति पदमा श्यामकृष्ण खड्की र गगन कुमार थापाको उम्मेद्वारी छ। सभापतिमै उम्मेद्वारी दिएका अर्का उम्मेद्वार किशोर सिंह राठौरले भने उम्मेद्वार फिर्ता लिइसकेका छन्। खड्गीले पनि उम्मेद्वारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोद्धा उनले भनेका छन्, मलाई वार्तामा बसो भनेर प्रस्ताव आएको हो तर मैले मानिन, मेरो उम्मेद्वारी कायमै छ, कायमै रहन्छ उनले भनेका छन्। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहिबार बिहान 7 बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले 3 घण्टा ढिला गरी शुरू गर्न लागि जानकारी दिएका छन्। त्यस्तै प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान 10 बजेबाट शुरू हुनेछ। मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
3: गोर्खापत्रले गुट अन्त्य गर्ने कंग्रेसको संकल्प शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै संगठन पुनर्संरचना, नयाँ पुस्ताको सहभागिता र नागरिकलाई राजनीतिक उपलब्धिको प्रत्यक्ष प्रतिफल दिने दिशामा अगाडि बढ़ने संकल्प गरेको छ। महाधिवेशनको बन्द सत्र समापन समारोहलाई सम्बोधन गर्दै सभापति गगन कुमार थापा

0: ले विगतमा रहेका गुट उपगुट र विभिन्न समूह अब समाप्त भएको घोषणा गर्नुभयो। उहाँले अब कंग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, विगतमा अनेक नेताका नाममा गुट उपगुट थिए, ती सबै गुट आजकै दिनदेखि सकिए। कुनै समूह नभई पार्टी अब एक ढिक्का भएर अगाडि बढ़नेछ। सभापति थापाले कंग्रेसलाई आन्तरिक समूह व्यवस्थापनमा सीमित नराखी नीति विचार र मुलुकका प्रमुख सवालमा समाज र जनता बीच बहस गर्ने पार्टीका विकास गरिने बताउनुभयो। कंग्रेस एउटा परिवार जस्तै भएको उल्लेख गर्दै उहाँले पार्टीमा सबैको हैसियत बराबर हुने र जिम्मेवारी मात्र फरक हुने स्पष्ट पार्नुभयो।
1: अधिवेशन रोकेर अध्यादेश शीर्षकमा खबर छ। प्रतिनिधि सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैको दुई तिहाई बहुमत छ, तर सरकार भने शासन गर्न अध्यादेशको सहारा लिइरहेको छ। यसलाई कतिपयले सरकारलाई सत्तारूढ़ दल राष्ट्रपाक्य विश्वास नरहेको रूपमा अर्थ्याउने गरेका छन्। सरकारले पनि महत्वपूर्ण विधि बदल्न अध्यादेशको सहारा लिने प्रवृत्तिलाई दोहोर्याएको छ। हालै संघीय संसदको अधिवेशन अन्त्य भएको छ। केही दिन पछाडि नै सरकारले तीनवटा अध्यादेश जारी गरेको छ। बुधबार बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने समेत निर्णय गरेको थियो। नयाँ अध्यादेशहरूमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका छन्। त्यस्तै पहिले जारी भएका अध्यादेशहरूमा सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन, संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका रहेका थिए। अघिल्लो पटक आठवटा अध्यादेश ल्याएकोमा भएको विरोध व्यवस्था गर्दै सरकारले यसपटक पनि संसदको अधिवेशन अन्त्य गरेर तीनवटा अध्यादेश ल्याएको हो।
0: जबरा विरूद्ध मुद्दा चलाउने तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकूत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उनलाई भोलिपल्ट दिउँसो छाडेको थियो। प्रहरीले छाडे लगत्तै जबरामाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा उनीमाथि मुद्दा लगाउने तयारी सरकारको छ। जेएनजी समूहबाट सुरक्षा भएको बताउँदै प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको थियो। भोलिपल्ट दिउँसो जबरालाई परिवारका सदस्यको जिम्मामा छाडिएको थियो। जबरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले कुनै कसुर फेला नपारेपछि सम्पत्ति शुद्धिकरण अथवा अकूत सम्पत्तिमा कार्यवाहीका लागि अनुसन्धान भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्व पक्ष थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जबरा सक्रिय रहेको पाइएपछि उनीमाथि निगरानी र अनुसन्धान बढ़ाइएको हो।
1: घाटामा डुबेको निगम नयाँ जहाज लीजको तयारीमा शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायु सेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका पाँच चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन अटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चार मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्था अनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा जहाज मात्रै सञ्चालनमा छन्। एकतर्फ भने चारवटा जहाज उड़िरहेकोमा एक जहाज बिग्रेर बसेको नेपाल वायु सेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले निगम व्यवस्थापनलाई लीज मोडेलबाट जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा गत सोमबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले भनेका थिए, तत्काल नयाँ जहाज खरिद गर्न सम्भव नभएकाले लीजमा जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य उडान विस्तार गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छौं। तर निगमसँग भएका जहाजको व्यवस्थापन मर्मत र व्यवसायिक उपयोग नै प्रभावकारी बनाउन नसकेको

0: क्रियान्वयनकारी र सेवा प्रदायक निकाय छुट्याउन प्रतिनिधि सभा दुई भिन्न भिन्नै विधेयक
1: फाउण्डेशन र क्यानाडा स्थित फ्रेजर इन्स्टिच्यूटले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 वार्षिक प्रतिवेदन अनुसार नेपाल 165 देशमध्ये 90 स्थानमा पुगेको हो। गत वर्ष नेपाल 89 स्थानमा थियो। यस वर्ष नेपालले 10 मध्ये 6.59 अंक प्राप्त गरेको छ। गत वर्ष नेपालको अंक 6.58 थियो। अंकमा सामान्य सुधार भए पनि अन्य देशको तुलनामा नेपाल एक स्थान तल सरेको हो।
0: निर्यातमा नगद अनुदान दिने कार्यक्रमबाट पछि हटेको सरकारले उत्पादनमूलक उद्योगलाई उत्पादन अभिवृद्धिका आधारमा अनुदान दिने तयारी गरेको छ। उत्पादन वृद्धिलाई मुख्य आधार बनाउनुको कारण देशमा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू बताउँछन्। नयाँ नीति कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरेका छौं। मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले आर्थिक अभियानसँग भने जस अनुसार 80% भार उत्पादनको आकार र 20% भार निर्यातलाई दिइएको छ। दुवै भारको आधारमा मूल्याङ्कन गर्दा जसको अंक बढ़ी आउँछ त्यसलाई नै अनुदान दिने गरी अनुदान कार्यविधि तयार पारिएको उनको भनाई छ। उद्योगलाई दिइने अनुदानमा उत्पादन मुख्य आधार शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

सन्दर्भमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार, फ्रिजमा सिसी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड टिसिएल सिसी इलेक्ट्रोनिक्स।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।